पक्राउ परेका व्यवसायी शंकरलाल अग्रवाललाई प्रहरीले उच्च अदालत पाटनमा उपस्थित गराएको छ। शंकरलाललाई प्रहरीको केन्द्र अनुसन्धान ब्यूरो सीआईबीले बुधबार दिल्ली बजारबाट पक्राउ गरेको थियो। शंकरलाई बुधबार नै उच्च अदालत पाटन उपस्थित गराएको ब्यूरोका एसएसपी अनुपम शेर राणाले बताउनुभयो। स्वास्थ्य अवस्था जटिल बनेपछि हवाई उद्धार गरी पोखरा ल्याइएकी बागलुङ निसीखोला कि एक सुत्केरीको मृत्यु भएको छ। मंगलबार बिहान छोरीलाई जन्म दिएकी निसीखोला गाउँपालिका नम्बर 3 डाँडा खर्काकी 39 वर्षीय मीना सुनारलाई मणिपुर अस्पताल पोखराले मृत घोषणा गरेको बोहरा गाउँपालिका स्वास्थ्य चौकीका जनस्वास्थ्य अधिकृत टोप बहादुर चन्दले जानकारी दिनुभयो। बोहरा गाउँ स्वास्थ्य चौकीमा छोरीलाई जन्म दिएकी सुनारले राति 1 बजेतिर आफ्नो पेट दुखेको बताएका थिए। त्यस लगत्तै जनस्वास्थ्य अधिकृत चन्द सहित स्वास्थ्य कर्मीको टोलीले सुनारको उपचार शुरू गरेको थियो। राति पेटको दुखाई कम गर्न त सफल भयो। थप जोखिम नहोस् भनेर उहाँलाई राति नै सवारी खोजेर थप उपचारको लागि बुर्तिबाङ अस्पताल पठायो। चन्दले भन्नुभयो, अझ तबसम्म बुधबार बिहान 7 बजेतिर बुर्तिबाङ अस्पताल पुर्याइएकी सुनारको उपचार थालेका अस्पतालका स्वास्थ्य कर्मीले आन्तरिक अत्याधिक रक्तस्राव भएको अनुमान गर्दै थप उपचारको लागि काठमाडौँ रिफर गरेको थियो। अन्नपूर्ण पदमार्गमा गएको आर्थिक वर्ष 2082-83 लिक लागेर 25 जना पर्यटकको ज्यान गएको छ। अन्नपूर्ण संरक्षण प्रायोजनाका अनुसार ज्यान गुमाउनेमा 12 नेपाली, 9 भारतीय तथा जापानी, मेक्सिको र स्पेन र सिंगापुरका 1-1 जना रहेका छन्। यसमध्ये 4 जना पथ प्रदर्शक र भरिया छन्। मनाङ र मुस्ताङको उपल्लो भेगमा यस्तो घटना धेरै भएका छन्। सबैभन्दा धेरै मुस्ताङमा 15, मनाङमा 8 र अन्नपूर्ण र मर्दी आधार शिविरमा 1-1 जनाको ज्यान गएको छ। अघिल्लो आर्थिक वर्षमा लिक लागेर 19 जनाको ज्यान गएको थियो। जिल्ला ट्राफिक प्राधिकरणले संघले ट्राफिक नियम उल्लंघन गर्ने सहरी सदनमाथि कार्यवाही गरी आर्थिक वर्ष 2082-83 1,15,30,000 रूपियाँ राशि संकलन गरेको छ। गत आर्थिक वर्षहरूमा जिल्लाभरि विभिन्न प्रकारका 13,551 सवारी साधन कार्यवाहीमा पर्दा उक्त रकम राजस्व संकलन भएको। कार्यवाहीमा सबैभन्दा धेरै 4,614 मोटरसाइकल परेका छन्। त्यसपछि कार तथा जीप 3,326, ट्रक तथा टिप्परहरू 2,255, बस 1,540, ट्रेक्टर 912 र अन्य 942 सवारी साधनहरू कारमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले प्रहरी नायक निरीक्षक नरेन्द्र बहादुर साईले जानकारी दिनुभयो। म्याक्जिमा निर्माण दिने 132 केबी क्षमताको डाँडा खेत र हुघाट प्रसारण लाइन आयोजना हालसम्म 74% भौतिक र 72.60% वित्तीय प्रगति हासिल गर्न सफल भएको छ। नेपाल विद्युत प्राधिकरणले एसियाली विकास ब्याङ्क एडीबीको ऋण सहयोगमा 4.5 वर्ष अघि ठेक्का मार्फत आयोजना निर्माण शुरू गरेको हो। आर्थिक वर्ष 2073-74 प्रारम्भिक सर्वेक्षण डिजाइन र वातावरणीय प्रभाव मूल्यांकन सम्पन्न भएपछि 30 महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित 2078 फागुन 16 गते भारतीय कम्पनी लार्स एण्ड ट्रुगो लिमिटेडसँग 3,57 करोड़ रूपियाँमा ठेक्का सम्झौता गरिएको थियो। पूर्वी नवलपरासीको कावस्वती नगरपालिका स्थित नमुना मध्यवर्ती सामुदायिक वनभित्र सञ्चालनमा रहेको जटायु रेस्टुरेन्ट अहिले अध्ययन अनुसन्धान केन्द्रका रूपमा विकास हुँदै गएको छ। पशु उपचारमा उपयोग हुने डाई क्लोफेनेक औषधिका कारण गिद्धको संख्या घट्न थालेपछि सुरक्षित आहार उपलब्ध गराउने उद्देश्यले समुदाय संरक्षण कर्मी र सरकारवालाहरूको सहकार्यमा सन् 2006 जटायु रेस्टुरेन्ट स्थापना गरिएको थियो। डाइक्लोफेनेक युक्त औषधि प्रयोग गरिएका पशुहरूको सिनो खाँदा गिद्धको मृत्यु हुने तथ्य पुष्टि भएपछि नेपालमा उक्त औषधिको प्रयोगमा रोक लगाइएको थियो। शुक्ला गण्डकीले बिहिबार दुलेगौड़ामा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रमको तयारी अन्तिम शर्मा पुगेको छ। रक्तदान जीवनदान भन्ने मूल नाराका साथ दुलेगौड़ा स्थित सामु संघ सोरूम अगाडि आयोजित कार्यक्रममा बिहान 7 बजे शुरू हुने क्लबका अध्यक्ष देवेन्द्र ढुंगानाले बताउनुभयो। उहाँको अनुसार तयारी अन्तिम शर्मा पुगेको छ। गण्डकी प्रदेश रक्त संचार सेवा केन्द्र पोखराको प्राविधिक सहयोगमा हुने कार्यक्रममा सहभागिताको लागि संयोजक शंकर पन्तले सबैलाई आग्रह गर्नुभयो। लायन्स क्लब अफ शुक्ला गण्डकीले सामाजिक सेवा, स्वास्थ्य, शिक्षा
तथा मानवीय सहयोगका लागि विभिन्न सम्मान सञ्चालन कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। 18 वर्ष नागेका र कम्तीमा 45 केजी तौल भएका स्वस्थ व्यक्तिले रक्तदान गर्न सक्नेछन्। प्रत्येक अब 3 महिनामा नयाँ रक्त कोशिका निर्माण हुने गर्दछ भने रक्तदान गर्नाले शरीरमा ऊर्जा प्राप्त हुन्छ। यदि 3 महिनामा रक्तदान नभए रगत नष्ट भएर जाने गर्दछ। यतिकै नष्ट हुने रक्तदान गर्नाले अन्य कुनै बिरामीले नयाँ जीवन प्राप्त गर्ने भएकाले रक्तदानमा सहभागी भए पुनः लाभ लिन हुन क्लब अध्यक्ष ढुङ्गानाले सबैलाई आग्रह गर्नुभयो। लायन्स क्लब वर्ष 2022-23 सुमन सापकोटा नेतृत्वको क्लबले 211 युनिट रगत संकलन गरी लायन्स क्लब मध्यमा नेपालमा सबैभन्दा धेरै रगत संकलन गर्ने क्लब बनेको थियो। 2023-24 222 युनिट रगत, 2024-25 313 युनिट रगत र वर्ष 2025-26 373 युनिट रगत संकलन भएको थियो। हाल 400 प्रिन्टर रगत संकलन गर्ने लक्ष्य लिएको छ। अन्तर्राष्ट्रिय समाचार। फ्रान्सको संसदले सन् 2027 जनवरीदेखि 15 वर्षसम्म कम उमेरका बालबालिकाहरूलाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कानूनी पारित गरेको छ। यो सँगै फ्रान्स बालबालिकाहरूलाई सामाजिक सञ्जाल प्लेटफर्ममा प्रयोग गर्नबाट रोक्ने पहिलो युरोपेली देश बनेको छ। यो कानून अनुसार फ्रान्समा सामाजिक सञ्जाल प्रयोग गर्ने सबैले आफ्नो उमेर प्रमाणित गर्नुपर्ने बीबीसीले जनाएको छ। बालबालिकाहरूको मानसिक स्वास्थ्य सम्बन्धी चिन्ताका कारण बेलायत र युरोपेली संघले पनि यस्तै नियम किसिमका नियमहरू तयार पारिरहेको बेला फ्रान्सले कानून पारित गरेको हो। फ्रान्सेली राष्ट्रपति इम्यान्युएल म्याक्रोनले यस कदमले स्वागत गर्नुभएको छ। उहाँले आफ्नो कार्यकालको एक दशक पूरा भएको अवसरमा यो कदम अघि बढ़ाउने प्रतिबद्धता जनाउनु भएको छ। खेल समाचार। काबा मेन्स भलिबल च्याम्पियनशीप 2026 पहिलो खेलमा नेपाल पराजित भएको छ। पाकिस्तानको इस्लामाबादमा बुधबार भएको खेलमा नेपालले कजाकिस्तानसँग 3-2 सेटमा पराजय भोगेको हो। शुरूआती 2 सेट गुमाए पनि नेपाल खेलमा फर्किएको थियो। तेस्रो र चौथो सेटमा जित्नेकाले पनि नेपाल निर्णायक पाँचौं सेटमा पछि पर्यो। पहिलो सेट 19-25, दोस्रो सेट 21-25 खेल गुमाएको नेपालले तेस्रो सेट 34-32, 25-19 खेल जितेर खेललाई बराबरीमा ल्याए। तर पाँचौं सेटमा नेपाल 9-15 पछि परेको हो। हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा छौं। त्यहाँ प्रमुख समाचारका शीर्षक नै पटक। मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखितहरूलाई सरकारको अवैध घोषणा। गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न समिति गठन। र बिलामी छानेलाई धरतीमा छान आदेश दिएका न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त। बीपी कोइरालाको 44 स्मृति दिवसको अवस्थामा कांग्रेसको संस्थापन र इतर पक्षद्वारा छुट्टा छुट्टै कार्यक्रम। कांग्रेस अहिले निरंकुशता र हुकुमी शासन शैलीमा चलेको शेखर कोइरालाको टिप्पणी। एक वर्ष नपुग्दै बागमती सरकार अल्पमतमा। अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमै 25 पर्यटकको ज्यान गयो। आज बिहान धुलेगौड़मा खुल्ला रोतान कार्यक्रम हुँदै। फ्रान्समा 15 वर्ष मुनिका बालबालिकाहरूलाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने कानून पारित। र काबा भलिबलमा नेपाल निर्णायक पाँचौं सेटमा पराजित।

0: अवस्थानलाई जेलसम्म सुनाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छ। 3 जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण मिनेसँगै म रिमा पनि बिदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ बिहान 6 बजेको काया कैरन शुक्ला गण्डकी एफएम 97.6 छमिगा हाउस र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल news@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
4: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
3: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बस्तार पछाडिपट्टि।
4: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
5: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक गोङगोबु बस्तार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
6: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
7: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
6: नातिको व्रत बन्द गरेर उम्काइदेऊ कि भनेर जुटेको।
7: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
8: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ, त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
9: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67645।
10: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
11: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
12: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
11: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
13: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
12: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
13: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
12: पोखरा जाने बाटोतिर।
14: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
12: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62827 र 98644-35031।
15: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
16: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
15: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका दिपा। ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
17: दीर्घायु फर्निचर शोरूम।
16: हामी कहाँ स्टील तथा काठ का सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
17: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
18: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
16: दीर्घायु फर्निचर शोरूम दिलीगौडा त नहुँ,
17: प्रोप्राइटर लक्ष्मी राज वाग्ले। फोन नम्बर 0765709 मोबाइल नम्बर 98460261268
16: 98560260268।
19: प्रसन्न, होमवर्क देखाउ त।
20: हस् टिचर।
19: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
20: टिचर, मेरो मामीले त साथै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
19: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
21: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
22: सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 0765414484, मोबाइल 98560333484 र 98560667988।
23: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
24: तर महँगो होला नि।
23: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसी का झ्याल ढोका।
25: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
26: बाराही एल्युमिनियम, अब यूपीबीसी को साथमा।
25: एल्युमिनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
26: सम्पर्क बाराही यूपीबीसी एल्युमिनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा। फोन 0765414411, मोबाइल 98560229038 र 98028222938।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: काया कैरनमा अब खबरको सिलसिला। अनुचित लेनदेन अर्थात मिटर ब्याजका पीड़ितसँग भएको नौबुदे सहमतिलाई हिजो बसेको मन्त्री परिषद बैठकले अनुमोदन गर्दै मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखत अर्थात कपाली तमसुक, चेक, दृष्टिबन्धकी लगायतलाई अवैध घोषणा गरेको छ। फर्जी तमसुकका आधारमा घरबार विहीन हुन पुगेका तथा मुद्दा मामिला खेपिरहेका पीड़ितले सरकारको यो घोषणाबाट राहत महसुस भएको प्रतिक्रिया दिएका छन्। अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सन्दर्भमा आन्दोलनरत पक्षसँग भएको सम्झौतालाई अनुमोदन गरेको मन्त्री परिषद बैठकले जनाएको छ। सरकारको यो निर्णयले गर्जो टार्ने निहुमा दिइने रकम र त्यसैको आड़मा बनाइने तमसुकले उठीवास लगाउनेहरूको चेत खुल्ने मिटर ब्याज विरूद्ध पीड़ित किसान मजदूर आन्दोलनका भोजपुरा इन्चार्ज शिवशंकर महतोले बताउनु भएको छ। उहाँका अनुसार मधेस प्रदेशमा मात्रै 1,00,000 भन्दा बढ़ी तमसुक साउ महाजनको हातमा छ। पीड़ितले लिएको रकम भन्दा चौबरसम्मको तमसुक बनाइएको उहाँको दावी छ। आन्दोलनरत मिटर ब्याज पीड़ितका अगुवा र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटाको नेतृत्वको सरकारी टोलीबीच साउन 1 वार्ता भएको थियो। यही वार्तामा नौबुदे सहमति भयो। त्यसपछि पीड़ितहरू भइरहेको आन्दोलन रोकेर घर फर्किएका छन्। मिटर ब्याज विरूद्धको आन्दोलनका अगुवा लक्ष्मी घिमिरेले सहमति पत्र मन्त्री परिषदबाट अनुमोदन हुनु महत्वपूर्ण सफलता भएको बताउनु भएको छ। तर यो कार्यान्वयन हुन्छ कि हुँदैन त्यो मुख्य पाटो अझै पनि बाँकी छ। भन्नु भएको छ मिटर ब्याजका फर्जी लिखत अवैध घोषणा पूर्ण रूपमा कार्यान्वयन हुनुपर्नेमा पीड़ितको जोड़ शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
2: यसैबीच सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको 3% समता कर पूर्ण रूपमा छूट दिने प्रक्रिया अघि बढ़ाएको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले आर्थिक ऐन 2083 बमोजिमी लगाइएको शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छूट दिने निर्णय अनुमोदन गरेको हो। चालू आर्थिक वर्षको बजेट मार्फत घोषणा गरिएको यो कर साउन 1 गतेदेखि कार्यान्वयनमा आएको भए पनि चौतर्फी विरोध र आलोचना भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत यो कर खारेजीको घोषणा गर्नुभएको थियो। प्रधानमन्त्रीको घोषणा बमोजिम अर्थ मन्त्रालयले पेश गरेको प्रस्तावलाई मन्त्री परिषदले स्वीकृत गरेको छ।
1: फेरि पनि शिक्षाकै खबर। सरकारले संविधान र ऐन विपरीत विद्यालय तहका विद्यार्थीबाट दर्जन भन्दा बढ़ी शीर्षकमा शुल्क असुल्दै आएको छ। एक विद्यार्थीले कक्षा 9 देखि 12 पुग्दा विभिन्न शीर्षकमा सरकारलाई 5,000 रूपियाँ भन्दा बढ़ी शुल्क बुझाउनुपर्ने बाध्यता छ। कक्षा 9 देखि 12 हरेक कक्षामा वार्षिक 4 देखि 6 लाख विद्यार्थी भर्ना हुने गरेका छन्। यसरी हिसाब गर्दा रजिस्ट्रेशन, परीक्षा, शैक्षिक प्रमाणपत्र शुल्क बापत मात्रै राज्यले हरेक वर्ष विद्यार्थीबाट 2.5 अर्ब रूपियाँ भन्दा बढ़ी संकलन गर्छ। यसका अतिरिक्त पनि सरकारले विभिन्न शीर्षक तोकेर शुल्क उठाउँदै आएको छ, जुन निशुल्क शिक्षा सम्बन्धी संवैधानिक व्यवस्था विपरीत हो। संविधानको धारा 31 हरेक नागरिकलाई राज्यबाट आधारभूत तह अर्थात कक्षा 8 शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिक तह अर्थात कक्षा 12 शिक्षा निशुल्क पाउने हक हुनेछ भन्ने लेखिएको छ। यो संवैधानिक व्यवस्था कार्यान्वयन गर्न अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 र नियमावली 2077 समेत जारी भएको छ, तर विद्यार्थीबाट शुल्क उठाउन भने रोकिएको छैन। राष्ट्रिय परीक्षा बोर्डका अनुसार कक्षा 9 पुगेका सामुदायिक र निजी विद्यालयका प्रत्येक विद्यार्थीसँग सरकारले 300 रूपियाँका दरले रजिस्ट्रेशन शुल्क उठाउँछ। तीनै विद्यार्थी कक्षा 10 पुगेपछि 500 दरले आवेदन शुल्क उठाएर विद्यालयले सरकारलाई बुझाउँछन्। बोर्डका सूचना अधिकारी नारायण पोखरेलका अनुसार कक्षा 11 विषय दर्ता शीर्षकमा प्रत्येक विद्यार्थीबाट 400 रूपियाँको दरले शुल्क लिइन्छ। कक्षा 11 हरेक वर्ष 4,00,000 हारारीमा विद्यार्थी भर्ना हुने गरेको तथ्याङ्क छ। कक्षा 9, 10 र 11 शुल्क बुझाएका विद्यार्थीसँग कक्षा 12 पुनः परीक्षा आवेदन शुल्क बापत 800 दरले बोर्डले रकम उठाउने गर्छ। परीक्षा उत्तीर्ण भएपछि कक्षा 10 र कक्षा 12 शैक्षिक प्रमाणपत्र प्राप्त गर्न पनि सरकारले विद्यार्थीसँग शुल्क नै असुल छ। संविधानमा निशुल्क शिक्षा तर सामुदायिक विद्यालयबाटै सरकारले असुल छ 20 थरी शुल्क शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
2: यस्तै सरकारले वर्षौंदेखि कागजमै सीमित रहेको विश्वविद्यालय तहको 10% अनिवार्य छात्रवृत्ति व्यवस्थालाई यसै शैक्षिक सत्रदेखि कड़ाईका साथ कार्य कार्यान्वयन गर्ने भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले 21 विश्वविद्यालय र 8 स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निर्देशन दिएसँगै विभिन्न विश्वविद्यालयले पनि छात्रवृत्तिका लागि धमाधम सूचना जारी गर्न थालेका छन्। सरकारको निर्देशनपछि विश्वविद्यालय छात्रवृत्ति कार्यान्वयन प्रक्रिया अघि बढ़ाइएको छ। त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आंगिक र सम्बन्धन प्राप्त सबै क्याम्पसलाई 10% छात्रवृत्ति अनिवार्य गर्न, वेबसाइटमा विवरण सार्वजनिक गर्न तथा तथ्याङ्क निर्देशनमा पठाउन भनेको छ। झण्डै 5,00,000 विद्यार्थी अध्ययनरत त्रिवीमा मात्रै व्यवस्था पूर्ण कार्यान्वयनमा भए झण्डै 50,000 विद्यार्थीले निशुल्क अध्ययन गर्न सक्नेछन्। पूर्वाञ्चल विश्वविद्यालयले 30,700 विद्यार्थी अध्ययनरत आफ्ना क्याम्पसमा छात्रवृत्ति प्रक्रिया शुरू गरेको छ। राजर्षि जनक विश्वविद्यालयले भर्ना खुलाउनु अघि नै 10% सीट सुरक्षित गर्न निर्देशन दिएको छ। यस्तै सुदूरपश्चिम विश्वविद्यालयले भर्ना प्रक्रिया थाल्दा नै 10% सीट छुट्याउन निर्देशन दिएको विश्वविद्यालयका सहायक प्रशासक नवीन बहादुर बमले बताउनुभयो। कृषि तथा वन विज्ञान विश्वविद्यालयले पनि गएको 29 असारको सिनेट बैठकको निर्णयलाई टेकेर 10% सीट अनिवार्य रूपमा छुट्याउन क्याम्पसहरूलाई परिपत्र गरिसकेको छ। विश्वविद्यालयमा 10% छात्रवृत्ति अनिवार्य, कड़ाईका साथ लागू भए झण्डै 73,000 विद्यार्थीले पाउनेछन् निशुल्क उच्च शिक्षा, नयाँ पत्रिकामा खबर छ।
1: कायाका इरनमा सन्तुलित करको दर निर्धारण बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि
5: गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
6: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
5: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
6: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
5: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
6: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
5: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
6: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
5: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261 5707। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
7: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
5: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
8: कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मिटर ब्याजका फर्जी लिखत अवैध घोषणा, प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा पीड़ितको जोड़, शिक्षा र स्वास्थ्य कर खारेजी प्रक्रिया अघि बढ़्यो, सामुदायिक विद्यालयबाट सरकारले 20 थरी शुल्क असुल्दै विश्वविद्यालयमा 10% छात्रवृत्ति अनिवार्य लागू भए झण्डै 73,000 विद्यार्थी लाभान्वित हुने लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। नेपालमा विदेशी प्रत्यक्ष लगानी एफडीआई प्रतिबद्धता अपेक्षा अनुसार बढ़न सकेको छैन। सरकारले विदेशी लगानी आकर्षित गर्न कानूनी तथा नीतिगत सुधारका प्रयास गरे पनि आर्थिक वर्ष 2082-83 विदेशी लगानी प्रतिबद्धता अघिल्लो वर्षको तुलनामा झण्डै 11% घटेको छ। उद्योग विभागका अनुसार आर्थिक वर्ष 82-83 1,116 उद्योग तथा परियोजनामा 58,01,85,305 रूपियाँ बराबरको विदेशी लगानी प्रतिबद्धता स्वीकृत भएको छ। अघिल्लो आर्थिक वर्ष 81-82 नेपालले झण्डै 64,96,00,000,000 रूपियाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त गरेको थियो। यसरी एक वर्षमै झण्डै 7 अर्ब रूपियाँ बढ़ीले लगानी प्रतिबद्धता घटेको खबर आजको नागरिक दैनिकमा छ।
1: सरकारले आर्थिक वर्ष 2083-84 को बजेट मार्फत कर प्रणालीमा व्यापक परिवर्तन गर्यो। उद्देश्य हो राजस्व बढ़ाउने करको दायरा विस्तार गर्ने र अर्थतन्त्रलाई चलायमान बनाउने तर केही नयाँ कर व्यवस्था घोषणा भएको केही समयमै सरकार दबावमा पर्यो निजी क्षेत्र उद्योगी व्यवसायी र सर्वसाधारणबाट व्यापक विरोध भएपछि सरकारले केही करका व्यवस्था फिर्ता लिएको छ भने केहीमा संशोधन गर्दैछ विज्ञहरू भने पर्याप्त अध्ययन र परामर्श बिनै करका दर परिवर्तन गरिनु नीतिगत अस्थिरताको संकेत भएको बताउँछन् थप जानकारी सहित सुनौ यो सामग्री
2: आर्थिक वर्ष 2083-84 को बजेट सार्वजनिक गर्दै सरकारले विभिन्न करका दरमा परिवर्तन गर्यो केही वस्तुमा भन्सार महसुल बढ़ायो केही क्षेत्रमा अन्तशुल्क र मूल्य अभिवृद्धि कर भ्याट सम्बन्धी व्यवस्था परिवर्तन गरियो डिजिटल सेवा विलासिताका वस्तु तथा केही आयातित सामग्रीमा पनि थप करको व्यवस्था गरिएको छ यसले राजस्व बढ़ने कर प्रणाली आधुनिक बन्ने आन्तरिक उत्पादन प्रोत्साहन गर्ने सरकारको दावी थियो तर बजेट सार्वजनिक भएको केही दिनमै विरोध शुरू भयो उद्योग व्यवसायले करका नयाँ व्यवस्था व्यावहारिक नभएको बताए उत्पादन लागत बढ़ने व्यवसाय सञ्चालन महँगो हुने र अन्तत उपभोक्ताले नै मूल्यवृद्धिको भार बोक्नुपर्ने उनीहरूको तर्क छ दबाव बढ़ेपछि सरकारले केही निर्णय फिर्ता लिएको छ केही करका दर घटाएको छ केही व्यवस्थामा संशोधन गरेको छ शुरूमा लिएको निर्णय फेरि सच्याउनु पर्दा सरकारको तयारीमाथि नै प्रश्न उठेको छ पूर्व मुख्य सचिव डाक्टर विमल कोइराला
9: हतारमा निर्णय गर्ने र अलिकति होस पुग्दाखेरि पछताउनु पर्ने प्रक्रिया चल्यो भने चाहिँ यो जस्तो घातक कुरा मुलुकको निम्ति केही हुँदैन अब सरकारले चाहिँ भइरहेका स्रोतहरूलाई नै अलि निमोट्ने अलिकति निचोर्ने कामपट्टि लाग्यो जुन चाहिँ अहिलेको परिस्थितिलाई सुहाउँदो कुरा थिएन
2: विज्ञहरूका अनुसार कर नीति केवल राजस्व उठाउने माध्यम मात्र हो नभई यसले लगानी उद्योग व्यापार रोजगारी र समग्र अर्थतन्त्रलाई प्रत्यक्ष प्रभाव पार्छ त्यसैले कर निर्धारण अघि पर्याप्त अध्ययन तथ्यगत विश्लेषण र सरकारवालाहरूसँगको परामर्श अनिवार्य हुन्छ सरकारले पहिले कर बढ़ाउने त्यसपछि विरोध भएपछि फिर्ता लिने वा संशोधन गर्ने प्रवृत्ति राम्रो होइन कर नीति बारम्बार परिवर्तन हुँदा व्यवसायीले दीर्घकालीन योजना बनाउन सक्दैनन् नयाँ लगानी पनि प्रभावित हुन्छ यसले आर्थिक गतिविधि नै सुस्त हुने जोखिम बढ़ाउँछ
9: त्यसै अनुसार बनेको राजस्वको संरचना बीच बीचमा परिवर्तन गर्न साथ फेरबदल हुन्छ र त्यो राजस्वको आकार जुन कल्पना गरेका छ त्यो प्राप्त हुँदैन त्यो बढ्दैन अनि त्यो नोक्सानी त के हो भने नेपाली जनतालाई नै हो नि त्यो नोक्सानी कसरी पूर्ति गर्न सक्छ सरकारले जनतालाई नबिजाइकन नदुखाइकन भन्ने कुराको आकलन त सरकारले राख्नु पर्यो
2: यता करको प्रभाव अन्तत आम नागरिकसम्म पुग्छ पहिलेदेखि नै महँगीको दबाव खेपिरहेका नागरिकका लागि नयाँ कर वा कर वृद्धि थप आर्थिक बोझ बन्न सक्छ त्यसैले कर निर्धारण गर्दा नागरिकको क्रय शक्ति र जीवनयापनको लागतलाई पनि समान रूपमा ध्यान दिनुपर्ने देखिन्छ फेरि एकपटक पूर्व मुख्य सचिव डाक्टर कोइराला
9: राजस्व अथवा करको दर यति बढ्दा पनि नहोस् जनताले तिर्न नसकोस् यति कम पनि नहोस् सरकारै चल्न नसकोस् त्यो मध्यस्थता खोज्नुपर्छ कम कर उठाएर सरकारै चल्न नसक्ने परिस्थिति पनि नहोस् धेरै उठाएर सरकारले तिर्न नसक्ने परिस्थिति पनि नहोस्
1: करका विषयमा पूर्व मुख्य सचिव डाक्टर विमल कोइरालासँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ फेरि पनि खबरकै सिलसिला प्रधानमन्त्री बालेन्द्र शाहले असार 24 यता 11 क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरिसक्नु भएको छ प्रधानमन्त्रीका सल्लाहकार प्रमुख स्वकीय सचिव उपस्थित हुने यस्ता छलफलमा सरकारवाला मन्त्री भने सबै सहभागी हुने गरेका छैनन् उपकुलपतिहरूसँगको बैठकमा शिक्षा मन्त्री सस्मित पोखरेल र राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र शिक्षा मन्त्री पोखरेल सह अध्यक्षको हैसियतमा सहभागी हुनुहुन्थ्यो होटल संघ नेपालको कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेललाई सहभागी गराइएको थियो आर्थिक क्षेत्रका छलफलमा अर्थमन्त्री सोडिम वाग्ले र उद्योग मन्त्री गौरी कुमारीलाई सहभागी गराइएन ऊर्जा उत्पादक संघको बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराजभक्त श्रेष्ठ र निर्माण व्यवसाय संघको छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल पनि उपस्थित थिएनन् छलफलबाट तय भएका निर्णय कार्यान्वयनका लागि पनि प्रधानमन्त्रीले सम्बन्धित मन्त्री र मन्त्रालयलाई नै जिम्मा लगाउनु पर्ने हुन्छ म्याराथन छलफलमा प्रधानमन्त्री किन सहभागी छैनन् सबै मन्त्री शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ
2: साउदी अरबले नेपालमा श्रमिकलाई आर्थिक भार पर्ने गरी एकतर्फी रूपमा सिप परीक्षण कार्यक्रम एसभीपी कार्यान्वयनमा ल्याएको छ। अब एसभीपी प्रमाणपत्र नभएका श्रमिकले साउदीमा काम गर्न जान पाउने छैनन्। काठमाडौँमा रहेको साउदी दूतावासले एसभीपीको प्रमाणपत्र नभएका श्रमिकको भिसा आवेदन नै दिन नमिल्ने बनाएको छ। यसअघि साउदीले गएको असार 3 गतेबाट कार्यान्वयनमा ल्याउने तयारी थालेको थियो, तर म्यानपावर व्यवसायीले एसभीपी कार्यान्वयन गर्ने जिम्मेवारी पाएको तालिम केन्द्रमा तोडफोड गरेपछि तत्काल रोकिएको थियो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एसभीपीलाई नेपालमा लागू गर्ने विषयमा पुनर्विचार गर्न परराष्ट्र मन्त्रालय मार्फत साउदीलाई कूटनैतिक नोट पठाएको छ। यो विषय द्विपक्षीय छलफलको विषय हो, यसलाई पुनर्विचार गर्न हामीले कूटनैतिक नोट पठाएका छौं। श्रम मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले भन्नुभयो, साउदीले सिप परीक्षण 5 पिसामा क्रमशः सामान लोड तथा अनलोड गर्ने, भरिया ठेला चलाउने र निर्माण क्षेत्रका श्रमिकलाई पनि लागू गरेको छ। निर्माण क्षेत्रमा के काम गर्ने श्रमिक भन्नेबारे भन्ने स्पष्ट खुलाइएको छैन। साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले साउदी अरबमा श्रम भिसा प्राप्त गर्न सिप प्रमाणीकरण कार्यक्रम सञ्चालन गरिएको जनाएको छ। साउदीले व्यावसायिक मान्यता दिनका लागि सिप प्रमाणीकरण गर्न लागेको जनाएको छ। साउदीले एकतर्फी लागू गरेको सिप परीक्षण कार्यक्रम कान्तिपुर दैनिकमा खबर छ।
1: प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मरण गरिने बीपी स्मृति दिवस नेपाली कांग्रेसका लागि एकताको अवसर हुनुपर्ने हो, तर बीपी स्मृति दिवसको अवसरमा भने पार्टीभित्रको आन्तरिक विवाद सार्वजनिक रूपमै छताछुल्ल भएको छ। संस्थापन र संस्थापनेतर पक्षले छुट्टा छुट्टै कार्यक्रमको आयोजना गर्दै नेतृत्व पार्टी एकता र वैचारिक दिशाबारे फरक फरक सन्देश दिएका छन्। काठमाण्डको नेपाल प्रज्ञा प्रतिष्ठानमा हिजो आयोजित संस्थापन इतर पक्षको कार्यक्रममा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र सम्मानका लागि कहिल्यै सम्झौता नगर्ने स्पष्ट गर्दै आफूहरू निष्क्रिय नबस्ने समेत बताउनु भएको छ। इतर पक्षले राष्ट्रिय भेला गर्ने घोषणा समेत गरेको छ। बीपीको नाम लिँदै कांग्रेस दुईतिर भएको खबर आजका सबैजसो पत्र पत्रिकाले छापेका छन्। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
11: जमिनका धाजाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
10: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
11: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: मात्र डीटीएच सेवा डिस्होम खुशीको कनेक्शन।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, चार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
1: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
3: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। सरकारले काठमाडौँ उपत्यकाभित्रका नदी किनारबाट हटाएका भूमिहीन सुकुम्बासीलाई जिल्ला पठाउन थालेको छ। नागरिकतामा उल्लेखित वतनका आधारमा उनीहरूलाई सम्बन्धित जिल्ला पठाउन थालेको हो। सरकारबाट गठित भूमि समस्या समाधान समितिका अनुसार अस्ति 29 परिवारलाई सर्लाही, सुनसरी, रौतहट र ताप्लेजुङ, चितवन, मोरङ, धनकुटा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, महोत्तरी, भोजपुर, सुनसरी, धनुषा, झापा र कास्की पठाएकामा हिजो 17 परिवारलाई सम्बन्धित जिल्ला पठाइएको छ। काठमाडौँ उपत्यकाभित्रका नदी किनारबाट हटाएका सुकुम्बासीलाई उनीहरूकै जिल्ला पठाउन थालिएको हो। नागरिकतामा उल्लेखित भएको जिल्ला पहिचान गरी सम्बन्धित जिल्लामा पठाइएको भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र बास्तोलाले बताउनुभयो। समितिका अनुसार काठमाडौँ उपत्यकाभित्र अहिलेसम्म 2608 घर परिवार भूमिहीन सुकुम्बासी प्रमाणित भएका छन्। केही परिवारलाई भक्तपुरको खरीबाटी र बोडे तथा बेनेपाको रेडक्रस तालिम केन्द्रमा राखिएको छ। 40 परिवारलाई तारकेश्वरको इचंगु नारायणमा रहेको अपार्टमेन्टमा राखिएको छ। आजको नयाँ पत्रिकामा खबर छ।
4: अब विदेशका खबर। अमेरिका र साउदी अरब बीच शान्तिपूर्ण उद्देश्यका लागि परमाणु ऊर्जामा सहकार्य गर्ने ऐतिहासिक आणविक सम्झौता भएको छ। अमेरिकी ऊर्जा विभागका अनुसार यो शान्तिपूर्ण आणविक सहकार्य सम्झौताले अमेरिकी कम्पनीहरूलाई साउदीको परमाणु ऊर्जा कार्यक्रमसँग आबद्ध हुने महत्वपूर्ण अवसर प्रदान गर्ने उद्देश्य राखेको बीबीसीले जनाएको छ। यो सम्झौतालाई साउदी अरेबियाका लागि ठूलो कूटनैतिक उपलब्धिका रूपमा हेरिएको छ। साउदीले लामो समयदेखि अमेरिकाको उन्नत परमाणु प्रविधि प्राप्त गर्न चाहँदै आएको थियो भने वर्षौंदेखि चलिरहेको वार्ता विभिन्न कारणले अघि बढ़न सकिरहेको थिएन। सम्झौताको विस्तृत विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन, तर सम्झौता घोषणा हुनुअघि अमेरिकी संचार माध्यमले यसले साउदी अरबलाई भविष्यमा युरेनियम सम्वर्धन गर्ने सम्भावना खुला गर्न सक्ने उल्लेख गरेका छन्। यही विषयलाई लिएर सुरक्षा विश्लेषकहरूले चिन्ता समेत व्यक्त गरेका छन्। उनीहरूका अनुसार यदि साउदी अरबले आफ्नै देशमा युरेनियम सम्वर्धन गर्न थालेमा इरानका कट्टरपन्थी समूहलाई पनि गोप्य रूपमा आणविक हतियार निर्माणको दौड़ तीव्र बनाउन प्रेरणा मिल्न सक्ने जोखिम रहन्छ। यद्यपि अमेरिकी ऊर्जा सचिवले सम्झौताले परमाणु सुरक्षा र अन्तर्राष्ट्रिय मापदण्डका उच्चतम सुरक्षा मानक पालना गर्ने बताउनु भएको छ। विदेशकै अर्को खबरमा भारतमा युवाहरूको नेतृत्वमा भइरहेको कक्रोच जनता पार्टीको आन्दोलन थप चर्किएको छ। आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै विपक्षी दलहरूले संसदमा अवरोध गरेपछि राजनैतिक तनाव बढ़ेको हो। आन्दोलनको मुख्य माग शिक्षा क्षेत्रमा सुधार, पटक पटक हुने प्रवेश परीक्षामा प्रश्नपत्र चुहाटको निष्पक्ष छानबिन तथा केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा रहेको छ। आन्दोलनमा सहभागी विद्यार्थी र युवाले सरकारले रोजगारी तथा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न नसकेको आरोप लगाएका छन्। दिल्लीको जन्तर मन्तर केन्द्रित प्रदर्शनको क्रममा सुरक्षा व्यवस्थालाई पनि थप कड़ा बनाइएको छ।
5: अब केही खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत नेदरल्याण्डसमा चलिरहेको त्रिदेशीय श्रृंखलामा नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो 3:15 शुरू हुनेछ। नेपालले श्रृंखलाको पहिलो खेलमा नामीबियासँग 8 विकेटले पराजित भएको थियो। लीग टू अंक तालिकामा नेपाल र नामीबिया दुवैको 29 खेलबाट समान 24 अंक पुगेको छ। राम्रो नेट रन रेटका आधारमा नेपाल पाँचौं र नामीबिया छैटौं स्थानमा छन्। नेपालले यस श्रृंखलाको तेस्रो खेल साउन 11 गते पुनः नामिबियासँग र साउन 13 गते नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ। लीग टूको अंक तालिकामा नेपाल 24 अंकसहित पाँचौं स्थानमा छ, नेदरल्याण्डस 32 अंकसहित तेस्रो स्थानमा छ। खेलकै अर्को खबरमा पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आज आफ्नो दोस्रो खेल श्रीलंकासँग खेल्दैछन्। नेपाल र श्रीलंका बीचको खेल नेपाली समयअनुसार बिहान 10:30 बजे शुरू हुनेछ। नेपाल हिजो उद्घाटन खेलमा कजाकिस्तानसँग पराजित भएको थियो, यस्तै श्रीलंका पनि पाकिस्तानसँग पराजित भएको थियो।
4: अब केही खबर संक्षेपमा। आज देशका पहाड़ी क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा दिउँसो ठूलो पानी पर्ने सम्भावना छ। यस्तै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका केही ठाउँ तथा मधेस र सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँमा पनि मेघगर्जन सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।
5: नेपाल विद्युत प्राधिकरणले गएको आर्थिक वर्ष 2082-83 12 महिना निर्यात गरेको छ। गएको आर्थिक वर्षमा 29,32,47,00,000 बिजुली निर्यात गरेको नेपालले आयात भने 10,56,00,000,000 मात्र गरेको छ। निर्यात बढ़दा विद्युत व्यापारबाट नाफा पनि 18,76,50,00,000 रूपियाँ भएको छ।
4: पाँच वर्ष अघि अर्थात 2077 सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एकै पटक 396 स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि प्रधानमन्त्री निवास बालुवाटारबाट डिजिटल माध्यम मार्फत शिलान्यास गर्नुभयो। पछि थपिएका 261 सहित 657 स्थानीय तहमा अस्पताल निर्माण गर्ने निर्णय गरिएको थियो। ओलीको यो कदमले आम नागरिकमाझ व्यापक चर्चा पायो, तर दुई वर्षभित्र बनाउने भनिएका आधारभूत अस्पताल अहिलेसम्म 109 मात्रै निर्माण पूरा भएको छ। शिलान्यासको दुई वर्ष अघि जनस्वास्थ्य ऐन 2075 स्थानीय तहमा आवश्यकता अनुसार 5, 10 र 15 शैयाका आधारभूत अस्पताल निर्माण गरी स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था गरेको थियो। आधारभूत अस्पताल शिलान्यासका पाँच वर्ष 657 मध्ये 109 मात्र निर्माण शीर्षकको खबर नागरिक दैनिकले छापेको छ।
5: सरकारले स्थायी कर्मचारी भर्ना प्रक्रिया स्थगन गर्ने निर्णय गरेपछि लोकसेवा आयोगको तयारी गरिरहेका परीक्षार्थीहरू आन्दोलित भएका छन्। मुख्य सचिव स्तरीय बैठकले गरेको निर्णय तत्काल फिर्ता लिन माग गर्दै हिजो बिहानैदेखि परीक्षार्थीहरूले काठमाडौँको माइतीगर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्।
4: र सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरवबाट सञ्चालन हुने नियमित अन्तर्राष्ट्रिय उडानलाई प्रोत्साहन गर्ने उद्देश्यले हवाई शुल्कमा ठूलो सहुलियत दिने निर्णय गरेको छ। 75 भदौसम्म विभिन्न शुल्कमा छूट दिने सरकारको निर्णय रहेको छ। काया कैरनमा अब पालो उखानको
5: तातो भात निल्नु न ओकल्नु।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: मिटर ब्याजका फर्जी लिखत अवैध घोषणा, प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा पीड़ितको जोड़, शिक्षा र स्वास्थ्य कर खारेजी प्रक्रिया अघि बढ़्यो।
4: सामुदायिक विद्यालयबाट सरकारले 20 थरी शुल्क असुल्दै विश्वविद्यालयमा 10% छात्रवृत्ति अनिवार्य, लागू भए झण्डै 73,000 विद्यार्थी लाभान्वित हुने।
5: पर्याप्त गृह कार्य विनय सरकारले नयाँ कर प्रणाली लागू गरेको विज्ञको भनाई, नागरिक र सरकार बीचको सन्तुलन मिलाएर करको दर निर्धारण गर्नुपर्नेमा जोड़।
4: अमेरिका र साउदी अरब बीच ऐतिहासिक आणविक सम्झौता, शान्तिपूर्ण परमाणु ऊर्जामा सहकार्य गर्ने।
5: र विश्वकप क्रिकेट लीग टूमा नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दै।
4: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अभिनले बनाउनु भएको कार्टुन कांग्रेसका संस्थापक नेता बीपीको स्मृति दिवससँग सम्बन्धित छ। कांग्रेसको संस्थापन र इतर दुई छुट्टा छुट्टै समूहले बीपी स्मृति दिवसका अवसरमा कार्यक्रमको आयोजना गरे। यहाँ मंचमा बीपी स्मृति दिवस लेखिएको ठूलो ब्यानर छ, नेताहरू पनि छन्। अनि एकजना नेताले अर्कोलाई उहाँलाई चिन्नुभयो भनेर सोधेपछि ती अर्का नेताले सम्झना गर्न खोज्दै भन्दैछन्, ए चिने चिने उहाँलाई, साँच्ची कता हुनुहुन्छ उहाँ आजकल, यता कि उता। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
1: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्रणाली।
2: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 0635905511।
3: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
1: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
3: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
2: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गङ्गुबु बसपार पछाडिपट्टि।
1: हजुर, काठमाडौँ दुलेगौंडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
4: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
2: होटल टाइटेनिक, गङ्गुबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841168778, 9825527763।
5: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुनचाँदी पसलमा बनाएको नि।
6: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
5: पुराना गरगहना सँग नयाँ साथ फेर,
6: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चन्द्रिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौं रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856062099।
2: पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको?
2: दुलेगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
4: कहाँ छ पुन मोबाइल?
2: यही दुलेगुडामा तरकारी पसलको आधैमा छ।
1: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्, 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
2: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
1: प्रोप्राइटर हेमराज पुन, मोबाइल 9811974888 र 9848484000।
7: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
8: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
7: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्, किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
9: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 9846026617 र 9811638981।
10: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
11: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
12: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
11: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
12: ए त्यसो भए त म गइहाले,
11: चिया त पिएर जाऊ,
12: अहिले हतार छ, पछि आउँदै गरौँला है।
13: दीर्घायु फर्निचर सोरुम,
6: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
13: साथै कुरासँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
14: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीका लागि आधिकारिक विक्रेता
6: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ।
13: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0965709 सार, मोबाइल नम्बर 98460268
6: 98560268।
15: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्टिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के
16: तर महँगो होला नि?
15: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्याल ढोका।
17: बलियो, आकर्षक र सस्तो मूल्यमा, तनहुमा नै पहिलो पटक
18: बाराही एल्मुनियम, अब यूपीबीसीको साथमा।
17: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
18: सम्पर्क बाराही यूपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028922938।
19: हप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
20: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
19: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
21: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
19: पुराना गरगहना सँग नयाँ साथ फेर,
21: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
19: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातन हो। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98562068099।
22: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
23: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
22: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
23: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
22: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 98461694378, 98171996902।
24: कता हिँडेको आइफोन हातमा लिएर?
25: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
24: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
25: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
24: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि

0: हुनुहुन्छ?
1: ल, कोठा पनि चम्किएको छ।
0: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
2: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
1: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
3: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
1: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206।
2: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।

0: 97.6 Shuklagandha KFM 97.6
1: पछिल्लो सरकारहरूले जुन ढङ्गले गरिरहेको छ र यो सरकारले सिक्नु जरुरी छ, बुझ्न जरुरी छ. ठिक छ, पुरानालाई गाली गर्नुभयो, अब पुरानो दलले खायो के गर्यो, अनेक खालका गाली गर्नुभयो, त्यस कारणले विस्थापन गर्न उहाँहरूलाई सजिलो पनि भयो. जनताले पनि एकचोटि हेरौँ त भनेर उहाँहरूलाई हेर्ने स्थिति बन्यो. जनताले नै भोट हालेकै हुन्, अब होइन दुई तिहाई नजिक पुर्याइदिएकै हुन् जनताले. त्यत्रो अभूतपूर्व चाहिँ होइन मत दिएर उहाँहरूलाई यो ठाउँमा पुर्याएपछि सिक्नु त पर्यो नि त. कमसेकम सरकार सञ्चालनसँग सम्बन्धित, विधि विधानसँग सम्बन्धित विषयहरू, अब संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो निजी सचिवालयको कर्मचारी त कुनै पनि औपचारिक कार्यक्रमहरूमा, सरकारी औपचारिक कार्यक्रमहरूमा तपाईँको चाहिँ निजी सचिवालयको कर्मचारी त लानु मिल्दैन.
2: अब यो काठमाडौँमा हुने यो तिब्बती अध्ययन गोष्ठीप्रति पनि चीनले चासो देखाएछ होइन, कार्यक्रमलाई दलाई लामाका समर्थनले प्रयोग गर्न सक्ने भन्दै बेजिङको चिन्ता होइन, विशुद्ध प्राज्ञिक भेला भएको आयोजकले दावी गरेका छ दलाई लामाका समर्थकले कार्यक्रमलाई प्रयोग गर्न सक्छन् भनेर, चीन विरूद्ध र तिब्बतका पक्षमा बोल्न नदिन नेपाल सरकार सचेत रहोस् भनेर चिनिया राजदूतले भन्नुभएको विषय पनि आएको छ.
1: अनि यो एकदमै के भन्ने, अब बचकनापन सरकारको चाहिँ यो रवैया र हामीले दिनदिनै हेरिरहेका छौँ. नेपाली जनतालाई पनि अब थाहा हुन थालिसक्यो होइन, जनताले पनि लगभग बुझ्दै होलान् कि कसरी यस्तो खालको स्थिति पर्यो. किनभने सरकार सञ्चालन, सत्ता सञ्चालन भन्ने कुरा अब यसो सामान्य खेलको विषय होइन नि त. यो त तपाईँको मुलुकको गरिमासँग जोडिन्छ, मुलुकको सार्वभौम सत्तासँग जोडिन्छ, मुलुकको राष्ट्रियता, राष्ट्रिय अखण्डता होइन, तपाईँको भौगोलिक अखण्डता र नेपाली जनताको एउटा चाहिँ एउटा भरोसा र यहाँको चाहिँ जनताको चाहिँ दैनन्दिनको तपाईँको उनीहरूको चाहिँ डेलिभरीसँग जोडिएको विषय, यस्ता कैयौं विषयहरूमा सरकार चाहिँ चुट्टै चुट्टै गएको देखिन्छ. अब एक वर्ष पनि भएको छैन, भर्खर चार महिना हुन लागेको छ तपाईँको चाहिँ सरकार चाहिँ. ठिक छ, अब 30 वर्ष तिमीहरूले के गर्यो भन्ने पनि भन्दै हुनुहुन्छ, ओके, केही फरक परेन. 5 वर्ष त चलाउन पाउनुहुन्छ, चलाउनुहोस् न राम्रोसँग. हामीले त तिनीहरूलाई विस्थापित गर्छौँ, हटाउँछौँ, तिनीहरूको विरोधमा चाहिँ एकदमै चाहिँ सङ्घर्ष गर्छौँ, त्यस्तो केही भनेका छैनौँ. तर चलाउनुहोस्, राम्रो चलाउनुहोस्. अब जनताले मत दिए पछाडि त सत्ता सञ्चालन त गर्नु पर्यो नि. यस्तो नचाहिँदा उत्पट्याङहरू, उत्पट्याङ कुराहरू त गर्नु भएन नि त. जसरी तपाईँको चाहिँ 1 रुपियाँका सिक्काहरूमा चाहिँ होइन नेपालको नक्सै हटाउने जस्ता कुराहरू, अनि संसदमा आएर नेपालले पनि अब अरू देशको चाहिँ भूमि मिचेका छौँ हामीले भनेर चाहिँ भन्ने जस्ता हास्यास्पद कुराहरू, यो नचाहिँदो भ्रम फैलाएर होइन जनतालाई पनि अब अप्ठ्यारो पार्ने, राष्ट्र मुलुकलाई अप्ठ्यारो पार्ने र विदेशीको दावेदारी गर्ने यो खालको प्रवृत्ति वास्तवमा सुहाएको छैन. अब सचियोस् यो नचाहिँदो उत्पट्याङ कुराहरू गरेर अनि त्यस पछाडि चाहिँ अप्ठ्यारो बनाउने कुराहरूमा सरकार नलागोस्
2: भन्ने एउटा कुरा छ. अब यो अहिले अब चीनले नै चासो देखाएको छ होइन, चिनिया राजदूत चाङ माओमिङले नै यो कुरालाई चाहिँ नजिकबाट निहालेको बताइरहँदाखेरि चाहिँ, अब हामी त एक चीन नीतिमा हिजोदेखि अडिक छौं होइन, संलग्न परराष्ट्र नीतिमा अडिक छौं. हाम्रो भूमि चाहिँ कसैका विरूद्धमा चाहिँ प्रयोग नहोस् होइन, कसैलाई चाहिँ असर गर्ने खालका गतिविधि नहोस् भनेर हिजोदेखि नै हामी चिन्तित छौं. तर आज चाहिँ यो परराष्ट्र नीतिको विषय हामी चाहिँ कूटनीतिको तवरले, आज हाम्रो भूमिमा चाहिँ भइरहेका गतिविधिका तवरले चाहिँ हामी कुन तहमा पुगेका छौं तामाङजी अहिले?
1: अब यो चाहिँ खास गरी हामीले

0: हाम्रो राष्ट्रलाई जसरी एउटा चाहिँ स्वतन्त्र राष्ट्रको रूपमा हामीले बचाउन सफल भएका थियौँ हिजो विगतदेखि नै होइन, अब कुनै बेला त हामीले लडाईँ नै लड्नु पर्यो, लडेरै हामीले चाहिँ नेपालको जमिन जोगाएको हो, नेपाली जनताले लडेरै जोगाएको हो, र त्यति बेलाका अब भनौँ न यो मुलुकको चाहिँ रक्षाको लागि जुन ढङ्गले हिजो चाहिँ ठुल्ठूला लडाईँहरू पनि भए, त्यसरी जोगिएको यो सिमाना अब अहिले आएर होइन अहिलेको कार्यकारी प्रमुखजीहरू अहिलेको सरकारले यो जमिनलाई यो नेपाल राष्ट्रको नेपाल आमालाई होइन बचाउनै सक्दैन, गाउँमा सामान्य एउटा साथमा चाहिँ तपाईँको चाहिँ साथको ढुङ्गा चाहिँ एक फिट एक भित्ता चाहिँ वरपर हुँदा त त्यहाँ चाहिँ कत्रो ठुलो झगडा हुन्छ। सिमाना भनेको त्यस्तो चिज हो, त्यसो भएको हुनाले हाम्रो राष्ट्रको सिमानाप्रति होइन नेपालको सार्वभौम सत्ताप्रति अप्ठ्यारो पर्ने आँच आउने खालको गतिविधिहरू सरकारले गर्न मिल्दैन र गर्न हुँदैन, र छिमेकीहरूले चासो देखाएर खास गरी अब उत्तर चीन र दक्षिण भारत दुईटा ठूला देशहरूले चाहिँ चासो देखाएर नेपाल राष्ट्रको सिमानाको विषयलाई लिएर नेपालको सार्वभौम सत्तालाई विषयलाई लिएर आवाज उठाउने खालको परिस्थिति बन्ने गरी जसरी नेपाल सरकारको चाहिँ गतिविधि भइरहेको छ, यो गतिविधिले भोलि चाहिँ हाम्रो देशको होइन भौगोलिक अखण्डतामाथि प्रश्न उठ्न सक्छ, त्यस्ता कुनै पनि गतिविधिहरू नहोस् र छिमेकी राष्ट्रहरूलाई छिमेकीलाई फेर्न सकिँदैन होइन, त्यसो भएको हुनाले यो दुईटा छिमेकीसँग सौहार्द र सम्बन्ध राखेर मुलुकलाई चाहिँ अझ बढी अग्रगतिका साथ तीव्र विकासमा अगाडि बढाउनु पर्नेमा हामी छिमेकीहरूका चासोमा चाहिँ झन् अप्ठ्यारो पर्ने खालका चाहिँ गतिविधिहरू हामीले नै गरेर अनि छिमेकीहरूलाई चिडाउने खालको स्थिति चाहिँ गर्नु हुँदैन, र त्यसो भएको हुनाले हामीले अहिले चाहिँ खास गरी दुईटै छिमेकी राष्ट्रहरूसँग उत्तिकै हाम्रो असंलग्न परराष्ट्र नीतिलाई अझै बढी थप तपाईँको चाहिँ मजबुत बनाएर छिमेकी राष्ट्रहरूलाई त्यतिकै नजिकका उनीहरूसँग सम्बन्धलाई अझ थप विकास गरेर जानुपर्नेमा हाम्रै गतिविधि कारणले हाम्रै हरकतका कारणले छिमेकीहरू रिसाउने खालको स्थिति चाहिँ बन्नु हुँदैन।
1: हस् शेरबहादुर तामाङजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: हजुर, धन्यवाद।
1: उहाँहरू नेकपा एमालेका नेता एवं पूर्व मन्त्री शेरबहादुर तामाङ आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्रामपछि पालिका बहसमा उपस्थित हुनेछ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।

0: हजारमा तिस हो वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: दिस हो खुसीको कनेक्सन। स्थानीय तहको आवाज र अभ्यासलाई देशव्यापी गराउन नेपाली बहसमा पालिका बहस पनि बिहान 6 बजे देशैभरि पालिका बहस।
2: यतिखेर पालिका बहसमा यसमा गाउँपालिका गुल्मीका अध्यक्ष भगत सिंह खड्का हामीसँग जोडिनु भएको छ। खड्काजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसको पालिका बहसमा म तपाईँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: धन्यवाद, नमस्कार।
2: अब खड्गाजी, के छ स्थानीय तहको अहिलेको हालखबर? राम्रै छ, राम्रो तरिकाले काम गरिरहनु भयो होइन? कार्यकाल राम्रै राम्रै बितिरहेको छ। सम्झना लायक कामहरू के छन् आज यसो हेर्दाखेरि फर्केर? अब 6-7 महिना कति बाँकी छ क्यारे कार्यकाल, होइन? राम्रो काम गर्न सक्नुभयो इस्मामा?
3: हामीले सामान्यतया नागरिकको नजिकको घर दैलोको सरकार भएको हिसाबले उनीहरूको सुख दुःख सबैमा हामी सहयात्री बन्ने, सेवा प्रवाह र हाम्रो स्तरबाट हुने सामाजिक सद्भाव र सानातिना विकास निर्माणका कामहरूमा हामी नागरिकसँगै हातमालो गर्ने काममा अहिले पनि हाम्रा कार्य सम्पादनहरू गरिरहेका छौं। हजुरले भने जस्तो अब हाम्रो कार्यकालको पनि अन्तिम अन्तिम डाइङ मोमेन्ट नै छ। हाम्रो 5 वर्ष कार्यकालको प्रारम्भ र अन्तिम समयको तुलना हेर्दा अन्तिममा हामीले गरेका कामको तुलनात्मक अवस्था पनि देखिहाल्छ।
2: अब राम्रा कामहरूको के प्रवर्धन गर्न सक्नुभयो होइन? यो त देशभरि करिब 350 भन्दा बढी रेडियो, एफएम स्टेशन, अनलाइन प्लेटफर्ममा धेरै ठाउँबाट श्रोताहरूले सुनिराख्नु भएको छ होइन? यस अलिकति अनुभव सेयर गर्नुहोस् न।
3: स्थानीय सरकार भनेको सामान्यतया समय लामो नलिई नागरिकहरूलाई शीघ्र सेवा प्रदान गर्ने नजिकको सरकार हुँदो रहेछ भन्ने मेरो आफ्नो बुझाइ हो। प्रदेश र संघीय तहमा समय लिएर धेरै कुरा सोचेर कानून निर्माण र नीति निर्माणलाई अलि समय लिएर गर्दा पनि सेवा प्रवाहमा फरक नपर्ने, तर स्थानीय सरकारबाट तुरन्तै नागरिकहरूले डेलिभरी खोज्ने स्थान भएकोले यहाँ चाहिँ हामीले चुस्त रूपमा नागरिकहरूलाई डेलिभर गर्नुपर्ने अवस्था देखिँदो रहेछ। जुनसुकै समस्या आए पनि नागरिकहरूले यो संघीय सरकारको, प्रादेशिक सरकारको काम कर्तव्य अधिकार हो भन्ने कुरा नसोचेर जो नजिक छ उसले हामीलाई सेवा दिनुपर्छ, उसैबाट हामी लाभान्वित हुनुपर्छ भन्ने खालको नागरिकहरूमा त्यो मानसिकता बसिसकेको हामीले महसुस गरेका छौं। सामान्यत हामीले भइरहेका आफ्नो अधिकार क्षेत्र ज्युरिस्डिक्सनभित्र परेका शिक्षा, त्यस्तै गरेर यो नागरिक तहमा हामीले सहयोग पुर्याउन सक्ने खाने पानी जस्ता यी कामहरूमा, विपदको कामहरूमा हामी तुरुन्तै सहयोग गर्नुपर्ने परिस्थिति देखिन्छ।
2: होइन, अब अहिलेको अवस्थामा चाहिँ तपाईँहरूले चाहिँ जस्तो सेवा प्रवाहमा प्रभावकारी गराउन सक्नुभयो कि सक्नु भएन, नीतिगत निर्णयहरू गर्न सक्नुभयो कि सक्नु भएन, ऐन नियम कानूनहरू के गर्नुभयो, के फरक गर्नुभएको छ अरूको तुलनामा?
3: हाम्रो अवस्था हेर्यो भने शिक्षाको क्षेत्रमा हामीले लामो समयसम्म प्रसूति स्याहार विदा वा प्रसूति विदा तालिमहरूमा शिक्षकहरू जानुपर्ने अवस्थामा विद्यालयहरूका कक्षा कोठा खाली नहुन् भन्नका लागि हामीले त्यसरी प्रसूति विदा, प्रसूति स्याहार विदा वा लामो समय तालिममा शिक्षकहरू जाँदा स्वयंसेवक शिक्षकहरू 79 सालदेखि नै व्यवस्थापन गरेर त्यसरी शिक्षा क्षेत्रमा हामीले इन्ट्रोड्युस गरेका छौं। त्यस्तै कृषक पशुपालनको क्षेत्रमा हेर्यो भने हाम्रो गाउँपालिकाभित्र दूधको अलि अभाव हुने देखिन्थ्यो। व्यावसायिक रूपमा कसैलाई पशुपालनतर्फ, यो दूध उत्पादनतर्फ हामीले प्रोत्साहित गर्न पाए हुन्थ्यो भन्ने लागेर हाम्रो पालिकाभित्र कसैले 5 वटा दुहुनो गाई वा भैँसी पाल्नुहुन्छ भने उहाँहरूलाई रेगुलर हामीले मासिक पशु हेरालुका लागि 10,000 दिने कामहरू गरिरहेका छौं भने हाम्रो पालिकाभित्र सामान्यतया सड़कको मामलामा, खानेपानीको मामलामा जे बढी समस्या यसलाई बढी प्रायोरिटाइज गरिरहेका छौं। हाम्रो गाउँपालिकाभित्रको बसाईको परिस्थिति हेर्यो भने धेरै बसाई डाँडाहरूमा माथि छ र हाम्रो आफ्नो खानेपानीको स्रोत नभएको कारणले हामीले छिमेकी गाउँपालिकादेखि करिब 23 किलोमिटर टाढाबाट खाने पानीहरू ल्याउनु पर्ने बाध्यता आफ्नो भित्र सञ्चालन गर्यो भने पनि हामीले लिफ्टिङ खाने पानी सञ्चालन गर्नुपर्ने त्यो कम्पल्सन भएको हुनाले हामीले यी कामहरूमा पनि प्रायोरिटाइज गरेर सुधारका कामहरू घर घरमा धारा पुर्याउने कामहरू जुन रेगुलर काम नै हुन् यस्ता खालका कामहरू अगाडि बढाइरहेको सन्दर्भ छ।
2: स्थानीय तहमै होइन काम गरेको स्थानीय तह सम्हालेको अहिले प्रधानमन्त्री हुनुहुन्छ बालिनजी, होइन भेटघाट भयो कुराकानी भयो के छ कतिको उत्साह छ?
3: अहिले हाम्रो मुलुकले सम्माननीय प्रधानमन्त्री प्राप्त गरेपछि केही सुधारका कुराहरू पनि अगाडि बढेका छन् भने केहीमा हामीले आशा गरेका अझै पनि हामी ती कुराहरूमा संघीय सरकारको तर्फबाट समन्वय सहकार्य र सहअस्तित्वको मर्मले ती सुधारका कामहरू पनि अगाडि बढ्छन् भन्ने मलाई लाग्छ। सार्वजनिक खरिद ऐनतर्फ संघीय सरकारले अहिले लामो समय को झन्झट र त्यस्तै एकदमै लो बिड गरेर कामको गुणस्तरीयतामाथि संशय पैदा हुने वातावरणलाई संघीय सरकारले सम्बोधन गरेको छ। तर यसबाहेक अहिले पनि नेपालका ग्रामीण भेगहरू हेर्यो भने हाम्रो सबैभन्दा ठूलो समस्या कृषि विपदका रूपमा बाँदर बँदेल देखिन्छ। साँच्चै भन्ने हो भने मुलुकमा राजनैतिक संघीयता आयो, त्यही कारणले पालिकाहरू बने, पालिकामा जनप्रतिनिधिहरू निर्वाचित पनि भए, तर प्रशासनिक र वित्तीय संघीयता यो 9 वर्ष हुँदासम्म पनि 73 सालपछि पुनर्संरचना भएर यो परिस्थितिमा आउँदा पनि अझै पनि बामे सर्दैछ, यी विषयहरू सम्बोधन गर्नुपर्ने देखिन्छ भने ठूला विकास निर्माणका कामहरू अन्तरपालिका जोड्ने सड़कहरू त्यस्तै निर्वाचन क्षेत्र रणनीतिक सड़कहरू अझ अर्को पेचिलो के विषयवस्तु भएको छ भने नागरिकहरू जो पीड़ामा बाढ़ी पहिरो पीड़ित भएर नयाँ घर पुनर्निर्माण गर्नुपर्ने परिस्थितिमा पुग्नुहुन्छ, उहाँहरूको सर्वस्व सकिएको हुन्छ, यसमा संघीय प्रादेशिक र स्थानीय सरकारको साझेदारीमा उहाँहरूलाई नयाँ घर पुनर्निर्माण गर्नुपर्ने त्यो कार्यविधि बनेको छ। हाम्रोमा हेर्यो भने हामीले 2081 साल वैशाख 8 गते ठूलो आग लागि बेहोर्यौं, त्यति बेला काठमाडौँ महानगरपालिकाको तर्फबाट अहिलेका सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले समेत हामीलाई त्यो विपदको बेलामा महानगरको तर्फबाट 10 लाख सहयोग पनि गर्नुभएको थियो। त्यति बेला जलेका घरहरू करिब 49 घरहरू क्षति भएका बनेर सकिसके, तर संघीय सरकारको तर्फबाट प्राप्त गर्नुपर्ने रकम हामीले अहिलेसम्म प्राप्त गरेका छैनौं। यी नीतिगत विषयहरूमा संघीय सरकारबाट अझ धेरै समन्वय र सहयोग प्राप्त हुन सके उचित हुन्थ्यो भन्ने चाहिँ म आफूलाई लाग्छ।
2: बेरोजो कतिको छ तपाईँको पालिकामा?
3: हजुरले यो एकदमै राम्रो प्रसंग उठान गर्नुभयो। हामीले कार्यभार सम्हाल्ने बेलातिर करिब 2 करोड़ बेरोजी एउटा आर्थिक वर्षमा आउँथ्यो, अहिले हामीले विस्तारै यसलाई व्यवस्थापन गर्दै लगेर पछिल्लो महालेखाको प्रतिवेदन हेर्यो भने हामी 47 लाख गाउँपालिकाको बेरोजू छ। यो वर्षको हामी महालेखा परीक्षण लेखा परीक्षण सकेपछि हामी हाम्रो कार्यकालको अन्तिममा 0 वा न्यून बेरोजू अन्डर 10 लाख को हामीले सोच बनाएर अगाडि बढेका छौं। यो पाटोमा पनि हामी सदाचार र सुशासनको पाटोमा यसले पक्कै राम्रो काम रिफ्लेक्ट गर्छ भन्ने कुरामा आशावादी छ।
2: यसमाका नागरिकहरू तपाईँलाई मध्येका मतदाताहरू र तपाईँका प्रतिस्पर्धीहरू सबै खुसी छन् भगतजी?
3: यो विषयमा नागरिकहरूको सन्तुष्टिको अवस्था

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 7 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560605554।

0: नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। नेपाल सरकार र व्यवसायको तीव्र विरोधका बीच साउदी अरबले नेपाली श्रमिकका लागि विवादित सिप प्रमाणीकरण कार्यक्रम कार्यान्वयनमा ल्याएको छ। साउदीले गएको असार 3 गतेदेखि नै कार्यान्वयनमा ल्याउने तयारी थालेको भए पनि म्यानपावर व्यवसायहरूले एसभीपी कार्यान्वयन गर्ने जिम्मेवारी पाएको तालिम केन्द्रमा तोडफोड़ गरेपछि तत्काल रोकिएको थियो। तर अहिले काठमाडौँमा रहेको साउदी दूतावासले एसभीपीको प्रमाणपत्र नभएका श्रमिकको भिसा आवेदन नै दिन नमिल्ने बनाएको छ। दूतावासले एउटा निजी कम्पनी परिचालन गरी म्यानपावर व्यवसायहरूलाई पाए श्रमिक 50 देखि 100 अमेरिकी डलर सम्बोधाउन दबाव दिइरहेको हो। शुरूमा रोजगारदाताले नै यो शुल्क बिहोर्ने भनिए पनि अहिले इमेल पठाएर म्यानपावर व्यवसायसँगै डलर असुल गर्न थालिएको छ। साई भिजन डिजिटल नामक निजी कम्पनीको खातामा पैसा जम्मा गर्न लगाएकाले यो पूर्णतया शंकास्पद र गैर कानूनी रहेको व्यवसायहरूको भनाइ छ। यसअघि निशुल्क भिसा र टिकटको व्यवस्था भनिए पनि एसभीपी शुल्क मेडिकल र खोप दर्ता खर्चसहित साउदी जाने एक श्रमिकमाथि अहिले झण्डै 30,000 रूपियाँ अतिरिक्त आर्थिक भार थपिएको छ। भरिया र ठेला चलाउन जस्ता सामान्य कामदारको लागि समेत यो परीक्षण अनिवार्य गरिएपछि व्यवसायहरू रुष्ट बनेका छन्। यसैबीच श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत साउदी सरकारलाई कूटनीतिक पत्रचार गरी यो प्रक्रिया रोक्न आग्रह गरेको बताइएको छ। सरकारले गणेश नेपालीको आत्मदाह घटनाको सत्य तथ्य पत्ता लगाउन न्यायिक समिति गठन गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बास्तोलाको अध्यक्षतामा समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। घटनाको गम्भीरतालाई हेरेर न्यायिक समिति गठन गरेको उहाँले बताउनुभयो। गणेश नेपालीले गएको असार 25 गते काठमाडौँको त्रिपुरेश्वरमा रहेको राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएपछि उपचारका क्रममा ज्यान गएको थियो। यस्तै मन्त्री परिषद बैठकले प्रधानमन्त्री बालेन्द्र शाहले घोषणा गरे अनुसार शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छूट दिने निर्णय गरेको छ। त्यस्तै 2085 साल भदौ मसान्तसम्मका लागि पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानमा पार्किङ ल्याण्डिङ तथा नेभिगेशन शुल्क र ग्राउण्ड ह्याण्डलिङ शुल्कमा 50% छूट दिन बैठकले स्वीकृति दिएको छ। साथै अनुचित लेनदेन पीड़ित संघ सरकारी समितिले 2083 साउन 1 गते गरेको सम्झौता अनुमोदन गर्दै सरकारले मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू अवैध घोषणा गरेको छ। यस्तै बैठकले श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारी र गुठी संस्थाको प्रशासक पदमा शैलेन राज कुंवरलाई तोक्ने निर्णय गरेको जनाइएको छ। 2 फागुन 2030 टंकप्रसाद आचार्यलाई मानार्थ सभापति र बीपी कोइरालालाई कार्यकारी सभापति बनाएर नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको थियो। 17 पुष 2005 सुवर्ण शमशेरको सक्रियतामा महेन्द्र विक्रम शाहको अध्यक्षतामा प्रजातन्त्र कांग्रेस गठन भयो। यी दुई दल 27 पुष 2006 एकीकृत भएर नेपाली कांग्रेस बन्यो। दुई दललाई एक ठाउँमा ल्याउने मध्ये एक हुनुहुन्थ्यो बीपी। 6 साउन बीपीको स्मृति दिवस हो। बुधबार 44 स्मृति दिवसमा भने कांग्रेस संस्थापन र असन्तुष्ट पक्षले स्मृति दिवसका अलग अलग कार्यक्रम गरेर एकता होइन विभाजनतर्फ उन्मुख भएको सन्देश प्रवाह गरेका छन्। कमलादा स्थित प्रज्ञा प्रतिष्ठानमा असन्तुष्ट पक्षले आयोजन गरेको कार्यक्रममा नेताहरूले तत्काल एकता नभई अलग पार्टी बनाउने उद्घोष समेत गरेका छन्। त्यस सम्बन्धी कार्यदिशा तय गर्न प्रज्ञा भवनबाटै आगामी 29 साउनमा काठमाडौँमा राष्ट्रिय भेला बोलाउने घोषणा समेत गरेका छन्। यता सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षले भने बीपी स्मृति दिवसमा 2 दिने कार्यक्रम तय गरेको छ। हिजो जलवायु परिवर्तनबारे जनचेतना फैलाउन ग्रीन रन आयोजन गरेको संस्थापन पक्षले आज बीपी कोइरालाको विचार लोकतान्त्रिक समाजवाद र तत्कालीन राजनैतिक चुनौतीबारे केन्द्रित विशेष कार्यक्रम गर्दैछ। कांग्रेसको विशेष महाधिवेशनपछि शुरू भएको आन्तरिक शक्ति संघर्ष 6 महिना बित्दासम्म टुङ्गोमा पुग्न सकेको छैन। विवाद बढ्दै जाँदा पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहका नेताहरू अलग पार्टी निर्माणको गृह कार्यमा अग्रसर छन्। यसअघि देउवा पछिको कार्यक्रममा सहभागी नहुने गरेका शेखर कोइराला बुधबारको कार्यक्रममा उपस्थित हुनुभयो। यसलाई कांग्रेस नेताहरूले अर्थपूर्ण रूपमा हेरेका छन्। कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की बाहेक उहाँ निकट अरूको उपस्थिति भने थिएन। कार्यक्रममा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का, पूर्व पदाधिकारीहरू प्रकाशमान सिंह, कृष्ण प्रसाद सिटौला, विमलेन्द्र निधि, शशंक कोइराला, विजय कुमार कछेदार, प्रकाश शर्मा महत लगायतका नेताको पनि उपस्थिति थियो। नेता बद्री पाण्डेका अनुसार नेता शेखर कोइरालाले आफू कार्यक्रममा जाने जानकारी समूहका नेताहरूलाई गराउनु भएको थियो। शेखर दाईले म जान्छु भन्नुभयो, जान्छु भनिसकेपछि हामीले रोक्ने कुरा भएन, तर हामी गएनौ उहाँले भन्नुभयो। हामीले शेखर दाईलाई विशेष महाधिवेशनमा गएका र नगएका बीच 15 महाधिवेशनमा भेटिने गरी एकता कायम गरिनुपर्दछ भन्दै आएका हौं। नेताहरूले भूमिका खोज्दा पार्टी विभाजनमा लाने कि एकतामा जाने भन्ने प्रश्न नै अहम बनेको छ। हिजको कार्यक्रममा कोइरालाले पार्टी सभापति थापाको कार्यशैलीमाथि टिप्पणी गर्नुभएको थियो। उहाँले पार्टी हुकुमी शासनमा चल्न थालेको भन्दै कांग्रेस निरंकुशताको अन्त्यको लागि जन्मिएको प्रसंग उल्लेख गर्नुभयो। कांग्रेसभित्रै निरंकुशता जन्मिरहेको छ, त्यसको अन्त्य हामीले गरिरहनु परेको छ उहाँले भन्नुभयो। राष्ट्रिय भेला अगाडि पार्टी एकताको सहमति नभई आगामी राजनैतिक बाटो तय गर्ने, जसमा नयाँ दल गठनको विकल्प समेत रहने असन्तुष्टि पक्षका नेताहरूको भनाइ छ। स्वास्थ्य अवस्था जटिल बनेपछि हवाई उद्धार गरी पोखरा ल्याइएकी बागलुङ स्थित निसी खोलाकी एक सुत्केरीको मृत्यु भएको छ। मंगलबार बिहान छोरीलाई जन्म दिएकी निसी खोला गाउँपालिका नम्बर 3 ढाड खर्ककी 39 वर्षीय मीना सुनारलाई मणिपाल अस्पताल पोखराले मृत घोषणा गरेको बोहरागाउँ स्वास्थ्य चौकीका जनस्वास्थ्य अधिकृत टोप बहादुर चौहानले जानकारी दिनुभयो। बोहरागाउँ स्वास्थ्य चौकीमा छोरीलाई जन्म दिएकी सुनारले राति 1 बजेतिर आफ्नो पेट दुखेको बताउनु भएको थियो। त्यस लगत्तै जनस्वास्थ्य अधिकृत जनसहित स्वास्थ्यकर्मीको टोलीले सुनारको उपचार शुरू गरेको थियो। हामीले राति पेटको दुखाई कम गर्न त सफल भयौं, थप जोखिम नहोस् भनेर उहाँलाई राति नै सवारी खोजेर थप उपचारको लागि बुर्तिबाङ अस्पताल पठायौं, चौहानले भन्नुभयो। अचेत अवस्थामा बुधबार हिजो बिहान 7 बजेतिर बुर्तिबाङ अस्पतालमा पुर्याएकी सुनारको उपचार थालेका अस्पतालका स्वास्थ्यकर्मीले आन्तरिक अत्यधिक रक्तस्राव भएको अनुमान गर्दै थप उपचारको लागि रिफर गरेका थिए। अन्नपूर्ण पथमार्गमा गएको आर्थिक वर्ष 82-83 लेक लागेर 25 पर्यटकको ज्यान गएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार ज्यान गुमाउनेमा 12 नेपाली, 9 भारतीय तथा जापान, मेक्सिको, स्पेन र सिंगापुरका 1-1 छन्। यसमध्ये 4 पथ प्रदर्शक र भरिया छन्। मनाङ र मुस्ताङको पल्लो भेगमा यस्ता घटना धेरै भएका हुन्। सबभन्दा धेरै मुस्ताङमा 15, मनाङमा 8 तथा अन्नपूर्ण र मर्दे आधार शिविरमा 1-1 ज्यान गएको छ। अघिल्लो आर्थिक वर्षमा लेक लागेर 19 ज्यान गएको थियो। सड़क मार्ग हुँदै मुक्तिनाथ जाने नेपाली र भारतीय पर्यटकमा यो समस्या धेरै देखिएको छ। गाड़ी वा मोटरसाइकलबाट एकै दिन धेरै उचाइमा पुग्दा शरीरले हिमाली हावापानीसँग अनुकूलन हुन नपाएर जोखिम बढ़ेको आयोजना प्रमुख डाक्टर कडेरियाले बताउनुभयो। जिल्ला ट्राफिक प्रहरी कार्यालय सेन्जाले ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनमाथि कार्यवाही गरी आर्थिक वर्ष 82-83 1,15,30,000 रूपियाँ राजस्व संकलन गरेको छ। गत आर्थिक वर्षमा जिल्लाभर विभिन्न प्रकारका 13,551 सवारी साधन कार्यवाहीमा पर्दा उक्त रकम राजस्व संकलन भएको हो। कार्यवाहीमा सबभन्दा बढ़ी 4,614 मोटरसाइकल परेका छन्। त्यसपछि कार तथा जीप 3,326, ट्रक तथा टिपर 2,255, बस 1,540, ट्र्याक्टर 912 र अन्य 942 सवारी साधन कार्यवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक नरेन्द्र बहादुर साईले जानकारी दिनुभयो। तथ्याङ्क अनुसार ट्राफिक कार्यवाहीसँगै राजस्व संकलन पनि कमी आएको छ। आर्थिक वर्ष 81-82 19,299 सवारी साधन कार्यवाही पर्दा 1,41,53,500 रूपियाँ राजस्व संकलन भएको थियो। म्याग्दीमा निर्माणाधीन 132 केबी क्षमताको डाँडाखेत राहुघाट प्रसारण लाइन आयोजना हालसम्म 74% भौतिक र 72.60% वित्तीय प्रगति हासिल गर्न सफल भएको छ। नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैंक एडीबीको ऋण सहयोगमा 4.5 वर्ष अघि ठेक्का मार्फत आयोजना निर्माण शुरू गरेको हो। आर्थिक वर्ष 73-74 प्रारम्भिक सर्वेक्षण, डिजाइन र वातावरणीय प्रभाव मूल्यांकन सम्पन्न भएपछि 30 महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित 2078 फागुन 16 गते भारतीय कम्पनी लार्सन एण्ड टुब्रो लिमिटेडसँग 3,57,00,000 रूपियाँमा ठेक्का सम्झौता गरेको थियो। तर भौगोलिक कठिनाई, वन क्षेत्रमा रूख कटानमा भएको ढिलाइ तथा निर्माण कम्पनीको सुस्त कार्य सम्पादनका कारण आयोजनाको म्याद 2 थप गरिएको आयोजनाले जनाएको छ। पूर्वी नवलप्रासीको कावसुती नगरपालिका स्थित नमूना मध्यवर्ती सामुदायिक वनभित्र सञ्चालनमा रहेको जटायु रेस्टुरेन्ट अहिले अध्ययन अनुसन्धान केन्द्रका रूपमा विकास हुँदै गएको छ। पशु उपचारमा प्रयोग हुने डाइक्लोफेनिक औषधिका कारण गिद्धको संख्या घट्न थालेपछि सुरक्षित आहार उपलब्ध गराउने उद्देश्यले समुदाय संरक्षणकर्मी र सरकारवालाको सहकारीमा सन् 2006 जटायु रेस्टुरेन्ट स्थापना गरिएको थियो। डाइक्लोफेनियुक्त औषधि प्रयोग गरिएका पशुको सिनो खाँदा गिद्धको मृत्यु हुने तथ्य पुष्टि भएपछि नेपालमा उक्त औषधिको प्रयोगमा रोक लगाइएको थियो। संरक्षणविद तथा जटायु रेस्टुरेन्टका संयोजक डीबी चौधरीले रेस्टुरेन्ट स्थापना भएपछि यस क्षेत्रमा गिद्ध संरक्षणमा उल्लेखनीय सफलता हासिल भएको बताउनुभयो। नेपालमा पाइने 9 प्रजातिका गिद्धमध्ये 8 प्रजाति यहाँ अभिलेख भएका छन्। तीमध्ये 4 प्रजाति रैथानी हुन् भने अन्य 4 प्रजाति जाडोयामा हिमाली क्षेत्रबाट बसाई सरेर आउने गरेका हुन्। संयोजक चौधरीका अनुसार रेस्टुरेन्ट स्थापना भएपछि गिद्धको संख्या बढ्नुका साथै स्थानीय समुदायमा पनि गिद्ध संरक्षणप्रति सकारात्मक सोचको विकास भएको छ। लायन्स क्लब अफ शुक्ला गण्डकीले आज दुलीगुडामा आयोजन गरेको खुल्ला रक्तदान कार्यक्रमको तयारी पूरा भएको छ। रक्तदान जीवनदान भन्ने मूल नाराका साथ दुलीगुडा स्थित सामसुङ शोरूम अगाडि आयोजित कार्यक्रम अहिले बिहान 7 बजेपछि शुरू हुने क्लब अध्यक्ष देवेन्द्र ढुङ्गानाले जानकारी दिनुभयो। गण्डकी प्रदेश रक्त संचार सेवा केन्द्र पोखराको प्राविधिक सहयोगमा हुने कार्यक्रममा सहभागिताका लागि संयोजक शंकर पन्तले सबैलाई आग्रह गर्नुभयो। 18 वर्ष नागेका र कम्तीमा 45 केजी तौल भएका स्वस्थ व्यक्तिले रक्तदान गर्न सक्नेछन्। प्रत्येक 3-3 महिनामा नयाँ रक्तकोशीका निर्माण हुने गर्दछ भने रगतदान गर्नाले शरीरमा ऊर्जा पनि प्राप्त हुन्छ। यदि 3-3 महिनामा रगतदान नभए रगत नष्ट भएर जाने गर्दछ। यतिकै नष्ट हुने रगतदान गर्नाले अन्य कुनै बिरामीले नयाँ जीवन प्राप्त गर्ने भएकाले रक्तदानमा सहभागी भई पुण्य लाभ लिनुहुन क्लब अध्यक्ष ढुङ्गानाले सबैलाई आग्रह गर्नुभयो। दुवै मृगौलामा समस्या आएपछि आर्थिक अभावका कारण उपचारमा कठिनाई झेल्दै आउनुभएका लमजुङका एक युवकले आफ्नो जीवन रक्षाका लागि सहयोगको अपील गर्नुभएको छ। लमजुङको मध्य नेपाल नगरपालिका साथ करापुटार निवासी 35 वर्षीय मिलन विकली दुवै मृगौलाले काम नगर्ने अवस्थामा पुगेपछि परिवारको लालन पालन र आफ्नो स्वास्थ्य उपचारका लागि सार्वजनिक रूपमा सहयोगको गुहार लगाउनु भएको हो। वैदेशिक रोजगारीका क्रममा कतारमा रहँदा अत्याधिक कामको चापका कारण मृगौलामा समस्या देखिएपछि उहाँ 5 महिना अघि स्वदेश फर्कनु भएको थियो। हाल उहाँको तनहुँको दमोली स्थित प्रादेशिक अस्पताल दमोलीमा साताको 2 पटक नियमित डायलिसिस भइरहेको छ। गोर्खामा एक युवकको शव झाडीमा फेला परेको छ। फेला परेको शव भीमसेन थापा गाउँपालिका 2 बगुवाका 33 वर्षीय सागर भट्टक रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपेक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। अन्तर्राष्ट्रिय समाचार। भारतमा काँग्रेस जनता पार्टी सीजेपी र विद्यार्थीहरूको प्रदर्शन थप चर्किएको छ। नीट परीक्षामा भएको भनिएको अनियमितताको विरोधमा राजधानी दिल्लीमा रहेको जन्तर मन्तरमा भइरहेको प्रदर्शनमा वर्षाका बावजूद प्रदर्शनकारीहरू सहभागी भएका छन्। शैक्षिक क्षेत्रमा देखिएको अनियमितताको जिम्मेवारी शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले लिनुपर्ने र राजीनामा दिनुपर्ने माग सीजेपी र विद्यार्थीहरूको छ। दिल्लीमा सीजेपीको आह्वानमा सोमबार भेला भएका हजारौं मानिसले संसद भवनतिर मार्च गर्ने प्रयास गरेको भोलिपल्ट हिजो कांग्रेस पार्टीले पनि मोदी सरकारमाथि सड़कबाटै राजनैतिक दबाव दिन थालेको छ। गान्धी सहितका कांग्रेस नेताहरू हिजो बेलुका प्रधानमन्त्रीको सरकारी निवास बाहिर धरनामा बसेका थिए। धरनामा बसेका राहुल गान्धी, कांग्रेस नेत्री प्रियंका गान्धी र समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव सहितका नेता र कार्यकर्ताहरूलाई दिल्ली प्रहरीले पक्राउ गरेर केही घण्टामा छाडेको थियो। विद्यार्थीमाथि भएको लाठीचार्ज तथा राहुल र प्रियंका गान्धीलाई पक्राउ गरेको विरोधमा कांग्रेसले केरल, जम्मू काश्मीर, असम लगायत विभिन्न राज्यमा प्रदर्शन गरेको छ। भारतको तल्लो सदन लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीको नेतृत्वमा कांग्रेस सांसदहरूले प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरेका छन्। प्रदर्शनकारीहरूको तारोमा परेका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले हिजो अवेर एक्समा एउटा पोस्ट गर्दै र लोकसभामा विपक्षी नेता राहुल गान्धी र कांग्रेसले विद्यार्थीहरूलाई निरन्तर राजनीतिक रूपमा प्रयोग गरिएको टिप्पणी गर्नुभएको छ। यसैबीच आन्दोलन संसद भवनतर्फ अघि बढ़ेपछि सुरक्षा कारण देखाउँदै दिल्ली मेट्रो रेल कर्पोरेशनले मध्य दिल्लीका 16 व्यस्त मेट्रो स्टेशन अस्थायी रूपमा बन्द गरेको छ। पाकिस्तानमा चलिएको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आज आफ्नो दोस्रो खेल श्रीलंकासँग खेल्दैछ। नेपाल र श्रीलंका बीचको खेल नेपाली समयअनुसार बिहान 10:30 बजे शुरू हुनेछ। नेपाल हिजो उद्घाटन खेलमा काजगिस्तानसँग पराजित भएको थियो। त्यस्तै श्रीलंका पनि पाकिस्तानसँग पराजित भएको थियो। आज खेलमा दुवै टोली पहिलो जित निकाल्ने लक्ष्यका साथ कोर्टमा उत्रनेछन्। यही साउन 13 गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक पाकिस्तानसहित नेपाल, काजगिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंका सहभागी छन्। राउण्ड रोबिन लीग प्रणालीमा हुने प्रतियोगिताबाट उत्कृष्ट चार टोली सेमी फाइनलमा प्रवेश गर्नेछन्। नेपाली टोलीको कप्तानी हरिहजुर थापाले गर्नुभएको छ भने मुख्य प्रशिक्षक जगदीश भट्ट रहनु भएको छ। आईसीसी विश्वकप क्रिकेट लीग दुई अन्तर्गत नेदरल्याण्डसमा चलिएको त्रिदेशीय श्रृंखलामा नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो 2:45 शुरू हुनेछ। नेपाल यो श्रृंखलाको पहिलो खेलमा नाभिबियासँग 8 विकेटले पराजित भएको थियो। नेपालले यो श्रृंखलाको तेस्रो खेल साउन 11 गते पुनः नाभिबियासँग र साउन 13 गते नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ। लीग दुई अङ्क तालिकामा नेपाल र नाभिबियाको दुवैको 29 खेलबाट समान 24 अङ्क पुगेको छ। राम्रो रेट नेट रनरेटका आधारमा नेपाल 5 र नाभिबिया 6 स्थानमा छन्। नेदरल्याण्डस 32 अङ्कसहित तेस्रो स्थानमा रहेको छ। नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ स्पोर्ट्स अवार्डको 23 संस्करण आउँदो भदौ 18 गते काठमाडौँमा हुने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्चले हिजो काठमाडौँमा पत्रकार सम्मेलनको आयोजन गर्दै जानकारी दिएको हो। गएको संस्करण पहिलो पटक उपत्यका बाहिर पोखरामा आयोजना भएको थियो। यसपटक वर्ष खेलाड़ी पुरूष, वर्ष खेलाड़ी महिला, वर्ष युवा खेलाड़ी, वर्ष प्रशिक्षक, पीपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेशल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नलिस्ट अवार्ड गरी 9 विधामा सम्मान प्रदान गरिनेछ। अवस्त हामीलाई आइतिन्जेलसम्म सुनेर साथ दिनु तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आएका चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
4: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुशीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
3: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
4: साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
3: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा। फोन नम्बर 0564142733। मोबाइल 98678168।
5: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
3: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
5: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
3: छुटको दायराहरू कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
5: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
3: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
5: थप जानकारीको लागि 0635714479, मोबाइल 98562265, 98468064145।
6: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं। सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
7: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
6: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
8: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
9: भाइ पनि बरेली टेलर हुँदा हुँदै के को चिन्ता के भने?
8: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
9: हाँसो होइन के भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्तै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
8: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
10: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
11: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460 89 29। दमौली शाखाको लागि सम्पर्क 98 060 13 425।
12: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
13: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
12: हो त नि, अब चाहिँ राम्रो भयो।
14: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
12: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
15: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
16: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
17: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
18: प्रोपाइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
19: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
20: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
21: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
20: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
21: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
20: फोन नम्बर 0614510000,
21: 0614510002, मोबाइल नम्बर 9856084466।
20: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
22: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउँ न है।
23: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
24: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
25: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
18: मोबाइल 9856055770।
26: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
27: किन आमा, के भएर?
26: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो जी।
27: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
0: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
27: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
0: मोबाइल 9856043952 र 9806।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
7: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
8: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
7: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
8: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
7: पोखरा जाने बाटोतिर।
9: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
7: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62 827 र 98644 35031।
10: आज पनि खाना काट्छ होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
11: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
10: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, भन न किचनको सामान किन्न कहाँ जाने।
11: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न,
12: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
13: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
7: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
14: राम्रो नहुने त कुरै भएन नि भतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
15: त्यसो नभने म पनि अब नाटिकेर भटभटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
14: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घड्यासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
16: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
7: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गंडकी 4, बीपी चोक,
16: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0658 570 225, मोबाइल 98560 33 878, 98461 658।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलौड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
17: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
18: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागण्डकी चार दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया।

0: भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
1: धर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
0: हाम्रा विशेषताहरू, गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
1: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
0: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
1: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
0: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
1: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98-560-80-385। सुन्दर अटो यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
2: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स, यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
3: सम्पर्क 065-414-221, मोबाइल 98-560-35-921।
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: हजुर, दान गरौं।
5: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
6: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
5: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ। अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।

0: शुक्ला गण्डकी एफएम 97.6
1: तपाईको आजको राशिफल
2: शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा
3: तपाईको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना
4: तपाईको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी
3: सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी
5: नमस्कार कार्यक्रम सुखद बिहानी मायाहरू सम्पूर्णलाई स्वागत छ म कार्यक्रम प्रस्तुता रिमा कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रस्ताव्य कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी तपाईँहरूको राशिफल तपाईँहरूको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ आगामी 2083 साल साउन महिनाको 7 गते बिहिबार ईस्वीसम्म 2026 जुलाई 23 तारीक सकसम्म 1948 नेपाल सम्मत 1146 सूर्योदय बिहान 5:22 भयो भने सूर्यास्त साँझ 6:59 हुनेछ आज अषाढ शुक्ल पक्षको नवमी तिथि कार्यक्रम शुरूआत गरौं आज दिनभरि प्रसार हुने कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट बिहान 4:55 तपाईँले राष्ट्रिय धुनसँग विभिन्न मंगल धुनहरू सुन्नुभयो 5:25 विभिन्न भक्ति गीत संगीतहरू 5:25 शुक्ला गण्डकी समाचार 6:27 काया गैरन 6:37 नेपाली भ 7:07 शुक्ला गण्डकी समाचार 7:40 विभिन्न राष्ट्रिय गीत संगीतहरू 7:45 तपाईँ सुन्नुहुन्छ कार्यक्रम सुखद बिहानी 8:00-9:00 विभिन्न राष्ट्रिय गीत संगीतहरू 9:00-9:15 नेपाल खबर 9:15-10 काम बेसीको भागा 10:10-15 शुक्ला गण्डकी समाचार 10:15-12 अहिले शुक्ला गण्डकी 12:00-12:15 नेपाल खबर 12:15-1 विभिन्न भक्ति संगीतहरू 1:00-2:00 लोकगीत संगीत 2:00-3:00 नेगी संगीतहरू 3:00-3:15 नेपाल खबर 3:15-4:00 फिल्मी गीत संगीतहरू 4:00-5:00 माधुनी गीत संगीतहरू 5:00-5:15 शुक्ला गण्डकी समाचार 5:15-6:00 लोक चौतारी 6:00-7:00 नेपाल दर्पण 6:30-7:00 विभिन्न भाषा भाषा गीत संगीतहरू 7:00-7:30 शुक्ला गण्डकी समाचार 7:30-8:00 नेगी संगीतहरू 8:00-8:30 कुमाल भाषाको कार्यक्रमहरू 8:10-9:00 बीबीसी नेपाली सेवाको साँझ पख 9:10 गीत संगीतहरू 10:10 शुक्ला गण्डकी समाचार राति 10:00 शुक्ला गण्डकी समाचारपछि आजको हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पुर्याउने गर्दछन् भोलि बिहान 4:55 हाम्रो कार्यक्रमहरू पुनः प्रसारण हुने गर्दछन् दिनभरि प्रसार हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी यो जानकारी पश्चात पनि पारो रहेको तपाईँको राशिफलको राशिफल शुरूआत गरौं मेष राशिबाट मेष राशि नवाग सेचु चेचो लाली लुले लुवा दिन मर्जनपूर्ण रहनेछ आतिथ्यपूर्ण सम्मानका साथ मित्रताको बन्धनहरू कसिलो हुनेछ व्यवसायका लागि यात्रा सम्भावना छ शोक पूरा हुनुका साथै प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ भने नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ सुमधुर प्रेम वा सम्बन्ध सुमधुर प्रेम वा दाम्पत्यले प्रफुल्लित भइनेछ आमदानी प्रशस्तै बढ्नेछ भने विभिन्न भौतिक साधनहरू प्राप्ति हुने योग छ वृष राशिमा आउँछ युएओ बाबी बुबेव आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतका कामहरूले समय उत्साहन रहनेछ सम्झौता गर्नुपर्ने पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ भौतिक साधनहरू जुड्नेछ नदीको फाइदा हुने कामहरू शुरू हुन सक्छ लामो यात्राको प्रक्रिया अघि बढ्नेछ प्रयत्न गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ मेहनतका साथै गोपनीयतामा ध्यान पुर्याउनुहोला मिथुन राशि मिथुन राशिमा कार्कीको गङ्ग छ के को सुख समाचारले दिन उत्साहपूर्ण रहनेछ अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ मेहनतले प्रतिष्ठित कामहरू सम्पादन हुनेछन् व्यापारमा धेरै फरको व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ हुने योग छ सन्तान वा अन्यहरूको साथले दिल जगाउनेछ भने स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला कर्कट राशिमा एउटा डिडु डेडु आफन्त र परिजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् अरूको विश्वास गर्दा धोका हुन सक्छ कृषि पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ भने धेरै फाइदा नहुने काममा समय बित्नेछ नजिक आफन्त साथीभाइहरू गरिन सक्छ दोहोऱ्याएर प्रयत्न गर्दा रोगीका कामहरू बनाउन सकिनेछ सिंह राशिमा शरीरमा मिमो मेमो टाटी टुटे प्रयत्न गर्दा ठूलो काम सम्पादन हुनेछ भने छोटो समयमा राम्रो उपलब्धिहरू हात पार्न सफल भइनेछ। स्रोत साधनहरू जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका कामहरू बढ्ने र नयाँ कामहरू शुरू गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ भने शत्रु तथा प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। कन्या राशिमा सेतो पपिपु समरठपेको अध्ययनमा प्रगति हुनेछ भने चिताएको कामहरू समय सम्पादन हुनेछ। पहिलेका कमजोरीहरूलाई सुधार गर्ने मौका पाइनेछ भने बोलीको प्रभाव बढ्नेछ भने लेखण्ड व्यक्ति कलामा निखारता हुने समय छ। मेहनतले सम्मानित स्थान दिलाउन सक्छ। मान सम्मान प्राप्त हुनेछ। फाइदाका आमदानीका स्रोतहरू बन्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। तुला राशि माघ रिरुरेरो ताती दुते सहयोगीहरू प्रशस्त भेटिनेछन् भने रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्ने हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने मनोज्ञ धन आर्जन गर्न सकिनेछ। विगतका कमी कमजोरीहरूलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। वृश्चिक राशि विश्लेषण माघ सेतो नानी नेनो याइयो आकस्मिक कामले खर्च बढाउन सक्छ। सञ्चित रकमहरूलाई साप दिनुपर्ने हुन सक्छ। परिवर्तनबाट टाढिनु पर्ला। अरूलाई समय दिँदा आफू पछि पर्नेछ भने आवश्यक पर्दा सरसपूर्वक खर्चमाको धन जुटाउन पनि सकिनेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ भने दिगो कामहरू थाल्न केही समय प्रतीक्षा गर्नुहोला। टाढाका साथीभाइहरूसँग सम्पर्क गर्नेछ। धनुराशि धनराशिमा एभिभू धपा धपे पर्यटन गर्दा आय स्रोतहरू बढाउन सकिनेछ। व्यापारमा अड्किएको रकम उठेछन् भने विभिन्न भौतिक साधनहरू प्राप्तिको योग छ। भविष्यका लागि केही लगानी बढाउन सकिनेछ। व्यापार गरिदा सट्टापट्टामा फाइदा हुनेछ। पछिका लागि अवसर खोजी गर्ने समय छ। व्यापार बढ्नेछ भने पेसा व्यवसायमा आमदानी प्रशस्तै हुनेछ। नाम र दाम हात पार्ने समय छ। मकर राशिमा भोजी खिखु खेखो गागी मेहनतले पति जिम्मेवारी दिलाउन सक्छ। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। प्रतिष्ठित काम गरेर धेरैको मनहरू लुभ्याउन सकिनेछ भने सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। नयाँ उपलब्धिको स्रोतहरू पहिलाउन सकिनेछ। हातले दिगो फाइदा उठाउन सकिनेछ भने नाम दाम इनाम हात लागि हुनेछ। भविष्यका लागि काममा जग बसाउने मौका छ। कुम्भ राशिमा सहयोगको साक्षी सुशी सोध अरूको सहयोगमा जुट्नु परे पनि आफैलाई फाइदा हुनेछ। समाजमा तारिफीय कामहरू सम्पादन हुनेछ भने मेहनतले राम्रै उपलब्धि दिलाउनेछ। रोकिएका कामहरू समेत सम्पादन हुनेछन्। कर्मयोगले विशेष जिम्मेवारी दिलाउन सक्छ। सानो पर्यटनले धेरैको भलाइ हुनेछ भने भलाइ हुने कामहरू शुभारम्भ हुन सक्छ। तर मेहनतको केही प्रतिफल अरूको हातमा पुग्न सक्छ। सजग रहनुहोला। अन्तिममा मीन राशिमा सय दिदु छ झङ्या दिदु चर्ची काम बिग्रने भयले सताउनेछ भने न्यून अवधिमा चित्त बुझाउनु पर्ने परिस्थितिहरू रहनेछ। दिनभर दौडुक गर्नु परे पनि कामहरू अधुरो रहला। पहिलेका समस्याहरू उनीहरूले उत्साहमा कमी आउला। स्वास्थ्यमा कमजोर देखिनुका साथै उपचारमा खर्च हुने योग छ। महत्वपूर्ण समय घरेलु समय अल्झनु पर्ला। अहुलमुलमा धन्दा हराउन सक्छ। सचेत रहनुहोला। राशिफल मध्यस्थ भन्दा तपाईँ भाग्य भन्दा कन्फ्युज गर्नुहोला। तपाईँहरूको आजको दिन शुभ अनि सुखद बितोस्। तपाईँको आजको राशिफल पछि पनि अब पालो रहेको छ जन्मदिनको शुभकामनाको।

आज मिति 2083 साल साउन महिनाको 7 गते बिहीबार आज तपाईँ दशको जन्मदिन परेको छ। तपाईँ दशको जन्मदिन मनाउँदै हुनुहुन्छ। तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। हाम्रो एफएम परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

राम्रो स्वामित दाजुभाई साथी सङ्गी हामीलाई पनि तपाईँ कसैको जन्मदिन परेको छ हाम्रो यस कार्यक्रमलाई प्रोपोसन गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँहरूको गाउँ घरमा हुँदै गरेका कार्यक्रमहरूको सूचनामा टिपाउन सक्नुहुनेछ। 0354 3484 98 028 3311 मा तपाईँले फोन गरेर जन्मदिनको शुभकामना र तपाईँहरूको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना टिपाउनुभयो भने हामीले यस कार्यक्रममा प्रसारण गर्ने गर्दछौ। आजको लागि पनि हाम्रो निर्धारित समय सकिएको छ। भोलि बिहान पनि यसै समयमा तपाईँहरूको माझमा पुनः उपस्थित हुने नै छौ। सम्मको लागि म कार्यक्रम प्रस्तुतारीमा पनि जान्छु। तपाईँहरूको बाइक कल छु भने सुख दिनुहोस्। तपाईँ पनि सुन्दैछ होला शुक्ला गण्डकी एफएम 97.5।

0: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला बिहानको ठिक 8 बज्यो।
3: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
4: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
3: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
4: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
5: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816362632। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
6: मेरिया मैनी, कस्तो राम्रो गहना!
7: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
3: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
8: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
3: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
8: शुद्ध सुन तथा चाँदीका गर गहना,
3: छापावाला सुन चाँदीका गर गहना,
8: राशि अनुसारका पत्थर,
3: कम्प्युटर तौल प्रविधि,
8: बिक्री वा साठ फेरमा सुनको सही मूल्याङ्कन,
3: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ,
8: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
3: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625229।
8: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
9: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
10: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
9: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
10: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
9: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडिपट्टि।
10: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे 26 साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
11: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
9: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9235527763।

0: मामा होइन यहाँ आवाज कहाँबाट चलेको
1: कति हाँस्नु भन्नु यस्तो पङ्खा चलिरहेको देखिनु भन्नु
0: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
2: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि
1: गतिलो ठाउँ चाहिँ कहाँ छ
2: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
3: चेस्का बाजे चाँच पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
4: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौडा तनहु प्रोपाइटर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856303024
2: प्रश्न होमवर्क देखाउ त
5: टिचर
2: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
5: टिचर मेरो मामीले त साथै दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
2: ए हो र त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
6: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564144484 मोबाइल 9560633384 र 9560667988
7: आहा कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरिछौ हेर न मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा प्रोप्राइटर रोशनी श्रेष्ठ मोबाइल नम्बर 9827109066 र 9840604543
8: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
9: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
10: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
8: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0565706676 मोबाइल 9856602676
11: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
12: तर महँगो होला नि
11: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका
2: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
8: बाराही अल्मुनियम अब युपीभीसीको साथमा
2: अल्मुनियमका झ्याल ढोका स्टिल रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
8: सम्पर्क बाराही युपीभीसी अल्मुनियम एन्ड स्टिल उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0 65 4 14 4 11 मोबाइल 98 5 60 22 938 र 98 028 22 938
12: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रबिन थापा मोबाइल 98 5 60 33 398 र 98 4 65 10 950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ
13: पुन मोबाइल
7: होइन कति पुन मोबाइल भन्दै कराएको
13: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि
7: कहाँ छ पुन मोबाइल
13: यही दुलीगुडामा तरकारी पसलको आधैमा छ
7: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
13: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलीगौडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा
7: प्रोप्राइटर हेमराज पुन मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00
14: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
15: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
14: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
15: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
14: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
2: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
14: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
16: चिकन ससेज बफ ससेज
14: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
13: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0 65 5 70 0 52 मोबाइल 98 5 60 28 587
17: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
18: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
19: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
2: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ
7: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनोर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ
20: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
8: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलेगौडा हेल्प पोस्ट चोक
20: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 98 5 60 12 474
0: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
21: पण्डितमा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
22: ओमकार
21: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
22: ओमकार
21: अनि घरमा पूजा सामग्री पनि छैन भने
22: ओमकार
21: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
22: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
21: प्रोप्राइटर ऋतु भुवाई कल्पना पुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
23: ला टायरमा कट लाग्यो हिजो मात्रै नयाँ हालेको खत्तम भयो नि अब नयाँ किन्नु पर्यो फेरि
24: किन नयाँ किन्न पर्यो राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि
23: खैरेनी टायर कहाँनिर छ यो राजु टायर
24: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ
23: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ विगत 25 वर्षदेखिको अनुभव
24: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टायर राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोप्राइटर राजु गुरुङ मोबाइल नम्बर 9855602452
25: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6
26: वाइडर वर्ल्ड विथ द बीबीसी वर्ल्ड सर्भिस
27: कार्यक्षेत्रमा आन्तरिकीकरण गर्ने हो भन्ने सोच्यो भने सुध्रिँदै जान्छ होइन सोचेन र सरकार एकाङ्गी ढंगले बढ्यो भने चाहिँ फेरि दुर्घटना हुन सक्छ
28: बजेटबाट सरकारको सबैभन्दा बढी आलोचना भएको टिप्पणी भयो यो स्वास्थ्य र शिक्षामा लगाएको कर चाहिँ तत्कालका लागि स्थगित गरेको अवस्था छ यो नेपालको सन्दर्भमा अहिलेको अवस्थामा यो कर चाहिँ आवश्यक हो सरकारले के हिसाबले चाहिँ ल्यायो जस्तो लाग्छ
27: अब सरकारले ल्याउँदा एउटा तर्क के दियो भनेदेखि हुने खानेबाट लिएर विपन्नमा यसको प्रसारण हुन्छ स्रोत र साधनको त्यसैले समतामूलक समाज निर्माण गर्न मदद गर्छ भन्ने तर्कको आधारबाट ती करहरू ल्याए अब ती करहरू ल्याउनुभन्दा अगाडि नै सरकारभित्र छलफल गरेर औचित्यताको आधारबाट कति राख्ने भन्ने कुरा सोच्नु पर्थ्यो वा जनमत लिन सक्नु पर्थ्यो त्यो नलिकन सरकारले एकाङ्गी रूपले राख्यो अनि भइरहेको जुन करको दर थियो त्यसमा परिवर्तन आउन साथ बढोत्तरी हुन साथ जनताहरू बिच्किन थाले अब यो अतिरिक्त भार भयो भनेर बिच्किन थाले बिच्किन थालेपछि सरकारले फेरि त्यसलाई रिथिङ्क गर्न थाल्यो है अब यो चाहिँ एउटा अर्थ नीतिमा अर्थतन्त्रको सञ्चालनमा सबभन्दा ठूलो दुर्बल पक्ष भनेको के हो भने सरकारले पर्याप्त गृह कार्य नगरिकन ल्याएका करका दरहरू र त्यसअनुसार बनेको राजस्वको संरचना बीच बीचमा परिवर्तन गर्न साथ फेरबदल हुन्छ र त्यो राजस्वको आकार जुन कल्पना गरेका छ त्यो प्राप्त हुँदैन त्यो बढ्दैन अनि त्यो नोक्सानी त के हो भने नेपाली जनतालाई नै हो नि त्यो नोक्सानी कसरी पूर्ति गर्न सक्छ सरकारले जनतालाई नबिजाइकन नदुखाइकन भन्ने कुराको आकलन त सरकारले राख्नु पर्यो अब ल्यायो दर बढ्यो प्रधानमन्त्रीले फेसबुकमा भनिदिनु भयो कि चाहिँ यो अब हट्छ भनेर अब फेसबुकमा भनेर हट्ने त होइन नि यसका त विधि छन् है अब सरकारले बजेट पारित भइसकेपछि करका दर बढाउन चाहिँ सक्दैन बढाउनु पर्यो भने संसदै जानुपर्छ, घटाउन हटाउन सक्छ मन्त्री परिषदमा, यसको विधिहरू छन् जसले पारित गरेर सरकारले संसदलाई समेत सूचना दिएर गर्न सकिन्छ। अब हामी त छक्क पर्यौं, यो त अब मन्त्री परिषदबाट निर्णय भएको छैन, फेसबुकमा लेखेर गर्दाखेरि त्यो अलिकति अचम्म भयो। अब सम्भवतः अर्थमन्त्रीसँग राम्रो संवाद पनि हुन सकेन होला, नभए अर्थमन्त्रीले भन्नुहुन्थ्यो होला यसलाई चाहिँ प्रक्रिया पुर्याएर यसलाई हटाउँ भनेर भन्नुहुन्थ्यो होला। त्यो यो देख्दाखेरि सरकारको सूझबुझ र प्रक्रियागत हिसाबले जुन परिपक्वता देख्नु पर्थ्यो त्यो चाहिँ देखिएन।
28: हजुर, प्रधानमन्त्रीले त अर्थमन्त्रीसँगको छलफलबाट यो चाहिँ हामीले गरेको भनेर भन्नुभएको छ, त्यतिसम्म स्पष्टीकरण दिनुपर्ने अवस्था देखिया छ।
27: होइन, अब छलफल भयो, छलफलमा सहमति पनि भयो होला, तर त्यो सहमतिलाई त कानूनी प्रक्रियामा त लैजानु पर्यो र त्यसलाई चाहिँ परिपक्व बनाउनु पर्यो नि। अब त्यो नगरिकन मौखिक रूपले भनेर यो त हुकुमी शासन जस्तो भयो नि, त्यो त हुनु हुँदैन।
28: के हुन्छ यसको प्रक्रिया, यो चाहिँ कार्यान्वयनमै आउँदाखेरि यो कर फिर्दै भयो भनेर अहिले त यो लागू नै भएको अवस्था छ, अब नयाँ आर्थिक वर्षदेखि त, अब यो के हुन्छ यसको प्राविधिक विषय?
27: प्राविधिक विषय चाहिँ अर्थ मन्त्रालयले कतिका दरले घटाउने भनेर एउटा अभ्यास गरेर त्यसले राजस्व जुन सहमति प्रधानमन्त्री र अर्थमन्त्रीको बीचमा भएको कुरा अर्थ मन्त्रालयले अभ्यास गरेर त्यहाँबाट पर्ने राजस्वको असर त्यसलाई कसरी मिलान गर्ने भन्ने आधारबाट सोलो डोलो अध्ययन गरेर प्रस्ताव चाहिँ मन्त्री परिषदमा पठाउने र मन्त्री परिषदले निर्णय गरेपछि संसदलाई जानकारी दिने, यो प्रक्रिया हो। संसदलाई जानकारी दिने बेलामा जनतालाई पनि सार्वजनिक जानकारी दिए भइहाल्यो। अब एकैचोटि फेसबुकमा दिँदा त हामी त अचम्म पनि लाग्यो, त्यसो हुँदाखेरि अलिकति परिपक्व निर्णयमा परिपक्वता चाहिँ देखाउनु पर्छ, नभएदेखि जनता अल्मलिन्छन्।
28: यो जुन सरकारको शासन गर्ने शैली छ यसलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ, के देख्नु भएको छ?
27: अब के छ भने सरकारसँग त्यो बहुमतले गर्दाखेरि एउटा शक्ति सरकारसँग छ, सरकारले चाहेका कुराहरू गर्न सक्छ भन्ने कुरा पनि छ, सरकारसँग आँट पनि होला भोगे, सरकार अहिलेसम्म देख्दा सरकारसँग इमान पनि छ, तर सरकारसँग ढंग छैन, ढंग पुर्याउनु पर्यो, ढंग पुर्याउनु पर्यो र जनतालाई अहिले कस्तो भइसक्यो भने यति छोटो अवधिमै सरकारले बोलेका कुरा यी हुन् होइनन् भनेर पत्याउने नपत्याउने कुराहरू आउन थालिसके, सरकारले बोलेपछि जनताले पत्याउने वातावरण सृजना गर्नु पर्यो। यो पत्यार घट्नु भनेको सरकारको साख घट्दै जानु हो, त्यसो हुँदाखेरि अलिक होस पुर्याएर प्रक्रिया पनि लाई पनि ध्यान दिएर विधि सम्मत ढंगले जानु पर्छ सरकार। अब यो गणित होइन, यो सार्वजनिक नीति भनेको गणित 2+2=4 भनेर भोकेर हुँदैन है, तर 2+2=4 हुन्छ भने कसरी हुन्छ त्यो प्रक्रिया पनि पुर्याउनु पर्ने हुन्छ र सरकारले प्रक्रिया पुर्याइरहेको छैन, हतारमा सबै कुरा गर्ने अनि एकछिनपछि पछुताउने गरिरहेछ। त्यो लामो समयसम्म यो प्रक्रिया चल्यो हतारमा निर्णय गर्ने र अलिकति होस पुग्दाखेरि पछुताउनु पर्ने प्रक्रिया चल्यो भने चाहिँ यो जस्तो घातक कुरा मुलुकको निम्ति केही हुँदैन।
28: अरू पनि छ, जस्तो घरायसी विद्युत उपभोगमा 50 युनिटभन्दा बढ़ी माथि प्रयोग गर्नेलाई 5% ब्याट भनेर फेरि यो थप्यो सरकारले, यो त प्रत्यक्ष नागरिकसँग सरकार राख्ने विषय। यस्ता यस्ता कुराहरूमा सरकारले स्रोत सुन्ने अथवा त्यो विपन्न नागरिकको लागि आवश्यक पैसा अरू कुनै माध्यमबाट जुटाउन सक्थ्यो, नागरिकको ढाड सेकेर अर्को नागरिकलाई सहयोग गर्ने भन्ने चाहिँ यो कस्तो लाग्छ?
27: अब यो चाहिँ अलि विवादास्पद विषय हो है, यो राजस्व संकलन र राजस्व परिचालन गर्दाखेरि राजस्वका स्रोतहरू थोरै भए भने उपलब्ध स्रोतलाई अलि अत्यधिक रूपले परिचालन गर्नुपर्ने हुन्छ, तर सरकारले भरसक जनतालाई नबिजाइकन नदुखाइकन स्रोत परिचालन गर्ने र दायरा बढ़ाउने काम चाहिँ गर्नु पर्थ्यो र विवादित खालका करहरू अतिरिक्त शुल्कहरू नलिएको भए त्यो राम्रो हुन्थ्यो, त्यो परिस्थिति राम्रो हुन्थ्यो। तर अब सरकारले लिइसकेपछि त्यसलाई चाहिँ त्यसको औचित्य त प्रमाणित गर्नु पर्यो कि के कारणले गरिएको हो भनेर, जनतालाई दुख छैन र अथवा दुख्यो भने पनि त्यति बराबरको अर्को ढंगको सहुलियत जनताले पाउँछन् उसले तिरेको पैसाको भन्ने कुरा आश्वस्त नभइसकेपछि त त्यो त अतिरिक्त बोझै हुन्छ नि। त्यसकारण मलाई यो कहाँनिर समस्या लाग्छ भने यो गृह कार्यै भएको छैन र सरकारले एकाङ्गी रूपले जनमत पनि नबुझिकन र आर्थिक सुधारका कुराहरूलाई नहेरिकन कति त्यसको खर्च लागत कति हुन्छ र सरकारले कति उठाउनुपर्छ, सरकारले कतिसम्म जान सक्छ विकास निर्माणमा, यी सबै कुराहरूको टोलो डोलो अध्ययन नगरिकन अनि छिटपुट पिसमिल बेसिसमा छिटपुट ढंगले यहाँबाट आउँछ नि त बढ्ता पैसा यहाँबाट आउँछ भनेर त्यसरी उठाए जस्तो देखिन्छ। त्यो अध्ययन नभएको र परिपक्वता नदेखिएको काम हो यो।
28: त्यसमा सरकारले सुधार गर्दै जाओस् त्यो हाम्रो कामना पनि छ, त्यो होला। अब नेपालमा कर प्रणालीको सन्दर्भमा कुरा गर्दा संघीय संरचनामा गए पछाडि स्थानीय प्रदेश र संघीय सरकारले कस्तो खालको कर उठाउने, कर चाहिँ कसरी व्यवस्थित गर्ने भन्ने कुरा अहिलेसम्म पनि विवादित छ। कतिपय स्थानीय सरकारले पनि दोहोरो कर प्रणाली भन्ने भनिन्छ, प्रदेशले पनि त्यही उठाउने, स्थानीयमा पनि त्यही बाजिने, संघमा छुट्टै। यो हुँदाखेरि यो कसरी हेर्नु भएको छ यसलाई, संघीय संरचना पछाडि यो व्यवस्थापन भएको अवस्था छ कि छैन, स्पष्ट मापदण्ड छ कि छैन त्यसको?
27: संघीयता संविधानमा छ, संघीयता लागू भएकै छैन। यो केन्द्रीकृत संघीयता हो, केन्द्र बलियो बनाउन सबै राजस्वका रसिला स्रोतहरू केन्द्रले राखेर अनि फोक्राहरू जति चाहिँ तल प्रसारण गरेको अवस्था छ। अब त्यसरी त संघीयता फस्टाउँदैन, संघीयतामा त प्रदेशलाई पनि पर्याप्त स्रोत परिचालन गर्ने ठाउँहरू दिनुपर्छ, स्थानीय निकायलाई पनि पर्याप्त स्रोत परिचालन गर्ने ठाउँ दिनुपर्छ। तर केन्द्रले के गर्यो भनेदेखि अब आयकर पनि केन्द्रले उठाउने है, अब मूल्य अभिवृद्धि कर पनि केन्द्रले उठाउने, अनि त्यसपछि आयातबाट आउने राजस्व पनि केन्द्रले उठाउने, भनेपछि के रह्यो त? त्यसकारण संघीयता यदि हामीले कार्यान्वयन गर्ने हो र प्रदेशहरूलाई स्वायत्त बनाउने हो भने राजस्व परिचालनलाई चाहिँ प्रष्ट रूपमा त्यसलाई चाहिँ सीमारेखा कोरेर उनीहरूलाई अधिकार दिनुपर्छ। यस्तो किसिमको संघीयता जहिले पनि प्रदेश र स्थानीय निकायले आ गरेर मुख बाएर केन्द्रको अनुहार हेर्ने यो के संघीयता हो र यस्तो संघीयताको कामै छैन।
28: आज हामीसँग कार्यक्रम बदलिँदो नेपालमा नेपाल सरकारका पूर्व मुख्य सचिव एवं काठमाडौँ विश्वविद्यालयका आगन्तुक प्राध्यापक डाक्टर विमल कोइरालाजी हुनुहुन्छ। करकै सन्दर्भमा अलिकति सकारात्मक कुरा पनि छ, सरकारले चाहिँ 10 लाख रूपियाँसम्मको आयमा 1% मात्रै कर लाग्ने व्यवस्था गर्यो, यसले चाहिँ मध्यम वर्गलाई कस्तो फाइदा पुग्छ, राजस्वमा दीर्घकालीन रूपमा कुनै असर हुन्छ कि हुँदैन, सरकारले एकातिर लोकप्रियताको लागि चाहिँ घटाइदिने अर्कोतिर लिने,
27: त्यो त त्यही गर्छ सरकारले। सरकारको आफ्नो ढुकुटी त खाली राख्ने गरी त करको संरचना बनाउँदै बनाउँदैन नि। मध्यम वर्गीयलाई अलिकति विस्तार गर्ने योजना राख्यो भने त्यो स्रोत त के उच्च वर्गबाट त लिनु पर्यो, नभए त राजस्व खाली राखेर त हुँदैन। मूल कुरो के भने राजस्व अथवा करको दर यति बढ्ता पनि नहोस् जनताले तिर्न नसकोस्, यति कम पनि नहोस् सरकारै चल्न नसकोस् है, त्यो मध्यस्थता खोज्नुपर्छ है। कम कर उठाएर सरकारै चल्न नसक्ने परिस्थिति पनि नहोस्, धेरै उठाएर सरकारले तिर्न नसक्ने परिस्थिति पनि नहोस्। धेरै उठाउँदा अर्को जोखिम के छ भने त्यो भाँडो चाहिँ चुइन थाल्छ, भनेपछि दुरूपयोग हुन्छ, भ्रष्टाचार हुन्छ, किनभने कर छली कर योजना बनाउने काम हुन्छ अनि सरकारले पाउँदैन। त्यसो हुँदाखेरि करको दर चाहिँ भरसक एकदम सर्वग्राही तर दायरा चाहिँ विस्तार गरेर बढी कर लिने बढी ठाउँहरूबाट कर उठाउने बढी स्रोतहरू खोज्ने त्यतापट्टि सरकार लाग्नु पर्थ्यो। अब सरकारले चाहिँ भइरहेका स्रोतहरूलाई नै अलि निमोट्ने अलिकति निचोर्ने कामपट्टि लाग्यो जुन चाहिँ अहिलेको परिस्थितिलाई सुहाउँदो कुरा थिएन।
28: एकातिर सरकारले निजी क्षेत्रसँग राम्रो समन्वय प्रधानमन्त्रीले दैनिक भेटघाट गरिराख्नु भएको छ फरक फरक क्षेत्रसँग प्रतिनिधिहरूसँग अर्कोतर्फ यो चाहिँ अहिले यति बेला यो पाँच तारे होटल लग्जरी रिसोर्ट लगायत केही अलिकति विलासिताका वस्तुहरूमा मदिरा नै भइहाल्यो यसमा चाहिँ विलासिता शुल्क भनेर छुट्टै चाहिँ व्यवस्थापन गरेछ यसले कस्तो चाहिँ असर गर्छ मनोविज्ञानमा निजी क्षेत्रको र यसले राजस्व संकलनको कुराहरूमा
27: अब उठ्छ तर धेरै त्यसबाट ठूलो उल्लेख्य राजस्व उठ्दैन है। अब पर्यटन व्यवसायलाई बढाउन अब हेर्नु हामी त प्रतिस्पर्धामा पर्यटनमै पनि धेरै कमजोर अवस्थामा छौं। अब हामीले अहिलेसम्म 30 लाख 40 लाख पर्यटकहरू ल्याउनु पर्थ्यो अहिले पनि 10-12 लाखमै छौं। पर्यटन चाहिँ हाम्रो तुलनात्मक लाभको क्षेत्र हो त्यो यसलाई विकास गर्नलाई के गर्न सकिन्छ कस्ता किसिमका सहुलियत प्रणाली भयो भने पर्यटन क्षेत्रको विकास हुन्छ भन्ने सोच्नुपर्ने हो। अब विलासिताका कुराहरूमा त कर बढ्छ यो चाहिँ विश्वव्यापी नै एउटा ट्रेन्ड चाहिँ के हो भने विलासिताका वस्तुहरूमा किनभने धनी मानिसहरूले त्यो सक्छन् बेहोर्न त्यस कारण लाउनुपर्छ कर भन्ने मान्यता हो त्यस कारण चुरोट रक्सी जस्ता कुराहरूमा कर लाउनुलाई अनुचित चाहिँ मान्नु हुँदैन।
28: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। सरकारले राजस्व संकलन सुधार गर्न डिजिटल प्रणालीको विस्तार कर प्रशासनमा सुधार तथा अनलाइन सेवाको प्रयोग बढ़ाउने प्रयास गरेको छ यसले केही क्षेत्रमा पारदर्शिता र सेवा प्रवाहमा सुधार ल्याएको देखिन्छ यो अहिलेका अर्थतन्त्रका सकारात्मक पक्ष हुन्। अर्थतन्त्रसँग सरोकार राख्ने केही नकारात्मक पक्षहरू पनि छन् आर्थिक वृद्धि दर अपेक्षा अनुसार हुन नसक्नु उद्योग निर्माण र निजी लगानी सुस्त रहँदा रोजगारी सिर्जना पनि अपेक्षित स्तरमा पुगेको छैन युवा जनशक्तिको विदेश पलायन उच्च हुँदै गएको छ त्यसैगरी विकास बजेट खर्च गर्ने क्षमता अझै चुनौतीपूर्ण बन्दै गएको छ। आजको कार्यक्रममा हामी सरकारले चालू आर्थिक वर्षका लागि ल्याएको करको मापदण्ड आम नागरिकमा यसको प्रभाव र समग्र आर्थिक गतिविधिमा केन्द्रित रहेर पूर्व प्रशासक एवं काठमाडौँ विश्वविद्यालयका आगन्तुक प्राध्यापक डाक्टर विमल कोइरालासँग कुराकानी गरिरहेका छौं। उहाँसँगको कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला।
1: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ चाहे त्यो गाडीमा होस् या पैदल
3: त्यसका लागि सड़कका पनि नियम हुन्छन् पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
1: प्रविधिको विकाससँगै गाड़ी पनि फेरिएका छन्
3: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान
1: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
3: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
1: कार्यक्रम सड़क र सवारी

0: पुलिस, दमकल, एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कर्ण टपारौ वा सबैले देख्ने ठाउँमा राखौ।
1: सार्वजनिक हितका लागि
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
6: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
5: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
6: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41-10-6690।
7: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। नयाँ आर्थिक वर्षसँगै सरकारले आर्थिक सुधारका नाममा कर प्रणालीमा व्यापक परिवर्तन गरेको छ। शिक्षा र स्वास्थ्यमा लगाएको समता शुल्क अन्तत सरकारले फिर्ता नै गर्नु पर्यो। यस घटनाले बजेट निर्माण प्रक्रिया, कर नीतिको प्रभाव, निजी क्षेत्रको भूमिका, सरकारको तयारी र समग्र अर्थतन्त्रको दिशाबारे धेरै प्रश्न उठाएको छ। आज हामी यिनै अर्थतन्त्रसँग सरोकार राख्ने विषयवस्तुमा केन्द्रित रहेर कार्यक्रम बदलिँदो नेपालमा कुराकानी गरिरहेका छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ नेपाल सरकारका पूर्व मुख्य सचिव डाक्टर विमल कोइराला।
3: अब अर्को यो उद्योगसँग सम्बन्धित छ, जस्तो औद्योगिक कच्चा पदार्थमा भन्सार घटाउने, भन्सारका त 11 बाट 7 सीमित गर्ने निर्णयले उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन पर्याप्त छ कि छैन, अथवा यसमा पनि सरकारले अरू केही गर्न सक्थ्यो कि उद्योग व्यवसायको लागि?
4: अब के हुन्छ भने भन्सारको दरबन्दी नै हो उद्योगको संरक्षण र व्यापारको सहजीकरण। त्यही भन्सारको दरबन्दी प्रयोग गर्ने हो। सामान्यतया संसारभरि प्रभावकारी संरक्षण दर निर्माण गर्दाखेरि कच्चा पदार्थमा भन्सारको दरबन्दी एक तह मुनतिर राख्ने र तयारी वस्तु आयात गर्दाखेरि एक तह माथि राख्ने भन्ने चलन छ। तर अब कतिपय अवस्थामा हाम्रो मुलुकमा विशेष गरी कुन वस्तुमा एक तह पर्याप्त छैन त, र सबै कुराहरू कच्चा पदार्थहरू आयात गर्नुपर्छ, त्यस्तो अवस्थामा चाहिँ एक त होइन दुई तहसम्म पनि अथवा अर्को दरबन्दी सृजना गरेर पनि प्रभावकारी संरक्षण दर कायम गर्नुपर्छ। अहिलेलाई सजिलोको निम्ति हुन त यो नयाँ कुरा होइन, यो साबिकदेखि नै के छ भने कच्चा पदार्थको दरबन्दी एक तह मुनतिर र तयारी वस्तुको एक तह मास्तिर राखेका छ, र तयारी पनि जुन एकदमै अत्यावश्यक कुराहरू सुती कपडाहरू जस्तामा एक तह माथि, अलिकति विलासिताकोमा दुई तह माथि, तीन तह माथि पनि छ। त्यो अहिले नयाँ कुरा गरेको होइन, नयाँ ल्याएको होइन, तर गर्नु चाहिँ के पर्थ्यो भने कुन कुन उद्योगलाई प्रभावकारी संरक्षण कम पुगिरहेछ र त्यसले प्रतिस्पर्धा गर्न सकेको छैन र विश्व बजारमा र आन्तरिक बजारमा पनि आयातित वस्तुसँग चाहिँ प्रतिस्पर्धा गर्न नसकेकोले उसको बजार साँगुरो हुँदै गएको छ भन्ने कुरा को अध्ययनै भएको छैन। त्यो अध्ययन भएपछि अनि प्रभावकारी संरक्षण कति चाहिँ हुन्छ, यो ठिक हो होइन सरकारले गरेको भन्न सकिने अवस्था हुन्थ्यो।
3: कृषि क्षेत्रमा कुरा गरौं, यो बजेटकै सन्दर्भमा 2 करोड़ सम्म लगानी गर्ने किसानलाई 40% अनुदान दिने व्यवस्था गर्यो होइन। 2 करोड़ भने त सबैको चाहिँ पहुँचको विषय भएन, त्यो अवस्था छैन। किसान भने त सामान्य छ, हाम्रो दैनिक बिहान साँझ काम गरेर वर्षभरि छाक टार्न पनि नपुग्ने खालको पनि अवस्था छ। यसले चाहिँ के गर्छ, यसले चाहिँ वास्तविक किसानहरू अथवा चाहिँ निम्न वर्गलाई केही प्रभाव पार्छ?
4: अब हेर्नुहोस्, गरीबहरू निर्वाहमुखी खेतीमा छन्, उनीहरूको बचत चाहिँ बजारमा ल्याउन सक्ने अवस्था हुँदैन। त्यसो हुँदा गरीबहरूको निम्ति एउटा छुट्टै प्याकेजिङ गर्ने र अब निर्वाहमुखी भन्दा पनि अधिक उत्पादन गरेर बजारीकरण गर्ने कृषिलाई बेगै ढंगले सोच्ने, त्यो दुईटा ढंगले सोचेर मैले अघि पनि भने नि गरीब र मध्यम वर्गको बीचको लिंकै छैन। त्यो लिंक कायम गरेको भएदेखि यो विवादित हुँदैन थियो। अहिले अब लक्षित चाहिँ कसलाई बनाइयो भने जो हुने खाने छ, अब हुने खाने लक्षित हुँदा त विवाद त आउँछ आउँछ। गरीबलाई चाहिँ के त त्यही ढंगको अनुपातीय हिसाबले त्यही ढंगको सुविधा गरीबलाई निर्वाहमुखी खेतीपाती गर्नेलाई पनि दिएको भए यो प्रश्नै उठ्दैनथ्यो।
3: निजी क्षेत्रले अझै पनि लगानीको वातावरण बनिरहेको छैन भन्ने गुनासो गर्छ पटक पटक। सरकारको नीति एउटा, व्यवहार चाहिँ अर्को, यो कमजोरी कहाँ छ निजी क्षेत्रसँग? खासमा हुनुपर्ने चाहिँ के थियो? भले अहिले अलिकति आशा लाग्ने विषयहरू पनि छन् कतिपय, करको विषय त एउटा विवादित भए पनि।
4: अब निजी क्षेत्र पनि हाम्रोमा एकदमै व्यवसायी संस्कार बोकेको निजी क्षेत्र छैन है। निजी क्षेत्र पनि क्षणिक फाइदा हुने तत्काल पैसा कमाइहाल्ने ठाउँमा लगानी गर्छ, लामो दूरगामी प्रभाव पर्ने र मुलुकको अर्थतन्त्रमा लामो समयसम्म यसले लाभांश दिइरहने क्षेत्रमा त्यो जोखिम उठाउन सक्ने र जो जोखिम उठाउँछु भन्ने ताकत राख्ने निजी क्षेत्र बनेन, त्यसैले उसले पनि क्षणिक लाभका निम्ति करका दरहरू, करका संरचनाहरू, यी प्रशासनिक कुराहरूमा अल्मलिएको छ, कुनै जोखिम उठाएर अहिले हेर्नुहोस् न, पहिले ब्याज दर भन्थ्यो, अहिले ब्याज दर घट्दा पनि लगानी गरिरहेको छैन, त्यसो हुँदा निजी क्षेत्र पनि अलिकति व्यवस्थित ढंगले आउनुपर्ने जरूरी छ, तर सरकारको यसमा ठूलो भूमिका छ। एउटा त नीतिगत टेवा दिने, अर्को सरकारको व्यवहार चाहिँ जे लेखेको छ, जे नीति छ, त्यो नीति अनुसारको सुविधा अथवा काम चाहिँ सरकारले गर्न सकेन। सरकारका संरचनाहरू चाहिँ कस्तो देखियो भने निजी क्षेत्र मैत्री हुनुको सट्टा निजी क्षेत्र अमैत्री भएर गए है। अब त्यसलाई कसरी पुनरअभिमुखीकरण गर्ने भन्ने चुनौती छ। हामीलाई नीति नियमको खडेरी पर्या होइन कि नीति नियम कार्यान्वयन गर्ने प्रक्रिया र पद्धति बसाउने, एउटा लगानीको संस्कृति विकास गर्ने, त्यो चाहिँ चुनौती हो।
5: अब राष्ट्र बैंकले हालै मात्र एउटा यो मौद्रिक नीति सार्वजनिक गर्यो, त्यसबाट पनि त्यति सन्तुष्टि आएन, छोटो आयो, कर्मकाण्डी रूपमा आयो भन्ने खालको पनि त्यो टिप्पणी भयो, यसलाई कसरी लिनुभएको छ यहाँको?
4: हेर्नुहोस्, मौद्रिक नीति भनेको सरकारलाई सघाउने किसिमले मात्रै आयो भने जुन उद्देश्य हो मौद्रिक नीतिको त्यो उद्देश्य परास्त हुन्छ। उद्देश्य चाहिँ के हो भने महँगी कम गर्ने हो, कि मुद्रास्फीति महँगी भनौ न कम गर्ने, विनिमय दरको स्थिरता र अर्थतन्त्रको सबै अवयव आर्थिक नीतिसँग पनि तालमेल मिलाउने, सामञ्जस्यता मिलाउने, त्यो हो मौद्रिक नीतिको उद्देश्य। हामीसँग त्यो खालको स्वायत्तता लिएर नयाँ ढंगले सोच्ने खालको राष्ट्र ब्याङ्कै बन्न सकेन। राष्ट्र ब्याङ्क चाहिँ कस्तो भनेदेखि रुटिन काममा अल्झिने अनि दिनै पछि दिन बिताउने, त्यस्तो मात्रै नयाँ कुराहरू गर्ने भएन। अनि त्यसले गर्दाखेरि के भयो भनेदेखि सरकारका कुराहरूको परिपूरक संस्था जस्तो भयो। सरकारले अलिकति बजेट घाटा बढायो भने मौद्रिक नीति विस्तारकारी बनाएर सरकारलाई सहयोग गराइदिने, महँगी जहाँ सुकै जाओस् उसको आफ्नो उद्देश्य बिर्सेर पनि सरकारलाई सघाउनेपट्टि गयो, सरकारलाई खबरदारी पनि गर्न सक्नुपर्छ, त्यस्तो खालको मौद्रिक नीति नै आएन। त्यसो हुँदाखेरि मलाई त कस्तो यता 5-7 वर्षदेखि कस्तो देखेर आएछ भने त्यो मौद्रिक नीति बजेट आएपछि कस्तो मौद्रिक नीति आउँछ भनेर पहिले नै अनुमान गर्न लाउन सकेन, अनुमान लाउन नसकोस् न मान्छेले, होइन त्यो चाहिँ हुन सकेन।
5: बैंकहरूमा चाहिँ पैसा थुप्रियो, लगानीको वातावरण बनेन, बैंकहरूले चाहिँ लगानी विस्तार गर्न सकेनन् अथवा चाहिँ लगानी चाहिँ गर्न निजी क्षेत्रले चाहेन, ऋण लिन चाहेन भन्ने खालको पनि एउटा व्यापक अहिले पछिल्लो समय अर्थतन्त्र धराशायी बन्नु अथवा चाहिँ अस्थिर बन्नुको कारण यो भनिन्छ, यसलाई कसरी लिनुभएको छ?
4: अर्थशास्त्रको सूत्रै असफल भयो नेपालमा। हेर्नुहोस् है, ब्याज दर कम भयो भने लगानी बढ्छ भन्ने अर्थशास्त्रको सूत्र हो है, ब्याज दर कम हुँदा पनि लगानी बढेन, भनेपछि लगानीका निम्ति आवश्यक कुराहरू के छन् भन्ने पहिचानै भएन हामीलाई। त्यो लगानीकर्ताले पनि के भने यत्रो महँगो ब्याजमा कसरी हाम्रो चाहिँ वित्तीय प्रतिफल कम हुन्छ, त्यो वित्तीय प्रतिफल भयो भने कसरी कम भयो भन्दा कसरी लगानी लाउने भनिराखेका थिए, अहिले त वित्तीय प्रतिफल माथि हुने ठाउँमा पनि लगानी लाउन सकिरहेको छैन, भनेपछि हाम्रा औद्योगिक नीति, व्यापार नीति र आर्थिक नीति र त्यसलाई सञ्चालन गर्ने हाम्रो संयन्त्रमा खोट रहेछ भन्ने बुझ्नुपर्छ।
5: अर्को

0: आयो त्यहाँ पनि के सबै अनि त्यसैको सिको स्थानीय निकायले पनि गर्न थाले. त्यो प्रदेश पनि त्यस्तै बनाउने हो भने किन संघीयता चाहियो? होइन, संघीयता भनेको त त्यो विविधतालाई कायम राखेर है अनि विकास चाहिँ आफ्नो प्रदेशको आवश्यकता अनुसार चाहिँ गर्ने हिसाबले पो प्रदेश बनेको थियो, स्थानीय निकायलाई स्वायत्तता दिने. हामीले त त्यही हुबहु नक्कल गर्न थाल्यौं. अब त्यसले गर्दाखेरि संघीयतामा त्यो सुरुमै के हो भनेदेखि यो केन्द्रले जति दिन्छ त्यतिमा गर्ने हो भन्ने धारणामा गयो. केन्द्रले नदिए पनि गर्नुपर्छ भन्ने धारणै विकास हुन थालेन. अब सुरुका दिनमा के भयो भनेदेखि प्रदेशमा केन्द्रमा जसको सरकार छ प्रदेशमा त्यसकै सरकार भयो भने बोल्नै नसक्ने है, प्रदेशको सरकारले घाँटी थिचिहाल्थ्यो. अब भिन्न सरकार आयो र यसो प्रश्न उठायो भनेदेखि त्यसलाई पाखा लगाइदिइहाल्ने. अनि त्यो प्रदेश त विकासै हुन सकेन नि यो राजनीतिक गन्जागोलले है. त्यसो संघीयता फस्टाउने भनेको संघीयताको मूल उद्देश्य नै के हो भने प्रदेशले स्थानीय निकायले केन्द्रलाई चुनौती दिन सक्ने. यो गर्नु हुँदैन, यो हामी गर्दैनौं र हामीले भने अनुसार गर्छौं भनेर भन्न सक्ने, त्यो चुनौती दिन सक्ने आँट भएको प्रदेश स्थानीय निकाय नै भएन.
1: हामीसँग आज कार्यक्रम बदलिँदो नेपालमा पूर्व मुख्य सचिव एवं काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डाक्टर विमल कोइरालाजी हुनुहुन्छ. अब यहाँको आफ्नो मैले अलिकति अनुभवलाई पनि त्यो जिज्ञासा राख्न चाहे. जस्तो अहिले अब सरकार पनि झण्डै दुई तिहाईको सरकार स्थायी सरकार भनिन्छ, अर्को देशका लागि स्थायी संयन्त्र मानिने यो स्थायी सरकारै भनिन्छ. कर्मचारी र सरकार बीचको सामञ्जस्यता कस्तो छ सम्बन्ध अहिले? भलै यस वर्ष बजेट कार्यान्वयन पुँजीगत खर्च त अझ 45% मात्रै भयो, सबैभन्दा बढी अपेक्षा गरेको अवस्था थियो. तत्कालीन अर्थमन्त्रीले ल्याउनुभयो, अहिलेको अर्थमन्त्रीले कार्यान्वयन गर्ने अलिकति समय थियो तैपनि सकेन. यो कहाँ तालमेल मिलेन बजेट खर्चको कुरालाई अलिकति जोडौं?
0: जुन प्रस्थान बिन्दु भन्छ नि डिपार्चर पोइन्ट, त्यो नै गलत रोज्यो क्या सरकारले. सरकारलाई के लाग्यो भने हामी चाहिँ एकदम प्रचण्ड जनमत छ, सबै पढे लेखेका छन्, कसले सिकाउने, हामी आफै ठोक्छौं भनेर कर्मचारी तन्त्रप्रति अविश्वास र त्रासमा राख्ने. यो भएर त्रासले सृजित अनुशासन दिगो हुँदै हुँदैन, त्यो कुरो बुझ्दै बुझेनन् होइन. अनुशासन भनेको त उसलाई उत्प्रेरित गरेर उसबाट नतिजा निकाल्ने बनाउने भयो भने त्यो चाहिँ अनुशासित, उसको उत्तरदायित्व वहन गर्ने खालको अनुशासन कायम हुन्छ. सरकारले त्रासमा राखेर कसलाई झिक्ने, कसलाई कता पठाउने, त्यो गरेपछि कर्मचारी तन्त्र शंकामा मेरो के हुन्छ भोलि भन्ने सोच्ने अवस्थामा पुग्यो. त्यसले त्यसैको परिणति देखिरहनु भएको छ अहिले.
1: तर सरकारले त बाहिर फेरि कार्य सम्पादन मूल्याङ्कनको आधारमा सरुवा बढुवा त्यसलाई पनि फेरि डिजिटल सिस्टममा जाने, कर्मचारीको अभिलेख राख्ने भन्ने छ. यसलाई के भन्छ?
0: हास्यास्पद कुरा गर्छ क्या कहिलेकाहीँ सरकारले. यो गर्ने मान्छे हो, गर्ने त्यो कम्प्युटर होइन. कम्प्युटरलाई त हामी जे राख्छौं त्यसैलाई प्रोसेस गर्ने हो. तर मान्छेलाई तपाईँले उत्प्रेरित गरेर उसलाई चाहिँ आफ्नो कामप्रति सजग गराएर अनुशासित ढंगले नतिजा निकाल्ने भन्ने कुरा त्यो कम्प्युटरले गर्ने हो र त्यसले त खालि के भनेदेखि उसले गरेका कामहरूको गणना विधि चाहिँ आधुनिक बनाउने हो र त्यो गणना विधिका कारणले मान्छे सचिन्छ भन्ने अनुमान गर्ने हो. त अहिले कर्मचारीलाई चाहिँ भय त्रासमा तिमीलाई आजै खोज्छु भोलि नै खोज्छु नगरे हुन्छ, तपाईँ जान्ने हुनुहुँदैन, मन्त्रीहरू सबै जान्ने छन् भनेर भन्दाखेरि त कर्मचारीमा अविश्वास त आउँछ आउँछ.
1: अब कर्मचारी पनि अब यही देशको नागरिक होइन, उहाँहरूको पनि राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका, सबैभन्दा ठूलो भूमिका. सरकार त आउने जाने भइ नै रहन्छ, राजनीतिज्ञहरू के छ पछिल्लो अवस्था चाहिँ, उहाँहरूले चाहिँ के कुरामा चाहिँ ध्यान दिनुपर्ने? देश विकास भन्छौ हामी,
0: मूल कुरो कर्मचारीलाई विश्वासमा लिनु पर्यो र उनीहरूलाई कार्य विवरण दिनु पर्यो. यति काम तिमीले गर्नुपर्छ भने कार्य विवरणको आधारमा है

0: उनीहरूलाई परिचालन गर्नु पर्यो र नतिजा समयमा प्राप्त भएन भने दण्डित र पुरस्कृत गर्ने व्यवस्था गर्नु पर्यो। तर जसले गर्छ त्यो पनि इमानदार चाहिँ हुनु पर्यो, होइन? त्यसो हुँदाखेरि उसले इमान र निष्ठाका साथ कर्मचारी परिचालन गर्न सक्यो भने नतिजा त भिन्न आउँछ।
1: अब यो भ्रष्टाचार नियन्त्रणमा अहिले सरकारले शून्य सहनशीलता भन्छ, यसका लागि सरकारले देखाएको सक्रियता दीर्घकालीन रूपमा संस्थागत सुधार हो कि अथवा यो राजनीतिक एजेण्डा मात्रै हो अथवा सन्देश नागरिकमा लोकप्रियताको लागि मात्रै देखिन्छ कि यसलाई कसरी लिन सकिन्छ? सरकारले नियतमै भित्रैबाट गर्न चाहेको छ अथवा अरू केही छ?
0: कुन सरकारले संसारभरि भ्रष्टाचार बढ़ाउँछु भ्रष्टाचार नियन्त्रण गर्दिन भन्छ? सबैको एजेण्डा त भ्रष्टाचार नियन्त्रण, भ्रष्टाचारमा शून्य सहनशीलता, म भ्रष्टाचार गरेको हेर्दिन पनि आफू पनि गर्दिन, यस्तै यस्तै नारा दिएर त सरकारहरू आउँछन् र समय बिताएर जान्छन्। भ्रष्टाचार र सुशासन भनेको यिनीहरू पारस्परिकतामा आधारित विषय हुन्। भ्रष्टाचार बढ्यो भने शासन व्यवस्था फितलो हुन्छ, शासन व्यवस्था फितलो हो भने भ्रष्टाचार बढ्छ। त्यसो हुँदाखेरि यसको अन्योन्याश्रित सम्बन्धलाई एकैसाथ हामीले समाधान खोजेनौं भने न सुशासन प्राप्ति हुन्छ न भ्रष्टाचार घट्छ। अब भ्रष्टाचार घट्नलाई चाहिँ सबभन्दा ठूलो कुरो के भनेदेखि यो चाहिँ नीतिगत हिसाबले हुने हुनाले माथो त इमान जमानमा बस्यो भने तल्लो तहमा भ्रष्टाचार चाहिँ कम हुँदै जान्छ, निर्मूल हुन्छ होइन कम हुँदै जान्छ। अनि नीतिगत हिसाबले पारदर्शिता र जवाबदेहिताको व्यवस्था प्रत्येक तहमा गर्यो र कार्य विवरणको काम गर्दै गयो भने शासन व्यवस्था पनि सङ्लिँदै आउँछ, भ्रष्टाचार पनि कम हुन्छ। त्यसो हुँदा यो भ्रष्टाचार भने म आजको भोलि अथवा 100 दिनमा अथवा 120 दिनमा सिद्ध्याउँछु भन्ने विषय होइन, शासन व्यवस्थालाई पनि सङ्लो बनाउँदै लाने अनि भ्रष्टाचार पनि न्यूनीकरण गर्दै लाने त्यो नै हो।
1: अब यो राष्ट्रपति सरकारले चुनाव अगाडि विभिन्न एजेण्डाहरू थिए, यसको हामी देशभित्र रोजगारी सिर्जना गर्छौं, वैदेशिक रोजगारलाई निरुत्साहित गर्छौं, युवाहरूलाई चाहिँ उत्पादनमा लगाउँछौं, होइन अझ ग्रामीण क्षेत्रहरूमा यो केन्द्रित गर्छौ भन्ने थियो, तर अहिले चाहिँ केही देखिएन, त्यो जस्ताको तस्तै छ। बरु उल्टो सरकारप्रति चाहिँ अझ आलोचना बढ्दै गइरहेको देखिन्छ। यसमा चाहिँ अहिलेको आवश्यक सुधार चाहिँ के हो? आम नागरिकले समेत युवाहरूलाई चाहिँ देशभित्रै बस्ने वातावरण बनाउनका लागि के गर्नु पर्थ्यो?
0: अब चुनावमा बेच्ने नारा बेग्लै हुन्छ, चुनावमा होइन, अब सबैले चुनावमा बिक्री गर्ने नारा चाहिँ देशलाई एकदम उत्पातै हामी आएपछि हामी नआएर पो नभएको त हामी आएपछि त भइहाल्छ भन्ने नारा बिक्री गर्ने र हाम्रो साविकदेखिको रोग के हो भनेदेखि अत्यधिक बाचा कबुल, ओभर प्रोमिस र कम डेलिभरी हाम्रो रोग है। अनि बाचा कबुल चाहिँ जे पनि गरिदिएर जाने, जनताको आशालाई पनि अलिकति व्यवस्थापन गर्न कुनै राजनीतिज्ञले ध्यान दिँदैन है। यति चाहिँ सकिँदैन, यति चाहिँ हामी एक वर्षमा गर्छौं, अर्को वर्ष अलिकति बढाएर गर्छौं भन्दैन, उसले भन्यो ए भइहाल्छ नि अनि गर्न सक्दैन। त्यसो हुँदाखेरि यो हाम्रो राजनीतिक जुन प्रक्रिया चुनाव जित्ने प्रक्रिया छ त्यो प्रक्रियाको खोट हो यो निर्वाचन प्रणालीको। जसले जति बढ्ता ठूल्ठूला कुरा गर्न सक्यो त्यसैले बढ्ता जनतालाई आकर्षित गर्ने त्यसैले चुनाव जितेर।
1: तर यो पटकको सरकारलाई चाहिँ त्यति छुट, योभन्दा पहिलेको जस्तो खालि सरकार मात्रै परिवर्तन होइन, त्यत्रो चाहिँ युवा नवयुवा आन्दोलन भयो होइन, आर्थिक देशले ठूलो आर्थिक क्षति बिहोरेको छ, उहाँहरूले त अलिकति केही फरक सोच्नुपर्ने अवस्था होला नि। अहिले उहाँहरू पनि चाहिँ केही गरी असफल हुनुभयो भने त देश अर्को अवस्थामा जान सक्ने पनि देखिन्छ।
0: होइन, गर्न सक्नुहुन्छ, मैले भने नि म आशावादी पनि छु, गर्न सक्नु पनि हुन्छ, गर्न चाहनुभयो भने धेरै नयाँ कुराहरू हुन्छन् र कम समयमा नतिजा दिन सकिन्छ, त्यो आशा जगाउन सकिन्छ जनतामा। तर अब सरकारले सबै कुरा मैले गर्छु, मैले म जति जान्ने कोही छैन र मेरै ज्ञान मात्रै परिचालन गर्छु भनेर भन्यो भने त दुर्घटनामा जान्छ।
1: यसका लागि अरू दलहरूसँग पनि समन्वय आवश्यक छ,
0: सबै जनतासँग संवाद। हामीहरू पहिले पहिले गाउँमा निर्णय गर्दा भन्थ्यौं नि गाउँ सल्लाह गर्ने भनेर, होइन, त्यो सल्लाह गर्नु पर्यो, सल्लाह नगरी हुँदैन,
1: फरक फरक विषय आउँछ त्यसको निचोड चाहिँ
0: सल्लाह गर्नुपर्छ।
1: अब अन्त्यमा यो यसपटक सरकारले यो हिजोदेखि नै अलिकति चर्चामा पनि बढी आएको छ सामाजिक सञ्जालमा, यो आम नागरिकलाई करको दायरामा ल्याउनका लागि यो लटरी सिस्टम यसलाई कसरी लिनुभएको छ? यो पहिले थियो कि थिएन? अहिले मात्रै सरकारले
0: पहिले थिएन, तर के छ भने धेरै मुलुकहरूमा यस्ता प्रयोगहरू भएको छन्। अब भिएटी मूल्य अभिवृद्धि कर अपेक्षा गरे अनुसार उठेन, त्यो किन नउठेको भन्दाखेरि कर्मचारीहरूले भन्यो होला धेरैले बिलै दिँदैन भनेर भन्यो होला, अब बिल दिने बनाउनलाई के गर्ने भन्दा अनि सहुलियत पनि दिने भनेर त्यस्ता कुराहरू धेरै मुलुकहरूमा प्रयोग गरेका छ। तर कतिपय मुलुकहरूमा के देखिया छ भने त्यसबाट उठेको राजस्व भन्दा त्यो सहुलियत दिने बढ्दा खर्च भएको छ। त्यसो भए यसको प्रशासकीय विधि कस्तो हुन्छ र सरकारले पत्यारिलो ढंगले राजस्व बढाउन सक्छ सक्दैन भन्ने कुरा चाहिँ मूल हो। कम कर उठाएर सरकारले चल्न नसक्ने परिस्थिति पनि नहोस्, धेरै उठाएर सरकारले तिर्न नसक्ने परिस्थिति पनि नहोस्। धेरै उठाउँदा अर्को जोखिम के छ भने त्यो भाँडो चाहिँ चुइन थाल्छ, भनेपछि दुरूपयोग हुन्छ, भ्रष्टाचार हुन्छ,
1: यो बोझिलो खर्चिलो पनि हुन सक्छ।
0: राजस्व अथवा करको दर यति बढ्दा पनि नहोस् जनताले तिर्न नसकोस्, यति कम पनि नहोस् सरकारले चल्न नसकोस्, है त्यो मध्यस्थता खोज्नुपर्छ।
1: हस्, यहाँलाई धन्यवाद सर कुराकानीको
0: लागि। धन्यवाद मेरो पनि। ल,
1: उहाँ हुनुहुन्थ्यो पूर्व प्रशासक एवं हाल काठमाडौँ विश्वविद्यालयका आगन्तुक प्राध्यापक डाक्टर विमल कोइराला। उहाँसँगको कुराकानीसँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ। अर्को हप्ता फेरि अर्को आर्थिक विषयमा केन्द्रित कुराकानी लिएर फेरि आउनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी संघर्ष विष्ट र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म हृदय रिमाल पनि विदा हुन्छु। नमस्कार।

0: कहाँबाट बाटो काट्नु लाग्नु भएको? ऊ त्यहाँ झेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको।
4: शुक्ला गण्डकी एफएम 97.6।
5: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: भाइ पनि बरेली टेलर सुधा हुँदै केको चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर सस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहेको लागि त्यही जानु पर्छ कि क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
9: ए नानीको बुवा, आज त नयाँ सम्बी सम्बिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
10: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
9: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
8: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
9: होम डेलिभरीको पनि व्यवस्था छ।
11: सम्पर्क तिनसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिनसेना, मोबाइल 98141111178, 98560078।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। देशका पहाड़ी क्षेत्रका एक दुई ठाउँमा आज दिउँसो ठूलो पानी पर्ने सम्भावना। मनसून अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह। हदबन्दी भन्दा बढ़ी जग्गाको स्थलगत अनुगमन शुरू। 40 जिल्लाका मालपोत कार्यालयलाई निरीक्षण गर्न विभागको निर्देशन। आज पुष्पलालको 48 स्मृति दिवस। कम्युनिष्ट पार्टीले विविध कार्यक्रम गरी मनाउँदै। अमेरिकी सीआईए केन्द्रमा भएको इरानी आक्रमणमा रूसले सहयोग गरेको आशंका। अनुसन्धान शुरू। र काभा भलिबल च्याम्पियनशीपमा नेपालले आज श्रीलंकासँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। आज देशका पहाड़ी क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। देशभर मनसूनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशको पहाड़ी र हिमाली भागमा साधारणतया बादल लागेको छ। मधेश र कोशी प्रदेशको तराई भागमा भने आंशिक बादल छ। दिउँसो पहाड़ी र तराई क्षेत्रका केही ठाउँमा मेघगर्जन सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ। यस्तै आज राति पनि पहाड़ी भागका केही तथा तराई भागका थोरै ठाउँमा मेघगर्जन सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसमविदको आग्रह छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसून अवधिभर बाढ़ी, पहिरो, कटान, डुबान, चट्याङ, सर्पदंश जस्ता जोखिमको सम्भावना उच्च भएकाले विशेष सावधानी अपनाउन आग्रह गरेको छ। प्राधिकरणले जनधनको सुरक्षाका लागि पूर्व सावधानी अपनाउन आग्रह गर्दै यात्रा गर्नु अघि मौसम र सड़कको अवस्थाबारे जानकारी लिन भनेको छ। यस्तै वर्षाको बेला यात्रा गर्दा चनाखो हुन र सावधानी अपनाउन भनिएको छ। ठूलो पानी परेको बेला सकेसम्म रातको समयमा यात्रा नगर्न, बाढ़ी आएका बेला खोला, खोल्सा तथा नदी तर्ने प्रयास नगर्न प्राधिकरणले सूचना मार्फत अनुरोध गरेको छ। वर्षा भइरहेको समयमा काठ दाउरा टिप्न, माछा मार्न र पौड़ी खेल्न खोला वा नदीमा नजान, पहिरोको जोखिम भएका क्षेत्र आसपास अनावश्यक रूपमा आवत जावत नगर्न प्राधिकरणले ध्यानाकर्षण गराएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले नेपाल सरकारको स्वीकृतिमा हदबन्दी भन्दा बढ़ी जग्गा खरिद वा स्वामित्वमा राखेका कम्पनी, उद्योग प्रतिष्ठान, आयोजना तथा संस्थाको स्थलगत अनुगमन शुरू गरेको छ। विभागले देशभरका 40 जिल्लाका भूमि प्रशासन मालपोत कार्यालयलाई पत्राचार गर्दै सम्बन्धित संस्थाले स्वीकृत उद्देश्य अनुसार जग्गा उपयोग गरिरहेका छन् वा छैनन् भन्ने विषयमा स्थलमै पुगेर निरीक्षण गर्न निर्देशन दिएको हो। यसअघि पटक पटक प्रतिवेदन माग्दा पनि अधिकांश कार्यालयहरूबाट प्राप्त विवरण नभएकाले विभागले अनुगमन तथा निरीक्षण समितिलाई फिल्डमै खटिएर वास्तविक अवस्था अध्ययन गरी प्रतिवेदन बुझाउन पनि पुनः निर्देशन दिएको हो। भूमि सम्बन्धी ऐन अनुसार हदबन्दीभन्दा बढ़ी जग्गा राख्न सरकारी स्वीकृति पाएका उद्योग, कम्पनी, शिक्षण संस्था तथा अन्य संघ संस्थाको नियमित अनुगमन गर्नुपर्ने कानूनी व्यवस्था छ। ऐनले प्रत्येक आर्थिक वर्ष समाप्त भएको 2 महिनाभित्र पालिकासँग समन्वय गरी जग्गाको वास्तविक उपयोग अवस्था निरीक्षण गरी विभागमा प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था गरेको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका संस्थापक महासचिव पुष्पलालको 48 स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ। नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी लगायतका कम्युनिष्ट पार्टीले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका हुन्। विक्रम सम्बत 1981 असार 15 गते रामेछापमा पिता भक्तलाल र आमा तुलसी कुमारीका महिला छोराका रूपमा जन्मनुभएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि अगाडि बढ़ाउनु भएको थियो। पुष्पलालले कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सद्वारा लिखित कम्युनिष्ट मेनिफेस्टोको पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नका साथै विभिन्न कृति र लेख मार्फत नेपाली समाजको वर्ग विश्लेषण समेत गर्नुभएको थियो। नेपाली कांग्रेस लगायत प्रजातान्त्रिक शक्तिसँग मिलेर संयुक्त जनआन्दोलन गरी पञ्चायती व्यवस्था परास्त गर्नुपर्छ भन्ने मत राख्नु भएको थियो। उहाँको विक्रम सम्बत 2035 साउन 7 गते भारतको नयाँ दिल्लीमा उपचारका क्रममा निधन भएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित 3 महत्वपूर्ण ऐन संशोधनका लागि तयार गरिएका विधेयकको मस्यौदामा सर्वसाधारण स्वास्थ्यकर्मी तथा सरकारवालाहरूसँग राय सुझाव मागेको छ। मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन 2049, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 र सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 संशोधनका लागि मस्यौदा सार्वजनिक गरिएको छ। इच्छुक व्यक्तिले साउन 12 गतेभित्र मन्त्रालयको कानून शाखाको इमेल मार्फत तोकिएको ढाँचामा सुझाव पठाउन सक्नेछन्। आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु सम्बन्धी ऐनको मस्यौदामा स्तनपानको संरक्षण र प्रबन्धनलाई थप प्रभावकारी बनाउने व्यवस्था प्रस्ताव गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा कालीकोटको पलाता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष र निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित 10 विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। बजेट दुरूपयोग गरी गराई भ्रष्टाचार गरेको अभियोगमा आयोगले उनीहरू विरूद्ध मुद्दा दायर गरेको हो। आयोगले पलाता गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बम, लेखा प्रमुख खिमलाल पुन र तत्कालीन सहायक लेखापाल मुनिप्रसाद प्याकुरेल विरूद्ध समान 8,08,680 रूपियाँ बराबरको विगत दावी गरेको छ। यस्तै तत्कालीन सब इन्जिनियर विनोद कुमार बम र सब इन्जिनियर नन्दबहादुर सिंह बेलके ढुङ्गा लखन वाडा ओडा कार्यालय दुर्सी फोगाटी ग्रामीण सड़क निर्माण उपभोक्ता समितिका अध्यक्ष कुम्भ बहादुर बम, कोषाध्यक्ष सुल छिन्ना बम र सचिव कमल बहादुर बम विरूद्ध समान विगो दावी माग गर्दै मुद्दा दायर गरिएको छ। तत्कालीन उपाध्यक्ष दाना नेउपाने र वडा नम्बर 9 वडा अध्यक्ष टक्क बहादुर बम विरूद्ध भने भ्रष्टाचार निवारण ऐन 2059 दफा 19 उपदफा 2 बमोजिम कैदवा जरिवानाको माग दावी गरिएको आयोगका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। अब विदेशको खबर। मध्यपूर्वका विभिन्न क्षेत्रमा अमेरिकी गुप्तचर संस्था सीआईएका गोप्य केन्द्रहरूमा इरानले गरेको ड्रोन आक्रमणमा रूसले सहयोग गरेको हुन सक्ने आशंकामा अमेरिकी अधिकारीहरूले अनुसन्धान थालेका छन्। रोइटर्सका अनुसार आक्रमणको उच्च सटीकता देखिएपछि इरानलाई रूसले लक्ष्य निर्धारण सम्बन्धी खुफिया सूचना तथा उन्नत ड्रोन प्रविधि उपलब्ध गराएको हुन सक्ने सम्भावनाको अनुसन्धान शुरू भएको छ। गएको मार्चमा साउदी अरबको राजधानी रियादमा रहेको अमेरिकी दूतावासभित्र रहेको सीआईए केन्द्र तथा इराकको पूर्वी क्षेत्रमा रहेको अर्को गोप्य केन्द्रमा ड्रोन आक्रमण भएको थियो। अनुसन्धानका क्रममा आक्रमणमा प्रयोग गरिएको इरानको शाहिद 136 ड्रोनमा रूसको केमेटा एम नेभिगेशन प्रणाली जडान गरिएको भेटिएको खबरमा उल्लेख छ। अब खेल खबर। पाकिस्तानमा चलिरहेको काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आज आफ्नो दोस्रो खेल श्रीलंकासँग खेल्दैछ। नेपाल र श्रीलंका बीचको खेल नेपाली समयअनुसार अहिले बिहान 10:30 बजे शुरू हुनेछ। नेपाल हिजो उद्घाटन खेलमा कजाकिस्तानसँग पराजित भएको थियो। यस्तै श्रीलंका पनि पाकिस्तानसँग पराजित भएको थियो। आजको खेलमा दुवै टोलीले आफ्नो जित निकाल्ने लक्ष्यका साथ कोर्टमा उत्रनेछन्। यही साउन 13 गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक पाकिस्तान सहित नेपाल, कजाकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंका सहभागी छन्। राउण्ड रोबिन लीग प्रणालीमा हुने प्रतियोगिताबाट उत्कृष्ट 4 टोली सेमी फाइनलमा प्रवेश गर्नेछन्। नेपाली टोलीको कप्तानी हरिहजुर थापाले गर्नुभएको छ भने मुख्य प्रशिक्षक जगदीश भट्ट रहनु भएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। देशका पहाड़ी क्षेत्रका 1-2 ठाउँमा आज दिउँसो ठूलो पानी पर्ने सम्भावना। मनसून अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह। हदबन्दी भन्दा बढ़ी जग्गाको स्थलगत अनुगमन शुरू। 40 जिल्लाका मालपोत कार्यालयलाई निरीक्षण गर्न विभागको निर्देशन। आज पुष्पलालको 48 स्मृति दिवस, कम्युनिष्ट पार्टीले विविध कार्यक्रम गरी मनाउँदै। अमेरिकी सीआईए केन्द्रमा भएको इरानी आक्रमणमा रूसले सहयोग गरेको आशंका, अनुसन्धान शुरू। र काभा भलिबल च्याम्पियनशीपमा नेपालले आज श्रीलंकासँग खेल्दैछ।

0: कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
1: दिदी, पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
3: सुन्दर अटो होक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
4: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
5: सम्पर्क 0654142121, मोबाइल 98565391।
4: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
6: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
7: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
6: आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
7: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
8: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
9: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
10: ल पत्तै छैन है तिमलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
11: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोट, अल्मुनियम, सिलोट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
9: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी चार, दुलेगौडा, तनहुँ। प्रोप्राइटर सूर्य बहादुर बानिया, सञ्चालक संगम बानिया। फोन 0654141142, मोबाइल 98560231128 र 98462014726।
12: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
13: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
14: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
15: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
6: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
16: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
17: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
16: हो त नि, अब चाहिँ राम्रो भयो।
18: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
16: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
19: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
20: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, सन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
21: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
22: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0965414194, मोबाइल 98560206।
19: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
23: आज पनि खाना काप्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
24: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
23: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
24: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
25: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
23: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
26: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
27: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हर उत्तरण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधि को शक्ति 8 दम को साथमा।
28: हजुर, दान गरौ।
29: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
30: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
28: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
29: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
18: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
16: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
18: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
21: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
16: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
19: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
21: ओम एम आभूषण सुन चाँदी दोकान।
20: प्रोप्राइटर मीन बहादुर सुनार। फोन 0565705537, मोबाइल नम्बर 98460769246, 98058008।
27: शुक्ला गण्डकी FM 97.6।
20: उकाली चढ्दै ओह्राली चढ्दै भन्स्याङ चौतारी अनि मेला पाट गर्दै
27: मन्दिर सन्तिनी वन पाखा मौलिक लोक संस्कृतिको जगेर्नाको लागि
0: कार्यक्रम गाम बेसिका भाका।
1: कार्यक्रम गाम बेसिका भाका। हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

हजुर नमस्कार अनि हार्दिक लोक सांगीतिक अभिवादन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा कार्यक्रमका मेसीको भाका लिएर उपस्थित भइसकेको छु। मरीमा हामीले यस कार्यक्रम आउने गर्दछ। हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबर पछि लगभग 10 बजेसम्म हामी तपाईँहरूको माझमा रहने गर्दछौ। हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको मिनाभूषण सुनसादी उद्योगले रेलीगौड़ामा रहेको छ। गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आशाका गरगनाहरू राजनसार बद्ध राखिएका गरगनाहरू कम्प्युटर नापतल प्रणालीद्वारा नापिएका छापा लसुनका गरगनाहरू आवश्यक परेको छ भने तपाईँ मिनाभूषण सुनसादी उद्योगमा गएर दुःखका साथ गरगनाहरूको कारोबार गर्न सक्नुहुनेछ। तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.suklagandaki.fm.com लगिनका साथै हाम्रो पात्र नेपाली पात्र एप्समार्फत स्वदेश र विदेशमा रहेर पनि एकसाथ रूपमा सुनेर साथी राख्नु भएको छ होला। बिहानीको समय रहेको छ। आफ्नै घर आइसिकामा व्यस्त हुनुहुन्छ होला, जे गर्दै हुनुहुन्छ आफ्नो स्वास्थ्यको ख्याल राख्दै आफ्नो कामहरूमा पनि अगाडि बढ्नु होला भन्न चाहन्छु। आज पनि बिहिबारको बसाइमा छौ। तपाईँले रोज्नु भएका सुमधुर लोक भाकाहरूलाई कार्यक्रममा स्थान दिने गर्छौ। फोन गर्न सक्नुहुन्छ 9842972911 98028 98066611 9842972911 तपाईँले फोन गरेर कार्यक्रममा सहभागिता गराउन सक्नुहुनेछ। आफूलाई मनपर्ने लुकबाट रोज्न सक्नुहुनेछ। आफ्नो इष्टमित्र दाजुभाइ साथी सङ्गीहरूलाई पनि सम्झना समर्पण चाहिँ छोड्न सक्नुहुनेछ। पक्कै पनि सबैजना एकदमै सञ्चारमै हुनुहुन्छ होला, जे गर्दै हुनुहुन्छ आफ्नो स्वास्थ्यको ख्याल राख्दै आफ्नो कामहरू पनि अगाडि बढ्नु होला भन्न चाहन्छु। है सबैभन्दा ठुलो भनेको स्वास्थ्य हो। स्वास्थ्य राम्रो भयो भने सबै कुरा हुन्छ। त्यही भएर बढी रूपमा प्राथमिकतामा चाहिँ आफ्नो स्वास्थ्यलाई दिनुहोला पनि भन्न चाहन्छु। र यति बेलाको क्रममा भने कार्यक्रममा पहिलो लोक सांगीतिक उसले स्वरूप एउटा सुमधुर लोक भाकालाई कार्यक्रममा स्थान दिन्छु। अनि त्यसपछि फेरि तपाईँहरूको माझ आउनेछु, तपाईँहरूको फोनको प्रतीक्षामा रहनेछु। तपाईँहरूले फोन गर्दै गर्नु होला भन्दै भमरा भन्ने रहेको छ सुमधुर भाका। यति बेलाको क्रममा भने स्वीकार्नुहोस्।

हजुर, सुमधुर भाका मैले तपाईँको माझमा राखिसके पके पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यति बेलाको क्रमणहरूको सुमधुर भाकालाई स्थान दिन्छु। गाउँघरे माया भनिरहेको छ, विमल परिया र बट्टी कुमारी थापाको आवाजमा रहेको छ भने लै शब्द रमेश बीजीको रहेको छ। अनि विमल परियार कति बेला क्रमण स्वीकार्नु सुमधुर भाका।

हजुर, समुद्रभाग मन तपाईँको माझमा राखिसके पछि पनि मन परे होला भन्ने विश्वास रहेको छ। यति बेलाको क्रमको समुद्र लोकभाकालाई स्थान दिन्छु घमको झुल्को भनिरहेको छ। शान्ति सिरे परियार र रायन बसरको आवाजमा रहेको छ भने यसलाई सत सूर्य कुमार परियार र रायन बसरको रहेको छ र अन्य साथीहरूको आवाज रहेको छ। यति बेलाको स्वीकार्नुहोस् यस्तो मधुर भाका।

हजुर, सुमधुरभाकामा तपाईँको माझमा स्थान दिइसके घामको उजुरको हिमालयमा भनिरहेको थिएँ हो। तपाईँको माझमा स्थान दिइसके तपाईँ भर्खरै मात्रामा रेडियो खोलेर सुन्दै हुनुहुन्छ भने तपाईँहरू सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz कार्यक्रम घाम बेसीको भाका। आज हामी बिहिबारको बसाइमा छौं। बिहिबारको बसाइमा तपाईँले रोज्नुभएका सुमधुर लुकभाकाहरूलाई कार्यक्रममा स्थान दिने दिन भएको छ। आज भने तपाईँको फोन आएको छैन, फोन गर्न सक्नुहुनेछ। हाम्रो दुवै नम्बर खुल्ला रहेका छन्, 98422 9911 96 36 36 11 को माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन चाहिँ सक्नुहुनेछ। फोन गर्दै गर्नुहोला भन्न चाहन्छु। हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको मेनाभूषण सुनसादी उद्योगले दिलेगौड़ामा रहेको छ। गरगहना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकाशक डिजाइनका गरगहनाहरू, राशि अनुसार पछा राखिएका गरगहनाहरू, कम्प्युटर नापतल प्रणालीद्वारा नापिएका छापावाला सुनका गरगहनाहरू आवश्यक परेको छ भने पनि तपाईँहरू ओ मेनाभूषण सुनसादी उद्योगमा गएर ढुक्कका साथ गरगहनाहरूको कारोबार गर्न सक्नुहुनेछ। र यति बेलाको क्रम भने तपाईँहरूको माझमा फेरि पनि अर्को सुमधुर लुकभाकालाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि उपस्थित हुनेछु। बुट्टे रुमाला भनिरहेको छ, विवाह क्षेत्र अन्जु पन्तको आवाजमा रहेको क्षेत्र सिकानु छ सुमधुर भाका।

हजुर, सुमधुरभागामा तपाईँको माझमा राखिसके बुट्टे रुमाल भनिरहेको थियो। आज भने नै सुमधुरबुकमा कार्यलाई कार्यक्रममा स्थान दिँदा दिँदै हुने कार्यक्रमबाट पनि बिदा मागे जानुपर्ने बेला भइसकेको छ। यति जेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अनि हामीले यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएकोमा ओमेन आभूषण संचारी उद्योगलाई पनि मनदेखि आभार प्रकट गर्दछु। स्वदेश र विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो मोबाइल पात्रो हाम्रो नेपाली पात्रो एप्स मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष धेरै धन्यवाद दिँदै अन्तिममा जाँदा जाँदै भने तपाईँहरूको माझमा यो सुमधुर भाकालाई कार्यक्रममा स्थान दिएर चाहिँ म पनि विदा मागेर जानुपर्ने हुन्छ। छैन र माया भनिरहेको छ, प्रकाश सुतराज र मिलाइरहेको आवाजमा रहेको छ। यो सुमधुर भाकालाई छोड्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुतारीमा पनि विदा हुन्छु। तपाईँको बाँकी पल्छु भने सुख दितोस् सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज। जय गीत जय संगीत, नमस्कार, शुभ दिन।

0: शुक्लागन्ध केएफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर निम बहादुर सुनार, फोन 0 65 70 5 37, मोबाइल नम्बर 98 4 60 69 70 2 46, 98 58 28 00 8।
5: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडेमा, सम्पर्क मोबाइल 98 5 70 65 119 र 98 6 94 57 056।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
1: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान, मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नभने मरि म पनि अब नाचिकेर भटभटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
11: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
12: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 BP चोक,
11: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0 65 5 70 225, मोबाइल 98 5 60 33 78, 98 4 61 56 58।
13: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
14: किन आमा, के भएर?
13: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
14: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
1: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ, साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
1: मोबाइल 98 5 60 43 952 र 98 0 66 56।

0: गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 10 बज्यो।
5: घटना दुर्घटना
6: कला संस्कृति
5: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
6: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560605554।

0: नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्रो नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका संस्थापक महासचिव पुष्पलालको 48 औं स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। नेकपा एमाले नेपाल कम्युनिष्ट पार्टी लगायतका विभिन्न कम्युनिष्ट दल तथा संगठनहरूले स्मृति दिवसको अवसरमा श्रद्धांजलि सभा, विचार गोष्ठी तथा अन्य कार्यक्रमहरू आयोजना गरेका छन्। विक्रम सम्वत 1981 असार 15 गते रामेछापमा पिता भक्तलाल र माता तुलसी कुमारीका महिला छोराका रूपमा जन्मनुभएका पुष्पलालले प्रभासमा रहँदै नेपाल कम्युनिष्ट आन्दोलनलाई संगठित र विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। उहाँ प्रजातान्त्रिक आन्दोलनका सहित गंगालाल श्रेष्ठका भाइ पनि हुनुहुन्छ। पुष्पलालले कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सद्वारा लिखित कम्युनिष्ट मेनिफेस्टो पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुभएको थियो। साथै विभिन्न पुस्तकले तथा वैचारिक दस्तावेज मार्फत नेपाली समाजको वर्गीय विश्लेषण प्रस्तुत गर्दै कम्युनिष्ट आन्दोलनलाई वैचारिक आधार प्रदान गर्नुभएको थियो। विक्रम सम्वत 2006 सालमा निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी, नरबहादुर कर्मचार्य र मोती देवी साक्यसँग मिलेर भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नुभएको थियो। त्यसअघि विक्रम सम्वत 1998 प्रेम बहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासँग मिलेर उहाँले नेपाली प्रजातान्त्रिक संघ स्थापना गर्नुभएको थियो। पुष्पलालले नेपाली कांग्रेस लगायतका प्रजातान्त्रिक शक्तिसँग सहकार्य गर्दै संयुक्त जनआन्दोलन मार्फत पञ्चायती व्यवस्थाको अन्त्य गर्नुपर्ने धारणा अघि सार्नुभएको थियो। विक्रम सम्वत 2035 साल 7 गते भारतको नयाँ दिल्लीमा उपचारका क्रममा उहाँको निधन भएको थियो। स्मृति दिवसको अवसरमा आज नेकपा एमालेको काठमाडौँ उपत्यका विशेष प्रदेश कमिटिले विभिन्न विशेष कार्यक्रमहरू आयोजना गरेको छ। यसै गरी नेपाल कम्युनिष्ट पार्टी लगायतका अन्य कम्युनिष्ट दल तथा संगठनहरूले पनि देशका विभिन्न स्थानहरूमा श्रद्धांजलि तथा स्मृति कार्यक्रम आयोजना गरेका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श एजुकेशन कन्सल्टेन्सी क्षेत्रका समस्या, चुनौती र नीतिगत सुधारका विषयमा आज सरकारवालाहरूसँग छलफल गर्ने भएको छ। सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलको उपस्थितिमा मन्त्रालयमा हुने छलफलमा शैक्षिक परामर्श क्षेत्रसँग सम्बन्धित विभिन्न संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरू सहभागी हुनेछन्। मन्त्रालयका अनुसार शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको छलफलमा कन्सल्टेन्सी व्यवसायको वर्तमान अवस्था, निजी क्षेत्रले भोगिरहेको समस्या तथा चुनौती, गुणस्तरीय शैक्षिक परामर्श सेवाको प्रवर्धन, नीतिगत सुधार र अनिमाकीय व्यवस्थाबारे विस्तृत छलफल हुनेछ। छलफलमा नेपाल शैक्षिक परामर्श संघ इक्यान र स्वतन्त्र शैक्षिक परामर्श संघ फोकन, सक्रिय शैक्षिक परामर्श संघ इक्यान, शैक्षिक परामर्श व्यवस्थापन संस्था एरी, जापानिज भाषा स्कूल संघ जालसान, नेपालीज एसोसिएशन अफ अस्ट्रेलियन एजुकेशन रिप्रेजेन्टेटिभ नाएएर, नेशनल एजुकेशन कन्सल्टेन्सी एसोसिएशन नेका, इक्यान नेवा र नेक्सा लगायतका संघ संस्थाहरूका प्रतिनिधिहरूको सहभागिता रहनेछ। मन्त्रालयका अनुसार छलफलमा शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी, कक्षा सञ्चालन र व्यवस्थापन नेपाली 2083 सम्बन्धी व्यवस्थापनका साथै शैक्षिक परामर्श क्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा सरकारवालाहरूको सुझाव समेत संकलन गर्नेछ। शिक्षा मन्त्री पोखरेलले पछिल्लो समय शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न सरकारवाला शैक्षिक संघ संस्था तथा निजी क्षेत्रका प्रतिनिधिहरूसँग निरन्तर संवाद गर्दै उनीहरूका सुझावका आधारमा नीतिगत सुधार र आवश्यक समन्वयलाई प्राथमिकतामा दिँदै आएको मन्त्रालयले जनाएको छ। अपराध दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा कालीकोटको पलाता गाउँपालिकाका तत्कालीन गाउँ उपाध्यक्ष तथा निमित्त प्रमुख, प्रशासकीय अधिकृत सहित 10 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार पलाता गाउँपालिकाले आर्थिक वर्ष 2075-76 बेलके ढुङ्गा लेखन वाडा वडा कार्यालय दुर्जी फोगो डी सड़क निर्माणका लागि 40 लाख रूपियाँ बजेट विनियोजन गरेको थियो। तर विनियोजित बजेटबाट तोकिएको मापदण्ड भन्दा केही कमहरू निर्माण कार्य गरी सार्वजनिक रकम दुरूपयोग गरिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ। विनियोजित बजेटको दुरूपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर बम लेखा प्रमुख खिमलाल पुन तथा तत्कालीन सहायक लेखापाल मुनि प्रसाद प्याकुरेल विरूद्ध जनै 8,08,680 रूपियाँ बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरेको छ। त्यसै गरी तत्कालीन सब इन्जिनियरिङ विनोद कुमार बम, सब इन्जिनियर नन्दबहादुर सिंह बेलके ढुङ्गा, लेखन वडा कार्यालय दुम्सी फोगटी निर्माण ग्रामीण सड़क निर्माण उपभोक्ता समितिका अध्यक्ष कुम्भ बहादुर बमको सदस्य सुल छिना बम तथा सचिव कमल बहादुर बम विरूद्ध पनि समान बिगो दावी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ। यस्तै पल्लाता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेले तथा वडा नम्बर 9 का तत्कालीन वडा अध्यक्ष टक्क बहादुर बम विरूद्ध भने भ्रष्टाचार निवारणी 2059 को तथा 19 को उपदफा 920 बमोजिम कैद तथा जरिवानाको माग दावी गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो। स्वास्थ्य खाद्यान्न स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित 3 वटा महत्वपूर्ण ऐन संशोधनका लागि तयारी गरिएका विधेयकहरूको मसौदा सर्वसाधारण स्वास्थ्य कर्मी तथा सरकारहरूसँग राय सुझाव मागेको छ। मन्त्रालयको मन्त्री परिषद स्तरीय निर्णय अनुसार आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन 2049, स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी 2066 र सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य ऐन अधिकार एन 2075 संशोधनको मस्यौदा सार्वजनिक गरिएको हो। इच्छुक व्यक्तिहरूले सोमबार गतेभित्र मन्त्रालयको कानून शाखाको इमेल मार्फत तोकिएको ढाँचामा सुझावहरू पठाउन सक्नेछन्। आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु सम्बन्धी ऐनको मस्यौदामा र स्तनपानको संरक्षण र प्रबन्धनलाई थप प्रभावकारी बनाउने व्यवस्था प्रस्ताव गरिएको छ। स्वास्थ्य कर्मीहरूले विशेष अवस्था बाहेक आमाको दूधको विकल्प सिफारिश गर्न नपाउने, स्तनपान व्यवस्थापन केन्द्र सञ्चालन गर्न सकिने प्रदेश तथा स्थानीय तहहरूमा स्तनपान संरक्षण समिति गठन गर्ने तथा आमाको दूधको विकल्प सम्बन्धी वस्तुको विज्ञापन र प्रबन्धनमा कडाई गर्ने प्रस्ताव गरिएको छ। ऐन उल्लंघन गर्ने व्यक्ति वा संस्थामाथि हुने कैद जरिवाना र क्षतिपूर्तिको व्यवस्था पनि स्पष्ट बनाइएको छ। स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन संशोधनमा स्वास्थ्य कर्मी सम्बन्धी परिषद दर्ता हुने विषय अध्ययनरत विद्यार्थीहरूलाई पनि कानूनी संरक्षणको दायरामा ल्याउने, स्वास्थ्य संस्थामा हतियार सहित बल प्रदर्शन गर्न रोक लगाउने तथा स्वास्थ्य कर्मी र विद्यार्थीहरूमाथि हुने हिंसालाई कानूनी रूपमा सम्बोधन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। मन्त्रालयलाई ऐन कार्यान्वयनका लागि आवश्यक निर्देशिका कार्यान्वयन र मापदण्ड बनाउन सक्ने अधिकार दिने प्रस्ताव पनि गरिएको छ। यस्तै सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधनमा प्रसूति सेवा दिने स्वास्थ्य संस्थाले दक्ष स्वास्थ्य कर्मी वा तालिम प्राप्त प्रसूति कर्मको व्यवस्था गर्नुपर्ने, सम्मानजनक प्रस्तुति सेवा सुनिश्चित गर्नुपर्ने तथा गर्भवती र सुकेरीमाथि हुने शारीरिक वा मानसिक हिंसालाई कानूनी रूपमा निषेध गर्ने व्यवस्था समावेश गरिएको छ। साथै प्रस्तुति पिता कम्तीमा 98 दिनबाट 6 महिनासम्म पुर्याउने, सुरक्षित गर्भपतन सेवालाई थप व्यवस्थित बनाउने तथा विपदको समयमा सुरक्षित मातृत्व आकस्मिक प्रसूति नवजात शिशु सेवा परिवार नियोजन र सुरक्षित गर्भपतन सेवालाई प्राथमिकता साथ उपलब्ध गराउने प्रस्ताव गरिएको छ। भूमि व्यवस्था तथा अभिलेख विभागले नेपाल सरकारको स्वीकृतिमा हदबन्दी भन्दा बढ़ी जग्गा खरिद गरेको वा स्वामित्वमा राखेको कम्पनी, उद्योग, प्रतिष्ठान, आयोजना तथा संस्थाहरूको स्थलगत अनुगमन शुरू गरेको छ। विभागले देशभरका 40 जिल्ला स्थित भूमि प्रशासन मार्फत कार्यालयहरूलाई पत्रचार गर्दै सम्बन्धित संस्थाहरूले स्वीकृत उद्देश्य अनुसार जग्गाको उपयोग गरिरहेका छन् वा छैनन् भन्ने विषयमा स्थलगत निरीक्षण गर्न निर्देशन दिएको हो। यसअघि पटक पटक प्रतिवेदन माग्दा पनि अधिकांश कार्यालयहरूबाट विवरण प्राप्त नभएको मन्त्रालय विभागले अनुगमन तथा निरीक्षण समितिलाई फिल्डमै खटाएर वास्तविक अवस्था अध्ययन गरी प्रतिवेदन पेश गर्न पुनः निर्देशन दिएको जनाएको छ। भूमि व्यवस्था सम्बन्धी अनुसार हदबन्दी भन्दा बढ़ी जग्गा राख्न नेपाल सरकारको स्वीकृति प्राप्त उद्योग कम्पनी शिक्षण संस्था तथा अन्य संस्थाहरूको नियमित अनुगमन गर्नुपर्ने कानूनी व्यवस्था छ। यसले प्रत्येक आर्थिक वर्ष समाप्त भएको दुई महिनाभित्र स्थानीय तहसँग समन्वय गरी जग्गाको वास्तविक उपयोग अवस्थाको निरीक्षण गरेर विभागमा प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था गरेको छ। विभागले सम्बन्धित कार्यालयहरूलाई ढिलाइ नगरी अनुगमन सम्पन्न गर्न तथा स्वीकृत परियोजना अनुसार जग्गा प्रयोग भए नभएको स्पष्ट विवरण सहितको प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। यस अनुगमनबाट स्वीकृत उद्देश्य विपरीत प्रयोग भएका वा उपयोगविहीन अवस्थामा रहेका जग्गाहरूको वास्तविक अवस्था समेत उजागर हुने अपेक्षा गरिएको छ। सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छूट दिने निर्णय गरेपछि यहाँबाट अन्तर्राष्ट्रिय उडानका लागि वायु सेवा कम्पनी आकर्षित हुने विश्वास गरिएको छ। बुधबार बसेको मन्त्री परिषद बैठकले अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीलाई लक्षित गरी विगत सन् 2085 भदौ मसान्तरसम्मका लागि विमानस्थलमा पार्किङ, ल्याण्डिङ र नेभिगेशन शुल्क पूर्ण रूपमा छूट हुने निर्देशन गरेको थियो। यस्तै ग्राउण्डिङ ह्याण्डलिङ शुल्कमा 50% छूट दिने निर्णय गरेको सरकारले निर्णय गरेको छ। पोखरा महानगरपालिकाका प्रमुख धन्दा आचार्यले सरकारले गरेको उक्त निर्णयले पोखरा, दुवै लगायतका अन्य अन्तर्राष्ट्रिय गन्तव्यहरूमा नियमित उडान विस्तार गर्न तथा नयाँ वायु सेवा कम्पनीहरूलाई भित्राउन सहज वातावरण सृजना गर्ने विश्वास व्यक्त गर्नुभयो। पर्यटन प्रबन्धन, हवाई पहुँच विस्तार तथा समग्र आर्थिक गतिविधिका लागि यसबाट महत्वपूर्ण टेवा पुग्नेछ। उहाँले भन्नुभयो, फ्लाई दुबईले आगामी असोज 7 गतेदेखि पोखरामा दुबई सीधा उडानहरू सेवा शुरू गर्दैछ। विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसम्मको सीधा उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्नेछ। सञ्चालनमा आएको 3 वर्ष बितिसक्दासम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्देशीय उडान हुन सकेको थिएन। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले दुबई पोखरा पोखरा दुबईको उडान तालिका स्वीकृत भएसँगै फ्लाई दुबईले टिकट बुकिङ खुल्ला गरिसकेको बताउनुभयो। ब्यास नगरपालिकाले दमौली बजार क्षेत्रमा सड़क पेटी अतिक्रमण गरी निर्माण गरिएका अवैध संरचनाहरू हटाउन अन्तिम ताकेता गरेको छ। नगरपालिकाले पुनः सार्वजनिक सूचना जारी गर्दै साउन 15 गतेभित्र सड़क अधिकार क्षेत्रभित्रका संरचना र सामग्री स्वयं हट्न हटाए कानून बमोजिम आफै भत्काउने र कड़ा कानूनी कार्यवाही अघि बढ़ाउने चेतावनी दिएको छ। यस कार्यालयको साउने गते बसेको 243 बैठकको निर्णय अनुसार वडा नम्बर 3, 2 र 4 का बजार क्षेत्रहरूमा सड़क पेटी अवरूद्ध हुने गरी बनाइएका ऱ्याप सिडी बरण्डा 3 का 6 जस्ता सड़कमा सिधै पानी खसाल्ने पाइपहरू तथा सार्वजनिक आगमनमा बाधा पुर्याउने वस्तु व्यवसायजन्य सामग्री हटाउन निर्देशन दिएको स्मरण गराइएको छ। सेन्जामा आर्थिक वर्ष 2082-83 विभिन्न जातका 25,030 बिरूवा वन कार्यालयले वितरण गरेको छ। डिभिजन वन कार्यालय सेन्जा मार्फत यहाँका स्थानीय तह, विद्यालय, कृषक, विभिन्न समूह तथा संस्थाहरूलाई बिरूवा वितरण गरिएको थियो। 36,630 बिरूवाहरू उत्पादन गरेकोमा 12,600 बिरूवा नर्सरीमा रहेको र अन्य सरकारवालाहरू मार्फत रोपण गरिएको हो। वन कार्यालयले असार 16 गतेबाट सरकारवालाहरूलाई निशुल्क रूपमा बिरूवा वितरण गरेको थियो। कार्यालयले राईखनियो 8,900, निम 1,650, निमुरो 2,850, खैर 930, चाप 3,000, कल्की 370, मोरिङ्गा 300, धुपी 1,200, जापानिज कटुस 200, जुरे काफल 100, श्रीखण्ड 180, बडहर 3,560, टिमुर 600, लप्सी 30, अम्बा 1,080, अमला 1,170 लगायतका बिरूवाहरू वितरण गरिएको छ। लायन्स क्लब अफ शुक्ला गण्डकीले बिहिबार राजदुलेगौड़ामा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ। रक्तदान जीवनदान भन्ने मूल नाराका साथ दुलेगुडा स्थित सामसुङ सोरुम अगाडि आयोजित कार्यक्रममा बिहान 7 बजेदेखि क्लबले रक्तदान कार्यक्रम शुरू गरेको हो। गण्डकी बद्ध रक्त संचार सेवा केन्द्र पोखराको प्राविधिक सहयोगमा कार्यक्रममा सहभागीहरूको लागि संयोजक शंकर पन्तले सबैलाई आग्रह गर्नुभयो। लायन्स क्लब अफ शुक्ला गण्डकीले सामाजिक सेवा, स्वास्थ्य, शिक्षा तथा मानवीय सहयोगका लागि विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ। 18 वर्ष नागेका र कम्तीमा 45 केजी तौल भएका स्वास्थ्य व्यक्तिहरूले रक्तदान गर्न सक्नेछन्। प्रत्येक 3 महिनामा नयाँ रक्त कोशिका निर्माण हुने गर्दछ भने रक्तदान गर्नाले शरीरमा ऊर्जा प्राप्त हुने गर्दछ। नवलपुरको मुस्लिकोटको गाउँपालिका 5 स्थित केरुङ खोलाको मुहान क्षेत्रमा रहेको रामचे पहिरोका कारण 42 घर परिवार उच्च जोखिममा परेको जिल्ला विपद व्यवस्थापन समितिले निष्कर्ष निकालेको छ। समितिले बुधबार स्थलगत अनुगमनपछि बस्तीका सबै 42 घर उच्च जोखिममा रहेको ठहर गरे, तत्काल सुरक्षित स्थानमा सार्ने र दीर्घकालीन रूपमा एकीकृत पुनर्स्थापनाको आयोजना बनाउनु पर्ने सुझाव दिएको हो। अन्तर्राष्ट्रिय समाचार। अमेरिका र साउदी अरब बीच शान्तिपूर्ण उद्देश्यका लागि परमाणु ऊर्जामा सहकार्य गर्ने ऐतिहासिक आणविक सम्झौता भएको छ। अमेरिकी ऊर्जा विभागका अनुसार यो शान्तिपूर्ण आणविक सहकार्य सम्झौताले अमेरिकी कम्पनीहरूलाई साउदी अरबको परमाणु ऊर्जा कार्यक्रमसँग आबद्ध हुने महत्वपूर्ण अवसर प्रदान गर्ने उद्देश्य राखेको बीबीसीले जनाएको छ। खेल समाचार। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आज आफ्नो दोस्रो खेल श्रीलंकासँग खेल्दैछ। नेपाल र श्रीलंका बीचको खेल नेपाली समय अनुसार बिहान 10:30 बजे शुरू हुनेछ। नेपाल हिजो उद्घाटन खेलमा काजाकिस्तानसँग पराजित भएको थियो। हवस्, हामीलाई सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यतिजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै म रिमा पनि बिदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम हेलो शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास, निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
4: राम्रो नहुने त कुरै भएन नि भतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ चार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नभने म पनि अब नातिकेटो भटभटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
4: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
5: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्नीचर पसल
4: गण्डकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गण्डकी 4 BP चोक,
5: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0765702625, मोबाइल 98563338, 98461656।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
7: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
6: भू संरक्षण जस्तो बढी खर्चिलो गहन्तम र आम जनताका लागि अति जरूरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
7: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
6: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
7: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौ, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौ,
6: खेत बारीका डिल कान्ला र पाखामा बडहर राई खनियो निमारो रोपौ, हरियाली बढाउ साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
7: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
6: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढ़ी र पहिरोबाट बचौं र बचाऊ,
7: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
6: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
7: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर अमृतसो र बाँस, भू क्षय रोकिन्छ पहिरो थामिन्छ गाई बस्तुलाई हुन्छ घाँस,
6: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
7: जलधारका स्रोतहरू जंगल जमिन जल जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याऊ,
6: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवनस्तर उकासौ,
7: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान,
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0 55 63 175 98 56 63 175।
8: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जंगल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
3: तर महँगो होला नि?
2: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
4: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
5: बाराही अल्मुनियम अब यूपीवीसी को साथमा।
4: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
5: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028222938।
6: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
7: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
6: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
7: साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
6: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन नम्बर 0564142733, मोबाइल 98678168।
8: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
9: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
8: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
9: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
8: फोन नम्बर 0614510000,
9: 0614510002, मोबाइल नम्बर 9856084466।
8: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
10: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डीफोर आएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस, शुक्ला गण्डकी 4, दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827103966 र 9840694530।
7: गण्डकी मल्टिपल कलेज, शुक्ला गण्डकी 6, भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
6: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
7: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
6: छुटको दायराहरू: कक्षा बाह्रको परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
7: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
6: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
7: थप जानकारीको लागि 0635714479, मोबाइल 98562625, 98468064145। कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
6: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
7: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
6: हाम्रा विशेषताहरू: गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
7: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
6: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
7: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
6: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
7: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333385, मोबाइल 98560385। कता हिँडेको आइफोन हातमा लिएर?
3: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
7: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
3: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
7: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463283811।
6: सूचना: यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही साउन 9 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेटमुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न हुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0635414377 र 98563443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।
11: शुक्ला गण्डकी एफएम 97.6। A complete console. Hello, Shukla Gandaki. Hello, hello.
12: Come on, everybody. Hello, Shukla Gandaki.
11: हाम्रो यही बसो बानी फोनमा गर्ने कुराकानी। फोन गर्नुहोस्, कुरा गर्नुहोस्। Only on 97.6, a complete console.
13: Program Hello Shukla Gandaki, only on Shukla Gandaki FM 97.6 MHz.

हेलो हाई गुड मर्निङ एण्ड वेलकम तपाईँ समस्त जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर सुनेर बस्नुहुनेछ। सबैलाई प्रोग्राम हेलो शुक्ला गण्डकीमा हार्दिक स्वागत छ। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु। विशेषतः आजको एपिसोड भनेको चाहिँ हामी अन्ताक्षरी खेल्ने दिन कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 98422 72911 र 98066361 बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ। प्रोग्रामको प्राइज स्पोन्सरको बारेमा जानकारी गराउनु पर्दा प्राइज स्पोन्सर गरेको छ पोखरेल मोबाइल एण्ड इलेक्ट्रोनिक्सले। मोबाइल सम्बन्धी कुनै समस्याहरू देखा परेका छन् भने सँगसँगै नयाँ मोडलका मोबाइलहरू चाहिँ आवश्यक परिराखेका छन् भने तपाईँ जान सक्नुहुन्छ पोखरेल मोबाइल एण्ड इलेक्ट्रोनिक्समा है। जानुहोला, सेवा गर्ने मौका दिनुहोला। यति बेला भने तपाईँ सम्पूर्णको लागि गीत राख्दैछु म नियाली हेर। बोलको गीत चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि निया लेखेर बोलको यो गीत मैले राखिसकेँ, सुनिसक्नु भएको छ, सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। र यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु। गीत रहेको छ यति बेला भने गौथली बोलको, स्वीकार्नुहोस् है त।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि गौथली बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। यति बेला अर्को गीतलाई कार्यक्रममा म राख्दैछु। गीत रहेको छ सिरफुल सिरैमा बोलको, स्वीकार्नुहोस् है त।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि सिरफुल सिरेमा बोलको यो गीत मैले राखिसके। यति बेला अर्को गीतलाई कार्यक्रममा राख्दैछु, देउरालीमा बतास चर्यो बोलको यो गीत राख्छु। गीतसँगै जान्छु म सर्ट कमर्सियल ब्रेकमा, ब्रेकसँगै जान्छु 11 बजेको टाइम चेकमा। टाइम चेक पछि आउने नै सुन्दै गर्नु होला।

0: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
1: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
0: फिस्टेल आईभीएफ एण्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
1: यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
0: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0654142333, मोबाइल 98678168।
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
2: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब।

0: सी कपी को आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटा का ओरिजिनल रैकेट पाइन का साथ ही मिशिन बाट रैकेट बुनी निकासा ट्रेन कंपनी का भलीबल फुटबल नटराज कैल्ट्रिक्स सोहो रेन को बीन फ्लेयर कंपनी का स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन कक्षा नर्सरी देखि स्नातकोत्तर तह का पाठ्य पुस्तक स्टेशनरी खेलकूद का सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: सम्पर्क राधा स्टेशनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564144484 मोबाइल 9560633384 र 9560667988।
2: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही साउन 9 गते शनिवार पश्चिमांचल क्षेत्रीय अस्पताल पोखराका पेटमुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने र पश्चिमांचल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनु हुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564143777 र 9856443443। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
3: ओइ वर्षा, यी त सुन्न, क्या टेन्सन भइराछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
4: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
5: स्मृति फेन्सी दुलेगौड़ा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
6: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0565707044।
7: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
8: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
9: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
8: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
10: दीर्घायु फर्निचर सोरुम,
8: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
10: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
11: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
8: दीर्घायु फर्निचर सोरुम दुलेगौडा त नहुँ।
10: प्रोप्राइटर लक्ष्मीराज वाग्ली फोन नम्बर 0565779 मोबाइल नम्बर 9840761268
8: 9860602068।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800813424 र 9855014
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी

राइट एक छिनको यो सर्ट कमर्सियल ब्रेकसँगै 11 बजेको टाइम चेकपछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा. प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु. तपाईँको लागि मिठा मिठा गीतहरू राखिराखेको छु. कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुल्ला रहेको जानकारी पनि मैले गराइराखेको नै छु. है आज चाहिँ हामी अन्ताक्षरी खेल्ने दिन. अब कार्यक्रममा सहभागिता जनाउनु होला. यति बेला आएको साथी हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ, म चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गर्छु. हेलो नमस्कार हजुर. हजुर दर्शन नमस्ते. नमस्कार दिदी, के छ खबर तपाईँको? हजुर मेरो पनि ठिकै नै छ, राम्रै छ, जाति नै छ भन्नु पर्यो है त. हजुर अनि के गर्दै हुनुहुन्थ्यो अहिले? हजुर अनि मौसम के कस्तो छ हाम्रो पिरुङतिर सुनाउनुहोस्, के कस्तो कामहरू चल्दैछन्? ल ठिक छ, अब राम्रोसँग काम गर्नु होला, स्वास्थ्यको ख्याल पनि राख्नु होला. ल अब सुरु गरौँ है त. पहिला साथी आउनु भएको थियो तर ठ्याक्क ब्रेकको बेला आउनु भएको थियो. हजुर त्यही भएर चाहिँ उठ्न पाएन. हजुरै पहिलो हुनुहुन्छ है त. ल हुन्छ सुरु गर्नुहोस्. नबाट नरिसाऊ मितिनीज्यू, नरिसाऊ मितिनीज्यू, खुट्टेमा गरिदिन्छु म त ज्यू ज्यू. ल उबाट गाउनुहोस्. उकाली ओह्रारे गर्दै मलाई ठ्याक्कै आएन हौ. उकाली ओह्रारे गर्दै

Thank you.

0: फोटो
1: तबाट है हजुर त होइन दिदी त परि
0: तबाट
1: छ पुरानै गीत छ पुरानै गीत छ तबाट
0: ट्याक्सी गुड्यो सरा पोखरा बजारमा.

0: ओके तिमीलाई देख्दामा बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ सबै सबैलाई मन पर्यो होला भन्ने आशा छँदै नै छ। यति बेला कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु म। हेलो नमस्कार हजुर। हजुर दर्शन हजुर कहाँबाट को बोल्नु भयो? धर्मेन्द्र सुनार भन्नुभयो है। ल अनि कार्यक्रम सुन्नु भएको छ कि छैन? ल ठिक छ अनि सन्चै आरामै ठिकठाकै होला के अरे अन्त के कस्तो छ त्यतातिर खबर सुनाउनुहोस्। हाम्रो नयाँ नौलो त्यस्तो केही पनि छैन सबै ठिकठाकै छ भन्नु पर्यो है त। हजुर अनि अब अरू समयमा के गर्नुहुन्छ हजुरले? ल ठिक छ अब कार्यक्रम सुनिरहनु भएको छ भने आज अन्ताक्षरी खेल्ने दिन त हो के अरे है। हजुर छबाट चाहिँ पालो परेको छ। ल हुन्छ गाउनुहोस् है त। हजुर के भन्नुभयो अरे?
1: पालो परेको हो कि जुन गीतमा जुन गीत गाउनुहुन्छ?
0: पालो परेको छबाट। हजुर हुन्छ ल सुरु गर्नुहोस्। हुन्छ
2: छिया छिया मुटु भित्र कसैको नाम लेख्नु छैन छिया छिया मुटु भित्र कसैको नाम लेख्नु छैन माया भन्ने शब्दको छाया समेत देख्नु छैन माया भन्ने शब्दको छाया समेत देख्नु छैन छिया छिया मुटु भित्र
0: ल अब नबाट पर्यो होइन त मलाई
1: नबाट

0: इमा ल मबाट पर्यो है त
1: म मात्रै पर्यो है
0: हजुर
1: म बिमा कसै कसैलाई मुस्किल छ पोखरमा म बिमा कसै कसैलाई मुस्किल छ पोखरमा म छु आज धेरै साधा हो म छु आज धेरै साधा मेरो छ पोखरमा म बिना कसै कसैलाई मुस्किल छ पोखरमा
0: ल

जाम ल फेरि पनि म बाटै पर्यो है कबाट

जाउने डारा पारीको गाउँमा गोधुली त्यो साझैमा। ल मबाट गाउनुहोस्। फेरि कबाटै पर्यो है। कबाट कुटुमा कुटु सुपारी दाना कुटुमा कुटु कुटुमा कुटु सुपारी दाना कुटुमा कुटु हेर्दामा जिउ ज्यान।

0: दिदी त मगर्नी भइसक्यो मेरै पालो छ। हजुर
1: छिको छिनैमा भेट भयो माया के भन्ने पाइन दिनैमा

कुमन ल नबाट गाउनुहोस् लगाटो पऱ्यो है

0: मात्रै
1: ल त्रबाट गाउनुहोस् हजुर त्रिशूल त्रबाट गाउनु पर्यो है ल ठिक छ त्यसो भए साथीलाई पालो दिउँ है त ल कार्यक्रममा जोडिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद छ हजुरलाई अब साथीहरूलाई सम्झन सक्नुहुन्छ है त हजुर यति बेला भने फोन गर्नुभएको थियो हामीलाई धर्मेन्द्रजी हुनुहुन्थ्यो पोखराबाट चाहिँ फोन गर्नुभएको थियो र उहाँले कार्यक्रममा सहभागिता जनाएर अन्ताक्षरी खेलेर चाहिँ गइ नै सक्नुभयो अब पालो तपाईँको रहेको छ आउन चाहनुहुन्छ भने 9842972911 र 9806636611 को बाटो भएर कार्यक्रममा जोडिन सक्नुहुन्छ कार्यक्रममा जोडिँदै गर्नुहोला यति बेला भने यो छोरीको रूपी राम्रो बोलको गीत राख्दैछु गीतसँगै जान्छु म सर्ट कमर्सियल ब्रेकमा ब्रेकपछि आउने नै छु सुन्दै गर्नुहोला है त
2: नमस्ते म यहाँ के प्रस्तुता ज्योति र अब सुन्नुहोस् प्रिय सुतारको नयाँ आल्बमबाट

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: एबुडा गहना किनिन्छ भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
3: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
3: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साथ नसकिने,
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
2: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 98261 5067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्। सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
4: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
5: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
2: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स। सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
6: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
7: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
1: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगंगा हेल्थ पोस्ट चोक।
7: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124।
8: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
9: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
8: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
9: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
8: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेजदाईको होटल टाइटेनिक छ, गोमगोबु बसबार पछाडि पट्टि।
9: हजुर, काठमाडौँ दुलेगौडा ढोरफ्रिजी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
10: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
8: होटल टाइटेनिक, गोमगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 98461688 98235572763।
11: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
12: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
11: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
12: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमा पुर्याइदिने व्यवस्था पनि रहेछ।
11: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
9: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
13: चिकन ससेज, बब ससेज
9: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
1: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0 65 70 052, मोबाइल 98560 28 587।
14: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
15: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
14: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनसानी पसलमा बनाएको नि।
0: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
16: पुराना गरगहना सँग नयाँ साथ फेर,
0: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
16: चण्डिकालिका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगौंडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602699।
17: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
18: ओल्डपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
19: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
17: सन्देश ट्रेडर्स सुक्खा गण्डकी तिलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै, प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0565706676, मोबाइल 9855602676।
20: कता हिँडेको आइफोन हातमा लिएर?
21: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
20: लौ तँलाई थाहा छैन, दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी पाइन्छ।
21: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
19: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0654140050, मोबाइल 9843238011।
0: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
19: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध,
22: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
19: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरूरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
22: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
19: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
22: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
20: खेत बारीका डिल कान्ला र पाखामा बडहर राई खनियो निमारो रोपौं हरियाली बढाऊ साथै पशु आहाराको समस्याबाट मुक्त हौ
22: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ भिरालो पहाड़ खेतबारी र बस्तीमा आपत विपत ननिम्टाऊ
20: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं भूछाए बाढी र पहिरोबाट बचौ र बचाऊ
22: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ
20: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौ यिनको यिनै हुन् हाम्रा सम्पत्ति
22: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस नेपियर अमृतो र बाँस भूसय रोकिन्छ पहिरो थामिन्छ गाई बस्तुलाई हुन्छ घाँस
20: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं
22: जलधारका स्रोतहरू जंगल जमिन जल जनावर र जनताको व्यवस्थापन नै जलाधार व्यवस्थापन हो तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ
20: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाउ जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ
22: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान
20: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहु फोन नम्बर 0565361175 98563175
3: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज

अल राइट, एकैछिनको यो सर्ट कमर्सियल ब्रेकपछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु र तपाईँसँग अन्ताक्षरी त खेलिराखेको नै छु, सँगसँगै तपाईँको लागि मिठा गीतहरू त कार्यक्रममा राखिराखेको नै छु। कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 98 4 22 72 911 र 98 0 66 36 111 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ है भनेर पनि मैले भनिराखेको नै छु। र अब आउने साथीको लागि चाहिँ त्रबाट परेको चाहिँ छ है, र अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने जोडिनु होला। यति बेला गीत राख्दैछु म, गोठालो जाँदा लागेको माया बोलको गीत स्वीकार्नुहोस् है त।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि गोठालो जाँदा बोलको कुन्ती मोक्तानका आवाजमा रहेको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। आजको यस एपिसोडमा रहेर तपाईँसँग अन्ताक्षरी खेल्दा खेल्दै अनि सँगसँगै तपाईँको लागि मिठा मिठा गीतहरू राख्दा राख्दै कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइ नै सकेको छ। यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ। र कार्यक्रम सुनिरहँदा चाहिँ कस्तो लाग्यो त जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि तपाईँले दिन सक्नुहुन्छ भन्दै अन्तिममा सबै सबैलाई एकमुष्ट रूपमा धेरै धेरै धन्यवाद व्यक्त गर्दै हाम्रो यस प्रोग्रामको प्राइज स्पोन्सर गरेको पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्सका प्रोपाइटर विनोद पोखरेल दाईप्रति पनि हार्दिक आभार व्यक्त गर्दै अन्तिममा तपाईँ सम्पूर्णको लागि खुट्टा तान्दै गएर बोलको यो गीत राख्दै आजको यस एपिसोडबाट म सुबिना विदा हुन्छ। तपाईँ भने सुन्दै गर्नुहोला सुखला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.suklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, बाई बाई, हेभ अ गुड डे।

0: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
1: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
0: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
2: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702290, मोबाइल नम्बर 9847814357 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
3: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले पुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ।
4: अहिले हतार छ, पछि आउँदै गरौला है।
5: दीर्घायु फर्निचर शोरूम,
6: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: साथै पुरानोसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
7: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
6: दीर्घायु फर्निचर शोरूम, दुलेगौडा त नहुन्,
5: प्रोपाइटर लक्ष्मी राज वाग्ले। फोन नम्बर 0965709 सार, मोबाइल नम्बर 9847761268,
6: 9850602068।
8: प्रसन्न, होमवर्क देखाउ त।
9: हस् टिचर।
8: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
9: टिचर, मेरो मामीले त साधे राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
8: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
10: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी चार, दुलेगौडा। फोन 0965714484, मोबाइल 9850603384 र 9850607988।
11: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
12: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
11: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
12: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
11: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
12: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
11: थप जानकारीको लागि सम्पर्क 0965714377 र 9850607443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।
13: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
14: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
13: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देखो धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
15: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
16: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
15: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9869597056।
16: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
1: यति बेला मध्याह्नको ठिक 12 बज्यो।
4: सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गर्दै आएको ब्याज अनुदानलाई थप प्रभावकारी पारदर्शी र व्यवस्थित बनाउन कार्यविधि संशोधन गरी कार्यान्वयनमा ल्याएको छ। अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि पहिलो संशोधन 2083 स्वीकृत गर्दै लागू गरेको हो। संशोधित कार्यविधि मन्त्रालयको वेबसाइट मार्फत सार्वजनिक गरिएको छ। नयाँ व्यवस्था अनुसार सहुलियतपूर्ण कर्जा प्रवाह, ब्याज अनुदान वितरण, कर्जा उपयोगको अनुगमन तथा प्रतिवेदन प्रणालीलाई थप स्पष्ट र व्यवस्थित बनाइएको छ। प्राप्त गर्ने ऋणले कर्जा तोकिएको उद्देश्य अनुसार नै उपयोग गर्नुपर्नेछ भने बैंक तथा वित्तीय संस्थाले नियमित अनुगमन गरी सम्बन्धित निकायमा विवरण उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ। कार्यविधिमा सहुलियतपूर्ण कर्जाको दुरूपयोग रोक्ने, ब्याज अनुदान वितरणलाई पारदर्शी बनाउने तथा अनुदान प्राप्त कर्जाको प्रभावकारिता बढ़ाउने उद्देश्यले विभिन्न प्रावधान संशोधन गर्न गरिएको अर्थ मन्त्रालयले जनाएको छ। यससँगै बैंक तथा वित्तीय संस्था, सम्बन्धित सरकारी निकाय र लाभग्राहीको भूमिका तथा जिम्मेवारी समेत थप स्पष्ट पारिएको छ। आर्थिक वर्ष 2082-83 वातावरणीय प्रभाव मूल्यांकन ईआईए स्वीकृत भएका आयोजनाहरूमध्ये जलविद्युत आयोजनाको वर्चस्व देखिएको छ। वन तथा वातावरण मन्त्रालयले एक वर्षमा 26 आयोजनाहरूको ईआईए प्रतिवेदन स्वीकृत गरेको छ। यसमा अधिकांश ठूला जलविद्युत आयोजना रहेका छन्। यस अवधिमा 32 स्कोपिङ प्रतिवेदन, 6 पूरक ईआईए तथा 9 परिमार्जित वातावरणीय व्यवस्थापन योजना ईएमपी पनि स्वीकृत भएका छन्। मन्त्रालयका अनुसार 341 मेगावाटको बूढ़ी गण्डकी, 270 मेगावाट को भेरी एक लगायतका ठूला जलविद्युत आयोजन तथा एमसीए नेपाल अन्तर्गतका 400 केवी प्रसारण लाइन र सब स्टेशनको वातावरणीय व्यवस्थापन योजना स्वीकृत भएसँगै ऊर्जा पूर्वाधार विस्तारले गति लिएको छ। यसैबीच नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद बिक्री सम्झौता पीपीए भएका तर समयमै निर्माण सम्पन्न हुन नसकेका 218 जलविद्युत आयोजनाको व्यावसायिक उत्पादन शुरू गर्ने अन्तिम मिति थप्ने प्रक्रिया अघि बढ़ाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनचादीको भाव आज सामान्य बढ़्यो, फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच शुरू लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
5: सात गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले 28 जिल्लामा बाढ़ीको जोखिम, बाढ़ी पहिरोले 7 जिल्लाका प्रमुख सड़क अवरूद्ध, सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि संशोधन लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सुनचाँदीको भाव आज सामान्य बढ़ेको छ। हिजोको तुलनामा सुनको भाव तोलामा 300 रूपियाँ र चाँदी 25 रूपियाँले बढ़ेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाव तोलाको 2,91,300 रूपियाँ र चाँदीको भाव 4,505 रूपियाँमा कारोबार भइरहेको छ। सुनको भाव हिजो 2,91,000 र चाँदीको भाव 4,480 रूपियाँ थियो। पर्यटकीय नगर पोखराको फेवातालमा डुंगा सैर गर्ने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै प्रहरीले चालकहरूको जाँड रक्सी तथा लागु औषध सम्बन्धी विशेष जाँच अभियान शुरू गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम र सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको संयुक्त आयोजनामा फेवातालका विभिन्न घाटमा चालकको स्वास्थ्य परीक्षण गरिएको हो। महानगरपालिका वडा नम्बर 6 रहेको बराही घाट क्षेत्रमा संचालित अभियानका क्रममा 32 डुंगा चालकको परीक्षण गरिएको छ। अब विदेशको खबर। इजरायली सेना दक्षिणी लेबनानका विभिन्न क्षेत्रबाट फिर्ता भएपछि लेबनानी सेनाले शरीफा, जाबतार अल घर्बिया, फ्रोन लगायतका शहरमा आफ्ना सुरक्षा तैनाथी तीव्र बनाएको छ। महिनौ लामो द्वन्द्वपछि इजरायली फौज पछि हटेपछि लेबनानी सेनाले सुरक्षा व्यवस्था सुदृढ़ बनाउन, नागरिक नियन्त्रण कायम गर्न तथा खाली गरिएका क्षेत्रको जिम्मेवारी सम्हाल्न व्यापक रूपमा सैनिक परिचालन गरेको छ। ती क्षेत्रमा सेनाका चेक पोइन्ट स्थापना गरिनका साथै सैन्य गाड़ीहरू पनि परिचालन गरिएको थियो। सैनिकहरूले गस्ती बढ़ाएका छन् भने शहरका मुख्य प्रवेशद्वारमा सुरक्षा कड़ा पारिएको छ। द्वन्द्वका कारण ठूलो क्षति पुगेको शरीफा क्षेत्रमा भग्नावशेष हटाउने र अवरूद्ध सड़क संचालनमा ल्याउने काम पनि शुरू भएको छ। यसका लागि डोजर लगायतका ठूला उपकरण परिचालन गरिएको छ। यसैबीच लामो समयदेखि विस्थापित स्थानीय बासिन्दा आफ्नो घर फर्किने र सम्पत्तिको अवस्था बुझ्ने आशमा गाउँ शहर नजिकै भेला हुन थालेका छन्। सुरक्षा जोखिम अझै कायम रहे पनि उनीहरूमा घर फर्कने उत्साह देखिएको खबरमा उल्लेख छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत नेदरल्याण्डसमा चलिरहेको त्रिदेशीय श्रृंखलामा नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो 2:45 शुरू हुनेछ। नेपाली यो श्रृंखलाको पहिलो खेलमा नामिबियासँग 8 विकेटले पराजित भएको थियो। नेपालले श्रृंखलाको तेस्रो खेल साउन 11 गते पुनः नामिबियासँग र साउन 13 गते नेदरल्याण्डसँग खेल्ने तालिका छ। लीग टू अंक तालिकामा नेपाल र नामिबिया दुवैको 29 खेलबाट समान 24 अंक पुगेको छ। राम्रो रन रेटका आधारमा नेपाल 5 र नामिबिया 6 स्थानमा छन्। नेदरल्याण्डस 32 अंकसहित तेस्रो स्थानमा छ। अंक तालिकाको शीर्ष स्थानमा अमेरिका, दोस्रोमा स्कटल्याण्ड र चौथोमा ओमान रहेका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। 28 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम, हिमाली तथा पहाड़ी क्षेत्रका केही ठाउँमा ठूलो वर्षा हुने सम्भावना, सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि संशोधन, दुरूपयोग गरे अनुदान रोक्का हुने, ईआईए स्वीकृति हुनेमा जलविद्युत आयोजना धेरै, 218 आयोजनाको म्याद थप्ने प्रक्रिया शुरू, इजरायली सेना फिर्ता भएपछि दक्षिणी लेबनानमा लेबनानी सैनिकको तैनाथी बढ़दै विस्थापित नागरिकहरू पनि घर फर्कदै, र विश्वकप क्रिकेट लीग टूमा आज नेपाल र नेदरल्याण्डसले खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आज पनि खाना काँच्छ होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
3: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
5: यो चम्सेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
6: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
5: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
6: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
7: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
4: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
7: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702625, मोबाइल 9855338 9461656।
8: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
9: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनसादी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
7: स्याङ्जा धनलक्ष्मी सुनसादी पसल,
6: नयाँ तथा पुराना हरेक डिजाइन का सुन चाँदी का गर गहना,
7: शुद्ध सुन तथा चाँदी का गर गहना,
6: छापा वाला सुन चाँदी का गर गहना,
7: राशि अनुसार का पत्थर,
6: कम्प्युटर तौल प्रविधि,
7: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन,
6: बिना रसायन 24 क्यारेट का गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
7: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक,
6: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625229।
7: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
10: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
11: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
10: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
11: साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
10: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0765414233, मोबाइल 9868168887।
12: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
13: होइन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
12: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउनु मन लाग्ने।
13: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन,
12: तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
9: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौड़ा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9111196902।
4: तपाईं सुन्दै हुनुहुन्छ शुक्लागण्डकी एफएम 97.6 मेगाहर्ज।

0: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
1: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
2: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
0: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
3: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्द घर पैँचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
1: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805826466 र 9847739849।
4: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
5: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
4: हजुर हजुर, सेरिजाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
5: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
4: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोमगुबु बस पार पछाडि पट्टि।
5: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
6: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
4: होटल टाइटेनिक गोमगुबु बस पार, प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 9841616878 9825527763।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलौड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है? ल पत्तै छैन है तिमीलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
7: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलौड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0658414142, मोबाइल 9560231128 र 9462614726।
8: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
1: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
8: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
8: फोन नम्बर 0614510062,
1: मोबाइल नम्बर 9856084466।
8: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
1: आह,
9: आहा कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरिछौ। हेर न मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
10: लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
9: हजुर, हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
10: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840694540।
11: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
12: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
11: भू संरक्षण जस्तो बढी खर्चिलो गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
12: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
11: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
12: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौ, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौ,
11: खेत बारीका डिल कान्ला र पाखामा बडहर राई खनियो निमारो रोपौ, हरियाली बढाउ साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
12: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
11: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढी र पहिरोबाट बचौं र बचाऊ,
12: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
11: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
12: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर अम्रेसो र बाँस, भू क्षय रोकिन्छ पहिरो थामिन्छ गाई बस्तुलाई हुन्छ घाँस,
11: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
12: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो। तसर्थ यस कार्यमा सबै लागौ र समृद्धिमा टेवा पुर्याऊ,
11: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ,
12: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
11: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0565361175, 9856631175।
13: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
14: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
13: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
14: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
13: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
14: सम्पर्क राजु टायर ट्यूब पंचर मरमत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य बैंकको आडैमा प्रोपाइटर राजु गुरुङ मोबाइल नम्बर 9855062452
15: चलिरहेको देखिनु पनि
16: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
14: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
15: चेस्का बाजे चाँचो पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
17: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौंडा तनहुँ प्रोपाइटर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9855603324
7: तपाईँ सुन्दै हुनुहुन्छ

मर्ने त भयो भने सक्दैन फ्री केटाहरूलाई काम नै नगरे सुविधा खानपिन चट्ट घरमै बसी बसी कागजमै पैसा लु जे सुकै किन्छ जे पनि पाए जो पनि

के चाहियो तँलाई हिरा ला तपाईँलाई के चाहियो सुन लिनुहोस् त झ्याक्नेलाई के अरे मोती लाई अर्को को हो यो छैन भाइ सक्यो म नेता भयो भने सबै नै फ्री केटाहरूलाई काम नै

नै महिनाको 10 लाख मिलेन भने यसै नै भगवान्लाई अर्को साल के चाहियो तँलाई हिरा ला तपाईँलाई के चाहियो लिनुहोस् त झ्याक्नेलाई के अरे मोती ला अर्को को उयो छैन भाइ सक्यो।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बब ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565700052, मोबाइल 98560285।
5: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
6: तर महँगो होला नि?
5: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
7: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
8: बाराही अल्मुनियम, अब युपिभीसी को साथमा।
7: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
8: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98560-22938 र 98028-22938।
9: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
10: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
9: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
10: हाम्रा विशेषताहरू, गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
9: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
10: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
9: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
10: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
9: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333385, मोबाइल 98560385।
11: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
12: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
13: सम्पर्क 0564142121, मोबाइल 98560-35921।
12: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
14: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
15: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
14: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
15: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीबी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
12: रिमाल हार्डवेयर, सम्पर्क 0564142545, 0564143545।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: पुन मोबाइल
5: होइन, कति पुन मोबाइल भन्दै कराएको।
4: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के।
5: कहाँ छ पुन मोबाइल?
4: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
5: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ता बन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
5: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00। होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मोमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
5: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
4: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
5: शाखा कार्यालय शुक्ला गण्डकी 4, दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0658 590 511। कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएड मा भर्ना सम्बन्धी सूचना।
5: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस, बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
4: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
5: हाम्रा विशेषताहरू, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
4: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
5: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
4: सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित।
5: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
4: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333385, मोबाइल 98560385।
6: क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
7: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
8: स्मृति फेन्सी, दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
9: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0658 570 744।
10: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560 77987।
11: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
1: त्यही त नि बुढा, म पनि दिकदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
12: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
11: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
12: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाहा रुद्री व्रतबन्ध घर पैँचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
1: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805826466 र 9847739839।
13: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुचारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
14: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
12: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
14: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
12: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
14: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
12: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
14: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
12: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 9821552067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
1: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
12: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
3: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: 97.6
1: Shukla Gandhi KFM 97.6
2: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
3: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
2: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
3: स्त्री तथा प्रस्तुति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
2: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
3: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
2: थप जानकारीको लागि सम्पर्क 0-65414-377 र 98-65-44-343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
1: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
4: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
1: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
4: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
1: फोन नम्बर 0614510002,
4: मोबाइल नम्बर 9856084466।
1: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
5: नमस्कार, तपाईहरू अहिले सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz। म आचार्य शीतल कृष्ण, संस्थापक अध्यक्ष भक्तिपद फाउन्डेशन। आज सम्पूर्ण विश्व मानव, विश्व जगत सनातन संस्कृतिको अनुयायी बन्दैछ। हाम्रो सनातन परम्परामा रहेको विज्ञानलाई सम्पूर्ण संसारले अँगाल्दैछ। यस्तो समयमा हामी हाम्रा नानी बाबुलाई सनातन संस्कृतिमा भएको पूर्वीय दर्शनको ज्ञान दिउ र उनीहरूको भविष्य सुन्दर बनाऊ। केवल धन उपार्जन गर्ने शिक्षाले जीवन चल्दैन, शिक्षा सहितको संस्कार र संस्कार सहितको शिक्षा जीवनमा अत्यन्त आवश्यक हुन्छ। संस्कार र शिक्षा एउटा सिक्काका दुईवटा पाटा हुन्। त्यसैले आफ्ना परम्परालाई नबिर्सौं, संस्कृतिको जगेर्ना गरौं, परिवारलाई सुसंस्कृत बनाऊ। धन्यवाद।
6: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
7: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
8: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
9: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
7: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0-65-70-676, मोबाइल 98-65-62-676।
0: कता हिँडेको हो आइफोन हातमा लिएर?
10: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
0: लौ तँलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
10: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
0: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दोलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
11: शुक्ला गण्डकी FM 97.6।

अब बिहानको मुख्य मुख्य समाचारहरू सुन्नुहोस्। अहिले नेपालमा छाला तथा कुष्ठरोगको महामारी फैलिरहेको छ। यस्ता डरलाग्दा रोगहरूबाट सचेत रहनुहोला।

0: के चाहिने? ढिक्कै भइसके
1: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
0: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
2: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
1: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
2: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
1: पोखरा जाने बाटोतिर।
3: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
1: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864350031।
4: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
5: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
4: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
5: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
4: पुराना गरगहनासँग नयाँ साथ फेर,
5: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
4: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856268299।
6: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
7: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
6: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
7: त्यही दुलेगौडा बजारमा छ नि दिदीलाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
6: ए त्यसो भए त म गइहाले,
7: चिया त पिएर जाऊ,
6: अहिले हतार छ, पछि आउँदै गरौँला है।
8: दीर्घायु फर्निचर सोरुम,
5: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
8: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
5: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ,
8: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765709 मोबाइल नम्बर 9847261268
5: 9856268268।
9: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही साउन 9 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेटमुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड साइट भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनु हुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564143777 र 9856344343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चो।
10: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
11: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
10: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
11: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
10: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडिपट्टि।
11: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
12: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
10: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878 9825527763।
13: कता हिँडेको हो आइफोन हातमा लिएर?
14: आइफोन हो कि माइफोन,
13: के बनौ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
14: लौ तँलाई थाहा छैन दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
13: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
14: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0635414050 मोबाइल 98463231
15: ए नानीको बुवा आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ खानाको व्यवस्था चाहिँ म मिलाउँछु मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है
16: ढुक्क भाउन हो बुढी फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि
15: इज्जतको सवाल छ बुढा जहाँ पायो त्यहीबाट ल्याउने होइन नि दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि 3 सेना फ्रेस हाउस त्यही जानु ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि
16: हजुर खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्
15: होम डेलिभरीको पनि व्यवस्था छ
17: सम्पर्क 3 सेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ प्रोप्राइटर केशर बहादुर 3 सेना मोबाइल 98141111178 98560078

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि।

0: गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6।
3: शुक्ल गण्डकी टाइम चेक।
4: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6
1: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
2: पण्डितमा दर्शन पर्से घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634 छ
4: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने आठको दमको स्ट्रिङ स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समयसँगै हरो उत्तरण दिनुहोस् स्ट्रिङ स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा
5: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ
6: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
5: हो त नि अब चाहिँ राम्रो भयो ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौंसम्म ढुक्क
7: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
8: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
9: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
10: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 9856620630
7: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
9: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
11: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ
12: सम्पर्क 0564142121 मोबाइल 9856035921
11: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
13: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
14: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
15: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
16: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ
17: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनोर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ
18: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
7: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलेगौडा हेल्थ पोस्ट चोक
18: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 9855612474
19: गाउँबाट सपिङ गर्नको लागि धुलेगौंडा झरेको। यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
20: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
19: सपिङका लागि भनेर धुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
20: ल तिमी ढुक्क हौ न, धुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
19: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौंडा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811196902।
21: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डेनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी चार, दुलेगौंडा हेल्प चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
22: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
23: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
22: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं। अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी आस्था नहु।
24: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

कितना बड़ी फूल है, जानती हूँ मैं तुझे तो कितना बड़ी फूल है।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
4: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर।
6: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62 827 र 98644 35 031।
7: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
8: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
7: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
8: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
7: पुराना गरगहना सँग नयाँ साथ फेर,
8: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
7: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560 62 099।
9: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
10: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
9: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, होइन हतार छ, पछि आउँदै गरौला है।
11: दीर्घायु फर्निचर सोरुम,
9: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
11: साथै पुरासँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
7: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
9: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
11: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765709 4, मोबाइल नम्बर 98460 61268 68।
12: कता हिँडेको आइफोन हातमा लिएर?
13: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो यतै बनाउन खोज्यौ, महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
12: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
13: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
12: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463283811।
14: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
15: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
14: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
15: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
14: होम डेलिभरीको पनि व्यवस्था छ।
7: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहु। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9850700778।
5: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 96.6।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
1: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
3: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल। मोबाइल 9846026617 र 9811638981।
4: ल छोरी, हामीलाई ज्वाइँसाप साह्रै मन पर्यो। बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो? सुनाउन त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
4: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0652-412-160 र 9846078022।
6: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउन है।
7: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
6: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
4: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी सार, दुलेगौडा।
3: मोबाइल 9560055770।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला दिउँसोको ठिक 3 बज्यो।
1: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
4: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
1: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
4: साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
1: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा। फोन नम्बर 0-65414-233, मोबाइल 9867871887।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भारत र बंगलादेशलाई बिजुली बेचेर एकै वर्ष 29 अर्ब 32 करोड़ रूपियाँ आमदानी, आयात घट्दा पाउने 19 अर्ब रूपियाँ खुद नाफा, सहुलियत पूर्ण कर्जाको ब्याज अनुदान सम्बन्धी कार्यविधि संशोधन, किस्ता ढिला तिरे पनि अनुदान नकट्ने, आन्तरिक विवादमा झेलिएको नेपाली कांग्रेस फूट नजिक, सभापति थापाको लचकता बिना एकता सम्भव नरहेको इतर पक्षका नेताहरूको भनाई, प्रश्नपत्र चुहावट प्रकरणमा फास्ट ट्र्याक अदालत स्थापना गर्ने भारतीय प्रधानमन्त्री मोदीको घोषणा, युवाको भविष्यमा क्षति पुर्याउने प्रयास कसैलाई पनि छूट नदिने भनाई, र काभा भलिबल च्याम्पियनशीपमा नेपालको लगातार दोस्रो हार, एसियाली खेलकुदमा नेपाली क्रिकेट टोली समूह एमा। नेपाल खबरमा अब पूरा खबर। नेपालले भारत र बंगलादेशलाई बिजुली बेचेर एकै वर्ष 29 अर्ब 32 करोड़ रूपियाँ आमदानी गरेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष 2082-83 विद्युत निर्यात 68% बढ़ेको हो। आर्थिक वर्ष 2081-82 17 अर्ब 45 करोड़ 87 लाख रूपियाँको बिजुली बिक्री भएको थियो। गएको आर्थिक वर्ष नेपालले 3 अर्ब 87 करोड़ युनिट भन्दा बढ़ी बिजुली निर्यात गरेको छ। भारतीय खुल्ला बजार तथा बंगलादेशसँगको त्रिपक्षीय व्यापार मार्फत समीक्षा वर्षमा औसत 7 रूपियाँ 56 पैसा प्रति युनिटका दरले बिजुली बिक्री गरेको छ। यस्तै भारतबाट हुने बिजुली आयात भने घटेर 10 अर्ब 55 करोड़ रूपियाँमा सीमित भएको छ। बिजुली बिक्री बढ़ेर आयात घटेपछि नेपालले बिजुली व्यापारबाट मात्रै 18 अर्ब 76 करोड़ रूपियाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 यस्तो खुद नाफा 4 अर्ब 53 करोड़ 57 लाख रूपियाँ मात्र रहेको थियो। गएको आर्थिक वर्षमा यो बचत 313% बढ़ेको प्राधिकरणले जनाएको छ। नेपालले हिउँदका केही महिना विद्युत आयात गर्छ भने बर्खायाममा निर्यात गर्दै आएको छ। सरकारले सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान सम्बन्धी कार्यविधि संशोधन गरी कार्यान्वयनमा ल्याएको छ। अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी पहिलो संशोधन कार्यविधि 2083 जारी गर्दै नयाँ व्यवस्था थप गरेको हो। संशोधित कार्यविधि अनुसार अब विशेष परिस्थितिका कारण कुनै पनि त्रैमासिकमा किस्ता ढिला तिरेका ऋणीहरूले पनि ब्याज अनुदान पाउनेछन्। अर्को त्रैमासिक बकौता चुक्ता गरी कर्जा नियमित गरेमा र बैंक तथा वित्तीय संस्थाले कर्जाको सदुपयोग भएको यकिन गरेमा अनुदान निरन्तर उपलब्ध हुनेछ। यसअघि नियमित समयमै किस्ता भुक्तानी नगरे अनुदान पाइँदैनथ्यो। यस्तै 2075 कार्यविधि अनुसार प्रभाव भई नवीकरण भएका कर्जामा शुरू भएको मितिदेखि अधिकतम 5 वर्षसम्म ब्याज अनुदान पाइनेछ। प्राकृतिक विपद पीड़ितको निजी आवास निर्माण कर्जा लिँदा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट अनुदान नलिएको ऋणीको सो घोषणा अनिवार्य गरेको छ। अहिले कृषि तथा पशुपक्षी, महिला उद्यमशील, स्टार्टअप तथा विपद पीड़ितको आवास निर्माण लगायतका शीर्षकमा निश्चित सीमासम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराइन्थ्यो। आन्तरिक राजस्व कार्यालय लहान सिराहाका कर अधिकृत युवराज पाललाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले 5 लाख रूपियाँ घुससहित पक्राउ गरेको छ। लहानमा रहेको एक कम्पनीको कर परीक्षणमा सहजीकरण गरिदिने भन्दै घुस लिएपछि आयोगको टोलीले रंगी हात पक्राउ गरेको हो। अधिकृत पालले कार्यालयका अरू कर्मचारीहरूलाई समेत मिलाउनु पर्ने भन्दै 5 लाख रूपियाँ घुस दिएपछि मात्र अडिट प्रक्रिया अघि बढ़ाइने बताइएको छ। अडिटका क्रममा कार्यालयले कर जरिवाना तथा अन्य शीर्षकमा झण्डै 2 करोड़ रूपियाँसम्म दायित्व पर्ने जनाएको थियो, तर केही समयपछि कर्मचारीले 30 देखि 35 लाख रूपियाँ थप कर दायित्व हुन सक्ने बताएका थिए। यसै क्रममा कर अधिकृत पालले आफूहरूले सबै समस्या समाधान गरिदिने तर त्यसका लागि 12 लाख रूपियाँ घुस दिनुपर्ने कुरा बताएको र बार्गेनिङ हुँदै गर्दा 5 लाख रूपियाँमा टुंगो लागेको थियो। आन्तरिक विवादमा जेलिएको नेपाली कांग्रेस गम्भीर मोडमा पुगेको छ। विशेष महाधिवेशनपछि सभापति गगन कुमार थापा र संस्थापन इतर पक्ष पूर्णबहादुर खड्का तथा शेखर कोइराला समूह बीचको दूरी बढ़दै जाँदा पार्टी औपचारिक विभाजनको सम्मुखमा पुगेको हो। विशेष महाधिवेशनको वैधानिकतालाई लिएर अदालत र निर्वाचन आयोग पुगेको इतर पक्षले आफ्ना माग सम्बोधन नभएपछि अब राष्ट्रिय भेला मार्फत नयाँ दल गठन गर्नेसम्मको रणनीति बनाएको छ। इतर पक्षका नेताहरूले एकताका लागि लचिलो बन्दा पनि सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मा संसद सम्वादबाट भागेर एकलौटी ढंगले अघि बढ़ेको आरोप लगाएका छन्। बीपी कोइरालाको सिद्धान्त र अग्रजहरूको अनुभवलाई बाहेक गरेर केवल युवा जोशका भरमा पार्टी चल्न नसक्ने नेताहरूको टिप्पणी छ। तल्लो तहका नेता कार्यकर्ताहरूले भने आउँदो स्थानीय चुनावमा पार्टीलाई पहिलो शक्ति बनाउन र देशमा राजनीतिक स्थिरता कायम राख्न पनि दुवै पक्ष मिल्नुको विकल्प नरहेको बताएका छन्। राजनीतिक विश्लेषकहरूका अनुसार आउँदो 15 महाधिवेशन अघि ऐतिहासिक विरासत भएको पार्टीलाई विखण्डनबाट जोगाउन र सबैलाई समेटेर अघि बढ़न सभापति गगन कुमार थापाका लागि यो समय राजनीतिक परिपक्वता र अभिभावकत्व प्रदर्शन गर्ने मुख्य परीक्षा बनेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
2: जमिनका धाजाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
1: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका लागि गठित कार्यदलले कृषि वन तथा पर्यावरण मन्त्रालयमा आफ्नो अन्तरिम प्रतिवेदन बुझाएको छ। समितिले कृषि मन्त्री गीता चौधरीलाई प्रतिवेदन पेश गर्दै बाँदर लगायतका वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण, क्षतिपूर्ति प्रणालीमा सुधार, जनचेतना वृद्धि र दीर्घकालीन व्यवस्थापनका विविध सुझावहरू प्रस्तुत गरेको हो। प्रतिवेदन ग्रहण गर्दै कृषि मन्त्री चौधरीले प्राप्त सुझावहरूको अध्ययन गरी आवश्यक नीतिगत निर्णय र कानूनी सुधार मार्फत समस्या समाधान गर्न मन्त्रालय दृढ़ताका साथ अघि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। देशका विभिन्न जिल्लामा बाँदरका कारण किसानहरूले भोगिरहेको समस्या अत्यन्त गम्भीर बन्दै गएको उल्लेख गर्दै मन्त्री चौधरीले बाँदरका कारण बालीनाली नष्ट हुने, किसानहरू विस्थापित हुनुपर्ने र कृषि उत्पादनमै प्रत्यक्ष असर पुग्ने गरेको समस्यालाई कम गर्नको लागि प्रयास गर्ने बताउनुभयो। अब विदेशको खबर। राष्ट्रिय योग्यता तथा प्रवेश परीक्षा नीटको प्रश्नपत्र चुहाट प्रकरणलाई लिएर भारतभर विरोध प्रदर्शन चर्किरहेका बेला प्रधानमन्त्री नरेन्द्र मोदीले दोषीलाई छिटो र कड़ा सजाय दिन फास्ट ट्र्याक अदालत स्थापना गर्ने घोषणा गर्नुभएको छ। सामाजिक सञ्जाल एक्स मार्फत प्रधानमन्त्री मोदीले युवाको भविष्य सरकारको सर्वोच्च प्राथमिकतामा रहेको भन्दै विशेष अदालत गठन गर्ने निर्णय भएको बताउनुभयो। विद्यार्थीको हित संरक्षणका लागि थप कदम चालिने र युवाको भविष्यमा क्षति पुर्याउने कसैले पनि छूट नदिने उहाँको गएको सोमबारदेखि शुरू भएको चलो संसद अभियान सहित विभिन्न शहरमा भइरहेको प्रदर्शनका बीच प्रधानमन्त्रीको यो घोषणा आएको हो। आन्दोलनको नेतृत्व गरिरहेको काँग्रेस जनता पार्टी सीजेपीले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, आत्महत्या गरेका विद्यार्थीहरूको परिवारलाई 1 करोड़ रूपियाँ क्षतिपूर्ति र प्रदर्शनकारीमाथिका मुद्दा फिर्ता हुनुपर्ने 3 बुँदे माग अघि सारेको छ। माग पूरा नभएसम्म आन्दोलन जारी रहने प्रवक्ता सौरभ दासले बताउनु भएको छ। प्रदर्शनका क्रममा भएको झडपमा 118 जना भन्दा बढ़ी प्रहरीक्रम चार्य झण्डै 60 जना प्रदर्शनकारी घाइते भएका छन्। अब खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको लगातार दोस्रो हार बिहोर्न बाध्य भएको छ। आज भएको खेलमा नेपाल श्रीलंकासँग 3-2 को सेटमा पराजित भयो। श्रीलंकाले पहिलो सेट 25-18, दोस्रो सेट 25-21 र पाँचौं सेट 15-10 जित्यो, नेपालले दोस्रो सेट 25-21 र तेस्रो सेट 25-19 जित्यो। यसअघि हिजो उद्घाटन खेलमा नेपाल कास्कस्तानसँग पनि 3-2 को सेटमा पराजित भएको थियो। यही साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तान सहित नेपाल, कास्कस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंका सहभागी छन्। राउण्ड रोबिन लीगका आधारमा हुने प्रतियोगिताबाट उत्कृष्ट 4 टोली सेमी फाइनलमा पुग्नेछन्। र जापानमा हुने एसियाली खेलको 2026 अन्तर्गत क्रिकेटतर्फ नेपाल समूह एमा परेको छ। यो समूहमा नेपालसँगै अफगानिस्तान र जापान रहेका छन्। आज सम्पन्न ड्रबाट समूहमा रहने टोलीको टुंगो लागेको हो। यस्तै समूह बीमा हङकङ, मलेसिया र ओमान रहेका छन्। समूहका शीर्ष दुई टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानले भने सिधै क्वार्टर फाइनलमा खेल्नेछन्। नेपाली क्रिकेट टोली यसअघि सन् 2022 चीनमा भएको एसियाली खेलकुदमा क्वार्टर फाइनलसम्म पुगेको थियो। नेपाल क्वार्टर फाइनलमा भारतसँग पराजित भएको थियो। सिंगापुरमा भएको एसियाली खेलकुद छनौटमा अपराजित रहँदै नेपाल एसियाली खेलकुदमा छनौट भएको थियो। चार भन्ज्याङ मित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। भारत र बंगलादेशलाई बिजुली बेचेर एकै वर्ष 29 अर्ब 32 करोड़ रूपियाँ आमदानी, आयात घट्दा पाउने 19 अर्ब रूपियाँ खुद नाफा। सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान सम्बन्धी कार्यविधि संशोधन, ढिला किस्ता तिरे पनि अनुदान पाइने। आन्तरिक विवादमा जुलिएको नेपाली कांग्रेस फुट नजिक, सभापति थापाको लचकता बिना एकता सम्भव नरहेको इतर पक्षका नेताहरूको भनाई। प्रश्नपत्र चुहाट प्रकरणमा फास्ट ट्र्याक अदालत स्थापना गर्ने भारतीय प्रधानमन्त्री मोदीको घोषणा, युवाको भविष्यमा क्षति पुर्याउने प्रयास, कसैले पनि छूट नदिने भनाई। र काभा भलिबल च्याम्पियनशीपमा नेपालको लगातार दोस्रो हार, एसियाली खेलकुदमा नेपाली क्रिकेट टोली समूह एमा।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
2: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
3: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
1: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
4: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैँचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माटाका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
2: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847739839।
5: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
6: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
7: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
6: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
7: शुद्ध सुन तथा चाँदीका गर गहना,
6: छापावाला सुन चाँदीका गर गहना,
7: राशि अनुसारका पत्थर,
6: कम्प्युटर तौल प्रविधि,
7: बिक्री वा साथ फेरमा सुनको सही मूल्याङ्कन,
6: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
7: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
6: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625239।
7: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
3: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
8: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
3: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजारमै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
9: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
10: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
11: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9857065119 र 9864957056।
10: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
12: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
13: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
12: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
13: साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
12: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
13: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन नम्बर 0654142333, मोबाइल 98678167।
14: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
15: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
14: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
15: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
14: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
15: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 98562642।
16: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
14: किन आमा, के भएर?
16: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
14: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौंडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
16: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
13: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौंडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ,
16: मोबाइल 98563942 र 98066656586।
14: कता हिँडेको आइफोन हातमा लिएर?
17: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ, के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
14: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ। ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
17: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
13: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0564140050, मोबाइल 98463311।
18: शुक्ला गण्डकी FM 97.6।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: चिसा पानी चिसा पानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
3: एकान्छी सुन त काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसा पानी रहेछ ए भाइ कहाँ हो
2: हजुर हजुर स्याङ्जाको मग्याम चिसा पानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
2: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेजदाईको होटल टाइटेनिक छ गोङगुबु बसपार पछाडिपट्टि
3: हजुर काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
4: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
2: होटल टाइटेनिक गोङगुबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841616878 9825572763
5: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएडमा भर्ना सम्बन्धी सूचना
6: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ
5: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ
6: हाम्रा विशेषताहरू गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था
5: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन
6: व्यवस्थित पुस्तकालय खेलकुद मैदान सिपमूलक ज्ञान सहितको पठन पाठन
5: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
6: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी बीबीए र बीएचएम
5: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ सम्पर्क नम्बर 061-433-385 मोबाइल 9856-80385
7: प्रसन्न होमवर्क देखाउ त
8: हस् टिचर
7: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
8: टिचर मेरो मामीले त साथै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
7: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
9: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता युनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0965414484 मोबाइल 9560633384 र 9560667988
10: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है
2: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैँले पनि कुनै चिन्तै नलि
10: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर
11: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा शिवम सिमेन्ट एसियन पेन्ट्सका रंग रोगन पञ्चकन्याका एचडीबी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल्स इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्
12: रिमाल हार्डवेयर सम्पर्क 0654142445 0654143445
13: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है ल पत्तै छैन है तिमीलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
14: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम
0: सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
14: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी चार दुलेगौडा तनहुँ प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0564141042 मोबाइल 9850623128 र 9462614726।
15: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
16: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म
15: जनरल सर्जरी हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे
16: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजेसम्म
15: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण
16: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी
15: थप जानकारीको लागि सम्पर्क 0564143777 र 9855644343 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
17: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
1: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67-645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: आज पनि खाना काट्छै होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउन, भन न किचनको सामान किन्न कहाँ जाने?
7: दुलेगौडा मात्र नि।

0: सरस्वती गिफ्ट एन्ड किचन सेन्टर त्यही जाउँ न, किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
1: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
2: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
3: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
4: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
3: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
5: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा, प्रोप्राइटर कुल कुमार कुमाल, मोबाइल 9846026617 र 9161638981।
6: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही साउन 9 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेटमुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड साइट भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनु हुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0-65414-377 र 9-56-44-343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
0: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
4: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
0: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
4: त्यस्तो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
0: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा, दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
7: चिकन ससेज, बब ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
9: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-70-052, मोबाइल 9-56-60-28-587।
10: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
11: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलेगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
10: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
9: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
11: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
12: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
9: ओम एम आभूषण सुन चाँदी दोकान।
10: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0-65-570-537, मोबाइल नम्बर 9-64-69-246-98-00-58।
13: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
14: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
13: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
14: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
13: ए त्यसो भए त म गइहाले,
14: चिया त पिएर जाऊ,
13: अहिले हतार छ, पछि आउँदै गरौँला है।
15: दीर्घायु फर्निचर शोरूम।
16: हामी कहाँ स्टील तथा काठ का सम्पूर्ण सामान दराज, पलंग, डाइनिंग टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर बैट र फर्निचर का सम्पूर्ण सामान सुपथ मूल्य में पाइनु को साथ ही अर्डर अनुसार तैयार पारि
15: साथ ही पुरान संग साथ फिर तुरंत डेलीवरी को व्यवस्था।
17: एभरेस्ट स्टील र नेपालको नम्बर वन कंपनी बागमती कृषि का लागि आधिकारिक विक्रेता
16: दीर्घायु फर्निचर शोरूम दिलीगौड़ा त नहु
15: प्रोपाइटर लक्ष्मी राज वाग्ली। फोन नम्बर 0765709604 मोबाइल नम्बर 9847261268
16: 9856602068।
18: होइन यहाँ आमा कहाँबाट छनेको
19: कति हाँस्नु भन्यो यस्तरी पङ्खा चलिरहेको देखिनु भन्यो
18: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
20: चिसो हावा फाल्ने पङ्खा लिन त कति ठाउँमा जानु पर्यो नि भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
19: चेस्का बाजे चाँचो पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी चाहिने पम्प कुलर हाउसहोल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
21: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौंडा तनहुँ प्रोपाइटर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856303024

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला अपराह्नको ठिक 4 बज्यो।

0: 97.6 शुक्ला गण्डकी एफएम 97.6
1: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
2: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
1: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
2: यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
1: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा। फोन नम्बर 0564142333। मोबाइल 98678168।
3: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
4: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
5: ओमकार
4: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
5: ओमकार
4: अनि घरमा पूजा सामग्री पनि छैन भने
5: ओमकार
4: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
5: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
4: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 98560 5834
6: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रो ओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
7: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
8: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
6: सन्देश ट्रेडर्स सुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0635706676 मोबाइल 98560062676
9: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिने उस्तै उता हेरिने उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
10: त्यसो भए सँगै जाउ न त दुवै जना भएर सपिङ गरी फर्काउला
9: हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 98461394378 98171996902
11: ए बुढा गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुरसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
12: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
11: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जाने हामी पनि
12: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
13: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
12: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
13: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
12: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
13: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 9821552077। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
14: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
13: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
0: शुक्ला गण्डकी एफएम 97.6।

0: तिमीलाई देखेपछि आई लभ यू
1: भन्न मन लाग्यो।
2: कसलाई भन्न पाउँदैन हामीले।
3: ल के भयो यसलाई?
2: हेर्न यार, एउटा केटीले आइलभ भने दी थप्पड।
3: कसले?
2: ऊ त्यहाँ
0: यसलाई त
3: कहाँ दाइ, म छु नि, म गर
0: लाग्छु
3: नि हो कान्छी।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511। सुन्दर अटो वर्क्स यमाहा शोरूम दोलेगौंडा प्रस्तुत गर्दछ।
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
3: सम्पर्क 0654142121, मोबाइल 98565391।
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
5: हाँसो होइन कि भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
4: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानुपर्छ क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सर्टिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
7: बरेली टेलर्स दुलेगौंडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 98460089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
1: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
0: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
1: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
0: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
0: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
1: थप जानकारीको लागि 0635714479, मोबाइल 98562265, 98468064145।
8: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
9: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
8: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
10: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
9: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
11: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
10: ओम एम आभूषण सुन चाँदी दोकान।
0: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0635705537, मोबाइल नम्बर 98460769246, 98058।
12: आह, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छौ। हेर न मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
13: लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन, म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
12: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
13: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
12: प्रोप्राइटर रोशनी श्रेष्ठ।
13: मोबाइल नम्बर 9827109066 र 9840694340।
14: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
15: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
14: हो त नि, अब चाहिँ राम्रो भयो।
16: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ।
14: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो अब त वर्षौसम्म ढुक्क।
17: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
18: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
1: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार।
19: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0564141094, मोबाइल 9856620630।
17: विगत लामो समयदेखि तपाईँहरूको मानसिकन सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
20: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
21: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
20: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
21: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
20: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडि पट्टि।
21: हजुर, काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
22: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
20: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9235527763।

0: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्ट्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 9856333398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
1: हजुर, दान गरौं।
2: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
3: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
1: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
2: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 नहु।
4: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: खै यार, आफै प्लान बनाउँछु आफै लेटाउँछु भने।
1: एकछिन त हो नि म्यान, आइहाल्छु नि। ओ यार साथी स्पाइडी, आज मलाई कस्तो देखाछु म्यान।
0: दामी देखाछु यार।
1: थ्याङ्क्स म्यान। अब त स्योर सरलाई मन पर्छ नि है।
0: लुगा राम्रो अरे, के गर्नु, मान्छे मन पराउनु पर्यो नि।
2: मान्छे त म मन पराउँछु, के गरे वस्तै गर्दैन।
3: म बुझ्छु र।
1: त्यस्तो नभन्नु म्यान, मलाई मन पराउँछ के मलाई थाहा छ।
0: अँ त्यस्तै भन्दै गर होइन, कुन दिन त्यो गोरी केटीले तेरो सरोजलाई उडाएर लग्छ अनि त्यसपछि हामी सबजना बेभोज खानुपर्छ है।
4: के छ म्यान,
0: कति लेट गरे यार।
4: उसलाई कुरेर बसिरहेको थिएँ, भित्र जाने होइन। आज कति राम्री

0: शुक्ला गण्डकी एफएम 97.6
1: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीभीसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
2: तर महँगो होला नि
1: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीभीसीका झ्याल ढोका
3: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
4: बाराही अल्मुनियम अब युपीभीसीको साथमा
3: अल्मुनियमका झ्याल ढोका स्टिल रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
4: सम्पर्क बाराही युपीभीसी अल्मुनियम एन्ड स्टिल उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0656414411 मोबाइल 98562938 र 98028922938
5: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
6: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
5: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
6: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
5: ल हेर्नुहोस् न त जाउँ त्यसो भए धुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 धुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
7: चिकन ससेज बब ससेज
5: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
8: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0656570052 मोबाइल 98560288587
9: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएडमा भर्ना सम्बन्धी सूचना
10: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ
9: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ
10: हाम्रा विशेषताहरू गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था
9: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन
10: व्यवस्थित पुस्तकालय खेलकुद मैदान सिपमूलक ज्ञान सहितको पठन पाठन
9: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
10: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी बीबीए र बीएचएम

0: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98560-80385।
1: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
2: किन आमा, के भएर?
1: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
2: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
1: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
2: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
1: मोबाइल 98560-43952 र 98066-56।

0: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही साउन 9 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेटमुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
1: कता हिँडेको हो आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463231।
3: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
4: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
5: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
3: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
5: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
6: हजुर, हामी कहाँ शुभ विवाह, सप्ताह एकाह, रुद्री, व्रतबन्ध, घर पैँचो, सत्यनारायणको पूजा, 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ।
7: सबै कुराको समाधान अब एकै ठाउँमा, रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4 दुलेगौडा, भित्री बजार, हेल्थ पोस्ट चोक।
4: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 98058426466 र 98467349।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9800-560-14-175.
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6। शुक्ल गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 5 बज्यो।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: घटना दुर्घटना
2: कला संस्कृति
1: स्थानीय राष्ट्रीय
3: अन्तर्राष्ट्रिय खेलकुद
2: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
4: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनिकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560605544।

0: नमस्कार, साँझ 5 बजेको शुक्ला गण्डकी समाचारमा समाचार कक्षबाट म सुबिना थापाको स्वागत छ। तपाईँ हामीलाई 97.6 MHz ध्वनि तरंगसँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगन गरेर विश्वभरि एकैसाथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। लायन्स क्लब अफ शुक्ला गण्डकीले बिहिबार दोलेगौड़ामा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा 386 युनिट रगत संकलन भएको छ। रक्तदान जीवनदान भन्ने मूल नाराको साथ आयोजित कार्यक्रममा पहिलो रक्तदाता शुक्ला गण्डकी नगरपालिकाका नगर उपप्रमुख खुम्बहादुर विकर राजुलाई रक्त पोका हस्तान्तरण गरी शुभारम्भ गरिएको थियो। प्रमुख अतिथि डिस्ट्रिक्ट गवर्नर रत्नप्रसाद पराजुलीले उक्त पोका हस्तान्तरण गर्नुभएको हो। सो अवसरमा डिस्ट्रिक्ट गवर्नर रत्नप्रसाद पराजुलीले प्रत्येक 3-3 महिनामा नयाँ रक्तकोशिका निर्माण हुने भएकोले रक्तदान गर्नाले शरीरमा ऊर्जा प्राप्त हुने बताउनुभयो। शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले लायन्सले दिन दुखी र समस्या परेका समुदायका बीचमा पुगेर मानवीय कार्य गर्दै आएको बताउनुभयो। क्लब अध्यक्ष देवेन्द्र ढुंगानाले रक्तदाता र सहयोगी सबैलाई धन्यवाद दिनुभयो। कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष रमेश बिकर र संचालन सचिव सुरेश पौडेलले गरेका थिए। गण्डकी प्रदेश रक्त संचार सेवा केन्द्र पोखराको प्राविधिक सहयोगमा सो कार्यक्रम भएको हो। लायन्स क्लब अफ शुक्ला गण्डकीले सामाजिक सेवा, स्वास्थ्य, शिक्षा तथा मानवीय सहयोगको लागि विभिन्न कार्यक्रम गर्दै आएको छ। लायन्स वर्ष 2022-23 सुमन सापकोटा नेतृत्वको क्लबले 211 युनिट रगत संकलन गरी लायन्स क्लब मध्यमा नेपालमा नै सबैभन्दा धेरै रगत संकलन गर्ने क्लब बनेको थियो। वर्ष 2023-24 222 युनिट रगत, वर्ष 2024-25 313 युनिट रगत र वर्ष 2025-26 373 युनिट रगत संकलन भएको थियो। सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छूट दिने निर्णय गरेपछि पोखराबाट अन्तर्राष्ट्रिय उडानको लागि वायु सेवा कम्पनी आकर्षित हुने विश्वास गरिएको छ। हिजो बसेको मन्त्री परिषद बैठकले अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीलाई लक्ष्य गरी विक्रम सम्म 2085 भदौ मसान्तसम्मको लागि विमानस्थलमा पार्किङ, ल्याण्डिङ र नेभिगेशन शुल्क पूर्ण रूपमा छूट दिने निर्णय गरेको थियो। यस्तै ग्राउण्ड ह्याण्डलिङ शुल्कमा 50% छूट दिने निर्णय सरकारले गरेको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सरकारले गरेको उक्त निर्णयले पोखरा दुबई लगायत अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान विस्तार गर्न तथा नयाँ वायु सेवा कम्पनीलाई भित्र्याउन सहज वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो। फ्लाइ दुबईले आगामी असोज 7 गतेदेखि पोखरा दुबई सिधाई उडान शुरू गर्दैछ। विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसम्मको सीधा उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्नेछ। सञ्चालनमा आएको 3 वर्ष बितिसक्दा समेत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्देशीय उडान हुन सकेको थिएन। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले दुबई पोखरा दुबईको उडान तालिका स्वीकृत भएसँगै फ्लाइ दुबईले टिकट बुकिङ खुल्ला गरिसकेको बताउनुभयो। यो उडानले पोखरादेखि दुबई भएर युरोप, अमेरिका लगायत विभिन्न गन्तव्य मुलुकमा जाने यात्रुलाई सहजता थपिने र यात्रा अवधि छोटिँदा खर्च पनि घट्ने वहाँको भनाई छ। गोर्खाको अजिरकोट गाउँपालिका 4 झ्यावाका 40 वर्षीय शमशेर नेपालीको दरौदी नदीमा बेपत्ता भएको 7 दिनपछि सफेला परेको छ। गत साउन 1 गते तालफुटे घाट स्थित दरौदी नदीमा मलामी गएका नेपाली शव दाह संस्कारपछि नुहाउने क्रममा नदीको तीव्र बहावमा बगेर बेपत्ता भएका थिए। उनको शव 7 दिनपछि फेला परेको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी नायब परीक्षक राजकुमार श्रेष्ठका अनुसार आफ्नै परम्परा अनुसार शव दाह संस्कारपछि नुहाएर फर्कने क्रममा उनी नदीमा बगेका थिए। घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीले निरन्तर रूपमा नदी आसपासका क्षेत्रमा खोजी गरे पनि पहिलो 6 दिनसम्म उनको अवस्था पत्ता लाग्न सकेको थिएन। बुधबार साँझ प्रहरी चौकी चनौटे र इलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको प्रहरी टोली तथा स्थानीयवासीले सिरान्चो गाउँपालिका साथ स्थित दरौदी नदीको किनारमा सफेला पारेका हुन्। मृतकका छोरा सुनिल नेपालीले शवको पहिचान गरेपछि आवश्यक कानूनी प्रक्रिया पूरा गरी परिवारलाई सब्जीमा लगाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय गोर्खाले लगातारको वर्षाको कारण दरौदी नदीसहित जिल्लाका नदी तथा खोलामा पानीको बहाव बढ़ेकोले अनावश्यक जोखिम नलिन र विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। पोखरामा माइक्रोबसको ठक्करले मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ। पोखरा 18 ढुङ्गे साँगुमा G1J8250 नम्बरको माइक्रोले G13P6029 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा 19 वर्षका सौगत भनिने लोकबहादुर गुरूङको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा बिहिबार बिहान मृत्यु भएको कास्की प्रहरीले जनाएको छ। मोटरसाइकलमा सवार एकजना घाइते भएका छन्। उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। पर्यटकको सुरक्षालाई दृष्टिगत गर्दै फेवातालमा डुंगा चालकहरूको लागौषध सेवन सम्बन्धी विशेष जाँच अभियान शुरू गरिएको छ। अभियानको क्रममा 32 डुंगा चालकको परीक्षण गर्दा 3 लागौषध सेवन गरेको पुष्टि भएपछि नियन्त्रणमा लिएको हो। प्रहरीले आगामी दिनमा पनि यस्ता निगरानी र चेक जाँचलाई निरन्तरता दिइने जानकारी दिएको छ। पर्यटकीय नगरी पोखराको फेवातालमा डुंगा सैर गर्ने पर्यटकको सुरक्षालाई दृष्टिगत गर्दै प्रहरीले चालकहरूको मादक पदार्थ तथा लागौषध सेवन मापसी लापसी सम्बन्धी विशेष जाँच अभियान शुरू गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम र सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको संयुक्त आयोजनामा फेवातालका विभिन्न घाटमा चालकहरूको स्वास्थ्य परीक्षण गरिएको हो। पोखरा महानगरपालिका वडा नम्बर 6 स्थित बाराही घाट क्षेत्रमा संचालित उक्त अभियानको क्रममा 32 डुंगा चालकको परीक्षण गरिएको थियो। परीक्षणका क्रममा 3 चालकले लागौषध गाँजा सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिएको छ। वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक डीएसपी नमराज भट्टराईका अनुसार पक्राउ परेका चालकहरूमाथि आवश्यक अनुसन्धान र कानूनी कार्यवाहीको प्रक्रिया अगाडि बढ़ाइएको छ। गोर्खाको सिरान्चोक गाउँपालिका 1 र 2 को सीमानामा रहेको साँदी खोलामा बुधबार साँझ आएको आकस्मिक बाढ़ीले एउटा बोलेरो जीव बगाएको छ। जिल्ला प्रहरी कार्यालय गोर्खाका अनुसार थालाजुङबाट केराबारीतर्फ सामान बिक्री गरी फर्किरहेको G3C8027 नम्बरको बोलेरो जीव खोला तर्ने क्रममा 81 आएको बाढ़ीले बगाएको हो। जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार साँझ परिसकेकोले बाढ़ीले जीव कहाँसम्म बगायो भन्ने किन हुन सकेको छैन। तर चालक सिरान्चोक गाउँपालिका 2 चित्रे भालु मारे निवासी बुद्ध गुरूङले जीवबाट हाम फालेर पौडी खेल्दै किनारमा निस्किएकोले उहाँ सकुशल हुनुभएको छ। बोलेर जीवबाडीले बगाए पनि चालकको सकुशल उद्धार भएको प्रहरीले जनाएको छ। घटनापछि बिहिबार बिहानदेखि स्थानीयवासी नेपाल प्रहरी र सिरान्चोक गाउँपालिकाको समन्वयमा जेसीबी प्रयोग गरी जीवको खोजी तथा सुरक्षित स्थानमा निकाल्ने प्रयास भइरहेको छ। समयमै मनसून सक्रिय भए केही दिन अघिदेखि परेको अविरल वर्षाको कारण गोर्खा जिल्लामा 80% धान रोपाई सम्पन्न भएको छ। विगतका वर्षमा साउनको पहिलो हप्तासम्म जम्मा 45-50% मात्र रोपाई सम्पन्न हुँदै आएकोमा यो वर्ष भने समयमै वर्षा भएकोले बुधबारसम्म 80% रोपाई सम्पन्न भएको हो। अहिले गोर्खामा पर्याप्त वर्षाको कारण किसानहरूले सिंचाईको समस्या भोग्नु नपरेकोले टारी खेतहरूमा पनि धमाधम रोपाई सम्पन्न हुँदै गएको छ। गत वर्ष गोर्खामा साउनको मसान्तसम्म 79% रोपाई सम्पन्न हुने विश्वास गरिएको कृषि विकास कार्यालय गोर्खाले जनाएको छ। अहिलेसम्म जिल्लाभर धान रोपाई तीव्र गतिमा अघि बढ़िरहेकोले यस वर्ष गोर्खाका किसानहरूले 10,140 हेक्टर क्षेत्रफल मध्ये 10,000 हेक्टर क्षेत्रफलमा धान रोपाई हुने भएकोले धान उत्पादनमा वृद्धि हुने कृषि विकास कार्यालय गोर्खाले जनाएको छ। मुस्ताङमा भारतीय पर्यटक मार्फत भित्रिएको भारतीय रूपियाँ भारो सटही नहुँदा व्यवसायी मर्कामा परेका छन्। प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर दर्शनको लागि आउने भारतीय तीर्थयात्रीले होटल रेस्टुरेन्ट तथा पसलमा प्रयोग गरेको भारू बैंकबाट सटही नहुँदा समस्या भएको मुस्ताङ उद्योग वाणिज्य संघले जनाएको छ। गएको असार 3 र 7 मुस्ताङ भ्रमणमा जानुभएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल ज्ञानेन्द्रलाई मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु लालचन्दले भारतीय रूपियाँ थुप्रिएको गुनासो गर्नुभएको थियो। व्यवसायको समस्या समाधानको लागि पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समेतलाई जानकारी गराइएको थियो। मुस्ताङमा भारतीय सिक्का 100 र 200 भारतीय रूपियाँका नोटलाई नेपाली बैंकले सटाई गर्न आनाकानी गर्ने गरेको र एसबीआई बैंक नेपालले समेत स्वीकार नगर्ने गरेको व्यवसायको गुनासो छ। संघका अध्यक्ष लालचन्दले सरकारको पहलबाट मात्र समस्या समाधान हुने बताउनुभयो। उत्तरी गोर्खाको मनासु क्षेत्रमा पर्यटकको आगमन वर्षेनी बढ़दै गएको छ। एक वर्षको अवधिमा साउनदेखि असारसम्म 16,671 जना पर्यटकले मनासु क्षेत्रको भ्रमण गरेका छन्। मनासु संरक्षण क्षेत्र आयोजना क्याप गोर्खाका अनुसार बेमौसमी बाढ़ी पहिरो हिमपात र भौगोलिक विकटताको बावजूद पनि मनासलु क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या निरन्तर वृद्धि हुँदै गएको छ। मनासलु संरक्षण क्षेत्र आयोजना कार्यालय गोर्खाले तयार पारेको तथ्याङ्क अनुसार उक्त अवधिमा 16,671 जना पर्यटकले मनासलु क्षेत्र भ्रमण गरेका हुन्। तीमध्ये नेपाली पर्यटक 784 जना, सार्क राष्ट्रका 634 जना र अन्य विदेशी पर्यटक 15,253 जना रहेका छन्। मनासलु संरक्षण क्षेत्रका सूचना अधिकारी भुवन ओझाका अनुसार मनासलु संरक्षण क्षेत्रमा प्रवेश गर्ने विदेशी पर्यटकले प्रति व्यक्ति 3,000 रूपियाँ, सार्क राष्ट्र पर्यटकले 1,000 रूपियाँ र नेपाली पर्यटकले 200 रूपियाँ प्रवेश शुल्क तिर्नुपर्ने व्यवस्था छ। अवस्था हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म सुबिना थापा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ कार्यक्रम लोकसौतारी शुक्ला गण्डकी एफएम 97.6 MHz, साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको?
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
4: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
4: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98-1-94-74-88 र 98-4-48-48-00।
5: घर मात्र बनाए पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
6: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
7: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
6: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षीय वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
7: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि,
6: पोखरा जाने बाटोतिर।
8: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
6: थप जानकारीको लागि सम्पर्क मोबाइल 98-5-60-62-827 र 98-46-35-031।
9: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ। भोलि पोखरा जाउन है।
10: ल, यतिका लागि पनि किन पोखरा जानु?
9: बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
10: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
11: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी सार, दुलेगौडा।
12: मोबाइल 9850555770।
13: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
14: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
13: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा, स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
14: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
13: होम डेलिभरीको पनि व्यवस्था छ।
11: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक कनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9855600778।
15: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
16: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
15: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
16: साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
15: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन नम्बर 0654142733। मोबाइल 9868161887।
17: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
15: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
17: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
15: हाम्रा विशेषताहरू, गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
17: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
15: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
17: सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित
15: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
17: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333385, मोबाइल 9855608385।
18: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
19: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
18: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
19: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
18: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6, खैरनी 4, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124160 र 9840607222।
2: शुक्ला गण्डकी एफएम 97.6।
20: मिलन विछोड, गाउँ अनि सहर, मौलिक संस्कृतिको धरोहर,
21: सुख दुःखका बिसाउँदै भारी कार्यक्रम लोक चौतारी, हरेक आइतबारदेखि बिहिबारसम्म साँझ 5 बजेको शुक्ला गण्डकी समाचारपछि।

नमस्कार अनि हार्दिक स्वागत तथा लोक सांगीतिक अभिवादन तपाईँ समस्त जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 MHz ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.in लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई कार्यक्रम लोक चौतारीमा हार्दिक स्वागत छ। कार्यक्रम लोक चौतारी लिएर आजको श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु। र आजको श्रृंखला भनेको चाहिँ बिहिबारको श्रृंखला रहेको छ। विशेष अब तपाईँको लागि मिठा मिठा बाकाहरू राख्ने दिन त हुँदै नै हो होइन, र अब तिनै बाकालाई चाहिँ कार्यक्रममा मैले राख्नेछु, सुन्न सक्नुहुन्छ अनि भरपूर मनोरञ्जन चाहिँ लिन सक्नुहुन्छ है। र अब कार्यक्रमलाई प्रायोजन गरेको बारेमा जानकारी गराउनु पर्दा कार्यक्रमलाई प्रायोजन गरेको छ रामदाम सुनचाँदी पसलले। यदि तपाईँ घर गहना बनाउन चाहनुहुन्छ, पुराना घर गहना सारफेर गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका घर गहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामदाम सुनचाँदी पसललाई। यो पसल रहेको छ खैरेनी टाढो वडा कार्यालयको अगाडि, त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ है। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनु होला। अब समय त छ साँझको, अब के कस्तो काममा व्यस्त हुनुहुन्छ त्यसबारेमा पनि जानकारी तपाईँले गराउन त सक्नुहुन्छ नि है। र कार्यक्रममा जोडिँदै गर्नुहोला, यति बेला जोडिँदै गर्नुहोला भन्दा पनि अब कार्यक्रम चाहिँ सुनेर साथ दिनुहोला भन्नु पर्यो होइन। अब के कस्तो काममा व्यस्त हुनुहुन्छ, स्वास्थ्यको ख्याल पनि राख्नुहोला धेरैभन्दा धेरै। अब घाम लागिरहँदाखेरि त गर्मी पनि भइराखेको छ क्यारे है, र अब काम गर्न पनि धौ पर्छ कि गर्मी बढी भयो भने पनि। अब त्यसले गर्दाखेरि चाहिँ अब हामी चाहिँ गर्मी भयो भनेर चिसो चिसो खाइरहेका हुन्छौँ अनि त्यो खाँदै गर्दाखेरि चाहिँ अब स्वास्थ्यमा असर परिरहेको हुन्छ। त्यही भएको भएर पनि अलिक ख्याल राख्नुहोला है। यति बेला भने नजरेको भरमा बोलको यो गीत राख्दैछु, गीतपछि आउने नै छु, सुन्दै गर्नलाई त

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि नजरैको घरमा बोलको यो गीत मैले राखिसके, जसमा आवाज रहेको थियो गुलेन्द्र विश्वकर्मा, त्यसै गरी मेलिना राईको, अनि लय रहेको थियो बसन्त थापाको भन्ने शब्द रहेको थियो नवराज पन्तको, है सुनिसक्नु भएको छ, सबै सबैलाई मन पर्यो होला भन्ने आशा छँदै नै छ। यति बेला भने अर्को गीतमा राख्दैछु, यादले सताउँदा बोलको गीत चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, फोटो हेर्छु यादले सताउँदा बोलको यो गीत मैले राखिसके, सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त सधैँ नै छ है। र यति बेला भने तपाईँ सम्पूर्णको लागि पोखरेली नानी बोलको यो गीत म राख्दैछु। गीतसँगै जान्छु छोटो व्यापारिक विश्राममा, विश्रामपछि आउने नै छु, सुन्दै गर्नुहोला।

0: 96.6 Shukla Gandaki FM 97.6
1: अब त एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
2: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
1: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
3: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
1: पुराना गरगहनासँग नयाँ साथ फेर,
3: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
1: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी, दुलेगाउँ, रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 98560 62 09 9।
4: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
5: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
6: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
7: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
8: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
9: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
10: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
9: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560 12 4 74।
11: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
12: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
11: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडि पट्टि।
12: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
13: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटेनिक, गंगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461 16 878 98235 52 7 63।

0: शासिनेमा शासिने यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। डराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
0: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
2: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702625, मोबाइल 98563338, 98461656।
4: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
4: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0564124121060 र 98460072।
6: शुक्ला गण्डकी FM 97.6।

हजुर श्रोता मित्र, एकैछिनको यो छोटो व्यावसायिक विषयमा बसे पुनः स्वागत गर्छु कार्यक्रम लोक चौधारीमा। कार्यक्रम लोक चौधारी लिएर आजको श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु र तपाईँको लागि मिठा मिठा गीत भन्ने कार्यक्रममा चाहिँ राखिराखेको छु। यति बेला भने अर्को गीतलाई म राख्दैछु, तीन ढिक्के फुली बोलको गीत चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि तीन ढिके फुली बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने बिहिबारको श्रृंखला तपाईँको लागि मैले भर्खरै मात्र बजारमा आएका नयाँ नयाँ भाकाहरूलाई नै कार्यक्रममा चाहिँ राखिराखेको हो र आजको श्रृंखलामा रहेर तपाईँको लागि नै भाकाहरू राख्दा राख्दै अब कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइ नै सक्यो। यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ। र कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि दिन सक्नुहुन्छ भन्दै अन्तिममा तपाईँ सम्पूर्णको लागि सम्पत्ति कमाउला बोलको भाका राख्दै आजको श्रृंखलाबाट म सुबिना विदा हुन्छु। तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz, साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6
1: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: होइन हतार छ, पछि आउँदै गरौँला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: साथै पुरासँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
2: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ,
3: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0965709 सार, मोबाइल नम्बर 98460168268
2: 98560268।
5: ल नातिको व्रत बन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
6: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
5: नातिको व्रत बन्ध गरेर उम्काइदिउ कि भनेर जुटेको।
6: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
8: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67645।
9: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614157। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गिवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: गएको आर्थिक वर्ष वैदेशिक व्यापार 24 खर्ब रूपियाँ नाग्यो, आयातको हिस्सा झण्डै 87%। भारत र बंगलादेशलाई बिजुली बेचेर एकै वर्ष 29,32,00,00,000 आमदानी।
0: नेपाली कांग्रेसको नयाँ अभियान शुरू, आन्तरिक विवादमा घेरिएको नेपाली कांग्रेस फुट नजिक। नयाँ र पुराना दलको नाममा समाजमा गलत भाष्य फैलाएको एमाले अध्यक्ष ओलीको आरोप।
1: फर्जी लिखत अवैध घोषणा गरेपछि मिटर ब्याज पीड़ितहरू खुशी, तर कार्यान्वयनमा ठूलो चुनौती रहेको भनाई।
2: 3 महिनाभित्र मसौदा पेश गरेर कानूनको ड्राफ्ट चाहिँ पठाउने भएको छ, त्यसपछि न्यायाधिकरणको कुरा छ। अब यो फर्जी लिखतहरूलाई चाहिँ अब कसरी वर्गीकरण गर्ने हो, त्यही नै ठूलो चुनौती लाग्छ।
0: दिल्लीबाट शुरू भएको शैक्षिक सुधार आन्दोलन भारतभर फैलिँदै प्रधानमन्त्रीको प्रतिक्रियाकै बीच भोलि भारतभर प्रदर्शन आह्वान।
1: र एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोली समूह एमा काबा भलिबल च्याम्पियनशीपमा नेपालको लगातार दोस्रो हार।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98-578-3590, 98-578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। गएको आर्थिक वर्ष 2082-83 24,11,66,95,00,000 रूपियाँको वैदेशिक व्यापार भएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार एक वर्षमा 20,97,37,00,00,000 रूपियाँ बराबरको वस्तु आयात र 3,15,29,00,00,000 रूपियाँको वस्तु निर्यात भएको हो। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा 86.93% र निर्यातको हिस्सा 13.07% रहेको छ। कुल वैदेशिक व्यापारमा अघिल्लो आर्थिक वर्ष तुलनामा 15.88% वृद्धि भएको छ। आर्थिक वर्ष 2081-82 20,81,15,00,00,000 रूपियाँको वैदेशिक व्यापार भएको थियो। सबैभन्दा बढ़ी आयात हुनेमा डिजेल, कच्चा भटमासको तेल, पेट्रोल, एलपी ग्यास, फलाम तथा फलामजन्य सामग्री, स्मार्टफोन लगायत छन्। यस्तै सबैभन्दा बढ़ी निर्यात हुनेमा संशोधित भटमासको तेल, अलैंची, गलैचा, सनफ्लावर तेल, जुटका सामग्री, पाम तेल लगायतका वस्तु रहेका छन्।
1: नेपालले भारत र बंगलादेशलाई बिजुली बेचेर एकै वर्ष 29,32,00,00,000 रूपियाँ आमदानी गरेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष 2082-83 विद्युत निर्यात 68% बढ़ेको हो। आर्थिक वर्ष 2081-82 17,45,87,00,00,000 रूपियाँको बिजुली बिक्री गरिएको थियो। गएको आर्थिक वर्ष नेपालले 3,87,00,00,000 युनिट भन्दा बढ़ी बिजुली निर्यात गरेको छ। भारतीय खुला बजार र बंगलादेशसँगको त्रिपक्षीय व्यापार मार्फत समीक्षा वर्षमा औसत 7.56 रूपियाँ प्रति युनिटका दरले बिजुली बिक्री गरेको छ। यस्तै भारतबाट हुने बिजुली आयात भने घटेर 10,55,00,00,000 रूपियाँमा सीमित भएको छ। बिजुली बिक्री बढ़ेर आयात घटेपछि नेपालले बिजुली व्यापारमा मात्रै 18,76,00,00,000 रूपियाँ खुद फाइदा कमाएको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 यस्तो खुद बचत 4,53,57,00,000 रूपियाँ मात्र रहेको थियो। गएको आर्थिक वर्षमा यो बचत 313% बढ़ेको प्राधिकरणको भनाइन्छ। नदी तथा खोला नालामा पानीको बहाव बढ़न शुरू भएपछि उत्पादन वृद्धि हुने भएकाले वर्षायाममा प्राधिकरणले विद्युत निर्यात गर्दै आएको छ भने हिउँदयाम शुरू भएसँगै नदी तथा खोला नालामा पानीको बहाव घट्दा केही महिनामा भारतबाटै बिजुली आयात गरिन्छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आज अर्ग्यानिक कृषि व्यवसायको छात्र संगठन अर्ग्यानिक एसोसिएशन नेपालका पदाधिकारीहरूले उहाँसँग गर्नुभएको छलफल क्रममा उहाँले सरकारी निकायलाई यस्तो निर्देशन दिनुभएको हो। अर्ग्यानिक उत्पादनमा अन्तर्राष्ट्रिय प्रमाणीकरणको व्यवस्था निकै खर्चिलो हुने भएकाले सरकारको नियन्त्रणमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणीकरण एजेन्सी स्वदेशमै स्थापना हुनुपर्ने माग व्यवसायको छ। यस्तै अर्ग्यानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरणमा दिँदै आएको 75% अनुदान बन्द भएकामा त्यसलाई पुनः सञ्चालन गर्न पनि व्यवसायीहरूले माग गरेका छन्। यो मागका सम्बन्धमा प्रधानमन्त्री शाह सकारात्मक हुनुभएको उहाँको सचिवालयले जनाएको छ। प्रांगरिक मल उत्पादन गर्ने निजी उद्योग तथा सहकारी संस्थालाई सहयोग अनुदान दिनुपर्ने व्यवसायीहरूको माग अनुसार व्यवस्था गर्न समेत प्रधानमन्त्री शाहले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। यसै गरी अर्ग्यानिक मलको उत्पादन वा खरिद गर्न रासायनिक मलले पाएको सुविधा सरह सुविधा हुनुपर्ने मागमा सरकार सकारात्मक रहने प्रधानमन्त्री शाहको भनाई छ।
1: अर्थमन्त्री डाक्टर सोर्णिङ वाग्लेले देशको अर्थतन्त्रमा आमूल परिवर्तन ल्याउन प्रणालीगत सुधार र आधुनिक प्रविधिको उच्चतम प्रयोग अपरिहार्य रहेको बताउनु भएको छ। काठमाण्डुमा आयोजित कार्यक्रममा देशभरका कर अधिकृतहरूलाई सम्बोधन गर्दै उहाँले परम्परागत शैलीको प्रशासनलाई सुधार गरी नतिजामुखी बनाउन निर्देशन दिनुभएको हो। अर्थमन्त्री वाग्लेले राज्यले लिने नीति र बीउ पूँजीका रूपमा गरिने लगानीको अर्थतन्त्रमा दूरगामी प्रभाव पार्ने उल्लेख गर्दै राजस्व संकलनको पद्धतिलाई थप सुदृढ बनाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले स्वैच्छिक कर अनुपालनको अवधारणालाई जोड़ दिँदै करका दरहरूलाई व्यावहारिक बनाउन र करदाताहरूलाई नागरिक एवं उद्यमीका रूपमा ससम्मान व्यवहार गर्न कर्मचारीहरूलाई आग्रह गर्नुभयो। प्रशासनिक सुधारको सन्दर्भमा अर्थमन्त्रीले पुरानो र बोझिलो दरबन्दी संरचनालाई परिमार्जन गर्नुपर्ने बताउनुभयो। उहाँले विभागको कार्यक्षमता बढ़ाउन आईटी प्रणालीको स्तरोन्नति र चुस्त वाईफाई सेवा जस्ता आधारभूत आवश्यकतामा कुनै कन्जुसाई नगर्न महानिर्देशकलाई निर्देशन दिनुभयो।
0: सरकारले सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान सम्बन्धी कार्यविधि संशोधन गरी कार्यान्वयनमा ल्याएको छ। संशोधित कार्यविधि अनुसार अब विशेष परिस्थितिका कारण कुनै त्रैमासिक किस्ता ढिला तिरेका ऋणीले पनि ब्याज अनुदान पाउनेछन्। अर्को त्रैमासिकमा बकेउता चुक्ता गरी कर्जा नियमित गरेमा र बैंक तथा वित्तीय संस्थाले कर्जाको सदुपयोग भएको यकिन गरेमा अनुदान निरन्तर उपलब्ध हुनेछ। यसअघि नियमित समयमै किस्ता भुक्तानी नगरी अनुदान पाइँदैन थियो। यस्तै 2075 कार्यविधि अनुसार प्रभाव भई नवीकरण भएका कर्जामा शुरू भएको मितिदेखि अधिकतम 5 वर्षसम्म ब्याज अनुदान पाइनेछ। प्राकृतिक विपद पीड़ितको निजी आवास निर्माण कर्जा लिँदा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट अनुदान नलिएको ऋणीको सो घोषणा अनिवार्य गरिएको छ। अहिले कृषि तथा पशुपक्षी महिला उद्यमशील स्टार्टअप तथा विपद पीड़ितको आवास निर्माण लगायतका शीर्षकमा निश्चित सीमासम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराइँदै आएको छ।
1: हिजो घटेको शेयर बजार आज बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 14.17 अंकले बढ़ेर 2727.72 बिन्दुमा पुगेको छ। आज लगानी र अन्य बाहेक सबै समूहको उपसूचक घटेकोमा व्यापार समूह 2.5% उकालो लागेको छ। आज 153 कम्पनीको शेयर घटेकोमा 111 बढ़ेको छ। यस्तै 12 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज नेप्से बढ़े पनि कारोबार रकम भने घटेको छ। हिजो 5.18 अर्ब कारोबार भएकोमा आज 338 कम्पनीका 1.77 करोड़ कित्ता शेयर 4.69 करोड़ रूपियाँमा किनबेच भएको छ।
0: कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले कानून निर्माण तथा सुधार वर्ष अभियान सफल बनाउन उच्च स्तरीय समिति गठन गरेको छ। मन्त्री सुविता गौतमले आर्थिक वर्ष 2083-84 कानून निर्माण तथा सुधार वर्ष घोषणा गर्नुभएको थियो। उच्च स्तरीय समितिले प्रचलित कानूनहरूको पुनरावलोकन संशोधन खारेजी संहिताकरण तथा संविधान बमोजिम आवश्यक नयाँ कानून निर्माणका लागि सिफारिश गरेको छ। उच्च स्तरीय समितिको अध्यक्षमा मन्त्री गौतम रहनुहुनेछ। समितिमा विषयगत मन्त्री, महान्यायाधिवक्ता, नेपाल बार एसोसिएशनका अध्यक्ष, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार, प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका कानून सचिव, सम्बन्धित मन्त्रालयका सचिव, नेपाल कानून आयोगका सचिव तथा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सदस्य सचिव रहनुहुनेछ। मन्त्रालयले यो निर्णय मार्फत कानून निर्माण तथा सुधारलाई व्यवस्थित समयबद्ध र प्रभावकारी बनाउँदै संविधान अनुकूल जनमैत्री र समसामयिक कानूनी प्रणाली निर्माण गर्ने लक्ष्य लिएको छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा फर्जी लिखत अवैध घोषणाबाट मिटर ब्याज पीड़ितको समस्या समाधान तथा जोखिम बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
6: एनबीएल सर्वसुलभ आवास कर्जा
7: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
6: आधार दरमा मात्र 0.5% प्रिमियम थप
7: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा
6: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
7: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
6: न्यून सेवा शुल्क न्यून ब्याज दर
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
9: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
10: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
9: ओहो यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
11: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 0556-94-33-493-555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले गएको आर्थिक वर्ष वैदेशिक व्यापार 24 खर्ब रूपियाँ नाघ्यो। आयातको हिस्सा झण्डै 87% भारत र बंगलादेशका बिजुली बेचेर एकै वर्ष 29,32,00,000,000 रूपियाँ आमदानी अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमा मिलाउन प्रधानमन्त्री शाहको निर्देशन शेयर बजार सामान्य बढ़्यो कानून निर्माण तथा सुधार वर्ष अभियानका लागि उच्च स्तरीय समिति गठन लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी खबर नेपाली कांग्रेसले जरा अभियान समापन गर्दै नवीन परिस्थिति नवीन संकल्प नवीन अभियान शुरू गरेको छ। आज राष्ट्रिय सभागृहमा आयोजित बीपी कोइरालाको 44 स्मृति दिवसमा आयोजित कार्यक्रममा सभापति गगन थापाले नयाँ अभियानको घोषणा गर्नुभएको हो। यसअघि कांग्रेसले गएको वैशाख 1 गते शुरू गरेको जरा अभियान अन्तर्गत गाउँ गाउँमा सदस्यता वितरणसँगै छलफल सभा सम्मेलन आयोजना गरिएको थियो। यसैबीच आन्तरिक विवादमा जेलिएको नेपाली कांग्रेस गम्भीर मोडमा पुगेको छ। विशेष महाधिवेशनपछि सभापति गगन कुमार थापा र संस्थापन इतर पक्ष पूर्णबहादुर खड्का तथा शेखर कोइराला समूह बीचको दूरी बढ़दै जाँदा पार्टी औपचारिक विभाजनको मुखसम्म पुगेको हो। विशेष महाधिवेशनको वैधानिकतालाई लिएर अदालत र निर्वाचन आयोग पुगेको इतर पक्ष ले आफ्ना माग सम्बोधन नभएपछि अब राष्ट्रिय भेला मार्फत नयाँ दल गठन गर्नेसम्मको रणनीति बनाएको छ। इतर पक्षले हिजो आयोजना गरेको छुट्टै कार्यक्रममा नेताहरूले सभापति गगन थापा र महामन्त्री विश्वप्रकाश शर्माको चर्को आलोचना गरेका छन्। आफूहरू एकताका लागि लचिलो बन्दा पनि सभापति थापा र उपसभापति शर्मा संवादबाट भागेर एकलौटी ढंगले अघि बढ़ेको उनीहरूको आरोप छ। तर सभापति गगन थापाले बीपी स्मृति दिवसका अवसरमा हिजो कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको कार्यक्रमलाई गगन थापा निन्दा प्रतियोगिताको संज्ञा दिँदै त्यसमा आफूले धेरै ध्यान नदिएको बताउनुभयो। आज राष्ट्रिय सभागृहमा आयोजित बीपी कोइरालाको 44 स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै थापाले सबैलाई समेटेर पार्टीलाई अगाडि लैजाने आफूहरूले शब्द प्रयास गरिरहेको बताउनुभयो।
0: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ र पुराना राजनीतिक दलको नाममा समाजमा गलत भाष्य फैलाएर लोकतान्त्रिक दलहरूलाई कमजोर बनाउने सुनियोजित प्रयास भइरहेको आरोप लगाउनु भएको छ। 48 पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले धर्म जात र भूगोलका नाममा समाज विभाजन गर्न नसकेपछि अहिले नयाँ र पुरानाको नाममा राजनीतिक दलहरूमाथि प्रहार भइरहेको दावी गर्नुभयो। विश्वका स्थापित लोकतान्त्रिक देशहरूमा पनि पुराना दलहरूले नै शासन सञ्चालन गरिरहेको उदाहरण दिँदै उहाँले नेपालमा पुराना दललाई विस्थापित गर्नुपर्छ भन्नुको कुनै आधार नरहेको बताउनुभयो। पार्टी पुरानो वा नयाँ भन्ने नहुने र समय अनुसार अध्यावधिक हुनुपर्ने उहाँको भनाई छ। अध्यक्ष ओलीले दलहरू र नेताहरूले देश खाए भन्ने भ्रामक भाष्य खड़ा गरेर लोकतान्त्रिक संस्थाहरूप्रति अविश्वास फैलाउन खोजेको भन्दै लोकतन्त्रको रक्षा र संविधानको संरक्षण तथा संशोधनका दायित्व राजनीतिक दलहरूकै भएको बताउनुभयो।
1: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूमा कायम रहेको राजनीतिकरण पूर्ण रूपमा अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। त्रिभुवन विश्वविद्यालयको 67 वार्षिक दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आउँदो 4 वर्षभित्र विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेप मुक्त बनाइने बताउनु भएको हो। विश्वविद्यालय सभाका उपाध्यक्ष समेत रहनुभएका मन्त्री पोखरेलले अबका दिनमा राजनीतिक भागभण्डामा आधारमा नभई योग्यता र क्षमता अर्थात मेरिटोक्रेसीका आधारमा विश्वविद्यालयको टोली निर्माण गरिने बताउनुभयो। यस्तै उहाँले विश्वविद्यालयमा अब कुनै पनि प्रकारको राजनैतिक हस्तक्षेप नहुने र नियुक्ति सरूवा वा बढ़ुवा जस्ता प्रशासनिक कार्यमा राजनैतिक दबाव दिने परिपाटीको अब अन्त्य हुने जिकिर गर्नुभयो।
0: गएको शुक्रबार सरकार र मिटर ब्याज पीड़ित बीच 9 बजे सहमति भएपछि जनकपुरबाट शुरू भएको पैदल न्याय मार्च निजगढ़बाट स्थगित भएको छ। त्यससँगै त्यसलाई अनुमोदन गर्दै मन्त्री परिषदले मिटर ब्याजसँग सम्बन्धित कफारी तमसुक दृष्टिबन्धक बाध्यकारी चेक र छिनुवा पासल लगायत सबै फर्जी लिखत अवैध घोषणा गर्यो। सरकारको यो घोषणापछि पीड़ितहरूले राहत महसुल गरेका छन् तर फर्जी लिखतका आधारमा हडपिएको घर जग्गा फिर्ता गर्ने क्षतिपूर्ति दिलाउने दोषीलाई कार्यवाही गर्ने र भविष्यमा यस्तो नदोहोरिने वातावरण बनाउने काम गर्न सरकारले चुनौती छ। मिटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलनका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहालाई हामीले सरकारले मिटर ब्याज पीड़ितको पक्षमा लिएको निर्णयलाई तपाईँले कसरी हेर्नु भएको छ भनेर सोधेका छौं।
2: यो राज्यले चाहिँ एउटा निर्णय गरेको छ जुन घोषणा भएर फर्जी लिखतहरूलाई चाहिँ यसलाई चाहिँ हामीले चाहिँ संघ समितिको तर्फबाट र पीड़ितहरूको तर्फबाट चाहिँ यो सरकारको कदमलाई चाहिँ स्वागत गरेका छौँ र अब यो प्रक्रियालाई चाहिँ छानबिनको प्रक्रियामा कसरी लाग्छ राज्यले चाहिँ त्यसमा सबै पीड़ितहरूको ध्यान गर्छन्।
1: सरकारले घोषणा त गर्यो तर यो भूतहमा चाहिँ कसरी कार्यान्वयन हुन्छ भन्ने प्रश्न देखिँदैन। तपाईँको विचारमा चाहिँ कार्यान्वयनका सबैभन्दा ठूला चुनौती चाहिँ के हुन सक्छन्?
2: कार्यान्वयनको सबैभन्दा ठूलो चुनौती अब राज्यलाई चाहिँ पहिला पनि हामीले सहमति गर्दाखेरि बहिरहेको कुरा थियो चाहिँ राज्यले चाहिँ 3 महिनाभित्र मस्यौदा पेश गरेर चाहिँ कानुनको ड्राफ्ट चाहिँ पठाउनेवाला छ र त्यसरी न्यायाधिकरण कुरा छ। अब यो फर्जी लिखतहरूलाई चाहिँ अब कसरी वर्गीकरण गर्ने हो त्यही नै ठूलो चुनौती लाग्छ जस्तो लाग्छ।
1: यो घर जग्गा गुमाएका पीड़ितहरूलाई चाहिँ त्यो सम्पत्ति फिर्ता दिलाउने र क्षतिपूर्तिको व्यवस्था चाहिँ कसरी गर्नुपर्छ? अब
2: यसको चाहिँ मेन कुरा के छ कि अब पीड़ितहरूले चाहिँ त्यो न्याय पाउनु पर्यो, उहाँहरूको चाहिँ हड्पिएको सम्पत्तिहरू र क्षतिपूर्ति। अब यो राज्यले चाहिँ कुन माध्यमबाट चाहिँ पीड़ितहरूलाई दिलाउने हो त्यो चाहिँ राज्यले चाहिँ जिम्मेवारीपूर्वक चाहिँ कानून गर्नुपर्छ।
1: समाजमा पनि सद्भावपूर्ण लेनदेनमा पनि अलिकति असर पर्ने हो कि भन्ने कुराहरू पनि आइरहेको छ नि।
2: होइन, त्यस्तो केही होइन, यो चाहिँ एउटा भ्रम फैलाउने जुन काम भइरहेछ। अब यसमा चाहिँ 1 गुणाको 4 गुणा बनाएर 5 गुणा बनाएर अनि 50% 60% लिँदाखेरि चाहिँ समाजको सद्भाव बन्ने कुरा हो र कानून समाज चाहिँ ज्यादाखेरि समाजको चाहिँ सद्भाव बिग्रिन्छ। कस्तो खालको चाहिँ सद्भाव चढ्यो भने समाज धेरै समाज चाहिँ विकृति फैलिन्छ। उचित तरिकाले चाहिँ नैतिक तरिकाले चाहिँ कारोबार गर्नुपर्छ। जुन चाहिँ यो 1 गुणाको 4 गुणा कागज बनाउने सम्पत्तिलाई चाहिँ डिस्ट्रिक्ट छिनुवा गर्ने रजिस्ट्रेसन गर्ने र अहिले चाहिँ चेक बाउन्सहरू चाहिँ 1 लाखको चाहिँ 5 लाख चेक बाउन्स गराउने जति पनि अवैध गतिविधिहरू भइरहेको छन् सबभन्दा चाहिँ समाजमा चाहिँ विकृति फैलाएको नै चाहिँ यही विषयवस्तुले हो। त्यसले गर्दाखेरि वास्तविक चिजको चाहिँ लेनदेन हुँदाखेरि त्यसमा केही फरक हुँदैन, नियमअनुसार नै गर्नु पर्यो। अब त्यसरी समाजमा चाहिँ विकृति अब जसलाई जे मन पर्यो त्यसै त गर्न भएन। मधेसमा विशेष गरेर चाहिँ संस्कृतिकै रूपमा चाहिँ 1 लाखको 4 लाख कागज बन्ने, 5 लाख कागज बन्ने, 3 लाख कागज बन्ने त्यो प्रचलित जस्तै नै छ, त्यहाँ हरेक मान्छेलाई थाहा छ। अनि त्यो हुँदाहुँदै यत्रो विकृति फैल्दा फैल्दा चाहिँ यसले चाहिँ अहिलेसम्म किन रोकिएन भन्ने कुरा छ क्या।
1: यो यसअघिका सरकारले पनि तपाईँहरूसँग समन्वय गर्नुभएको थियो, यो समस्या समाधान गर्छौ भन्ने कुरा प्रतिबद्धता गर्नुभएको थियो, अहिलेको सरकारले पनि त्यो समाधान गर्न सकेन भने यसपछि चाहिँ के गर्नुहुन्छ?
2: अब हाम्रो चाहिँ के छ कि आश र निराशको बिचमा चाहिँ हामी पहिलाको सरकारलाई पनि हामीले आश दिएर चाहिँ निराश पारेन। अब मेन कुरा के छ कि यसमा चाहिँ कारणको कुरा छ। यदि चाहिँ यो सहमतिलाई चाहिँ कारण गर्न सकियो भने पीडितहरू चाहिँ हिँड्न पर्ने बाटोमा जान्छ, होइन भने सरकारले पनि काम गरेन भने झन् पीडितहरू पीडित हुँदै जान्छ। यो कारण हुनु पर्यो, सहमति कारण हुनु पर्यो। आम नेपालीमा पनि भन्न चाहन्छु कि जुन एउटा यो सालमाझले भ्रम फैलाउने काम गरिरहेको छन् कि यो ऋण नतिर्ने त्यस्तो कुरा होइन, वास्तविक छानबिन गरेर चाहिँ ऋण तिर्नको लागि पीडितहरू चाहिँ सबै रेडी हो। तर 1,00,000 चाहिँ 4,00,000 कागज बनाएर 4,00,000 चाहिँ गएर चाहिँ अदालतमा दावी गर्ने, त्यो चाहिँ त्यो ऋण कसरी तिर्ने, यो जुन चाहिँ यो गलत तरिकाको चाहिँ गतिविधि विकृति जुन समाजमा चलेको छ त्यसको विरोधमा छ हामीहरू।
0: उहाँ हुनुहुन्थ्यो मिठो ब्याज विरूद्ध किसान मजदूर आन्दोलनका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहा। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: बर्खाको बेला बाढ़ी पहिरोको डर हुन्छ,
13: जमीनका धाजाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
12: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
13: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डीटीएच सेवा डिस्होम खुशीको कनेक्शन। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
1: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, चार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
0: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
1: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
2: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मध्य प्रदेशका पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद शाह सहित 7 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सर्लाहीको बागमती म्युनिसिपल पार्क र रिसोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले शाह सहित मध्य प्रदेश सरकारको अर्थ मन्त्रालयका तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुर, सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापा, उप प्रमुख लीला कुमारी मोक्ताङ, प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, मध्य प्रदेश सरकारको अर्थ मन्त्रालयका उपसचिव उद्धवराज नेउपाने र ठेकेदार बीकेई धुलीखेल जेवीका प्रतिनिधि युवराज पोखरेलमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो। 39 करोड़ 39 लाख रूपियाँ भ्रष्टाचार भएको दावी गरेको मुद्दामा आयोगले मध्य प्रदेश सरकारका पूर्व अर्थमन्त्री शाह र सचिव ठाकुरमाथि 35 करोड़ रूपियाँ बिगो माग दावी गरेको छ। यस्तै मेयर थापा, उपमेयर मोक्ताङ र प्रमुख प्रशासकीय अधिकृत पोखरेलमाथि 39 करोड़ 39 लाख रूपियाँ हानी नोक्सानी पुर्याएको आरोप लगाएको छ।
3: आन्तरिक राजस्व कार्यालयले लहान सिराहाका कर अधिकृत युवराज पाललाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले 5 लाख रूपियाँ घुससहित पक्राउ गरेको छ। लहानमा रहेको एक कम्पनीको कर परीक्षणमा सहज गरिदिने भन्दै घुस लिएपछि आयोगको टोलीले रंगी हात पक्राउ गरेको हो। अधिकृत पालले कार्यालयका अरू कर्मचारीलाई समेत मिलाउनु पर्ने भन्दै 5 लाख रूपियाँ घुस दिएपछि मात्र अडिट प्रक्रिया अघि बढ़ाउने बताएका थिए। शुरूमा 12 लाख रूपियाँ घुस दिनुपर्ने कुरा बताएको, बार्गेनिङ हुँदै 5 लाख रूपियाँमा कुरा मिलेको थियो।
4: चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसी पुनः आमरण अनशनमा बस्नुभएको छ। आफ्ना 5 बजे माग पूरा गर्न सरकारलाई दिएको साउन 5 गतेसम्मको समय सीमाभित्र कुनै सुनवाई नभएपछि उहाँले धनगढ़ीको कृष्ण मन्दिरको धर्मशालामा अनशन शुरू गर्नुभएको हो। डाक्टर केसीले चिकित्सा शिक्षा आयोग र दशरथ चन्द मेडिकल विश्वविद्यालयमा भएका गैर कानूनी एवं स्वार्थ प्रेरित नियुक्तिहरू तत्काल खारेज गर्न माग गर्नुभएको छ। साथै विद्यार्थीहरूको छात्रवृत्ति कटौती रोक्न, मापदण्ड नपुगेका निजी कलेजको सीट वृद्धि गर्ने प्रस्ताव फिर्ता लिन र चिकित्सा शिक्षालाई पूर्ण रूपमा गैर नाफामूलक बनाउन उहाँको अडान छ। यसबाहेक उहाँले 2046 साल यताका उच्च पदस्थ व्यक्तिहरूमाथि लागेका भ्रष्टाचारको निष्पक्ष छानबिन हुनुपर्ने र सीमावर्ती क्षेत्रका नागरिकले स्वास्थ्य तथा शिक्षाका लागि भारतमा निर्भर हुनुपर्ने बाध्यताको अन्त्य गरिनुपर्ने माग पनि अघि सार्नु भएको छ।
3: आज देशमा केही ठाउँमा सामान्य मात्रै वर्षा भएको छ। पछिल्लो 12 घण्टामा केही ठाउँमा सामान्य वर्षा भए पनि ठूलो पानी परेको नदेखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। महाशाखाका मौसमविद रोजन लामिछानेका अनुसार पछिल्लो 24 घण्टा मुख्यत पहाड़ी क्षेत्रमा वर्षा भएको छ भने मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तुलनात्मक रूपमा कम पानी परेको छ। महाशाखाका अनुसार आज राति कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका 1-2 ठाउँमा अत्यधिक पानी पर्ने सम्भावना रहेको छ। भोलि कोशी र गण्डकी प्रदेशका पहाड़ी र हिमाली भूभाग तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभागको 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
4: मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका लागि गठित कार्यदलले कृषि वन तथा पर्यावरण मन्त्रालयमा आफ्नो अन्तरिम प्रतिवेदन बुझाएको छ। समितिले कृषि मन्त्री गीता चौधरीलाई प्रतिवेदन पेश गर्दै बाँदर लगायतका वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण, क्षतिपूर्ति प्रणालीमा सुधार, जनचेतनामा अभिवृद्धि र दीर्घकालीन व्यवस्थापनमा विविध सुझावहरू प्रस्तुत गरेको हो।
3: नेपाल दर्पणमा अब विदेशको खबर। भारतमा शैक्षिक सुधार र राष्ट्रिय योग्यता परीक्षा नीटका प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर शुरू भएको आन्दोलन थप चर्किएको छ। नयाँ दिल्लीबाट शुरू भएको आन्दोलन आज मुम्बई लगायत धेरै शहरमा फैलिएको छ भने यसलाई देशव्यापी बनाउन कक्रोच जनता पार्टी सीजेपीले भोलि भारतभर शान्तिपूर्ण प्रदर्शन गर्न आह्वान गरेको छ। यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र चुहावटमा संलग्नलाई कड़ा सजाय दिलाउन फास्ट ट्र्याक अदालत स्थापना गर्ने घोषणा गर्नुभएको छ। तर सीजेपीका संस्थापक अभिजित दीपकले कांग्रेस नेता राहुल गान्धी र आम आदमी पार्टीका अरविन्द केजरीवाल सहितका प्रमुख विपक्षी नेताहरूले प्रधानमन्त्रीको घोषणा ध्यान मोड्ने प्रयास मात्र भएको भन्दै शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको तत्काल राजीनामा आएका छन्। प्रदर्शनका कारण सुरक्षा चुनौती बढ़ेपछि दिल्ली मेट्रोका 16 रेल स्टेशनहरू बन्द गरिएका छन् भने अदालत उपस्थित हुन नसक्ने वकिलहरूमाथि प्रतिकूल आदेश जारी नगर्न सर्वोच्च अदालतले सर्कुलर जारी गरेको छ। यता महाराष्ट्रमा शिवसेना र एमएनएसले आउँदो आइतबार मुम्बईमा संयुक्त आन्दोलनको घोषणा गरेका छन्। आन्दोलनकारीहरूले जन्तर मन्त्र क्षेत्रमा इन्टरनेट बन्द गरेको र सरकारले प्रदर्शन बदनाम गराउन घुसपेट गराएको आरोप लगाएका छन्।
4: नेपाल दर्पणमा अब खेल खबर। जापानमा हुने एसियाली खेलको 2026 अन्तर्गत महिला भलिबलतर्फ नेपाल समूह एमा परेको छ। यो समूहमा नेपालसँगै जापान र इण्डोनेशिया रहेका छन्। आज सम्पन्न ड्रबाट समूहमा रहने टोलीको टुंगो लागेको हो। यस्तै समूह बीमा हङकङ मलेसिया र ओमान रहेका छन्। समूह सीमा थाइल्याण्ड चाइनिज ताइपे किर्गिस्तान र मंगोलिया तथा समूह डीमा भियतनाम दक्षिण कोरिया हङकङ र कतार रहेका छन्। नेपाली महिला भलिबल टोलीले लगातार दोस्रो पटक प्रतियोगिता लागेको हो। विश्व वरियतामा एसियाका शीर्ष 16 टोलीभित्र रहँदै नेपाल सहभागी भएको हो। यसैबीच एसियाली खेलकुदमा पुरूष क्रिकेटतर्फ नेपाल समूह एमा परेको छ। यो समूहमा नेपालसँगै अफगानिस्तान र जापान रहेका छन्। यस्तै समूह बीमा हङकङ मलेसिया र ओमान रहेका छन्। समूहका शीर्ष दुई टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। भारत बंगलादेश श्रीलंका र पाकिस्तानले भने सीधै क्वार्टर फाइनलमा खेल्नेछन्। नेपाली क्रिकेट टोली यसअघि सन् 2022 चीनमा भएको एसियाली खेलकुदमा क्वार्टर फाइनल पुगेको थियो।
3: आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलामा नेपालले घरेलु टोली नेदरल्याण्डसलाई 158 रनको लक्ष्य दिएको छ। नेदरल्याण्डसको उट्रेसमा टस हारेर ब्याटिङ गरेको नेपालले 44 ओभर 4 बलमा 157 रन बनाउँदा सबै विकेट गुमायो। नेपालका आरिफ शेखले 41, गुलशन झाले 29, दिपेन्द्र सिंह गिरीले 21 रन बनाए। नेदरल्याण्डसका एलेक्स रोय र रोल्फ भान डेर मर्वेले 3-3 विकेट लिए। नेदरल्याण्डसले केही बेरमा जवाफी ब्याटिङ शुरू गर्नेछ। नेपाल यो श्रृंखलाको पहिलो खेलमा नामिबियासँग 8 विकेटले पराजित भएको थियो। नेपालले यस श्रृंखलाको तेस्रो खेल साउन 11 गते फेरि नामिबियासँग र साउन 13 गते नेदरल्याण्डसँग खेल्नेछ। लीग टू तालिकामा नेपाल र नामिबिया दुवैको 29 खेलबाट समान 24 अंक छ। नेट रन रेटका आधारमा नेपाल 5 र नामिबिया 6 स्थानमा छन्। नेदरल्याण्डस 32 अंक सहित तेस्रो स्थानमा छ।
4: र पाकिस्तानमा चलिरहेको काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। आज भएको खेलमा नेपाल श्रीलंकासँग 3-2 सेटमा पराजित भयो। यसअघि हिजो उद्घाटन खेलमा नेपाल काजाकिस्तानसँग पनि 3-2 सेटमा पराजित भएको थियो। यही साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तान सहित नेपाल काजाकिस्तान उज्बेकिस्तान बंगलादेश र श्रीलंका सहभागी छन्। राउण्ड रोबिन लीगका आधारमा हुने प्रतियोगिताबाट उत्कृष्ट 4 टोली सेमी फाइनलमा पुग्नेछन्।
3: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: गएको आर्थिक वर्ष वैदेशिक व्यापार 24 खर्ब रूपियाँ नाग्यो। आयातको हिस्सा झण्डै 87%। भारत र बंगलादेशलाई बिजुली बेचेर एकै वर्ष 29 अर्ब 32 करोड़ आमदानी।
3: नेपाली कांग्रेसको नयाँ अभियान शुरू। आन्तरिक विवादमा झेलिएको नेपाली कांग्रेस फूट नजिक। नयाँ र पुराना दलको नाममा समाजमा गलत भाष्य फैलाइरहेको एमाले अध्यक्ष ओलीको आरोप।
4: फर्जी लिखत अवैध घोषणा गरेपछि मिटर ब्याज पीड़ितहरू खुशी तर कार्यान्वयनमा ठूलो चुनौती रहेको भनाई।
3: दिल्लीबाट शुरू भएको शैक्षिक सुधार आन्दोलन फैलिँदै प्रधानमन्त्रीको प्रतिक्रियाकै बीच भोलि भारतभर प्रदर्शन आह्वान।
4: र विश्वकप लीग दुई क्रिकेटमा नेपालले नेदरल्याण्डसलाई 158 रनको लक्ष्य दियो। एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोली समूह एमा। काभा भलिबल च्याम्पियनशीपमा नेपालको लगातार दोस्रो हार।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: शुक्लागन्ध केएफएम 97.6
1: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही साउन 9 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेटमुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड साइट भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न हुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
2: गाउँबाट सपिङ गर्नको लागि दुलेगौड़ा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
3: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
2: सपिङका लागि भनेर दुलेगौड़ा झरेको, कुन पसल पसौं पसौं, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
3: ल तिमी ढुक्क हौ न, दुलेगौड़ा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
2: त्यसो भए सँगै जाउन त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4 दुलेगौड़ा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171996902।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुको अनुरोध।
2: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहु, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व। भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
4: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
2: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
4: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ।
2: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं।
4: खेतबारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौं।
2: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, भिरालो पहाड़, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ।
4: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भूक्षय बाढी र पहिरोबाट बचौं र बचाऊ।
2: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ।
4: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति।
2: पहिरो, गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अम्रिसो र बाँस। भूक्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई वस्तुलाई हुन्छ घाँस।
4: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र, तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
2: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलाधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ।
4: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ,
2: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0565361175 98563175।
5: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
6: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
5: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
6: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
5: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
7: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, तीन तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
8: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
9: चिकन ससेज, बफ ससेज
10: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
11: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98568285587।
12: नमस्कार, तपाईहरू अहिले सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज। म आचार्य शीतल कृष्ण, संस्थापक अध्यक्ष भक्तिपथ फाउन्डेशन। आज सम्पूर्ण विश्व मानव विश्व जगत सनातन संस्कृतिको अनुयायी बन्दैछ। हाम्रो सनातन परम्परामा रहेको विज्ञानलाई सम्पूर्ण संसारले अँगाल्दैछ। यस्तो समयमा हामी हाम्रा नानी बाबुलाई सनातन संस्कृतिमा भएको पूर्वीय दर्शनको ज्ञान दिउँ र उनीहरूको भविष्य सुन्दर बनाऊ। केवल धन उपार्जन गर्ने शिक्षाले जीवन चल्दैन, शिक्षा सहितको संस्कार र संस्कार सहितको शिक्षा जीवनमा अत्यन्त आवश्यक हुन्छ। संस्कार र शिक्षा एउटा सिक्काका दुईवटा पाटा हुन्। त्यसैले आफ्ना परम्परालाई नबिर्सौ, संस्कृतिको जगेर्ना गरौं, परिवारलाई सुसंस्कृत बनाऊ। धन्यवाद।
13: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
14: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
13: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
14: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
13: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
14: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
13: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
14: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
13: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहुँ।
15: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ।
13: मोबाइल नम्बर 98261052067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
16: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
13: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
7: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: आज पनि खाना काँचै होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
0: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊ न।
2: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
3: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
5: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
6: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
5: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
6: साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
5: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0635414233, मोबाइल 98678168।
7: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
5: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
7: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
5: हाम्रा विशेषताहरू, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
7: योग्य तथा

0: चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
1: हजुर हजुर, स्याङ्जाको मगेम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो शुरू भएछ है दिदी, झन्नै सजिलो हुने भयो। अब त
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समियो कटेज दाईको होटल टाइटेनिक छ, गोङ्गोबु बसबार पछाडिपट्टि।
0: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
2: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
1: होटल टाइटेनिक, गोङ्गोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461688 98235527763।
3: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
4: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 96.6।

0: चल।
1: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
2: कक्षा बाह्रमा उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
1: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
2: छुटको दायराहरू: कक्षा बाह्रको परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
2: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
1: थप जानकारीको लागि 0635714479, मोबाइल 9856062265, 9848064145।
3: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
4: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
3: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
5: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
2: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
5: दुलेगौडा बनकेवा चोकदेखि दक्षिणतर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
2: सम्पर्क मोबाइल 9857065119 र 9864957056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
1: कता हिँडेको आइफोन हातमा लिएर?
3: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ। के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
3: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843823811।
6: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
7: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडिज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
6: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
7: विस्तृत जानकारीका लागि गेन्स कलेज, गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडिज, अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
6: फोन नम्बर 0614510002,
7: मोबाइल नम्बर 9856084666।
6: द गेन्स कलेज, फर एम्पावरिङ द फ्युचर।

0: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9850-14175। तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला साँझको ठिक 7 बज्यो।
2: घटना दुर्घटना,
3: कला संस्कृति,
2: स्थानीय राष्ट्रिय
4: अन्तर्राष्ट्रिय खेलकुद,
3: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560-60554।

0: नमस्कार, साँझ सात बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट। सरकारी नियुक्ति, सरूवा र बढुवामा राजनैतिक पहुँच तथा दबावको अन्त्य गर्ने अर्थमन्त्री वर्लीको प्रतिबद्धता, लोकतन्त्र अपहरण गर्ने शक्तिका विरूद्ध लोकतन्त्र चाहिने शक्तिबीचको सहकार्य अनिवार्य भएको एमाले अध्यक्ष ओलीको प्रस्तुति, कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा, गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउने कांग्रेस सभापति थापाको घोषणा, मध्यप्रदेशका पूर्व मन्त्री शाहसहित 7 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर, देशभरि 80% धान रोपाई सम्पन्न। यसअघिको रेकर्ड तोड्दै दुलीगढ़ामा लायन्सको रक्तदानमा 388 युनिट रगत संकलन, दिल्लीबाट फैलिँदै शैक्षिक सुधारको आन्दोलन, भोलि भारत बाद प्रदर्शन गर्न सीजेपीको आह्वान, र आईसीसी विश्वकप लीग 2 नेपालद्वारा नेदरल्याण्ड सामु 158 रनको सामान्य लक्ष्य। अर्थमन्त्री डाक्टर सोनी वर्लीले सरकारी नियुक्ति, सरूवा र बढुवामा राजनीतिक पहुँच तथा दबावको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले सरकारको प्राथमिकता व्यक्ति छनौट नभई कामको परिणाम निकाल्नु रहेको स्पष्ट पार्नुभयो। आज आन्तरिक राजस्व विभागमा आयोजित देशभरका कर अधिकृतहरूको भेलालाई सम्बोधन गर्दै अर्थमन्त्री वर्लीले प्रधानमन्त्री बालेन्द्र शाहले समेत आफूलाई पात्रभन्दा परिणामको चासो रहेको बताएको जानकारी दिनुभयो। उहाँका अनुसार प्रधानमन्त्री शाहले विधि र प्रक्रिया अनुसार काम गर्दै देखिने परिणाम दिन निर्देशन दिनुभयो। कसलाई ल्याउने वा कसलाई राख्ने भन्ने होइन, कामको नतिजा आउनुपर्छ भन्ने प्रधानमन्त्रीज्यूको स्पष्ट धारणा छ, वाग्लेले भन्नुभयो। अर्थमन्त्री वाग्लेले विगतमा सरूवा र नियुक्तिका लागि राजनीतिक दल, गुट वा शक्ति केन्द्रको पहुँच खोज्ने प्रविधिले कर्मचारी प्रशासनलाई कमजोर बनाएको बताउनुभयो। अब योग्यता, क्षमता र कार्य सम्पादनका आधारमा मात्र जिम्मेवारी दिने प्रणाली स्थापित गरिने उहाँको भनाइ छ। नेपाली कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्च अदालतमा पुगेको छ। सभापतिमा गगन कुमार थापा नेतृत्वको समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गर्ने फैसला विरूद्ध पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का सहितले पुनरावलोकन निवेदन दिनुभएको हो। उक्त निवेदन अब 3 न्यायाधीशको इजलासमा पेशी तोकिन्छ। 3 न्यायाधीशको इजलासले निष्ठा दिएमा अघि बढ़छ भन्ने नदीमा टुंगो लाग्नेछ। महाधिवेशन नजिकैले गर्दा निवर्तमान सभापति शेरबहादुर देउवा पछिले बुधबार दिएको पुनरावलोकन निवेदन सर्वोच्च अदालतले दर्ता गरेको छ। गत वैशाख 4 सर्वोच्चले थापाको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गर्ने फैसला गरेको थियो। उक्त निर्णय त्रुटिपूर्ण भएको दावी गर्दै शेरबहादुर देउवा पछिले पुनरावलोकन निवेदन दिएको हो। कांग्रेस सभापति गगन थापाले पार्टीका पूर्व उपसभापति गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गर्नुभएको छ। 44 बीपी समिति तथा जरा अभियान समापन र नयाँ अभियान घोषणाका लागि राष्ट्रिय सभागृहमा आज भएको कार्यक्रममा बोल्दै सभापति थापाले केन्द्रीय समितिले अनुमोदन गर्ने गरी श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गर्नुभयो। गोपालमान श्रेष्ठको स्वास्थ्य अवस्था नाजुक छ। केही समय अघि हामीले पार्टीभित्र छलफल गरेका थियौं। मैले गोपालमान राईले अस्पतालमै गएर पनि भनेर आएको थिएँ केन्द्रीय समिति बैठक तत्काल बसेर यो निर्णय हुन्छ भनेर, तर बीचमा बैठक बस्न सकिरहेको छैन। साउन 12-13 गते केन्द्रीय समिति बैठक बस्छ, त्यो बैठकले अनुमोदन गर्छ भन्ने मलाई विश्वास छ। पार्टीमा लामो समय योगदान पुर्याउनु भएको, संगठन निर्माण र कार्यवाहक सभापतिको जिम्मेवारी निर्वाह गरिसक्नु भएको उहाँलाई वरिष्ठ नेता बनाउने अवगत गराउन चाहन्छु, सभापति थापाले भन्नुभयो। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र अपहरण गर्ने शक्तिका विरूद्ध लोकतन्त्र चाहिने शक्तिबीचको सहकार्य अनिवार्य भएको बताउनु भएको छ। साथै ओलीले संविधान र लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी संविधान र लोकतन्त्रको लागि लड़ेका राजनैतिक दलहरूकै काँधमा रहेको बताउनुभयो। यिनै पार्टीहरूले लोकतन्त्र फिर्ता ल्याउनुपर्छ, संविधान बचाउनुपर्छ र संविधान संशोधन गर्नुपर्छ। 48 पुष्पलाल स्मृति दिवसको अवसरमा एमाले राजधानी प्रदेश कमिटिद्वारा आयोजित कार्यक्रममा ओलीले भन्नुभयो, यिनैको अगुवाईमा लोकतन्त्रका आधारभूत प्रश्नको रक्षा गर्दै अघि बढ्नुपर्छ। अध्यक्ष ओलीले सड़क र सदन दुवै मोर्चाबाट यसका लागि काम गर्नुपर्ने भन्दै लोकतन्त्र अपहरण गर्ने विरूद्ध लोकतन्त्र चाहिने शक्तिहरू मिल्नुको विकल्प नभएको बताउनुभयो। लायन्स क्लब अफ शुक्ला गण्डकीले आज दुलीगढ़मा आयोजन गरेको खुल्ला वृहत रक्तदान कार्यक्रममा 388 युनिट रगत संकलन भएको छ। लायन्सले गएको वर्ष दुलीगढ़मा आयोजन गरेको 373 युनिटको रेकर्डलाई तोड्दै यसपटक नयाँ रेकर्ड राख्न सफल भएको हो। रक्तदान जीवनदान भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा पहिलो रक्तदाता शुक्ला गण्डकी नगरपालिकाका नगर उपप्रमुख खुम्बहादुर विक राजुलाई रक्तपोका हस्तान्तरण गरी शुभारम्भ गरिएको थियो। प्रमुख अतिथि डिस्ट्रिक्ट गवर्नर रत्नप्रसाद पराजुलीले रक्तपोका हस्तान्तरण गर्नुभएको हो। सो अवसरमा डिस्ट्रिक्ट गवर्नर रत्नप्रसाद पराजुलीले प्रत्येक तीन तीन महिनामा नयाँ रक्तकोशिका निर्माण हुने भएकाले रक्तदान गर्नाले शरीरमा ऊर्जा प्राप्त हुने बताउनुभयो। शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले लायन्सले दिन दुखी र समस्यामा परेका समुदायका बीचमा पुगेर मानवीय कार्य गर्दै आएको जानकारी दिनुभयो। क्लब अध्यक्ष देवेन्द्र ढुङ्गानाले रक्तदाता र सहयोगी सबैलाई धन्यवाद दिनुभयो। कार्यक्रम स्वागत प्रथम उपाध्यक्ष रमेश विक र संचालन सचिव सुरेश पौडेलले गर्नुभएको थियो। गण्डकी प्रदेश रक्त संचार सेवा पोखराको प्राविधिक सहयोगमा सो कार्यक्रम भएको हो। लायन्स क्लब अफ शुक्ला गण्डकीले सामाजिक सेवा, स्वास्थ्य शिक्षा तथा मानवीय सहयोगका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छूट दिने निर्णय गरेपछि यहाँबाट अन्तर्राष्ट्रिय उडानको लागि वायुसेवा कम्पनी आकर्षित हुने विश्वास गरिएको छ। बुधबार बसेको मन्त्री परिषद बैठकले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई लक्षित गरी 2085 भदौ मसान्तसम्मका लागि विमानस्थलमा पार्किङ, ल्याण्डिङ र नेभिगेशन शुल्क पूर्ण रूपमा छूट दिने निर्णय गरेको थियो। यस्तै ग्राउण्ड ह्याण्डलिङ शुल्कमा 50% छूट दिने निर्णय सरकारले गरेको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सरकारले गरेको उक्त निर्णयले पोखरा, दुवै लगायत अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान विस्तार गर्न तथा नयाँ वायुसेवा कम्पनीलाई भित्र्याउन सहज वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो। फ्लाइ दुबईले आगामी असोज 7 गतेदेखि पोखरा दुबई सीधा उडान शुरू गर्दैछ। विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसम्मको सीधा उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्नेछ। सञ्जालमा आएको 3 वर्ष बितिसकेका समेत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्देशीय उडान हुन सकेको थिएन। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरोलाले दुबई पोखरा दुबईको उडान तालिका स्वीकृत भएसँगै फ्लाइ दुबईले टिकट बुकिङ खुला गरिसकेको जानकारी दिनुभयो। यो उडानले पोखरादेखि दुबई भएर युरोप, अमेरिका लगायत विभिन्न गन्तव्य मुलुकमा जाने यात्रुलाई सहजता थप्ने र यात्रा अवधि छोटिँदा खर्च पनि घट्ने उहाँको भनाइ छ। गोर्खाको हजुरकोट गाउँपालिका 4 इयावाका 40 वर्षीय शमशेर नेपालीको दरौदी नदीमा बेपत्ता भएको 7 दिनपछि शव फेला परेको छ। गत साउन 1 गते ताल फुटे घाटस्थित दरौदी नदीमा मलामी गएका नेपाली शव दाह संस्कारपछि नुहाउने क्रममा नदीको तीव्र बहावमा परेर बेपत्ता हुनुभएको थियो। पोखरामा माइक्रो बसको ठक्करले मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ। पोखरा 18 ढुङ्गे साँगोमा गए एकज 8250 नम्बरको माइक्रोले ग 13-6029 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा 19 वर्षका सौगात भनिने लोकबहादुर गुरूङको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएको उहाँको मणिपाल सिंचन अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको कास्की प्रहरीले बताएको छ। मोटरसाइकलमा सवार एकजना घाइते भएका छन्। उहाँको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। पर्यटकको सुरक्षालाई दृष्टिगत गर्दै फेवातालमा डुंगा चालकहरूको लागौसर सेवन सम्बन्धी विशेष जाँच अभियान शुरू गरिएको छ। अभियानका क्रममा 32 जना डुंगा चालकको परीक्षण गर्दा 3 जनाले लागौसर सेवन गरेको पुष्टि भएपछि नियन्त्रणमा लिएको छ। प्रहरीले आगामी दिनमा पनि यस्ता निगरानी र चेक जाँचलाई निरन्तरता दिइने जानकारी दिएको छ। पर्यटकीय नगरी पोखराको फेवातालमा डुंगा सवार गर्ने पर्यटकको सुरक्षालाई दृष्टिगत गर्दै प्रहरीले चालकहरूको मादक पदार्थ तथा लागौसर सेवन मापसी लापसी सम्बन्धी विशेष जाँच अभियान शुरू गरेको छ। गोर्खाको सिरान्चो गाउँपालिका 1 र 2 को सीमानामा रहेको साँधी खोलामा बुधबार साँझ आएको आकस्मिक बाढ़ीले एउटा बोलेर जीव बगाएको छ। जिल्ला प्रहरीकाले गोर्खाका अनुसार थालाजुङबाट केराबारीतर्फ सामान बिक्री गरी फर्किरहेको गतिन्छ 8027 नम्बरको बोलेर जीव खोला तर्ने क्रममा 81 आएको बाढ़ीले बगाएको हो। जिल्ला प्रहरीकाले गोर्खाका प्रहरी नायक उपेक्षक राजकुमार श्रेष्ठका अनुसार साँझ परिसकेकाले बाढ़ीले जीव कहाँसम्म बगायो भन्ने यकिन हुन सकेको छैन। तर चालक सिरान्चो गाउँपालिका 2 चित्रे भालुमारी निवासी बुद्ध गुरूङले जीवबाट हामफालेर पौडी खेल्दै किनारमा निस्केकाले उहाँ सकुशल हुनुहुन्छ। बोलेर जीव बाढ़ीले बगाए पनि चालकको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। घटनापछि बिहिबार बिहानदेखि स्थानीयवासी नेपाल प्रहरी र सिरान्चो गाउँपालिकाको समन्वयमा जेसीबी प्रयोग गरी जीवको खोजी तथा सुरक्षित स्थानमा निकाल्ने प्रयास भइरहेको जनाइएको छ। निरन्तर वर्षा कारण खोलामा पानीको बहाव बढ़िरहेकाले उद्धार तथा खोजी कार्यमा चुनौती थपिएको प्रहरीले जानकारी दिएको छ। श्रोता तपाई सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाए, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्ट चोक,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
11: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो।
12: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
10: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
13: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
12: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
0: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
14: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9856602630।
13: विगत लामो समयदेखि तपाईँहरूको मनसिक सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
15: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
0: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
15: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
0: साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
15: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0564142333, मोबाइल 9868161887। सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
16: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहुँ
17: सम्पर्क 0654142121 मोबाइल 98565391921
16: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
18: यस यमाहा समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने आठको दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा
19: ए बाबु कमजोरीले हो कि बुढेसकालले हिजो आज काम गर्ने आँट आउँदैन मलाई त
20: किन आमा के भएर
19: माछा मासु नखाएको पनि धेरै भयो अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि
20: ल आमा किन चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ हिँड्नुहोस् आमा आज मै लगिदिन्छु
19: हजुर हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु हाँस तथा लोकल कुखुराको अन्डा ससेज र माछा पाइन्छ साथै विवाह पास्नी पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्
20: थापा फ्रेस हाउस शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर सरोज पौडेल सम्भव
19: मोबाइल 9856043952 र 9806656586
21: हजुर दान गरौ
22: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
23: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
21: त्यसैले दान गरौं सकेको गरौं सबैले गरौं
22: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तनहुँ
24: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz
0: बाँकी समाचार साउन पहिलो सातासम्म देशभरि झण्डै 80% खेतमा धान रोपाई सम्पन्न भएको छ कृषि विभागको तथ्याङ्क अनुसार साउन 7 साउनसम्म देशभर 79.36% क्षेत्रफलमा धान रोपाई सकिएको हो देशभरि कुल 13,73,862 हेक्टर क्षेत्रफल धान रोप्न योग्य रहेकोमा हालसम्म 10,90,336 हेक्टरमा रोपाई भइसकेको छ प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा धान खेती हुने कुल 1,62,250 हेक्टर क्षेत्रफलमध्ये 90.67% अर्थात 1,47,106 हेक्टरमा रोपाई सम्पन्न भइसकेको छ कोशीमा 2,76,386 हेक्टर धान खेतीयोग्य जमिन रहेकोमा हालसम्म 73.94% अर्थात 2,04,347 हेक्टर क्षेत्रफलमा मात्र धान रोपाई भएको छ समयमै मनसून सक्रिय भई केही दिन अघिदेखि परेको अविरल वर्षा कारण गोर्खा जिल्लामा 80% धान रोपाई सम्पन्न भएको छ विगतका वर्षमा साउनको पहिलो हप्तासम्म जम्मा 45-50% मात्र रोपाई सम्पन्न हुँदै आएकोमा यो वर्ष भने समयमै वर्षा भएकाले बुधबारसम्म 80% रोपाई सम्पन्न भएको हो अहिले गोर्खामा पर्याप्त वर्षा कारण किसानहरूले सिंचाईको समस्या भोग्नु नपरेको टारी क्षेत्रमा पनि धमाधम रोपाई हुँदै गएको छ गत वर्ष गोर्खामा साउनको मसान्तसम्म 79% रोपाई सम्पन्न हुने विश्वास गरिएको कृषि विकासकारले गोर्खाले जनाएको छ अहिलेसम्म जिल्लावार धान रोपाई तीव्र गतिमा अघि बढ़िरहेकोले यस वर्ष गोर्खा किसानहरूले 10,140 हेक्टर क्षेत्रफलमध्ये 10,000 हेक्टर क्षेत्रफलमा धान रोपाई हुने भएकाले धान उत्पादनमा वृद्धि हुने कृषि विकास कार्यालय गोर्खाले आकलन गरेको छ मुस्ताङमा भारतीय पर्यटक मार्फत भित्रिएको भारतीय रूपियाँ भारू सटाई नहुँदा व्यवसायी मर्कामा परेका छन् प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर दर्शनको लागि आउने भारतीय तीर्थयात्रीले होटल रेस्टुरेन्ट तथा पसलमा प्रयोग गरेको भारू बैंकबाट सटै नहुँदा समस्या भएको मुस्ताङ उद्योग वाणीसँगले जनाएको छ। गएको असार तेस्रो साता मुस्ताङ भ्रमणमा जानुभएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेल ज्ञानेन्द्रलाई मुस्ताङ उद्योग वाणी संघका अध्यक्ष राजु लालचन्दले भारतीय रूपमै थुप्रै गुनासो गर्नुभएको थियो। व्यवसायको समस्या समाधानको लागि पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समेतलाई जानकारी गराएको थियो। मुस्ताङमा भारतीय सिक्का 100 र 200 भारूका नोटलाई नेपाली बैंकले सटाई गर्न आनाकानी गर्ने गरेको र एसबीआई बैंक नेपालले समेत स्वीकार नगर्ने गरेको व्यवसाय गुनासो छ। संघका अध्यक्ष लालचन्दले सरकारको पहलबाट मात्र समस्या समाधान हुने बताउनुभयो। मुस्ताङका व्यवसायले भारतीय रूपियाँको अनुमानित विवरण समेत मन्त्रीहरूलाई उपलब्ध गराएका छन्। उत्तरी गोर्खाको मनासलु क्षेत्रमा पर्यटकको आगमन वर्षेनी बढ़दै गएको छ। एक वर्षको अवधिमा साउनदेखि असारसम्म 16,671 जना पर्यटकले मनासलु क्षेत्रको भ्रमण गरेका छन्। मनासलु संरक्षण क्षेत्र आयोजना एनक्याप गोर्खाका अनुसार बेमौसमी बाढ़ी पहिरो हिमपात र भौगोलिक विकटताका बावजूद पनि मनासलु क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या निरन्तर वृद्धि हुँदै गएको छ। मनासलु संरक्षण क्षेत्र आयोजना कार्य गोर्खाले तयार पारेको तथ्याङ्क अनुसार उक्त अवधिमा 16,671 जना पर्यटकले मनासलु क्षेत्र भ्रमण गरेका हुन्। तीमध्ये नेपाली पर्यटक 784 जना, सार्क राष्ट्रका 634 जना र अन्य विदेशी पर्यटक 15,253 जना रहेका छन्। मनासलु संरक्षण क्षेत्रका सूचना अधिकारी भुवन ओझाका अनुसार मनासलु संरक्षण क्षेत्रमा प्रवेश गर्ने विदेशी पर्यटकले प्रति व्यक्ति 3,000 रूपियाँ, सार्क राष्ट्रका पर्यटकले 1,000 रूपियाँ र नेपाली पर्यटकले 200 रूपियाँ प्रवेश शुल्क तिर्नुपर्ने व्यवस्था छ। गएको आर्थिक वर्ष 82-83 24,11,66,95,00,000 रूपियाँको वैदेशिक व्यापार भएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार एक वर्षमा 20,97,37,00,000 रूपियाँको वस्तु आयात र 3,15,29,00,000 रूपियाँको निर्यात भएको हो। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा 86.93% र निर्यातको हिस्सा 13.07% छ। कुल वैदेशिक व्यापारमा अघिल्लो आर्थिक वर्षको तुलनामा 15.88% वृद्धि भएको छ। आर्थिक वर्ष 81-82 20,81,15,00,000 रूपियाँको वैदेशिक व्यापार भएको थियो। सबभन्दा धेरै आयात हुनेमा डिजेल, कच्चा भटमासको तेल, पेट्रोल, खाना पकाउने एलपी ग्यास, फलाम तथा फलामजन्य सामग्री, स्मार्टफोन लगायत छन्। यस्तै सबैभन्दा धेरै निर्यात हुनेमा प्रशोधित भटमासको तेल, अलैंची, गलैंचा, सनफ्लावर तेल, जुटका सामग्री, पाम तेल लगायतका वस्तु रहेका छन्। नेपालले भारत र बंगलादेशलाई बिजुली बेचेर एकै वर्ष 29,32,00,000 रूपियाँ आमदानी गरेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष 82-83 बिजुली निर्यात 68% बढ़ेको हो। आर्थिक वर्ष 81-82 नेपालले 17,45,87,00,000 रूपियाँको बिजुली बिक्री गरेको थियो। गएको आर्थिक वर्ष नेपालले 3,87,00,000 युनिट भन्दा धेरै बिजुली निर्यात गरेको छ। भारतीय खुल्ला बजार तथा बंगलादेशको त्रिपक्षीय व्यापार मार्फत समीक्षा वर्षमा औसत 7.56 रूपियाँ प्रति युनिटका दरले बिजुली बिक्री भएको हो। यस्तै भारतबाट हुने बिजुली आयात भने घटेर 10,55,00,000 रूपियाँमा सीमित भएको छ। हिजो घटेको शेयर बजार आज बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी आज 14.17 अंकले बढ़ेर 2,727.72 बिन्दुमा पुगेको छ। आज लगानी र अन्य बाहेक सबै समूहको उपसूचक घटेकोमा व्यापार समूह 2.5% उकालो लागेको छ। आज 153 कम्पनीको शेयर घटेकोमा 111 बढ़ेको छ। यस्तै 12 कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज एभरेस्ट कलरको शेयर 15% बढ़ेको छ। समग्रमा बजार बढ़ेको दिन कुथिली बुखरी स्मल हाइड्रोपावरको शेयर 15% घटेको छ। आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। हिजो 5,18,00,000 कारोबार भएकोमा आज 338 कम्पनीका 1,77,000 किता शेयर 4,69,00,000 रूपियाँमा किनबेच भएको छ। अन्तर्राष्ट्रिय समाचार। शैक्षिक सुधारको माग राखेर गत सोमबारदेखि लगातार नयाँ दिल्लीमा आन्दोलनको अगुवाई गरिएको ककरोच जनता पार्टी सीजेपीले शुक्रबारका लागि देशव्यापी आन्दोलन घोषणा गरेको छ। सीजेपीका प्रवक्ता आशुतोष राणकाले आज भन्नुभयो, यस विरोध प्रदर्शनलाई राष्ट्रिय बनाऊ, भोलि देशको हरेक शहर र हरेक गाउँमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्नुहोस्। भारतका प्रमुख विपक्षी दल तथा सामाजिक अभियन्ताहरूले यस आन्दोलनलाई समर्थन गरिएका छन्। यसअघि यस आन्दोलनको पक्षमा भारतको पटना, बेंगलुरू, केरल लगायतका शहरहरूमा प्रदर्शन भइसकेको छ। राणकाले देशका हरेक शहर गाउँमा शान्तिपूर्ण आन्दोलन गर्न आग्रह गर्नुभयो। यसअघि बिहिबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले योग्यता तथा प्रवेश परीक्षा तथा विभिन्न परीक्षाका प्रश्नपत्र चुहाट प्रकरणमा संलग्नलाई छिटो र कडा सजाय सुनिश्चित गर्न फास्ट ट्र्याक अदालत स्थापना गर्ने घोषणा गर्नुभएको थियो। सीएन समाचार। आईसीसी विश्वकप लीग दुईमा नेपालले नेदरल्याण्डसम्म 158 रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। घरेलु टोली नेदरल्याण्डसले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेपाल 44.4 ओभरमा 157 रनमा अल आउट भएको हो। कमजोर ब्याटिङ गरेको नेपालका लागि आरिफ शेखले सर्वाधिक 41 रन बनाउनु भयो। गुलशन झा 29, दिपेन्द्र सिंह ऐरीले 21 रन बनाएको नेपालको इनिङ्समा 5 ब्याट्सम्यानले दोहोरो अङ्कको स्कोर गर्न सकेनन्। नेपाललाई कम एक फलमा समेट्ने क्रममा एलेक्स रोय र रियोलोफ मोरबेले समान 3 तथा लोगान भान विकले 2 विकेट

0: newsshuklagandaki@gmail.com।
1: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
3: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुशीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
2: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
3: यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
2: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा। फोन नम्बर 0654142333। मोबाइल 98678168।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा। शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0635905511।
6: वर्षा यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
7: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्ते तै।
8: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
9: प्रोप्राइटर राजकुमारी अधिकारी। फोन 0635707044।
10: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
11: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बानियाला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के
12: तर महँगो होला नि?
11: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्याल ढोका।
13: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
14: 12 एल्मुनियम अब यूपीबीसी को साथमा।
13: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
14: सम्पर्क 12 यूपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा। फोन 0654144411। मोबाइल 98562938 र 98028922938।
15: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
16: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
15: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
16: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
15: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
16: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 98562642452।
17: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
18: ल, यतिका लागि पनि

0: पोखरा जानु बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबी ल्यान्डमा पाइन्छ नि।
1: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबी ल्यान्ड। हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
2: रसु बेबी ल्यान्ड शुक्ला गण्डकी चार दुलेगौडा।
0: मोबाइल 9850705577।
3: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने
4: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
3: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
4: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
5: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
6: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी चार, बन्केवा चोक।
7: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
8: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
7: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
8: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
7: फोन नम्बर 0614510000,
8: 0614510002, मोबाइल नम्बर 9856084466।
7: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।

0: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
1: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढ़ी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
0: भू संरक्षण जस्तो बढ़ी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरूरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
1: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
1: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
0: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौं,
1: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड़, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
0: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढ़ी र पहिरोबाट बचौं र बचाऊ,
1: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
0: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
1: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अम्रेसो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई वस्तुलाई हुन्छ घाँस,
0: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
1: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो। तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ,
0: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवनस्तर उकासौं,
1: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0553-165, 98-560-63-175।
2: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
3: भाइ पनि बरेली टेलर हुँदा हुँदै के को चिन्ता के भने?
2: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
3: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोजे त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने?
2: ल दाजु, त्यसो भए मेरो बिहेको लागि त्यही जानु पर्छ कि क्या हो?
4: हामी कहाँ उच्च स्तरीय सर्टिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र सुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
5: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98-460-0829। दमौली शाखाको लागि सम्पर्क 98-067-13-425।
6: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही साउन 9 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेटमुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनु
7: हुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
8: चिसापानी
9: सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
8: हजुर, स्याङ्जाको मगेम

0: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
1: कक्षा बाह्रमा उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
0: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
1: छुटको दायराहरू: कक्षा बाह्रको परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
0: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
1: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
0: थप जानकारीको लागि 0635714479, मोबाइल 98562625, 98468064145।

0: connected, get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 98028-13424 र 98560-14175.

0: बाबुहरूले पनि अहिले नाबर्के चाहिँ मनाएर त्यो दिन अब खोला किनारमा जाल नुहाइजुवाई करैल अनि आफ्नो पितृहरूको सम्झनामा
1: यो थर्के चाहिँ बदलेकी पहिनी ओक्तु यसकी फेरेकी पहिनी ओक्तु अथवा हाम्रो आर्कन थर बहिनी अझ राम्रो कि
2: मातृभाषा आवाजको आवश्यकता आजको आदिवासी जनजाति पहिचान शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा प्रत्येक बिहिबार बेलुकी

0: प्रस्तुत मार्टिन कुमार, सहकार्य आदिवासी जनजाति महासंघ नगर समन्वय पर्षद शुक्ला गण्डकी,
1: प्रायोजक मनिषा इलेक्ट्रोनिक्स शुक्ला गण्डकी छ खैरेनीटार।
0: ज्यू मई मार्टिना कुमार, आज साउन एक गते साउने संक्रान्तिको पनि सबैकै मई शुभकामना दिन चाहनु र आजको कार्यक्रम मातृभाषा आवाजको आवश्यकता आजको आदिवासी जनजाति के झुकै पर्ला कनी मूल नाराका साथ मै पनि बोलेनु आफ्नो मातृभाषा कार्यक्रम लिएर आज पनि आइसक्का बाटौं। यो कार्यक्रम प्रत्येक बिहिबार साँझ 8 बजे शुक्ला कण्डकी एफएम 97.6 MHz प्रसारण होला। रेडियो ध्वनि तरंगसित शुक्ला गण्डकी एफएम .com हाम्रो पात्रा र नेपाली पात्रा एप्समा गएर पनि हामीले विश्वभरमै सुन्न सकिला। सँगै रेडियो अधिकारी फेसबुक पेज शुक्ला गण्डकी एफएम 97.6 र शुक्ला गण्डकी टीभी लेखलको युट्युब च्यानलमै पनि तोरैले हामीले जथेसुकै पनि चाहेलको बेलामा तोरैले सुन्न सकिला। र यो कार्यक्रमकै मुख्य प्रायोजन गर्नबाट मनिषा इलेक्ट्रोनिक्स र यसको प्रोप्राइटरबाट कुलकुमार कुमार। आजको यो कार्यक्रममा कहिले मैतो रहे कि हाम्रो कुमार जातिले पनि गर्ने सामाजिक चालन चलन र चाडपर्व रीतिरिवाज र वेशभूषाको बारेमा तोरैसिक्कै चर्चा गर्दै गरेनु र आजको यो कार्यक्रम कनि तोरैले मकै सुनेर साथ देला कनि पनि आशा अपेक्षा गरबाट र यो कार्यक्रमकै कनि मकै प्रायोजन गरबाट शुक्ला कण्डकी छ खैरेनीटार भई मनिषा इलेक्ट्रोनिक्स र उहाँ को प्रोपराइटरबाट कुलकुमार कुमार। यो कार्यक्रमको प्रायोजन गर्ने कुलकुमार कुमार कि पनि मै मस्ती मस्ती भास गरेनु। मै यो कार्यक्रममा आजको श्रृंखलामा गर्ने मै तोरेके सामाजिक चलन विषयमा कुरा गर्दै बाट गरेनु तोरेले सुनेर पनि साथ देला गर्ने अपेक्षा गराबाट। हाम्रो कुमार जातिले बिहा कसङ्कै कराइल र बच्चा जन्मिनदेखि मृत्युसम्मको रीतिरिवाज चालचलन कसङ कराइल गर्ने सम्बन्धमा मै एउटा सामाजिक चालचलनको विषयमा चर्चा गरेनु त्यो तोरेले सुनेर पनि साथ दिइ सकैला र साथ देला पनि अपेक्षा गरेनु। हाम्रो कुमार जातिले बच्चा जन्मिँदा गर्ने 6 देखि 11 दिनसम्म बसत के बारे लगाने र यसको निवारण गर्ने कलक 11 दिनको दिनमा निवारण गराइला र यो अरू जातिको जस्तै हाम्रो पनि यो कुमार जातिमा पनि निवारण गर्ने सम्बन्धमा बच्चा जन्मिने 6-11 दिनसम्म नै बार्ने चलन बाट गर्ने र बिहा गर्ने चलन गर्ने हाम्रो कुमार जातिमा कसम बाट गर्ने कुनैले कनि मागे बिहा गराइला कनि कुनैले भागी बिहा गर प्राय हाम्रो कुमार जातिमा मागे नै होला तर हाम्रो पालपातिर कन्या कनि प्राय पहिला मागेर पहिला सुटुक्क लिएर जाला अनि पछि गएर त्यसको 1-2 महिना धेरै लामो समय त नलाग्ला तर पनि 1 महिना र 2 महिनाको बीचमा ग्यापमा गर्ने हाम्रो ढोबेट फुकाउने गर्ने चलन बारे त्यो ढोबेट फुकाउने चलन गर्ने हामीले 1 महिना र 2 महिनाको अन्तरालको बीचमा हाम्रो यो पालपाकको चलनमा चाहिँ यो ढोबेट फुकाउने बारे तर मागेर बिहा गर्नेको कनि चाहिँ घर परिवार केटा र केटीको पक्षतिर मिलेर जस्तो तरिकाले गर्ने कि अरू जातिले चाहिँ त्यस्तै तरिकाले बिहा गरेला हाम्रो यो हाम्रो जातिमा करिला र मर्दा कनियो कनि हाम्रो कुमार जातिले पनि त्यसरी दिनै नै बार्ने चलन बारे जस्तै अरूले बारेला त्यसरी नै अब चाडपर्वको कुरा गर्ने पनि हाम्रो कुमार जातिले प्रकृति पूजक पूजा गरिला र यसले हाम्रो अरू कुमार जातिको अलग धर्म हिन्दू धर्म प्राय मानिला हिन्दू धर्म अनुसारले हाम्रो प्रकृति पूजा गरिला धर्म अरूले जस्तै दसैँ तिहार अनि ठूलो एकादशी तीज शिव पञ्चमी माघे संक्रान्ति विशेष गरी गर्ने पनि हाम्रो कुमार जातिको माघे संक्रान्ति गर्ने एकदम ठूलो चाड हो कि माघे संक्रान्ति हामीले विशेष गरेर चाहिँ एकदमै मनाइला तर दसैँ तिहार पनि अरू जातिले जस्तै मनाइला मनाएकी त तर हाम्रो कुमार जातिको कर्म माघे संक्रान्ति चाहिँ विशेष रूपमा मनाइला र साथै हाम्रो जातिले पनि समयमूलमा कुलदेवी वायु एकदमै मान्य वायु पूजाहरू धेरै मानिला अनि यसको हामीले फागु पूर्णिमा पनि हामीले पूजा गर्ला अनि अरू पूजा जस्तै बलि पूजाहरू धेरै पूजाहरू गर्ने चलन बारे तर एकदमै माघे संक्रान्ति पनि हाम्रो कुमारहरूको मुख्य चाड भइरहेको भएर हाम्रो माघे संक्रान्ति चाहिँ कसम गरेर मनाइला कनि हाम्रो यो अरू चेलीबेटीकै घरमा बोलाएर अनि एकदमै हाम्रो एकदम मुख्य खानामा कलक बङ्गुर कालो सुँगुरको मासु हो कि र यो हाम्रो बटुक बनाएर चाहिँ हाम्रो यो माघे संक्रान्ति मनाइला अनि यसको चाहिँ पहिला चाहिँ हाम्रो चढाइला हाम्रो कुलदेवी देवताकै अनि देवी देवताकै चढाइने पछि बल्ल हाम्रो यो खाने चलनबाटै यो खाएर हामीले एकदमै शक्करखण्ड पिँडालु तरुलहरू चाहिँ त्यो पनि त्यो पनि हाम्रो एकदम मुख्य खानामा पर्ला र पनि हामीले उनीहरू सबै चिजहरू मिलाएर हामीले एकदमै सबैजना मिलेर सबै एकमुष्ट सबै परिवार बसेर यो चाडकै एकदमै भव्य रूपमा मनाइला र हामीले यो चाडमा हामीले के गर्ला कि हामीले मात्रै नभइकन हामीले अरू पाहुना आफ्नो इष्टमित्रले पनि बोलाएर हामीले पाहुना बोलाउने चलनबाट पाहुना बोलाएर पनि खुवाइला यो अरू 1-2 दिन अगाडि या 1-2 दिन पछाडि चाहिँ हामीले आफ्नो चेलीबेटीकै बोलाएर चाहिँ पाहुना खुवाउने चलनबाट यसमा पनि हामीले गरिला हाम्रो कुमार समुदायले माघे सङ्क्रान्तिको विशेष गरेर हामीले के करेला कनि हामीले कुलायन देवदेवताकै सम्झेर पितृ पूजा करेला छोरी कुटुम्बहरूकै बोलाएर पुज्ने चरणबाटै सङ्क्रान्तिको दिनमा चाहिँ हामीले बिहानै घरको मुलीको खोलामा मुली खोलामा गएर नुहाउने र घरमा अनि आफ्नो पितृ के माछा चामल अनि हाम्रो मतौली जात भैलोको भएर कुमार जातिको भएर हामीले मास र चामल अनि थोरै रक्सी चढाएर हामीले पहिला उहाँहरूले खोलामा चढनेपछि मात्रै अनि पितृहरूका चढाएर ऐनपछि मात्रै हामीले घरमा बल्ला खाइला नयाँ हाम्रो उहाँले पितृ तिनीहरूले पितृ के नचढाउँदासम्म हामीले के पनि घरमा पकाइलोको सामानहरू पनि नछौती नहैती उनीहरू पितृके चढाएर ऐनीपछि बल्ल हाम्रो घरमा आएर उहाँहरूले घरमा आएर हाम्रो केही टिकाहरू लगाइदिएर अनि चोखो बनिनेपछि मात्रै हामीले बल्ल खाइला उहाँहरूले एकदमै हाम्रो एकदमै पितृ मानिला कुमार जातिले यो माघे सङ्क्रान्तिको दिनमा अनि यसमा चाहिँ धेरै खानेकुराहरू जस्तै सखरखण्ड लगायतको खानेकुराहरूको खान चलनबाटै अनि हाम्रो यो कुमार समुदायमा के गरेला माघे सङ्क्रान्तिमा प्राय हेमफाई नाच्ने चलन रहे पहिला कनि अहिले आएर हाम्रो यो नाच्नेको हेमफाई कनि नाचके पनि परिवर्तन गरेर अहिले हाम्रो पाउँदुरे नाचके हाम्रो विशेष नाच कलाको कुमार जातिको पाउँदुरे नाच हो कि यो सङ्क्रान्तिको दिनमा चाहिँ हाम्रो पाउँदुरे नाच अनिवार्य हाम्रो विभिन्न ठाउँमा धेरै कार्यक्रमहरू पनि होला तर यो पाउँदुरे नाच कनि जुनसुकै ठाउँमा कार्यक्रम भइने पनि यो पाउँदुरे नाचकै हाम्रो पहिलो प्राथमिकता दिला यो पाउँदुरे नाच चाहिँ जुनसुकै ठाउँमा को कुमारहरूले पनि नाचेला आजकल नाच देखाएला उहाँले नजान्ने पनि उहाँले अहिले उनीहरूले सिकिसकबाटन सिकेर पनि धेरै जानी भएर अगाडि बढिसकबाट अहिले हामीले जहाँसुकै जाएर जुन ठाउँमा जाइला हाम्रो कुमारहरूको त्यो मुख्य नाच गर्ने कनि जुनले पनि हाम्रो पाउँदुरे कहिलो र पाउँदुरे नाचकै हामीले विशेष गरेर माघे सङ्क्रान्तिमा विशेष प्राथमिकता दिएर अरू नाचकै हामीले त्यति प्राथमिकता नदिइकने पाउँदुरे नाचकै विशेष प्राथमिकता दिएर अरू नृत्यहरूकै हाम्रो पछि पालो दिएर पाउँदुरेको विशेष जतिवटा पाउँदुरे नाचहरू होला त्यो सबै के प्राथमिकता दिला हामी त्यो दिनमा र हाम्रो अरू कार्यक्रमहरू पनि तोरेले यतिखेर सुन्तेबाट शुक्ला कन्ट्याक्ट एफएम 97.6 MHz कार्यक्रम मै पनि बोलेनु म आफ्नै मातृभाषा कनि कार्यक्रममा र आजको यो श्रृङ्खला केमा मैले आजकोमा हाम्रो जातिको विषयमा वेशभूषा चाडपर्वको विषयमा चर्चा गरिराख्दै बाटौं तोरेले सुनेर पनि साथ दिता त कनि अपेक्षा गर्दै करबाटौं र म यो कार्यक्रमको प्रायोजन करबाट मनिषा इलेक्ट्रोनिक शुक्ला कन्ट्याक्ट सखैन्टा र यसको प्रोपाइटरबाट कुलकुमार कुमार र यसको यो कार्यक्रमकै समन्वयकर्ताबाट नेपाल आदिवासी जनजाति महासंघ शुक्ला गण्डकी नगरपालिका समन्वय परिषद र कोविष्णा श्रेष्ठज्यूकी उहाँकै पनि मै मस्ति मस्ति बास गरेन र फेरि पनि मै कार्यक्रमकै अगाडि बढाइ चाहनु र मै कार्यक्रमको बढाउने क्रममा मै आज फेरि अर्को अरू वेशभूषाको विषयमा कुरा करेनु यो वेशभूषा कनि विषयमा कनि हाम्रो कुमार जातिले के करेला कनि छोरा मान्छेले एउटा कालो स्टकट र कछाड लगाए सेतो कछाड लगाएला र टोपीमाथि सेतो फेटा बनाइला हाम्रो यो कुमार जातिको छोरा मान्छेको कनि यो मुख्य यो पोसाक हो कि र छोरी मान्छेको कनि हो कनि हामीले कालो चोला लगाइला मखमलको कालो लुङ्गी लगाइला अनि पहेँलो धोरो बानीला अनि पहेँलो पोतिजेल लगाइला अनि हातमा रैया के कनि हातमा रातो चुरा अन्य लगाइला र हाम्रो जन्त्रहरू पनि लगाइला पहिला चाहिँ हाम्रो चाँदीको ठिमुरे माला कनि पहिलाको बजेहरूले लगाइतला तर अहिले यो ठिमुरे माला कनिमै हाम्रो अहिलेको यो नयाँ पुस्ताहरूले कनि त्यति लैलको चाहिँ नपाएकै के गरेर कनि अब यो हराइदै गएको हो तर यसकै पनि हामीले बिस्तारै सुस्त अब अगाडि फेरि हामीले यसकै पनि जगेना करिला के गरेर हाम्रो पुर्खौली पोसाकके वेशभूषाके त हामी निरन्तरलाई अगाडि नै बढाउने बाटी के कारण यो अनि कपालमा हाम्रो डोरी रातो डोरी बाटेर धागामा धागा भैलोको र नाकमा कनि छाते फुली लगाए तल बजेहरूले त्यो फुलीको पनि एकदमै लोभोक्दै गइसक बाटे त्यसको पनि फेरि पनि हामीले यो अबको नयाँ पुस्ताले फेरि जगेना गर्ने करेला यो अवश्य पनि हामीले जगेना गरेर नै अगाडि बढेला गर्दै यस्ता ड्रेस लुगाहरू उहाँहरूले लगाए तला यीहरू हाम्रो मुख्य वेशभूषामा पर्ला कनि अनि अरू पनि त बाटो र तर मैले हाम्रोले देख्ला क र भेटैलकसम्म चाहिँ यो हो कि अबको आगामी दिनहरूमा अब हाम्रो कुमार जातिको वेशभूषा के पनि हामीले लोभोक्तको भैलक गैलक वेशभूषा पनि जगेना गर्ने अपेक्षा गर्दै बाटी र तोरै के कार्यक्रम सुन्ने क्रममा आज कार्यक्रम पनि सकिसकेको बाटे अब अर्को हप्ता फेरि यी समय म यी हप्ता यी अर्को हप्ता यी समयमा फेरि पनि उपस्थित हो बाचा गर्दै आजको यस कार्यक्रमबाट पनि म विदा भएकैनु। फेरि पनि अर्को हप्ता भेट्ने बाचा गर्दै आजको लागि मै पनि विदा भएकैनु। जिउ मस्ती मस्ती बास।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: कता हिँडेको आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दोलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौंडा नगरपालिकाबाट 10 घर माथि
4: पोखरा जाने बाटोतिर।
0: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62 827 र 98644530031।
6: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
7: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो, अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
7: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
7: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
7: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
0: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहु।
8: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 98261 52067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
9: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
0: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
10: चलिरहेको देखेन भन्यो,
11: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
4: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
10: गतिलो ठाउँ चाहिँ कहाँ छ?
4: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
10: चेस्का बाजे चाँचो पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउसहोल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
12: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौंडा तनहु। प्रोपाइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 98560303024।
9: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
13: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
14: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
15: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
16: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
15: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
16: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
17: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा, भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
18: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! डरा हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
15: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ चार्दै हिँड्न ठिक्क छ?
18: त्यसो नभने मरी म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
15: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिङका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
19: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
17: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार, बिपी चोक,
19: प्रोप्राइटर प्रकाश न्यौपाने। सम्पर्क 0658 570 225, मोबाइल 98560 33 800 78, 98461 56 58।
20: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
15: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
19: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल,
15: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
19: शुद्ध सुन तथा चाँदीका गर गहना,
15: छापावाला सुन चाँदीका गर गहना,
19: राशि अनुसारका पत्थर,
15: कम्प्युटर तौल प्रविधि,
19: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन,
15: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
19: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
15: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171 16069, 98067 25229।
19: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141 33 222, 98087 69 70 142।
21: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
20: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
21: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
15: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गर गहना,
21: पुराना गर गहनासँग नयाँ साथ फेर,
15: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
21: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560 62099।
22: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
23: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
22: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौँला है।
1: दीर्घायु फर्निचर शोरूम।
23: हामी कहाँ स्टील तथा काठ का सम्पूर्ण सामान दराज पलंग डाइनिंग टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर मैट र फर्निचर का सम्पूर्ण सामान सुपथ मूल्य में पाइन को साथ ही अर्डर अनुसार तैयार पारि
1: साथ ही पुरान संग साथ तुरंत डेलीवरी को व्यवस्था
2: एभरेस्ट स्टील र नेपालको नम्बर वन कंपनी बागमती कुर्सी का लागि आधिकारिक विक्रेता
23: दीर्घायु फर्निचर शोरूम दिल्लीगौड़ा त नहु
1: प्रोप्राइटर लक्ष्मीराज वाग्ली फोन नम्बर 0965709604 मोबाइल नम्बर 9847162068
23: 9856062068
3: ए नानीको बुवा आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ खानाको व्यवस्था चाहिँ म मिलाउँछु मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है
5: ढुक्क भाउ न हो बुढी फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि
3: इज्जतको सवाल छ बुढा जहाँ पायो त्यहीबाट ल्याउने होइन नि दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस त्यही जानु ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि
5: हजुर खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्
3: होम डेलिभरीको पनि व्यवस्था छ
21: सम्पर्क तिमसेना फ्रेस हाउस सुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ प्रोप्राइटर केशर बहादुर तिमसेना मोबाइल 9811411178 9556000778
24: अब तपाईको घर अफिस वा बगैचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रबिन थापा मोबाइल 9856033398 र 9845610950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ
25: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म
24: जनरल सर्जरी हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाली अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे
25: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजेसम्म
24: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण
25: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी
24: थप जानकारीको लागि सम्पर्क 0654143777 र 9856443343 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक
26: शुक्ला गण्डकी FM 97.6

0: Shukla Gandaki FM 97.6.
1: BBC. This is the BBC. There are no...

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप नहुने शिक्षा मन्त्रीको भनाई, यसबारे विज्ञ भन्छन्।
1: के गरी गर्नुहुन्छ भन्ने कुरामा उहाँहरूले पनि एउटा त त्यसको डिटेल ब्लु प्रिन्ट दिनुभएको छैन र त्यसको अर्थ के हो फेरि।
0: प्रदेश सरकारमा भइरहेका राजनीतिक गतिविधिलाई कसरी हेर्नु भएको छ?
2: जुन आन्दोलन भयो जेएनजीको आन्दोलन, त्यो आन्दोलनबाट जुन पाठ दलहरूले सिक्नु पर्थ्यो त्यो पाठ कति पनि नसिकेको देखियो।
0: संघीयता मामिलाका एक विज्ञ र दिल्लीमा भइरहेका प्रदर्शनको नेतृत्वसँग वार्ता गर्न सरकार तयार। तर शुरूमा प्रमुख विश्व समाचार।
3: पवनराज पौडेलबाट समाचार सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबमा परमाणु ऊर्जा विकास सम्बन्धी सम्झौता, साउदी अरबले अब्राहम सम्झौतामा सामेल भएर इजरायललाई मान्यता दिन्छ कि दिँदैन भन्ने कुरामा निर्भर हुने बताएका छन्। सम्झौतामा हस्ताक्षर भएको भोलिपल्टै स्पष्ट रूपमा विपरीत कुरा आएको हो। साउदी सरकारले प्यालेस्टिनी राज्य स्थापनाका लागि अपरिवर्तनीय बाटो सुनिश्चित नभएसम्म अब्राहम सम्झौतामा सामेल नहुने अडान लामो समयदेखि राख्दै आएको छ। ट्रम्पको पछिल्लो भनाईप्रति साउदी सरकारले कुनै प्रतिक्रिया दिइसकेको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रेड सीमा तेल बोकेका ट्याङ्करहरूमाथि बारम्बार भएका आक्रमणपछि यमनका इरान समर्थित हुथी विद्रोहीहरू विरूद्ध ठूलो सैन्य कार्यवाही गर्ने चेतावनी दिएका छन्। उनले हुथीहरूप्रति आफू निराश भएको बताउँदै इरानले पनि सजाय भोग्नुपर्ने चेतावनी दिएका हुन्। रेड सीमा जहाजहरूमाथि भएका आक्रमणपछि तेल र ग्यासको मूल्यमा तीव्र वृद्धि भएको छ। जेरुसलेमबाट घटनाक्रमहरू नियालिरहेकी बीबीसीकी योलान्ड नेल भन्छिन्, यसले निश्चित रूपमा क्षेत्रीय युद्धलाई अझ विस्तार गर्न हुथीहरूसँग कार्यवाही गर्न सक्ने क्षमता छ भन्ने देखाउँछ। इरानले बाब अल मन्डाब जलमार्ग बन्द गर्ने धम्की यसअघि नै दिइसकेको थियो। त्यसो भयो भने यसले व्यावसायिक आवत जावतमा अझ बढ़ी अवरोध सृजना गर्न सक्छ र विश्वव्यापी तेल आपूर्तिलाई पनि थप प्रभावित पार्न सक्छ। भारत सरकारले राजधानी दिल्लीमा भइरहेको अभूतपूर्व युवा प्रदर्शनको नेतृत्वसँग वार्ता गर्न तयार रहेको जनाएको छ। ककरोच जनता पार्टी नामले परिचित उक्त प्रदर्शनका सहभागीहरूले परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा शिक्षा मन्त्रीको राजीनामा माग गरिरहेका छन्। सरकारका प्रतिनिधिहरूले प्रदर्शन स्थलमै वा कुनै तटस्थ स्थानमा वार्ता गर्न सकिने बताएका हुन्। यसअघि आजै प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र मामिलाका दोषीलाई तत्काल र कड़ा कार्यवाही गर्न सरकारले फास्ट ट्रैक अदालत गठन गर्ने भनेका थिए। दिल्लीको प्रदर्शनप्रति समर्थन जनाउँदै भारतका विभिन्न शहरहरूमा पनि प्रदर्शन भइरहेका छन्। ब्रिटेनका 120 जना लखपतिहरूले आफूहरूमाथि अझ बढ़ी कर लगाउन सरकारसँग अनुरोध गरेका छन्। उनीहरूका अनुसार यसले समाजलाई अझ समानतामूलक बनाउन मद्दत गर्नेछ र उनीहरूकै शब्दमा अत्यन्तै धनी व्यक्तिका हातमा रहेको सम्पत्ति र शक्ति समाजमा विकेन्द्रित हुनेछ। उक्त समूहले 1 करोड़ पाउण्ड भन्दा बढ़ी मूल्यका सम्पत्तिमा 2% सम्पत्ति करलाई समर्थन गरेको हो। र युरोपेली संघ ईयूले प्रतिस्पर्धा सम्बन्धी नियमहरूको उल्लंघन गरेको मामिलामा गुगललाई 1 अर्ब डलर जरिवाना गरेको छ। गुगलले गैर कानूनी रूपमा आफ्नै सेवाहरूलाई प्राथमिकता दिएको र उसको एप स्टोर बाहिर उपलब्ध सस्ता विकल्पतर्फ पुग्नबाट ग्राहकहरूलाई रोकेको युरोपेली आयोगले बताएको छ। यो ईयूको डिजिटल मार्केट्स एक्ट अन्तर्गत एउटै कम्पनीमाथि लगाइएको अहिलेसम्मकै सबैभन्दा ठूलो कुल जरिवाना हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईंलाई पुनः स्वागत छ। शिक्षा मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा हुने राजनीतिकरणलाई पूर्ण रूपमा अन्त्य गर्ने बताएका छन्। राजनीतिका कारण विश्वविद्यालयको माहौल पछिल्ला वर्षहरूमा बिग्रिँदै गएका देखिएका कारण शिक्षा मन्त्रीको भनाई सकारात्मक रहेको बताउँदै अब सरकारले कसरी नियुक्ति गर्छ त्यसलाई हेरेर सरकारको प्रतिबद्धता स्पष्ट हुने विज्ञहरूले बताएका छन्। सुनौ एउटा रिपोर्ट। त्रिभुवन विश्वविद्यालयको 67 वार्षिक दिवसका क्रममा आज शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा भागभण्डाको सट्टा मेरिटोक्रेसीको आधार

0: कसरी गर्छन् त्यो हेर्नुपर्ने त्रिविका अवकाश प्राप्त प्राध्यापक सञ्जीव उप्रेती बताउँछन्।
1: भनेपछि पुरै मेरिटोक्रेसीकै कुराहरू मात्रै गरेर पनि यसले हाम्रो देशमा भएको विभिन्न विविधताहरू यहाँको असमानताहरूलाई त्यसले नकार्छ। मेरिट मात्रै भन्दा पनि इट्स अ लोडेड वर्ड। तर के हुन्छ भने मैले आफ्नो अनुभव व्यक्तिगत अनुभवको हिसाबमा चाहिँ यो चाहिँ सबै काँग्रेस एमाले र माओवादी र अरू सरको दलहरूको यो जुन भाग बन्दा छ नि यसले चाहिँ विश्वविद्यालयलाई एकदमै ध्वस्त बनाएको थियो।
0: शिक्षा क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका पत्रकार राजेन्द्र दाहाल प्रधानमन्त्री वा शिक्षा मन्त्रीले चाहँदा विश्वविद्यालयहरूमा व्यापक सुधार हुन सक्ने तर सरकारले कसरी काम गर्छ हेरेर मात्रै उसको प्रतिबद्धता बारे थप भन्न सकिने बताउँछन्।
2: शिक्षा र प्रज्ञाको केन्द्रमा बदल्न सक्छन्, त्यस कारणले शिक्षा मन्त्रीजीले जे भन्नुभएको छ त्यो असम्भव कुरो चाहिँ होइन। तर उहाँहरूले कसरी गर्नुहुन्छ, गर्छु भनेको कुरालाई के गरी गर्नुहुन्छ भन्ने कुरामा उहाँहरूले पनि एउटा त त्यसको डिटेल ब्लू प्रिन्ट दिनुभएको छैन र त्यसको अर्थ के हो, फेरि आफूले नियुक्त गरेका मान्छे मात्रै त्यहाँ हुनु, अरूले नियुक्त गरेका जति चाहिँ राजनीतिक हुनु भनेर तिनीहरूलाई विदा गर्नु, त्यो दृष्टिकोण राख्नु, अब यो के हो, यो कुराहरू स्पष्ट हुन लागेको छ। तर उहाँहरूले जो फेस भ्यालुमा चाहिँ उहाँहरूले भनेका कुरालाई सकारात्मक रूपमा लिनुपर्छ।
0: गत वैशाखमा सरकारले अध्यादेश मार्फत राजनीतिक नियुक्ति पाएका सयौं पदाधिकारीहरू एकसाथ पदमुक्त गर्दा विश्वविद्यालयका पदाधिकारीहरू पनि परेका थिए। यसैबीच असार तेस्रो साता सरकारले सातवटा विश्वविद्यालयका उपकुलपति नियुक्त गरिसकेको छ। अब अर्को विषय, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमाले कतै मन्त्रीले राजीनामा दिने त कतै मन्त्री बर्खास्त गर्ने गर्दा विकसित घटनाक्रमले सातै प्रदेशमा असर पुग्ने नेताहरूले बताउँदै आएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बन्नु अघि विगतमा संघीय सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा कांग्रेस र एमाले बीच सहमति भएपछि सातवटै प्रदेशमा दुई दलको मिलिजुली सरकार गठन भएको थियो। अहिले प्रदेशहरूमा कांग्रेस एमाले बीच तिक्तता आएपछि एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच छलफलहरू चलिरहेका विवरण आएका छन्। कांग्रेसले आफूहरू प्रतिपक्षमा बसेर जान तयार रहेको अभिव्यक्ति दिँदै आएको छ। यसै सन्दर्भमा हामीले संघीयता मामिलाका विज्ञ प्राध्यापक पीताम्बर शर्मालाई सम्पर्क गरी शुरूमा प्रदेशमा भइरहेका राजनैतिक घटनाक्रमलाई तपाईँले कसरी हेरिरहनु भएको छ भनेर सोधेका छौं।
3: यसलाई मैले कसरी हेरिरहेको छु भने यो जुन आन्दोलन भयो जेएनजीको आन्दोलन, त्यो आन्दोलनबाट जुन पाठ दलहरूले सिक्नु पर्थ्यो त्यो पाठ कति पनि नसिकेको देखियो। दलहरूको बुझाइ, दलहरूको नेपाली राजनीतिप्रति उनीहरूको दृष्टिकोण, दलहरूको आन्तरिक खिचातानी जस्ताको तस्तै सृजन पहिला थियो। मेरो विचारमा जनताको अगाडि त्यो छल्नु भयो।
0: यो
3: मुख्य कुरा त के भने उनीहरूको राजनीतिको ढाँचा नै परिवर्तन भएन कि। जेएनजी आन्दोलनले जुन प्रकारको नयाँ राजनीति चाहिन्छ नेपाललाई अब भनेर देखाउन खोज्यो, त्यो प्रति यिनीहरू कुनै पनि रूपमा सचेत नभएको देखियो। पदको लोभ उनीहरूमा उत्तिकै देखियो। पदकान्ति लुछाछुनी जुन पहिला थियो अहिले पनि त्यत्तिकै देखियो।
0: आउँदा चुनावमा चाहे प्रदेशको होस् अथवा स्थानीय अथवा संघको, अब आउने चुनावहरूमा यसले ती दलहरूलाई अझै घाटा पुग्ने देखिन्छ। त्यसो भए
3: मेरो विचारमा स्पष्ट रूपले देखिन्छ घाटा पुग्ने। अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट भएका यो सरकार बालेन सरकारबाट भएका धेरै कति समस्याहरू थिए जसको विरोध जनस्तरमा भइरहेछ, तिनलाई अगाडि लिएर आफूले नयाँ रूपको राजनीति, नयाँ रूपको विकासको एउटा रूपरेखा यिनीहरूले कोर्लान देलान भन्ने जुन जनतामा सोच थियो नि, त्यो सोचमाथि यिनीहरूले प्रहार गरे।
0: राष्ट्रिय स्वतन्त्र पार्टीले नै यो प्रदेश सभाबारे पनि अलिकति फरक धारणा राखेर त्यो आवश्यक छैन भन्ने खालको कुरा आएको छ नि, त्यसलाई पनि मलजल गरे त्यसो भए अहिलेका बाँकी दलका गतिविधिले?
3: होइन, त्यसलाई चाहिँ मलजल गरे म ठान्दिनँ, किनभने संघीय गणतन्त्रको अवधारणा जुन छ त्यो अवधारणा प्रदेशसँग एकदमै अन्य न्यासित्वले जोडिएको छ। प्रदेशलाई तपाईँले झिकिदिनु भयो भने संहिता नै खारेज हुन्छ। जुन प्रकारले अर्थमन्त्रीले भने वा जुन प्रकारले राष्ट्र स्वतन्त्र पार्टीका कतिपय नेताहरूलाई लागिरहेछ, प्रदेशलाई खारेज गरिदिनु हो भने हाम्रो संघीय गणतन्त्रको मूल मन्त्रलाई नै खारेज गर्नुहोस् तपाईँले। त्यसले गर्दा प्रदेशमा समस्या छन्, त्यो समस्याको समाधान हामीले खोज्नुपर्छ। प्रदेशको नेतृत्वमा पनि समस्याको समाधान खोज्नुपर्छ। प्रदेशलाई दलहरूले जुन रूपले हेर्छन् त्यो हेर्ने दृष्टिकोणमा पनि समाधान खोज्नुपर्छ। र प्रदेशको जुन अधिकार छ अहिले, प्रदेशको अधिकारलाई अलिक व्यापक बनाएर प्रदेशलाई भोलि चलायमान बनाउने, प्रदेश र संघका बीचको जुन समन्वय छ त्यसलाई अलि गहिरो

लिएर जाने प्रदेश र स्थानीय तहको जुन समन्वय छ त्यसलाई पनि राम्रोसँग समन्वय गरेर लिएर जाने त्यतातिर हामी लाग्नुपर्छ, प्रदेशलाई खारेज गर्ने होइन। यदि राष्ट्रसभाले प्रदेशलाई खारेज गर्नुपर्छ भन्ने तर्क अहिलेको यो जुन किर्तानले त्यो तर्कलाई बढी बल दिन्छ भन्ने ठानेको छ भने त्यो राष्ट्रसभाका निम्ति नै प्रत्युत्पादक हुन्छ। अहिले उनीहरूको सोच के छ भने पालिकाहरू जुन छ नि त्यो पालिकाको प्रतिनिधित्वबाट प्रदेश बनाउने भन्ने प्रदेशको सोच नै त्यो होइन। प्रदेशको सोच त के भने

0: प्रकारको सोच आउला, नत्र अहिलेका जुन राजनीतिक दल छन् ती राजनीतिक दल चाहिँ सुध्रिने ठाउँ छ, मैले देख्दिनँ यसबाट।
1: उनी थिए संघीयता मामिलाका विज्ञ प्राध्यापक पीताम्बर शर्मा। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग। भारत सरकारले राजधानी दिल्लीमा भइरहेको अभूतपूर्व युवा प्रदर्शनको नेतृत्वसँग वार्ता गर्न तयार रहेको जनाएको छ। कक्रोच जनता पार्टी नामले परिचित उक्त प्रदर्शनका सहभागीहरूले परीक्षा प्रश्नपत्र बाहिरिएको विषयमा शिक्षा मन्त्रीको राजीनामा माग गरिरहेका छन्। दिल्लीको प्रदर्शनप्रति समर्थन जनाउँदै भारतका विभिन्न शहरहरूमा पनि प्रदर्शन भइरहेका छन्। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेल।
2: सरकारी प्रतिनिधिहरूले प्रदर्शन स्थलमै वा कुनै तटस्थ स्थानमा वार्ता गर्न सकिने बताएका हुन्। यसअघि आज प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र लीक सम्बन्धी मुद्दामा दोषीलाई सजाय दिन सरकारले फास्ट ट्र्याक अदालत गठन गर्ने भनेका थिए। उनले देशका युवाको हित र उनको भविष्य आफ्नो सर्वोच्च प्राथमिकतामा रहेको पनि बताएका छन्। मोदीले भनेका छन् यसबारे सम्बन्धित विभागलाई आवश्यक कार्यवाही सुनिश्चित गर्न निर्देशन दिइएको छ। युवाको भविष्यमाथि खेलवाड़ गर्ने कुनै पनि व्यक्ति छोडिने छैन। प्रधानमन्त्री मोदीलाई जवाफ दिँदै विपक्षी नेता राहुल गान्धीले उनकै शब्दमा मोदीले नै देशका युवाको भविष्यमा सबभन्दा धेरै नोक्सान पुर्याएका बताएका छन्। यसबीचमा भारतका विभिन्न स्थानका समर्थकहरूले डेलिभरी एप मार्फत खाना अर्डर गरेर दिल्लीका प्रदर्शनकारीहरूका लागि पठाइरहेका विवरण आएका छन्।
1: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।
3: This is the BBC.

0: गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला रातिको ठिक 9 बज्यो।

0: तता पानी चिसा पानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसा पानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर स्याङ्जाको मगेम चिसा पानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्डै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज बाईको होटल टाइटेनिक छ गङ्गोबु बसपार पछाडि पट्टि
1: हजुर काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
3: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गङ्गोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841168778 9825527763
1: होइन ए दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त
4: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
1: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
4: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
4: फोन गर्नुहोस् 0635905511
1: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर
0: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुशीको खबर छ अब यो समस्या निको नहुने रोग होइन निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन् त्यसैले चिन्ता नलिनुहोस्
1: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ
0: साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ
1: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
0: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन नम्बर 0635414233 मोबाइल 9867861887
5: क्या टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई
6: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि जाउँ हिँड्दै
7: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
8: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0635707444
9: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ सम्पर्क मोबाइल नम्बर 9856077987
10: मंगलम पुनरी कक्ष मंगलाय तनुहरी
11: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
12: ओमकार
11: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
12: ओमकार
11: अनि घरमा पूजा सामग्री पनि छैन भने
12: ओमकार
11: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
12: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदै लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
11: प्रोप्राइटर ऋतु भुवाई कल्पना खुवाए। विस्तृत जानकारीको लागि फोन नम्बर 9857508634।
13: तपाईँको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
14: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
15: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
13: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी तिलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9856602676।
16: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
17: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
16: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
17: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
16: फोन नम्बर 0614510002,
17: मोबाइल नम्बर 9856084466।
16: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
18: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
19: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
18: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौंडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
20: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
21: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम फेसनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
22: दुलेगौंडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडेमा। सम्पर्क मोबाइल 9857065119 र 9864957056।
21: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
23: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: कस्तो मजा आउने भयो नि हौ आज त
2: आफूलाई मन परेको साइलीसँग भेटोडे दिन आयो त हौ आज त साइलीसँग गाउने हौ।

0: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलौड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
1: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
2: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलोट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी चार दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0654141042, मोबाइल 9850603128 र 9462614726।
3: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
4: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
3: हो त नि, अब चाहिँ राम्रो भयो।
5: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल कोठा पनि चम्किएको छ।
3: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
6: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
7: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
8: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी चार भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी चार भित्री बजार,
7: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0654141094, मोबाइल 9850602630।
6: विगत लामो समयदेखि तपाईँहरूको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
9: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
10: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्याश्रेष्ठलाई पनि बधाई।
9: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
10: छुटको दायराहरू, कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
9: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
10: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
9: थप जानकारीको लागि 0635714479, मोबाइल 9850602665, 9468064145।
11: बुवा ढोगरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला? मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
12: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
11: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
13: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
7: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
9: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
10: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083/84 लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
9: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
10: हाम्रा विशेषताहरू: गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
9: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
10: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
9: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
10: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
9: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98-560-385।
14: होइन, यसो आमा कहाँबाट चलेको
15: कति हाँस्नु भन्यो, यस्तो पङ्खा चलिरहेको देखिनु भन्यो।
14: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
16: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
15: गतिलो ठाउँ चाहिँ कहाँ छ?
16: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
15: चेस्का बाजे चाँचो, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
17: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौडा, तनहुँ। प्रोपाइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98-560-30-324।
10: सूचना: यस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही साउन 9 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेटमुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनु हुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0-65-414-377 र 98-65-44-343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 98028-13424 र 98560-14175।

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560 6554।

0: नमस्कार, राति 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। लाइन्स क्लब अफ शुक्ला गण्डकीले बिहिबार दुलेगौड़ामा आयोजना गरेको खुल्ला रद्दान कार्यक्रममा 388 युनिट रगत संकलन भएको छ। लायन्सले गएको वर्ष दुलेगौड़ामा आयोजना गरेको 373 युनिटको रेकर्डलाई तोड्दै यसपटक नयाँ रेकर्ड राख्न सफल भएको। रक्तदान जीवनदान भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा पहिलो रक्तदान शुक्ला गण्डकी नगरपालिकाका नगरउप प्रमुख बहादुर विकराजुलाई रक्त पोका हस्तान्तरण गरी शुभारम्भ गरिएको थियो। प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर रत्न प्रसाद पराजुलीले रक्त पोका हस्तान्तरण गर्नुभएको हो। सो अवसरमा डिस्ट्रिक्ट गभर्नर रत्न प्रसाद पराजुलीले प्रत्येक 3-3 महिनामा नयाँ रक्त कोशिकाका निर्माण हुने भएकाले रक्तदान गर्नाले शरीरमा ऊर्जा प्राप्त हुने बताउनुभयो। शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले लायन्सले दिनु दुखी र समस्यामा परेका समुदायका बीचमा पुगेर मानवीय कार्य गर्दै आएको बताउनुभयो। क्लब अध्यक्ष देवेन्द्र ढुङ्गानले रक्तदाता र सहयोगी सबैलाई धन्यवाद दिनुभयो। कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष रमेश विकर र संचालन सचिव सुरेश पौडेलले गर्नुभएको थियो। गण्डकी प्रदेश रक्त संचार सेवा पोखराको प्राविधिक सहयोगमा सो कार्यक्रम भएको। लायन्स क्लब अफ शुक्ला गण्डकीले सामाजिक सेवा, स्वास्थ्य, शिक्षा तथा मानवीय सहयोगका लागि कार्यक्रम सञ्चालन गर्दै आएको छ। लायन्स वर्ष 2022 र 2023 सुमान साकोटा नेतृत्वको क्लबले 211 युनिट रगत संकलन गरी लायन्स क्लब मध्येमा नेपालमा सबैभन्दा धेरै रगत संकलन गर्ने क्लब बनेको थियो। 2023 र 2024 युनिट रगत 2024 र 2025 313 युनिट रगत र 2025 र 2026 373 युनिट रगत संकलन भएको थियो। सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छोड़ दिने निर्णय गरेपछि यहाँबाट अन्तर्राष्ट्रिय उडानका लागि वायुसेवा कम्पनी आकर्षित हुने विश्वास गरिएको छ। हिजो बुधबार बसेको मन्त्री परिषद बैठकले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई लक्ष्य गरी 2085 भदौ मसान्तर समूहमा लागि विमानस्थलमा पार्किङ, ल्याण्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छोड़ दिने निर्णय गरेको थियो। यसै ग्राउण्डिङ ह्यान्डलिङ शुल्कमा 50% छुट दिने निर्णय सरकारले गरेको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सरकारले गरेको उक्त निर्णयले पोखरा, दुबई लगायतका अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान विस्तार गर्न तथा नवौं वायुसेवा कम्पनीलाई भित्र्याउन सहज वातावरण सृजना गर्ने विश्वास व्यक्त गर्नुभयो। फ्लाइ दुबईले आगामी असोज 7 गतेदेखि पोखरा दुबई सीधा उडान सेवा शुरू गर्दैछ। विश्वव्यापी हवाई ट्रान्जिट हब दुबई सम्मको सीधा उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्चालनमा जोड्नेछ। सञ्चालनमा आएको 3 वर्ष बितिसक्दा समेत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्देशीय उडान हुन सकेको थिएन। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ नेरोलाले दुबई पोखरा दुबईको उडान तालिका स्वीकृत भएसँगै फ्लाइ दुबईले टिकट बुकिङ खुल्ला गरिसकेको बताउनुभयो। यो उडानले पोखरादेखि दुबई भएर युरोप, अमेरिका लगायतका विभिन्न गन्तव्य मुलुकमा जाने यात्रुलाई सहज थपिने र यात्रा अवधि छोटिँदा खर्च पनि घट्ने उहाँको भनाइ छ। पोखरामा माइक्रोबसको ठक्करले मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ। पोखरा 18 ढुङ्गे साँगुमा ग 1 82 50 नम्बरको माइक्रोले ग 13 र 60 29 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा 19 वर्षका सौगात भनिने लोकबहादुर गुरूङको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको मणिपाल सिजन अस्पतालमा उपचारको क्रममा बिहिबार बिहान मृत्यु भएको कास्की प्रहरीले जनाएको छ। मोटरसाइकलमा सवार एकजना घाइते छन्। उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। पर्यटकको सुरक्षालाई दृष्टिगत गर्दै फेवातामा ढुङ्गा चालकहरूको लागौषध सेवन सम्बन्धी विशेष जाँच अभियान शुरू गरिएको छ। अभियानका क्रममा 32 जना ढुङ्गा चालकहरूको परीक्षण गर्दा 3 जनाले लागौषध सेवन गरेको पुष्टि भएपछि नियन्त्रणमा लिएको छ। प्रहरीले आगामी दिनमा पनि स्थानीय निगरानी र चेक जाँचहरूलाई निरन्तरता दिइने जानकारी दिएको छ। पर्यटकीय नगरी पोखराको फेवातामा ढुङ्गा सहयोग गर्ने पर्यटकको सुरक्षालाई दृष्टिगत गर्दै प्रहरीले चालकहरूको मादक पदार्थ तथा लागौषध सेवनमा पसै लापसै सम्बन्धी विशेष जाँच अभियान शुरू गरेको छ। गोर्खाको सिरन्जो गाउँपालिका 1 र 2 को सिमानामा रहेको सादी खोलामा बुधबार साँझ आएको आकस्मिक बाढ़ीले एउटा बोलेरो जीप बगाएको छ। जिल्ला प्रहरीकाले गोर्खाका अनुसार थाला जुङबाट केराबारीतर्फ सामान बिक्री गरी पर्खिरहेको गतिन्छ 80-27 नम्बरको बोलेरो जीप खोला तर्ने क्रममा 81 आएको बाढ़ीले बगाएको। जिल्ला प्रहरीकाले गोर्खाका प्रहरी नायक परीक्षक राजकुमार श्रेष्ठको अनुसार साँझ परिसकेकाले बाढ़ीले जीपको हासमा बगायो भने किन हुन सकेको छैन। तर चालक सिरन्जो गाउँपालिका 2 चित्रे बालुमारे निवासी बुद्ध गुरूङले जीपबाट हाम फालेर पौडी खेल्दै किनारमा निस्किएकाले उहाँ सकुशल रहेका छन्। बढेर जीप बाढ़ीले बगाए पनि चालकको सकुशल उद्धार गरेको प्रहरी जनाएको छ। घटनापछि बिहिबार बिहानदेखि स्थानीयवासी नेपाल प्रहरी र सिरन्जोक गाउँपालिकाको समन्वयमा जेसीबी प्रयोग गरी जीवको खोजी तथा सुरक्षित स्थानमा निकाल्ने प्रयास भइरहेको छ। निरन्तर वर्षाका कारण खोलामा पानीको बहाव बढ़ेकाले उद्धार तथा खोजी कार्यमा चुनौती थपिएको प्रहरीले जनाएको छ। साउन पहिलो सातासम्म देशैभरि झण्डै 80% खेतमा धान रोपाई सम्पन्न भएको छ। कृषि विभागको तथ्याङ्क अनुसार 7 साउनसम्ममा देशभर 79.36% क्षेत्रफलमा धान रोपाई सकिएको हो। देशभरि कुल 13,73,862 हेक्टर क्षेत्रफल धान रोप्न योग्य रहेकोमा हालसम्म 10,90,336 हेक्टरमा रोपाई भइसकेको छ। प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा धान खेती हुने कुल 1,62,250 हेक्टर क्षेत्रफल मध्ये 90.67% अर्थात 1,47,106 हेक्टरमा रोपाई सम्पन्न भएको छ। समयमै मनसून सक्रिय भए केही दिन अघिदेखि परेको अविरल वर्षाका कारण गोर्खा जिल्लामा 80% धान रोपाई सम्पन्न भएको छ। विगतका वर्षहरूमा साउनको पहिलो हप्तामा जम्मा 45-50% रोपाई सम्पन्न हुँदै आएकोमा यो वर्ष भने समयमा वर्षा भएकाले बुधबारसम्ममा 80% रोपाई सम्पन्न भएको। अहिले गोर्खामा पर्याप्त वर्षाका कारण किसानहरूले सिंचाईको समस्या भोग्नु नपरेको टाढी क्षेत्रमा पनि धमाधान रोपाई सम्पन्न हुँदै गएको छ। गत वर्ष गोर्खामा साउनको वसन्तसम्ममा 99% रोपाई सम्पन्न हुने विश्वास गरिएको कृषि विकास कार्यालय गोर्खाले जनाएको छ। अहिलेसम्ममा जिल्लाभरि धान रोपाई तीव्र गतिमा अघि बढ़िरहेकोले यस वर्ष गोर्खाका किसानहरूले 10,140 हेक्टर क्षेत्रफलमा मध्ये 10,000 हेक्टर क्षेत्रफलमा धान रोपाई हुने भएकाले धान उत्पादनमा वृद्धि हुने कृषि विकास कार्यालय गोर्खाले आकलन गरेको छ। मुस्ताङमा भारतीय पर्यटक मार्फत भित्रिएको भारतीय रूपियाँ भारू सटही नहुँदा व्यवसायी मर्कामा परेका छन्। प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर प्रदर्शनका लागि आउने भारतीय तीर्थयात्रुले होटेल रेस्टुरेन्ट तथा पसलमा प्रयोग गरेको भारू बैंकबाट सटही नहुँदा समस्या भएको मुस्ताङ उद्योग वाणिज्य संघले जनाएको छ। गएको असार तेस्रो साता मुस्ताङ भन्सा भ्रमणमा जानुभएका सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री कड़कराज पौडेललाई मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु लालचन्दले भारतीय रूपियाँ थुप्रिएको गुनासो गर्नुभएको थियो। व्यवसायहरूको समस्या समाधान गर्नका लागि पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समेतलाई जानकारी गराइएको थियो। मुस्ताङमा भारतीय सिक्का 100 र 200 भारूका नोटहरूलाई नेपाली बैंकले सटही गर्न आनाकानी गर्ने गरेको र एसबीआई बैंक नेपालले समेत स्वीकार नगर्ने गरेको व्यवसायहरूको गुनासो छ। संघका अध्यक्ष लालचन्दले सरकारको पहलबाट मात्र समस्या समाधान हुने बताउनुभयो। मुस्ताङका व्यवसायीले भारतीय रूपियाँको अनुमानित विपरा समेत मन्त्रीलाई पूर्ण गराएका छन्। चीनसँगको सीमा क्षेत्रको रणनाकामा भारू पुगेको भन्दै सटै समस्या समाधान नभए कारोबारमा समेत समस्या आउने सक्ने व्यवसायहरूको भनाइ छ। जिल्लाको मनासुरु क्षेत्रमा पर्यटकको आगमन वर्षेनी बढ़दै गएको छ। एक वर्षको अवधिमा साउनदेखि असारसम्ममा 16,671 जना पर्यटकको मनासुरु क्षेत्रको भ्रमण गरेका छन्। मनासुरु क्षेत्र संरक्षण क्षेत्र आयोजना एक्याम गोर्खाका अनुसार बेमौसमी बाढ़ी पहिरो हिमपात र भौगोलिक विकटताका बावजूद पनि मनासुरु क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या निरन्तर वृद्धि हुँदै गएको छ। मनासुरु संरक्षण क्षेत्र आयोजना कार्यालय गोर्खाले तयार पारेको तथ्याङ्क अनुसार उक्त अवधिमा 16,671 जना पर्यटकले मनासुरु क्षेत्र भ्रमण गरेका छन्। तीमध्ये नेपाली पर्यटक 784 जना, सार राष्ट्रका 634 जना र अन्य विदेशी पर्यटक 15,253 जना रहेका छन्। मनासुरु संरक्षण क्षेत्रका सूचना अधिकारी भुवन ओझाका अनुसार मनासुरु संरक्षण क्षेत्रमा प्रवेश गर्ने विदेशी पर्यटकहरूले प्रति व्यक्ति 3,000 रूपियाँ, सार राष्ट्रका व्यक्तिले 1,000 रूपियाँ र नेपाली पर्यटकले ₹200 प्रवेश शुल्क तिर्नुपर्ने व्यवस्था छ। कार्यालय प्रमुख अनिल प्रसाईका अनुसार आर्थिक वर्ष 2080/81 9,783 जना पर्यटक मनासुरु क्षेत्र भ्रमणमा आएका थिए। खबर सामलाई जेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछु। त्यति जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि बिदा हुने चाहन्छु। आजको लागि भने हाम्रा सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रो कार्यक्रमहरू पुनः प्रसारण हुनेछन्। त्यति जेलसम्मको लागि सपरिवारलाई बिदा दिनुहोस्। राम्रोसँग झाल ढोकाको चुकु लगाएर सुतौला। औषधि खान बाँकी छ भने पनि औषधि खाएर सुतौला।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास, निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143378, इमेल NEWS SSUKLAGANDAKI@gmail.com।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दोकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौ।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण यही अन्त्य हुन्छ। तपाईको बाँकी समय शुभ रहोस्। शुभरात्री।

0: को इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800 28 13 424 र 9850 60 14 175।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला बिहानको ठिक 5 बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6
1: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
2: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मरमत गरे भइहाल्यो नि।
1: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
1: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
2: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 9856062452।
3: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज, शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 9827109066 र 9840504530।
4: मङ्गलम पुनरी काक्ष मङ्गलाय तनुहरी,
5: पण्डितमा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
6: ओमकार,
5: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
6: ओमकार,
5: अनि घरमा पूजा सामग्री पनि छैन भने
6: ओमकार,
5: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने क्यो यो ओमकार भनेको
6: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
5: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई, विस्तृत जानकारीको लागि फोन नम्बर 9856508634।
7: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
1: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
7: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
1: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
7: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
7: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
8: चिकन ससेज, बफ ससेज
7: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
0: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 9856028587।
9: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डेनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी चार दुलेगौड़ा हेल्प पोस्ट चोक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
10: पङ्खा
11: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
12: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
10: गतिलो ठाउँ चाहिँ कहाँ छ?
12: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
11: चेस्का बाजे चाहिँ छ पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
13: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ, प्रोभाइडर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 9856303024।

0: शुक्ला गण्डकी एफएम 97.6
1: घटना दुर्घटना
2: कला संस्कृति
1: स्थानीय राष्ट्रीय
3: अन्तर्राष्ट्रिय खेलकुद
2: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार
4: शुक्ला गण्डकी समाचार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560605544।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्बत 2083 साल साउन महिनाको 8 गते शुक्रबार असार शुक्ल पक्षको दशमी तिथि अंग्रेजी मिति अनुसार जुलाई 24 तारीक सन् 2026 नेपाल सम्बत 1146 सूर्यदेव बिहान 5:23 भयो भने सूर्यास्त साँझ 6:59 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस वर्षका प्रमुख समाचारका शीर्षकहरूबाट

लोकतन्त्र अपहरण गर्ने शक्तिका विरूद्ध लोकतन्त्र चाहने शक्तिबीचको सहकार्य अनिवार्य भएको एमाले अध्यक्ष ओलीको प्रस्तुति सरकारी नियुक्ति सरूवा र पडुवामा राजनैतिक पहुँच तथा दबावको अन्त्य गर्ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता कांग्रेसको आधिकारिक विवाद पूर्ण सर्वोच्चमा गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउने कांग्रेस सभापति थापाको घोषणा मध्य प्रदेशका पूर्व मन्त्री शाह सहित सातजना विरूद्ध भ्रष्टाचार मुद्दा दायर देशभरि 80% धान रोपाई सकियो यस अघिको रेकर्ड तोड्दै दुलेगौड़ामा लायन्सको रक्तदानमा 388 युनिट रगत संकलन दिल्लीबाट फैलिएर शैक्षिक सुधारको आन्दोलन आज भारतभर प्रदर्शन गर्न सीजेपीको आह्वान र आईसीसी विश्वकप लीग दुईमा नेपालद्वारा नेदरल्याण्ड सामूहिक 158 रनको सामान्य लक्ष्य

0: अब समाचार विस्तारमा सुन्नुहोस्। अर्थमन्त्री डाक्टर सोरेङ मुवाग्लेले सरकारी नियुक्ति सरुवा र बढ़ोमा राजनीतिक पहुँच तथा दबावको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उहाँले सरकारको प्राथमिकता शक्ति छनौट नभई कामको परिणाम निकाल्नु रहेको स्पष्ट पार्नुभयो। बिहिबार आन्तरिक राजस्व विभागमा आयोजित देशभरका कर अधिकृतहरूको भेलालाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री भारेन शाहले समेत आफूलाई पात्र भन्दा परिणामको चासो रहेको बताएको जानकारी दिनुभयो। उहाँका अनुसार प्रधानमन्त्री शाहले विधि र प्रक्रिया अनुसार काम गर्दै देखिने परिणाम दिन निर्देशन दिएका छन्। कसैलाई कमा ल्याउने वा कसैलाई राख्ने भन्ने होइन, कामको नतिजा ल्याउनुपर्छ भन्ने प्रधानमन्त्रीज्यूको स्पष्ट धारणा छ। वाग्लेले भन्नुभयो, अर्थमन्त्री वाग्लेले विगतमा सरुवा र नियुक्तिका लागि राजनीतिक दल गुट वा शक्ति केन्द्रको पहुँच खोज्ने प्रविधिले कर्मचारी प्रशासनलाई कमजोर बनाएको बताउनुभयो। अब योग्यता क्षमता र कार्य सम्पादनका आधारमा मात्र जिम्मेवारी दिने प्रणाली स्थापित गरिने उहाँको भनाइ छ। नेपाली कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्च अदालतमा पुगेको छ। सभापतिमा गगन कुमार थापा नेतृत्वको समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गर्ने फैसला विरूद्ध पूर्व कार्यवाहक सभापति पूर्ण बहादुर खड्का सहितको पुनरावलोकन निवेदन दिएन एका छन्। उक्त निवेदन अब तीन न्यायाधीशको इजलासमा पेशी तोकिन्छ। अन्य न्यायाधीशहरूको इजलासले निस्ता दिएमा अघि बढ्छ भने नदिएमा टुङ्गो लाग्नेछ। महाधिवेशन नजिकिँदै गर्दा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले बुधबार दिएको पूर्णावलोकन निवेदन सर्वोच्च अदालतले दर्ता गरेको छ। गत वैशाख 4 सर्वोच्चले थापाको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गर्ने फैसला गरेको थियो। उक्त निर्णय त्रुटिपूर्ण भएको दावी गर्दै शेरबहादुर देउवा पक्षले पुरानावलोकन निवेदन दिएको हो। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पूर्व उपसभापति गोपाल मान श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका छन्। 44 बीपी स्मृति तथा जरा अभियान समापन र नयाँ अभियान घोषणाका लागि राष्ट्रिय सभागृहमा हिजो भएको कार्यक्रममा बोल्दै सभापति थापाले केन्द्रीय समितिले अनुमोदन गर्ने गरी श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका हुन्। गोपाल मान श्रेष्ठको स्वास्थ्य अवस्था नाजुक छ। केही समय अघि हामीले पार्टीभित्र छलफल गरेका थियौं। मैले गोपाल मान दाईलाई अस्पतालमा गएर पनि भनेर आएको थिए। केन्द्रीय समिति बैठक तत्काल बस्छ र यो निर्णय हुन्छ भनेर, तर यो बीचमा बैठक बस्न सकिरहेको छैन। साउन 12 र 13 गते केन्द्रीय समिति बैठक बस्छ, त्यो बैठकले अनुमोदन गर्छ भन्ने मलाई विश्वास छ। पार्टीमा लामो समय योगदान पुर्याउनु भएको, संगठन निर्माण र कार्यवाहक सभापतिको जिम्मेवारी निर्वाह गरिसक्नु भएको उहाँलाई वरिष्ठ नेता बनाउने अवगत गराउन चाहन्छु, सभापति थापाले भन्नुभयो। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र अपहरण गर्ने शक्तिका विरूद्ध लोकतन्त्र चाहिने शक्तिबीचको सहकार्य अनिवार्य भएको बताउनु भएको छ। साथै ओलीले संविधान र लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी संविधान र लोकतन्त्रका लागि लड़ेका राजनैतिक दलहरूकै काँधमा रहेको बताउनु भएको छ। यिनै पार्टीहरूले लोकतन्त्र फिर्ता ल्याउनुपर्छ, संविधान बचाउनुपर्छ र संविधानलाई संशोधन गर्नुपर्छ। 48 पुष्पलाल स्मृति दिवसको अवस्थामा नेकपा एमाले राजधानी प्रदेश समितिद्वारा आयोजित कार्यक्रममा ओलीले भन्नुभयो, यिनैको अगुवाईमा लोकतन्त्रका आधारभूत प्रश्नहरूको रक्षा गर्दै अघि बढ्नुपर्छ। अध्यक्ष ओलीले सड़क र सदन दुवै मोर्चाबाट यसका लागि काम गर्नुपर्ने भन्दै लोकतन्त्र अपहरण गर्ने विरूद्ध लोकतन्त्र चाहने शक्तिहरू मिल्नुको विकल्प नभएको बताउनुभयो। लाइन्स क्लब अफ शुक्ला गण्डकीले विवाह दुलेगौड़ामा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा 388 युनिट रगत संकलन भएको छ। लायन्सले गएको वर्ष दुलेगौड़ामा आयोजना गरेको 373 युनिटको रेकर्डलाई तोड्दै यसपटक नयाँ रेकर्ड राख्न सफल भएको छ। रक्तदान जीवनदान भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा पहिलो रक्तदाता शुक्ला गण्डकी नगरपालिकाका नगर उपप्रमुख कुम्बहादुर विगा राजुलाई रक्त बोका हस्तान्तरण गरी शुभारम्भ गरिएको थियो। प्रमुख अतिथि डिस्ट्रिक्ट गवर्नर रत्न प्रसाद राजुरीले रक्त पोका हस्तान्तरण गर्नुभएको थियो। सो अवसरमा डिस्ट्रिक्ट गवर्नर रत्न प्रसाद पराजुरीले प्रत्येक 3-3 महिनामा नयाँ रक्त कोशिका निर्माण हुने भएकाले रक्तदान गर्नाले शरीरमा ऊर्जा प्राप्त हुने बताउनुभयो। शुक्ला गण्डकी नगरपालिका र नगर प्रमुख कृष्णराज पण्डितले लायन्सले दिन दुखी र समस्यामा परेका समुदाय बीचमा पुगेर मानवीय कायम गर्दै आएको बताउनुभयो। क्लब अध्यक्ष देवेन्द्र ढुङ्गानाले रक्तदाता र सहयोगी सबैलाई धन्यवाद दिनुभयो। कार्यक्रममा स्वागत तथा उपाध्यक्ष रमेश विक र सञ्चालन सचिव सुरेश पौडेलले गर्नुभएको थियो। गण्डकी प्रदेश रक्त संचार सेवक पोखराको प्राविधिक सहयोगमा सो कार्यक्रम भएको हो। लायन्स क्लब पब सुक्ला गण्डकीले सामाजिक सेवा, स्वास्थ्य, शिक्षा तथा मानवीय सहयोगका लागि कार्यक्रम सञ्चालन गर्दै आएको छ। लायन्स वर्ष 2022-23 सुमन सापकोटा नेतृत्वको क्लबले 211 युनिट रगत संकलन गरी लायन्स क्लब मध्येमा नेपालमा नै सबैभन्दा धेरै रगत संकलन गर्ने क्लब बनेको थियो। वर्ष 2023-24 222 युनिट रगत संकलन, वर्ष 2024-25 313 युनिट रगत र वर्ष 2025-26 373 युनिट रगत संकलन गरेको थियो। सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट दिने निर्णय गरेपछि यहाँबाट अन्तर्राष्ट्रिय उडानका लागि वायुसेवा कम्पनी आकर्षित हुने विश्वास गरिएको छ। बुधबार बसेको मन्त्री परिषद बैठकले अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीलाई लक्षित गरी विक्रमसम्म 2085 भदौमा सन्द्रसम्मका लागि विमानस्थलहरूमा पार्किङ, ल्याण्डिङ र नेभिगेशन र शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको थियो। यस्तै ग्राउण्ड होल्डिङ शुल्कमा 50% छुट दिने निर्णय सरकारले गरेको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सरकारले गरेको उक्त निर्णयले पोखरा, दुबई लगायतका अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान विस्तार गर्न तथा नयाँ वायु सेवा कम्पनीलाई भित्र आउन सहज वातावरण सृजना गर्ने विश्वास व्यक्त गर्नुभयो। फ्लाई दुबईले आगामी असोज 7 गतेदेखि पोखरा दुबई सीधा उडान सेवा शुरू गर्दैछ। विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसम्मको सीधा उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्चालनमा जोड्नेछ। सञ्चालनमा आएको 3 वर्ष बितिसक्दा समेत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्देशीय उडान हुन सकेको थिएन। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले दुबई पोखरा दुबईको उडान तालिका स्वीकृत भएसँगै फ्लाइ दुबईले टिकट बुकिङ खुल्ला गरिसकेको बताउनुभयो। यो उडानले पोखरादेखि दुबई भएर युरोप, अमेरिका लगायतका विभिन्न गन्तव्य मुलुकमा जाने यात्रुहरूलाई सहजता थपिने र यात्रु अवधि छोटिँदा खर्च पनि घट्ने उहाँको भनाइ छ। पोखरामा माइक्रोबसको ठक्करले मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ। पोखरा 18 ढुङ्गे सागुमा G1J8250 नम्बरको माइक्रोले G13P6029 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा 19 वर्षका स्वर्गत भनिने लोकबहादुर गुरूङको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मणिपाञ्चेश्वर अस्पतालमा उपचारको क्रममा बिहिबार बिहान मृत्यु भएको काप्ती प्रहरीले जनाएको छ। मोटरसाइकलमा सवार एकजना घाइते भएका छन्। उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। पर्यटकको सुरक्षालाई दृष्टिगत गर्दै फेवातालमा डुङ्गा चालकको लघु औषध सेवन सम्बन्धी विशेष जाँच अभियान शुरू गरिएको छ। अभियानका क्रममा 32 जना डुङ्गा चालकको परीक्षण गर्दा 3 जनाले लघु औषध सेवन गरेको पुष्टि भएपछि नियन्त्रणमा लिएको छ। प्रहरीले आगामी दिनमा पनि यस्ता निगरानी र चेक जाँचलाई निरन्तरता दिइने जानकारी दिएको छ। पर्यटकीय नगरी पोखराको फेवातालमा डुङ्गा सेयर गर्ने पर्यटकहरूको सुरक्षालाई दृष्टिगत गर्दै प्रहरीले चालकहरूको मादक पदार्थ तथा लागू औषध सेवन मापसे लापसे सम्बन्धी विशेष जाँच अभियान शुरू गरेको छ। गोर्खाको सिरान्चोक गाउँपालिका 1 र 2 को सिमानामा रहेको साँदी खोलामा बुधबार साँझ आएका आकस्मिक बाढ़ीले एउटा बोलेरो जीप बगाएको छ। जिल्ला प्रहरी कार्यालय गोर्खाका अनुसार थालाजुङबाट केराबारीतर्फ सामान बोकेर सामान बिक्री गरी फर्किरहेको G13C8027 नम्बरको बोलेरो जीप खोला तर्ने क्रममा 81 आएको बाढ़ीले बगाएको हो। जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी नायब उपदेशक राजकुमार श्रेष्ठको अनुसार साँझ परिसकेकाले बाढ़ीले जीव कहाँसम्म बगायो भने यकिन हुन सकेको छैन। तर चालक सिरान्चोक गाउँपालिका 2 चित्रे भालुमारे निवासी बुद्ध गुरूङले जीपबाट हाम फालेर आफ्नो पौडी खेल्दै सिरानामा किनारमा निस्किएकाले उहाँ सकुशल रहेका छन्। बोलेरो जीप बाढ़ीले बगाए पनि चालकको सकुशल उद्धार भएको प्रहरी जनाएको छ। घटनापछि बिहिबार बिहानदेखि स्थानीयवासी, नेपाल प्रहरी र सिरान्चोक गाउँपालिकाको समन्वयमा जेसीबी प्रयोग गरी जीपको खोजी तथा सुरक्षित स्थानमा निकाल्ने प्रयास भइरहेको छ। निरन्तर वर्षाका कारण खोलामा पानीको बहाव बढ़िरहेकोले उद्धार तथा खोजी कार्यमा चुनौती थपिएको प्रहरीले जनाएको छ। साउन पहिलो सातासम्म देशभरि झण्डै 80% खेतमा धान रोपाई सम्पन्न भएको छ। कृषि विभागको तथ्याङ्क अनुसार साउन 7 गतेसम्म देशभर 79.36% क्षेत्रफलमा धान रोपाई सकिएको देशभरि कुल 13,73,862 हेक्टर क्षेत्रफल धान रोप्न योग्य रहेकोमा हालसम्म 10,90,336 हेक्टर रोपाई भइसकेको छ। प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा धान खेती हुने कुल 1,62,250 हेक्टर क्षेत्रफल मध्ये 90.67% अर्थात 1,47,106 हेक्टरमा रोपाई सम्पन्न भइसकेको छ। कोशीमा 2,76,386 हेक्टर धान खेती योग्य जमिन रहेको हालसम्म 73.94% अर्थात 2,04,347 हेक्टर क्षेत्रफलमा मात्र धान रोपाई भएको छ। समयमै मनसून सक्रिय भई केही दिन अघिदेखि परेको विरल वर्षाका कारण गोर्खा जिल्लामा 80% धान रोपाई सम्पन्न भएको छ। विगतका वर्षहरूमा साउनको पहिलो हप्तामा जम्मा 45-50% मात्र रोपाई सम्पन्न हुँदै आएकोमा यो वर्ष भने समयमै वर्षा भएकाले बुधबारसम्ममा 80% रोपाई सम्पन्न भएको हो। अहिले गोर्खामा पर्याप्त वर्षाका कारण किसानहरूले सिंचाईको समस्या भोग्नु नपरेको टारी खेतहरूमा पनि धनाधम रोपाई सम्पन्न हुँदै गएको छ। गत वर्ष गोर्खामा साउनको मसन्तरसम्ममा 99% रोपाई सम्पन्न हुने विश्वास गरिएको कृषि विकास कार्यालय गोर्खाले जनाएको छ। हाल अहिलेसम्ममा जिल्लाभर धान रोपाई तीव्र गतिमा अघि बढ़िरहेकोले यस वर्ष गोर्खाका किसानहरूले 10,140 हेक्टर क्षेत्रफल मध्ये 10,000 हेक्टर क्षेत्रफलमा धान रोपाई हुने भएकाले धान उत्पादनमा वृद्धि हुने कृषि विकास कार्यालय गोर्खाले आकलन गरेको छ। मुस्ताङमा भारतीय पर्यटक मार्फत भित्रिएको भारतीय रूपियाँ भारो सटही नहुँदा व्यवसायी मर्कामा परेका छन्। प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्रीले होटल रेस्टुरेन्ट तथा पसलहरूमा प्रयोग गरेको भारो उपयोगबाट सटही नहुँदा समस्या भएको मुस्ताङ उद्योग वाणिज्य संघले जनाएको छ। गएको साता तेस्रो साता मुस्ताङ भ्रमणमा जानुभएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्क राज पौडेललाई मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष राजुलाल चन्दले भारतीय रूपियाँ थुप्रिएको गुनासो गर्नुभएको थियो। व्यवसायहरूको समस्या समाधानका लागि पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समेतलाई जानकारी गराएको थियो। मुस्ताङमा भारतीय सिक्का 100 र 200 भारूका नोटहरूलाई नेपाली बैंकले सटल गर्न आनाकानी गर्ने गरेको र एसबीआई बैंक नेपालले नोटलाई नेपाली समेत स्वीकार नगर्ने गरेको व्यवसायहरूको गुनासो छ। संघका अध्यक्ष लालचन्दले सरकारको पहलबाट मात्र समस्या समाधान हुने बताउनुभयो। मुस्ताङका व्यवसायीहरूले भारतीय रूपियाँको अनुमति विवरण समेत मन्त्रीहरूलाई उपलब्ध गराएका छन्। चीनसँगको सीमा क्षेत्र कोरोना नागासम्म भारू पुगेको भन्दै सबै समस्या समाधान नभए कारोबारमा समेत समस्या आउन सक्ने व्यवसायहरूको भनाइ छ। उत्तरी गोर्खाको मनस्थलो क्षेत्रमा पर्यटकको आगमन वर्षनी बढ़दै गएको छ। एक वर्षको अवधिमा साउनदेखि असारसम्ममा 16,671 जना पर्यटकले मनस्थलो क्षेत्रको भ्रमण गरेका छन्। मनस्थलो संरक्षण क्षेत्र आयोजना एकम गोर्खाका अनुसार बेमौसमी बाढ़ी पहिरो हिमपात र भौगोलिक विकटता बावजुद पनि मनस्थलो क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या निरन्तर वृद्धि हुँदै गएको छ। मनस्थलो संरक्षण क्षेत्र आयोजना कार्यालय गोर्खाले तयार पारेको तथ्याङ्क अनुसार उक्त अवधिमा 16,671 जना पर्यटकले मनस्थलो क्षेत्र भ्रमण गरिसकेका छन्। तीमध्ये नेपाली पर्यटक 784 जना, सात राष्ट्रका 634 जना र अन्य विदेशी पर्यटक 15,253 जना रहेका छन्। मनस्थलो संरक्षण क्षेत्रका सूचना अधिकारी भुवन औचाका अनुसार मनस्थलो संरक्षण क्षेत्रमा प्रवेश गर्ने विदेशी पर्यटकहरूको प्रति व्यक्ति 3,000 रूपियाँ, सात राष्ट्रका पर्यटकहरूले 1,000 रूपियाँ र नेपाली पर्यटकहरूले 200 रूपियाँ प्रवेश शुल्क दिनुपर्ने व्यवस्था छ। कार्यालय प्रमुख अनिल प्रसाईका अनुसार आर्थिक वर्ष 2080/81 9,783 जना पर्यटकहरू मनस्थलो क्षेत्र भ्रमणमा आएका थिए। बिहानी शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 90 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 90 511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
9: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
10: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
11: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छँदै छ नि, जाउँ हिँड त्यतै।
8: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
12: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0658 70 744।
3: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560 77987।
7: कता हिँडेको आइफोन हातमा लिएर?
13: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
7: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
13: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
8: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0658 414 50, मोबाइल 98463 23811।
14: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
15: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
14: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
15: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह
16: पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
17: होम डेलिभरीको पनि व्यवस्था छ।
18: सम्पर्क तिमसेना फ्रेस हाउस सुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9814111178 9550077078।
19: हजुर दान गरौ।
20: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
21: ऐतिहासिक धार्मिक एवं परिचय